0: बाङ्गिएको नाकको एलर्जी
1: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001
2: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ
3: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
4: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
5: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
6: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
7: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
8: इन्डोस्कोपी सेवा
7: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्
9: नोट यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ
2: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान फोन नम्बर 082-560-734 र 082-560-138
10: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जाउलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सड़क विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्
11: डाक्टरद्वारा दिइने सेवाहरू
10: सुगर रोग सम्बन्धी उपचार
11: हर्मोन सम्बन्धी समस्याको उपचार
10: लामो समयदेखि थाइराइड सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा
11: हुनबाट पनि नाम दर्ता
12: बिरामी जाँच निमिति यही जेष्ठ 31 गते आइतबार
13: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98478-28913 र 98095-12871
14: एक हप्तादेखि यो दाँत दुखेको दुखेछ फेरि छोराछोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ अब यसको उपचारको लागि कहाँ जाने होला
12: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
14: डाक्टरद्वारा दिइने सेवाहरू
15: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा
14: बाङ्गा टिङ्गा दाँत मिलाउने
15: शल्यक्रिया गरेर दाँत निकाल्ने
14: खाली ठाउँमा दाँत भर्ने
15: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने
14: मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने श्वास गनाउने दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
15: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123
16: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा
17: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
16: अन्य सेवाहरू
12: हाट जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
18: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
12: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
19: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा
13: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
15: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड सम्पर्क फोन नम्बर 082-561-694 सम्पर्क मोबाइल नम्बरहरू 98578-30145 98478-30153 र 98649-41944
20: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
12: उपचार हुने रोगहरू
20: पाइल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
12: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
20: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
12: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
20: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
12: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
20: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
8: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपिसोक दाङ। सम्पर्क फोन नम्बर 9686 61 694। विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
21: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
8: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
22: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492464643 र 98578553825।
23: सूचना आदरणीय आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू, यही मिति 2083 साल असार 1 गतेदेखि 5 गतेसम्म लुम्बिनी प्रदेशको राजधानी देउखरी उपत्यका स्थित राप्ती गाउँपालिका वडा नम्बर 3 श्री चौरमा भूमि पर्व भव्य तथा सभ्य रूपमा धूमधामका साथ आयोजना गरिँदैछ। उक्त कार्यक्रममा हरेक दिन बिहान 11 बजेदेखि साँझ 7 बजेसम्म भूमि नाच प्रस्तुत गरिनुका साथै मगर भाषा, कला, संस्कृति, परम्परा तथा संस्कार सम्बन्धी विशेष प्रस्तुति, छलफल र विविध सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिनेछन्। साथै मगर समुदायको पहिचान र संस्कृतिको संरक्षणका लागि मगर सांस्कृतिक भवन निर्माण अभियानमा समेत सबैको साथ सहयोग र हातीमालो रहने विश्वास लिएका छौं। तसर्थ सम्पूर्ण मगर समुदाय तथा संस्कृति प्रेमी महानुभावहरूलाई उपस्थिति भई कार्यक्रमलाई सभ्य, भव्य र सफल बनाउन हार्दिक अनुरोध गर्दछौ। भाषा, कला र संस्कृतिको संरक्षण गरौं, मगर सांस्कृतिक भवन निर्माणमा हातेमालो गरौं। आयोजक नेपाल मगर संघ लुम्बिनी प्रदेश समिति, सह आयोजक नेपाल मगर संघ राप्ती गाउँपालिका समिति, देउखुरी दाङ।
8: होइन माइला, लखर लखर कहाँ हिनेस?
24: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
8: अरे केटा, उमेर जो जाँगर छ टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
24: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
8: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
24: ल ल काका, गइहाले म।
20: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
12: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
20: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498987741।
0: सीता के भो तिमलाई गुम्सेर बसेछौ
1: के हुनु नि बिहे भएको छ छ वर्ष भइसक्यो बच्चा बच्चेको लागि कति ठाउँ देखाए कति ठाउँ तर केही सिप चलेन अब त आश्रय मरिसक्यो
0: के कुरा गर्छिन् यिनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
1: ए ठिकै छ म जानु त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिकमै जान्छु
3: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहरूको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
4: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
3: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा सम्पर्क मोबाइल 9848723572

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला बिहानको 6 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 29 गते शुक्रबार, सन 2026 जून 12 तारीख अधिक जेठ कृष्ण पक्षको द्वादशी तिथि।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: वित्तीय घोटाला अभियोगमा एकै दिन तीन अदालतमा चार मुद्दा दायर, 27 अर्ब 80 करोड़ बिगो दावी, 86 प्रतिवादी।
0: संविधान संशोधन कार्यदलद्वारा मस्यौदा लेखन शुरू, सम्पत्ति छानबिन आयोगमा कर्मचारीले विवरण बुझाउँदै राजनीतिक पदाधिकारीको बाँकी।
1: चैते धानबालीमा घाँटी मरुवा अर्थात नेक ब्लास्टको समस्या, तापक्रममा भएको उतार चढ़ाव मुख्य कारण, उत्पादन घट्ने चिन्ता।
4: मौसमी अवस्था चाहिँ त्यो ब्लास्टको लागि अति उपयुक्त भइदियो, त्यसले गर्दा यो महामारीको रूपमा 81 देखियो।
0: इरानसँगको युद्ध अन्त्य गर्ने सहमति अन्तिम चरणमा पुगेको ट्रम्पको दावी, थप सैन्य आक्रमण स्थगित गरिएको भनाई।
1: र विश्वकप 2026को भव्य उद्घाटन, मेक्सिको विजयी शुरूआत, उद्घाटन खेलमै तीन खेलाड़ीले पाए रातो कार्ड।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
7: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
8: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083

0: फोरेन्सका सञ्चालक लगायत विरूद्ध हिजो एकै दिन तीन अदालतमा मुद्दा दायर भएको छ। जिल्ला अदालत काठमाडौँमा धितोपत्र कसुरमा 81 र बीमा कसुरमा 42 जना विरूद्ध मुद्दा चलाइएको छ। सम्पत्ति शुद्धिकरण कसुरमा 39 जना विरूद्ध विशेष अदालत र बैंकिङ कसुरमा 4 जना विरूद्ध उच्च अदालत पाटनमा मुद्दा लगिएको छ। शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल तथा उपाध्यक्ष द्वय सुलभ र साहिल अग्रवाल र इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट विरूद्ध 4 कसुरमा मुद्दा दायर गरिएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले बीमा ऐन अन्तर्गतको कसुरमा 3,73,85,24,227 धितोपत्र ऐन बमोजिम कसुरमा 1,14,86,09,900 रूपियाँ बिगो दावी गर्दै मुद्दा चलाएको हो। विशेष अदालतमा दायर भएको सम्पत्ति शुद्धिकरण कसुरको मुद्दामा करिब 22.5 अर्ब र उच्च अदालतमा दायर बैंकिङ कसुरको अभियोगमा 42,14,88,000 बिगो दावी गरिएको छ। तीनवटै अदालतमा गरी 27,80,86,22,127 रूपियाँ बिगो दावी गरिएको हो। विभिन्न कसुरमा प्रतिवादी दोहोरिएका छन् जसका कारण कुल प्रतिवादीको संख्या 86 छ। बीमा ऐन र धितोपत्र ऐन अन्तर्गतको कसुरमा गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छा, लक्की ग्रुपका प्रबन्ध निर्देशक अमित मोर, रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ता, दाउलाखेल ग्रुप अफ इण्डस्ट्रीका प्रबन्ध निर्देशक राजबहादुर शाहलाई प्रतिवादी बनाइएको छ। आशिष श्रेष्ठ, सिद्धान्त झुन्झुनावाल, लतिका कल्याण, सुमेर शमशेर जबरा, शालिनी संगाई, सन्दीप चातन अग्रवाल, सुबी अग्रवाल लगायत विरूद्ध पनि मुद्दा दायर गरिएको छ। धितोपत्र सम्बन्धी कसुरमा निकोलस पाण्डे, सौरभ दुगड, दिगम्बर झा, नितेश मालपानी, ज्योति प्रकाश पाण्डे लगायतलाई प्रतिवादी बनाइएको छ। 4 वित्तीय अपराधमा 3 अदालतमा मुद्दा, 27,80,00,000 बिगो दावी, 86 प्रतिवादी, धितोपत्र कसुरमा 81, बीमा कसुरमा 42, सम्पत्ति शुद्धिकरणमा 39 र बैंकिङ कसुरमा 4 प्रतिवादी, एकजनालाई 4 मुद्दा। कान्तिपुरमा खबर छ।
1: संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले मस्यौदा लेखन कार्य अगाडि बढ़ाएको छ। कार्यदलले अहिलेसम्म प्राप्त सुझाव समेट्दै मस्यौदा लेख्न थालेको हो। कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणाली सहित मुख्य 8 विषयलाई केन्द्रमा राखेर संकलित सुझावका आधारमा मस्यौदा तयार गर्नेछ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलले पूर्व राष्ट्रपति, राजनैतिक दल, नागरिक समाज, संवैधानिक कानूनका ज्ञाता, पूर्व महानिधिवक्तासँगै सरकारवाला निकायका प्रतिनिधिसँग चरणबद्ध छलफल सम्पन्न गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव एवं कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले प्राप्त सुझावका आधारमा साझा दृष्टिकोण समेटेर मस्यौदा लेखन आरम्भ गरिएको जानकारी दिनुभयो। संविधान संशोधनका लागि आधारपत्र तयार गर्न मन्त्री परिषद, संघीयताको प्रभावकारी कार्यान्वयन, प्रदेश र पालिका तह, निर्वाचन न्यायालयमा सुधार सहितका विषयमा सुझाव लिएको छ। यसैबीच देशमा बहुदलीय व्यवस्था पुनस्थापनापछि सार्वजनिक पदमा आसीन तथा पूर्व पदाधिकारीको सम्पत्ति छानबिन गर्न गठित सम्पत्ति छानबिन आयोगमा पछिल्लो समय विवरण बुझाउनेहरूको संख्या उल्लेख्य रूपमा बढ़ेको छ। आयोगले पहिलो चरणमा विक्रम सम्म 2062-63 राजनैतिक परिवर्तनपछि विभिन्न सरकारी ओहदा र उच्च पदमा रहेका व्यक्तिको सम्पत्ति छानबिन अघि बढ़ाउन सम्पत्ति विवरण माग गरेको हो। आयोगका अनुसार अहिलेसम्म पूर्व कर्मचारी तथा विभिन्न संवैधानिक निकायका गरी झण्डै 8,000 आयोगमा स्वयं उपस्थित भई अनलाइन तथा हुलाक मार्फत सम्पत्ति विवरण बुझाएका छन्। पछिल्लो समय दैनिक औसत 1,000 भन्दा बढ़ीले सम्पत्ति विवरण बुझाइरहेको आयोगले जनाएको छ। दैनिक ठूलो संख्यामा पूर्व कर्मचारी तथा पदाधिकारीहरूले आयोगमा आफ्नो सम्पत्ति विवरण बुझाइरहँदा विभिन्न राजनैतिक दलबाट विभिन्न समयमा सार्वजनिक निकायमा नियुक्त पाएका व्यक्तिले भने अहिलेसम्म आयोगमा कुनै विवरण बुझाएका छैनन्। आजको गोर्खापत्रमा खबर छ।
0: अर्थमन्त्री स्वर्णिम वाग्लेले करका दर हेरफेरको आरोप लगाउने विपक्षी सांसदलाई उल्टे चेतावनी दिनुभएको छ। अर्थमन्त्री वाग्लेले करका दर हेरफेर गरेर व्यापारी पोस्ने काम गरेको भन्दै विपक्षी दलका सांसदहरूले आरोप लगाएका थिए। प्रतिनिधि सभा बैठकमा बजेटमाथि उठेका प्रश्नको हिजो जवाब दिने क्रममा अर्थमन्त्री वाग्लेले यस्तो चेतावनी दिनुभएको हो। यो नैतिक आँट र उचाइ म प्रति औंला ठड्याउने माननीय जीवहरूलाई पनि प्राप्त होस्, शुभकामना छ। अर्थमन्त्री वाग्लेले चेतावनी दिँदै भन्नुभयो, तपाईहरूको काण्डबारे हामी अनभिज्ञ छौं र उहाँले आफूमाथि औंला ठड्याउने सांसदहरूलाई कार्यवाहीको चेतावनी समेत दिनुभयो। आफूमाथि लागेको करका दर

0: हेरफेरका आरोपको प्रतिवाद गर्दै उहाँले अनियमितता गरेको प्रमाणित भए मन्त्री पद त्याग्ने घोषणा पनि गर्नुभयो। यसैबीच सत्तारूढ सांसद अमरेश कुमार सिंहले आफ्नै सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा बजेटको सैद्धान्तिक पक्षमा बोल्दै सांसद सिंहले अहिलेको सरकारले ल्याएको बजेटबाट नेपालका कति प्रतिशत नागरिक खुशी भएका छन् भन्ने प्रश्न गर्नुभएको छ। उहाँले बैंकर खुशी भएको भए किन बैंकमा निक्षेप जम्मा भएको छ, किन कोही ऋण लिन तयार भइरहेका छैनन् भन्दै सरकारलाई प्रश्न गर्नुभएको खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
1: सरकारले नेपाली नागरिकले वैधानिक रूपमै विदेशमा लगानी गर्न पाउने बाटो खुला गर्न लागेको छ। अघिल्ला सरकारले अघि बढ़ाएको विदेशमा लगानी खुला गर्ने नीतिलाई वर्तमान सरकारले टुंगोमा पुर्याउन लागेको हो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिश कार्यान्वयनका लागि बनेको कार्ययोजनाले विदेशमा सशर्त लगानी खुला गर्ने निर्णय गरेको थियो। त्यसपछि बनेको सुशीला कार्की नेतृत्वको चुनावी सरकारले पनि यसलाई अपनत्व लिएको थियो भने अहिलेका अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष 2083-84 को बजेटमा यसलाई समावेश गर्नुभएको छ। नेपाली नागरिकले विदेशमा लगानी गर्न पाउने व्यवस्थालाई सहज बनाएका छौं उहाँले बजेट मार्फत उल्लेख गर्नुभएको छ। बजेटपछिका कार्यक्रममा पनि मन्त्री वाग्लेले विदेशमा लगानी गर्न दिने विषयको मोडालिटी आगामी आर्थिक वर्षभित्रै बनिसक्ने बताउनु भएको छ। विगतमा पूँजी पलायनको जोखिम रोक्न सकिने भन्दै अनुदार रहेको सरकार पछिल्ला दिनमा भने युटर्न भएको छ। सरकारले गरेको नीतिगत सुधारसँगै विज्ञहरूको सुझाव समेतले सरकार विदेशमा लगानी खुला गर्ने सन्दर्भमा उदार देखिन थालेको छ। यसका कारण नेपाली नागरिकलाई विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने विद्यमान कानूनी व्यवस्था परिमार्जनका लागि सकारात्मक वातावरण बन्दै गएको खबर कारोबार दैनिकले लेखेको छ।
0: काया कैरनमा चैते धान बालीमा मरुवा रोगबारे जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
6: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
7: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
8: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गर्न मात्र लगानी गर्नुहोला।
9: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कत्तिले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भी प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लासिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले वित्तीय घोटाला अभियोगमा एकै दिन 3 अदालतमा 4 मुद्दा दायर, 27 अरब 80 करोड बिगो दावी, 86 प्रतिवादी, संविधान संशोधन कार्यदलद्वारा मस्यौदा लेखन शुरू, सम्पत्ति छानबिन आयोगमा कर्मचारीले विवरण बुझाउँदै राजनीतिक पदाधिकारीको बाँकी, प्रश्न सोध्ने सांसदलाई अर्थमन्त्री वागलेको चेतावनी लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। देशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका विभिन्न भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पानी परेसँगै देशका विभिन्न भूभागमा तापक्रम घटेको छ। पूर्वानुमान महाशाखाका अनुसार हिजो सबैभन्दा उच्च तापक्रम भैरहवामा 32.6 र धनगढ़ीमा 32.3 डिग्री सेल्सियस रहेको छ। तापक्रम घट्दा देशभर शीतल महसुस भएको छ। अरू ठाउँमा त्यो भन्दा कम नै तापक्रम रहेको छ। 3 दिन अघि तराईका केही ठाउँमा तापक्रम 41 डिग्री सेल्सियससम्म पुगेकोमा अहिले घटेको हो। भैराती पनि देशका केही ठाउँमा ठूलो पानी परेको छ। धनुषा, महोत्तरी, बारा, मोरङ, मकवानपुर, नवलपरासी पूर्व, तनहुँ लगायत ठाउँमा ठूलो वर्षा भएको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी र मधेस प्रदेश लगायत देशका हिमाली र पहाड़ी भूभागका थोरै ठाउँ तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। यसैबीच यस वर्षको मनसूनी वायु नेपालको सीमा क्षेत्र आसपास आएको छ, तर जल तथा मौसम विज्ञान विभागले यसको पुष्टि गरेको छैन। मनसूनी वायुको गतिविधि देखिए पनि परिपक्व भइ नसकेको विभागको भनाई छ। भारतीय जल तथा मौसम विज्ञान विभागले भने दक्षिणी बंगालको खाड़ी हुँदै विस्तार भएको मनसूनी वायु नेपाल प्रवेश गरिसकेको जनाएको छ। नेपालमा सरदर जुन 13 तारीकमा मनसून भित्रिने गर्छ। आज जुन 12 तारीक हो, यसपालि औसत मिति आसपासमै मनसून भित्रिने मौसमविदको अनुमान छ।
1: सरकारले चैते धान बालीको उत्पादन बढ़ाउन विगतदेखि नै प्रयास गर्दै आएको छ। किसानलाई प्रोत्साहन सहित विभिन्न कार्यक्रम सञ्चालन भइरहेका बेला यस वर्ष पहिलो पटक चैते धानमा घाँटी मरू अर्थात नेक ब्लास्ट प्रकोपको रूपमा देखिएको छ। किसानले पुरानै जात लगाउनु र जलवायु परिवर्तनको कारणबाट यस वर्ष रोग देखिएको प्रारम्भिक अनुमान छ। चैते धान बाली लगाएका क्षेत्रमा रोग देखिएपछि बाली नोक्सान भएको छ भने उत्पादन घट्ने चिन्ता बढ़ेको छ। थप जानकारी सहित मदन पौड्याल।
3: विगतमा बर्खे धान बालीमा मरूवा रोग देखिनु नौलो समस्या थिएन। धानको मरूवा रोग धान बालीमा लाग्ने प्रमुख रोग हो, त्यो पनि पहाड़ी क्षेत्रमा बढ़ी देखिन्छ। मरूवा रोग धानको पातमा, डाँठमा अनि घाँटीमा लाग्छ। अहिले पहिलो पटक चैते धान बालीमा घाँटीमा रोग देखिएको हो। बाला पाक्ने बेला रोगले खेतमै बाली सर्लक्कै सुकेपछि किसान चिन्तामा परेका छन्। नार्कका विज्ञ सहितको टोलीले रोग प्रभावित केही क्षेत्रको अनुगमन पनि गरेको छ। अनुगमनबाट देखिएको अवस्थाबारे नार्कका वरिष्ठ वैज्ञानिक डाक्टर कृष्ण हरि घिमिरे।
4: महामारीको रूपमा देखियो र एकै रातमा यसले चाहिँ 80%देखि 100%सम्म नोक्सान गरेको चाहिँ प्लटहरू हामीले देख्यौं। 81 किसानहरूले कस्तो भने यो रिपोर्टिङ गर्न पनि भ्याउनु भएन। छिमेकीको अर्कोको सखा भएको देखेपछि हाम्रोमा पनि हुन्छ कि भनेर केही किसानहरूले रिपोर्टिङ गर्नुभयो। उहाँहरूले रिपोर्ट गर्नुभयो, त्यसको दुई दिनमा हामी जाँदाखेरि सखा भइसकेको छ।
3: बिउबाट सर्ने हानिकारक ढुसीजन्य यो रोग एक रातमै पूरै बालीमा फैलिने गर्छ। रोग फैलिन उसका लागि मौसम अनुकूल हुनुपर्छ। यस वर्ष वैशाख यता लगातार जसो पानी परेपछि रोग फैलिएको हुन सक्ने अनुमान छ। पानी पर्ने रातमा चिसो र दिउँसोमा तातोका कारण तापक्रममा उतार चढ़ाव हुँदा ढुसीजन्य रोग फैलिन अनुकूल वातावरण बनेको धानबाली विज्ञले बताएका छन्।
4: नर्मल्ली चैते धान जुन तल्लो पहाड़मा अलिकति न्यानो ठाउँमा यो ठाउँको लागि ब्लास्ट भन्ने त्यस्तो अहिलेसम्म मरुवा रोग त्यहीमाथि त्यो नेक ब्लास्ट चाहिँ समस्याको रूपमा थिएन। अहिले यो वर्ष चाहिँ ठ्याक्कै त्यो जलवायु परिवर्तनको कारण हामी त्यसलाई पनि जोड्न सक्छौ। ठ्याक्कै त्यो मौसमी अवस्था चाहिँ त्यो ब्लास्टको लागि अति उपयुक्त भइदियो, त्यसले गर्दा यो महामारीको रूपमा 81 देखियो।
3: चैते धानमा नेक ब्लास्ट रोग चितवन, नुवाकोट, गोरखा, तनहुँ, धादिङ, लमजुङ, नवलपरासी लगायतका जिल्लामा धेरै देखिएको छ। भित्र्याउने बेलाको बाला नै सुकेपछि रोग फैलिएका क्षेत्रमा धानको उत्पादन घट्ने भएको छ। जहाँ समस्या देखिएको छ त्यहाँ अब उपचार सम्भव छैन। त्यसैले रोगको शुरूआती चरणमै किसानले समस्या पहिचान गर्न सकेमा तत्कालै सिफारिस रासायनिक विषादीको प्रयोग गर्न सल्लाह छ अनि अर्को वर्ष जात छनौटमा ध्यान दिनुपर्ने हुन्छ। अहिले चाहिँ किसानले प्रयोग गर्दै आएको पुरानो धानको जातमा यस्तो समस्या धेरै देखिएको प्रारम्भिक अनुमान गरिएको छ। फेरि नार्कको राष्ट्रिय बाली प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्रका प्रमुख एवं वरिष्ठ वैज्ञानिक डाक्टर कृष्ण हरि घिमिरे,
4: अधिकतम तापक्रम कम भयो र सापेक्षिक आर्द्रता बढी अथवा पानी बढी परेको कारणले गर्दा 81 यो रोग देखिन गयो। जहिले पनि यो रोगका जीवाणुहरू भनेको के हुन्छ भने वायुमण्डलमा फिल्डमा बसिरहेको हुन्छ। यो मरुवा रोग आफैमा बिउबाट सर्ने रोग हो। यो रोगका जीवाणुहरू जीवित रहिरहन सक्ने र भोलि उपयुक्त वातावरण पाउने बित्तिकै त्यो चाहिँ नयाँ बालीमा सरेर यसले चाहिँ महामारीको रूप लिन सक्ने भएको हुनाले ठ्याक्कै त्यही अहिले पनि देखिएको हो।
3: अहिले भित्र्याउन बाँकी चैते धानको नियमित अनुगमन गर्न तथा पाकेको धान सकेसम्म छिटो भित्र्याउन किसानलाई बाली विज्ञको सल्लाह छ। साथै अबको बर्खे धान बालीको तयारीमा जुटेका किसानलाई पनि उपयुक्त जात छनौटमा मुख्य ध्यान दिन सल्लाह छ।
1: चैते धान बालीमा मरुवा रोग कारण अनि अब बर्खे धान बालीको तयारी बारे नार्का वरिष्ठ वैज्ञानिक डाक्टर कृष्ण हरि घिमिरेसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: होइन हो साथी, आज निकै तनावमा छौ त, के भयो भने?
6: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
5: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
6: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
7: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
8: नारायणी टेलर्स, सहित उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा।
9: सम्पर्क मोबाइल नम्बर 9822964264।
10: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
11: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
12: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
13: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना। 300 शैयाको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि टाङभन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क संजीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका वडा नम्बर 3, बर्गदुवा, दाङ। सम्पर्क नम्बर 97090-65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
2: पूर्वी हिन्द महासागरको सतहबाट 7 किलोमिटर मुनि रहेको यो क्षेत्रमा जेलीफिस, ट्युबमर, भंगुर तारा, समुद्री काँकडी, स्क्वाटा, लोबस्टर, निलो पानीका सिप लगायत थुप्रै जीवहरूको बसोबास रहेको अनुसन्धानमा खुलेको छ। वैज्ञानिकहरूको अनुसार यीमध्ये धेरै जीव सम्भावित रूपमा विज्ञानका लागि नयाँ प्रजाति हुन सक्छन्। यसको अहिलेसम्म कुनै अभिलेख छैन। व्हेल मरेपछि त्यसको विशाल शरीर समुद्रको भिदमा पुग्छ र त्यहाँ रहेका जीवहरूका लागि लामो समयसम्म खाद्य स्रोत बन्दछ। यसका कारण समुद्रको भिदमा पनि विशेष पारिस्थितिक प्रणालीहरूको निर्माण गर्ने गर्दछ। चिनिया विज्ञान प्रतिष्ठान अन्तर्गतको गहिरो समुद्र विज्ञान तथा इन्जिनियरिङ संस्थानका प्राणी तथा वनस्पति अनुसन्धान गर्दा जिकुन संघका अनुसार व्हेलको विशाल आकार र त्यसका हड्डीमा पाइने विशेष रसायनले अन्य जीवका लागि अनुकूल वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्दछ। समुद्रको गहिरो र कठिन वातावरणका कारण यस्ता ठाउँहरूमा पत्ता लगाउन वैज्ञानिकहरूलाई अत्यन्त कठिन हुने बताइएको छ। अनुसन्धान टोलीले सन् 2023 समुद्री पनडुब्बी अभियानका क्रममा त्यस क्षेत्रका विस्तृत अध्ययन गरेका थिए। अध्ययनका क्रममा नमूना संकलन गर्नका साथै व्हेलको चिहानको फैलावटको नक्साङ्कन पनि गरिएको छ। टोलीले बलिन व्हेल र अन्य प्रजातिका व्हेलका टाउको र हड्डी सहितको अवशेष फेला पारेको जनाएको छ। सबैभन्दा पुरानो हड्डी झण्डै 53 लाख वर्ष पुरानो रहेको अनुमान गरिएको छ। आजको कान्तिपुर दैनिकमा खबर छ।
1: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्ने सहमति अन्तिम चरणमा पुगेको दावी गर्नुभएको छ। उहाँले इरानमाथि गर्ने भनिएको थप सैन्य आक्रमण पनि रोकिएको बताउनु भएको छ। व्हाइट हाउसमा संचारकर्मीसँग कुरा गर्दै ट्रम्पले सहमतिका लागि इरानले आणविक हतियार निर्माण नगर्ने सुनिश्चितता गर्नुपर्ने समेत दोहोर्याउनु भएको बीबीसीले जनाएको छ। सहमति सम्बन्धी दस्तावेजहरू लगभग अन्तिम चरणमा रहेका र छिट्टै औपचारिक हस्तान्तर हुन सक्ने सम्भावना रहेको ट्रम्पको भनाइ छ। यो सहमति भएपछि विश्वकै महत्वपूर्ण पेट्रोलियम अनि मार्ग मानिने हर्मुज जलमार्ग पूर्ण रूपमा सञ्चालन आउन समेत उहाँले बताउनुभयो। तर इरानले भने ट्रम्पको दावीलाई तत्काल स्वीकार गरेको छैन। इरानी परराष्ट्र मन्त्रालयको प्रवक्ता इस्माइल बगाईले अहिलेसम्म कुनै अन्तिम सहमति नभएको बताउनु भएको छ। उहाँले अमेरिकाले वार्ताका क्रममा थप नयाँ तथा अत्यधिक मागहरू अघि सारेको आरोप लगाउनु भएको छ।
2: अब खेल खबर। फिफा विश्वकप 2026 को औपचारिक उद्घाटन मेक्सिको सिटीको ऐतिहासिक अजेटा रंगशालामा भव्य सांस्कृतिक तथा सांगीतिक कार्यक्रमका बीच सम्पन्न भएको छ। आदिवासी कलाकारहरूको प्रस्तुति लोक नृत्य तथा सांस्कृतिक कार्यक्रम समारोहका मुख्य आकर्षक बने। 80,000 भन्दा बढ़ी दर्शकको उपस्थितिमा आयोजित समारोहले विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सवको शुरूआत गरेको छ। उद्घाटन समारोहमा मेक्सिको प्राचीन सभ्यता सांस्कृतिक सम्पदा तथा आधुनिक कला संस्कृति प्रस्तुत गरिएको छ। समारोहमा विश्व प्रसिद्ध गायिका साकिरा र गायक बर्ना बायले विश्वकपको आधिकारिक गीत प्रस्तुत गरेका छन्। अमेरिका मेक्सिको र क्यानाडाले संयुक्त रूपमा आयोजना गरेको प्रतियोगितालाई विश्व इतिहासकै सबैभन्दा ठूलो संस्करणको रूपमा हेरिएको छ। यसैबीच फिफा विश्वकप 2026 को उद्घाटन खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई 2-0 गोलले पराजित गरेको छ। मेक्सिको सिटी रंगशालामा आज बिहान सम्पन्न समूह ए को खेलमा जुलियन क्वेन्सियोनेस र राहुल हिमेजेनेजले गोल गरे। खेलको 90 मिनटमा जुलियन क्वेन्सियोनेसले पहिलो गोल गरेका थिए। खेलको 60 मिनटमा राहुल हिमेनेजलाई फल गरेपछि दक्षिण अफ्रिकाका याया सेथोले सिधै रातो कार्ड पाउँदा मैदानबाटै बाहिरिए। त्यसपछि 10 खेलाड़ीमा सीमित बनेको दक्षिण अफ्रिका विरूद्ध खेलको 67 मिनटमा मेक्सिकोका राहुल हिमेनेजले हेड मार्फत गोल गर्दै अग्रता दोब्बर बनाएका थिए। खेलको अन्त्यतिर तनावपूर्ण अवस्था देखिएको थियो। 84 मिनटमा दक्षिण अफ्रिकाका थेम्बा जोनेले भीएआर समीक्षा मार्फत रातो कार्ड पाएका थिए। इन्जुरी समयमा मेक्सिकोका सेजार मोन्टेसले पनि रातो कार्ड पाएपछि मेक्सिको पनि 10 खेलाड़ीमा सीमित भयो। जितसँगै मेक्सिको समूह एमा महत्वपूर्ण 3 अंक जोड्न सफल भएको छ। यस समूह अन्तर्गत अर्को खेलमा दक्षिण कोरिया र चेकिया बीच अहिले बिहान 7:45 प्रतिस्पर्धा हुँदैछ।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। स्वतन्त्र ऊर्जा उत्पादक संस्था नेपाल इपानको आसन्न चुनावमा समूहगत प्यानल प्रतिस्पर्धा हुने भएको छ। आज हुने चुनावका लागि हालका उपाध्यक्ष उत्तम पलोन लामा र वर्तमान महासचिव बलराम खत्रोडा नेतृत्वमा 2 समूह चुनावी प्रतिस्पर्धामा उत्रिएको छ। समस्याग्रस्त घोषित हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड र कृषि विकास बहुद्देश्य सहकारी संस्था लिमिटेडका कुल 132 जना ऋणीको नामावली सार्वजनिक भएको छ।
2: संघ सरकारको परिपत्र अनुसार बागमती बाहेक सबै प्रदेशमा नयाँ सार्वजनिक गाड़ी दर्ता रोक्का गरिएपछि सरकारवालाहरूले असन्तुष्टि जनाएका छन्। यातायात व्यवस्था विभागले जेठ 7 प्रदेश यातायात मन्त्रालय र यातायात व्यवस्था कार्यालयलाई नयाँ सार्वजनिक गाड़ी दर्ता नगराउन परिवर्तन गरेसँगै दर्ता रोक्का गरिएको हो।
1: र विद्युत खरिद सम्झौता पीपीए गरी लामो समयसम्म शून्य प्रगतिमा रहेका 1388 मेगावाट क्षमताका 38 जलविद्युत आयोजनाको अनुमति रद्द गर्न सुझाव आएको छ। काया कैरनमा अब पालो उखानको
2: जत्रो दौरा उत्रै खल्ती।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
2: वित्तीय घोटाला अभियोगमा एकै दिन 3 अदालतमा 4 मुद्दा दायर। 27.80 करोड़ बिगो दावी, 86 प्रतिवादी।
1: संविधान संशोधन कार्यदलद्वारा मस्यौदा लेखन शुरू। सम्पत्ति छानबिन आयोगमा कर्मचारीले विवरण बुझाउँदै राजनीतिक पदाधिकारीको बाँकी।
2: चैते धानबालीमा घाँटी मरूवा अर्थात नेक ब्लास्टको समस्या, तापक्रममा भएको उतार चढ़ाव मुख्य कारण, उत्पादन घट्ने चिन्ता,
1: इरानसँगको युद्ध अन्त्य गर्ने सहमति, अन्तिम चरणमा पुगेको ट्रम्पको दावी, थप सैन्य आक्रमण स्थगित गरिएको भनाई,
2: र विश्वकप 2026 भव्य उद्घाटन, मेक्सिको विजय शुरूआत, उद्घाटन खेलमै 3 खेलाड़ीले पाए रातो कार्ड,
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिकामा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। करका दर हेरफेर बारे समाचार लेख्ने पत्रकारलाई अर्थमन्त्रीले माइक्रोसफ्ट वर्ड चलाउन आउँदैन भनेको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ अर्थमन्त्री जस्तै देखिने मान्छे कोठाभित्र आरामसँग बसेर टेलिभिजनमा विश्वकप हेर्दैछन् अनि खेल हेर्दै उनी भन्दैछन्, के खेलेको यार, यो खेलाड़ीलाई माइक्रोसफ्ट वर्ड चलाउन आउँदैन कि क्या हो। आजको काया कैरन सकिएको छ।
9: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
14: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
15: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र ₹50 मा।
16: गुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, गुराही दान, फोन नम्बर 082-5161-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक, र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
17: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
18: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
17: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
19: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 082-5590-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
20: नेपाली जुत्ता घर,
21: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
20: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू, सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
21: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
20: स्वदेशी उत्पादनको प्रवर्धन गरौ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, घुराही दाङ।
21: सम्पर्क मोबाइल नम्बर 98-577-71-42।
22: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: नमस्कार। पत्र पत्रिका को संगालो कार्यक्रम खबर पत्रिका में प्रविधि का मित्र शालिग्राम चौधरी र सहकर्मी देवा भूषाल संगे अमर क्षितिज को तपाईलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलाचुलीमा रहेको रेडियो बंगलाचुली र गढवामा रहेको रेडियो साझावाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा तथा इन्टरनेट अनलाइन मार्फत www.radioempi.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रबाट पनि संसारभर सुन्न सकिन्छ।
0: चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: दाङका स्थानीय तहमा बढ्दै बेरुजु, घटाउनका लागि स्थानीय तहलाई छैन चासो।
0: बाल विवाह न्यूनीकरणका लागि मुक्त कमलहरीहरूको अभियान, कोइलावास नाकाबाट मानव बेचबिखन रोक्न पालिकाको चासो।
1: र दाङमा दिगो वन व्यवस्थापन कार्यक्रम शुरू, 5 लाख क्युफिट काठ काटियो।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका चारवटा दैनिक पत्रिका हातमा परेका छन्। नयाँ युगबोध, राष्ट्रिय दैनिक गोरक्षी, राष्ट्रिय दैनिक गणतन्त्र, राष्ट्रिय दैनिक र राप्ती पोस्ट राष्ट्रिय दैनिक यी चारवटै पत्रिकाले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन्। आजको पहिलो समाचार लिएका छौं गोरक्षी दैनिकबाट।
2: दाङका स्थानीय तहमा बेरोजगारी बढ्दै गएको छ। आर्थिक वर्ष 2080-81 को लेखा परीक्षणबाट 10 वटै पालिकामा 16,13,94,57,000 रूपियाँको लेखा परीक्षण गर्दा 36,40,79,000 रूपियाँ बेरोजगारी देखिएको छ। आर्थिक पारदर्शिता नहुँदा दाङका स्थानीय तहमा हरेक वर्ष बेरोजगारी थपिँदै गएको छ। विगत 4 वर्षको अन्तरालमा हरेक वर्ष करोड़ौं बेरोजगारी थप भइरहेको महालेखाको वार्षिक प्रतिवेदनले देखाउँदै आएको छ। आर्थिक वर्ष 2079-80 को लेखा परीक्षणबाट 10 वटै पालिकामा 19,05,54,000 रूपियाँको लेखा परीक्षण गर्दा 27,97,60,000 रूपियाँ बेरोजगारी देखिएको थियो। महालेखा परीक्षकको 61 औं प्रतिवेदनले आर्थिक वर्ष 2078-79 10 वटै पालिकामा 21,06,74,34,000 रूपियाँको लेखा परीक्षण गर्दा 63,61,37,000 रूपियाँ बेरोजगारी देखाएको थियो। महालेखा परीक्षकको 60 औं प्रतिवेदनले पनि आर्थिक वर्ष 2078-79 पछिल्ला 2 वर्षको भन्दा धेरै बेरोजगारी देखाएको थियो। दाङका 10 वटै पालिकामा 19,29,07,11,000 रूपियाँको लेखा परीक्षण गर्दा अघिल्लो आर्थिक वर्ष 2077-78 72,97,39,000 रूपियाँ बेरोजगारी देखाएको महालेखाको 60 औं प्रतिवेदनले देखाएको थियो। जिल्लामा बेरोजगारी नदेखिएका पालिका नै छैनन्। आर्थिक वर्ष 2079-80 तुलसीपुर उपमहानगरपालिकाको बेरोजगारी 86,83,59,000 रूपियाँ थियो। महालेखाको 62 औं प्रतिवेदनले आर्थिक वर्ष 2080-81 8,94,16,000 रूपियाँ बेरोजगारी थपिएको देखाएको थियो। गत आर्थिक वर्ष 81-82 24,97,39,000 रूपियाँको लेखा परीक्षण गर्दा 1,17,64,000 रूपियाँ बेरोजगारी देखाएको महालेखाले सार्वजनिक गरेको 63 औं प्रतिवेदनले देखाएको छ। यसै गरी आर्थिक वर्ष 2079-80 घोराई उपमहानगरपालिकाको 68,97,61,000 रूपियाँ बेरोजगारी देखाएकोमा अघिल्लो वर्ष 6,78,28,000 रूपियाँ बेरोजगारी थपिएको प्रतिवेदनले देखाएको थियो। आजको गोरक्ष राष्ट्रिय दैनिकमा अमरराज आचार्यले खबर लेख्नु भएको छ।
1: दाङका 10 वटा पालिकामा बेरोजगारी नभएको कुनै पनि पालिका छैन। अझ भन्दा वर्षेनी साल बेरोजगारी चाहिँ बढ़ेको बढ़ै देखिन्छ। पालिकाहरूले घटाउनका लागि कुनै चासो दिएका छैनन्। यसै विषयमा कुराकानी गर्नका लागि स्थानीय शासनका जानकार पूर्व सचिव रमेश अधिकारी अहिले हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। रमेश सर, यहाँलाई खबर पत्रिकामा स्वागत छ। यो स्थानीय तहहरूमा हुन त अब संघ सरकारदेखि नै बेरोजु त छँदैछ, अझ बढी स्थानीय सरकारहरूमा बेरोजुको चाङ देखिन्छ। खास गरेर बेरोजुलाई दुई तरिकाले पनि हेर्न सकिन्छ। यो बेरोजु चाहिँ किन बढ्छ, कस्तो खालको पैसालाई चाहिँ बेरोजु भन्ने, कतिपयले त बेरोजु आउँदा बित्तिकै भ्रष्टाचार भइहाल्यो भनेर पनि बुझ्छन्, कसरी लिने यसलाई?
3: बेरुजु त अब रुजु नभएपछि बेरुजु हुने हो। के को आधारमा रुजु गर्ने भन्दा नियम कानूनको आधारमा रुजु गर्ने हो।
1: हजुर,
3: मैले दुई तरिकाले हेर्न सकिन्छ भन्ने कुरालाई प्रश्न पार्नुहोस् अनि मैले थप कुरा गर्छु।
1: एउटा चाहिँ सैद्धान्तिक बेरुजु जो चाहिँ फिर्ता गर्न फिर्ता गर्नै पर्ने, एउटा चाहिँ रुजु गरिसके पछाडि फर्चोट हुने,
3: ए त्यो भन्न खोज्नु भएको।
1: हजुर,
3: ठिक छ। बेरोजु दुई किसिमको हुन्छ, एउटा नियमित गर्ने बेरोजु, अलिअलि नियम पुगेको छैन, एकचोटिलाई नियम पुर्याएर यसलाई चाहिँ फर्केट गरौँ भन्ने, अर्को असुल उपर गर्नुपर्ने बेरोजु।
1: हजुर,
3: दुई प्रकारको बेरोजु तपाईँले सैद्धान्तिक भनेको त्यो नियमित बेरोजु, नियमित गर्ने बेरोजु हो।
1: हजुर,
3: अर्को चाहिँ व्यक्तिगत व्यक्तिलाई किटान गरेर अथवा निकायलाई किटान गरेर असुल गर्नुपर्ने कुराहरू चाहिँ त्यो चाहिँ असल गर्नुपर्ने बेरुजुब हो। त्यसैले नियमित गर्ने बेरुजु अथवा सैद्धान्तिक बेरुजु बढी छ कि असल गर्नुपर्ने बेरुजु छ एउटा त्यो हामीले छिचल्नुपर्छ। अहिले स्थानीय तहमा स्थानीय सरकारमा उठिरहेको बेरुजु धेरै ठूलो मात्रा चाहिँ नियमित गर्ने बेरुजु छ, असल गर्ने बेरुजु तुलनात्मक रूपले कम छ एउटा कुरा त्यो। अर्को तपाईँले भन्नुभएको कुरा बेरुजुको अङ्कमा त्यो अङ्कमा चाहिँ बेरुजु असाध्य भएको छ, चिन्ताजनक अवस्थामा छ। तर बेरुजु बढ्नलाई त खर्च पनि बढाउनुपर्छ नि त, बजेट पनि विनियोजन पनि बढाउनुपर्छ। त्यो आधारमा प्रतिशतमा हेऱ्यो भने यसको खास चित्र देखिन्छ कि बेरुजु कति प्रतिशत खर्च हुँदा कति प्रतिशत बेरुजु आयो भनेर 1% 1.5% अब अस्ति मैले रोल्पाको सुनेको थिएँ, रोल्पाको 1-2% तलको प्रतिशतको बेरुजु रहेछ अब भने कतिपय पालिकाहरूको चाहिँ बेरुजु शून्यको पनि आइरहेको छ, जस्तो साब्रीको महाभारतको कुरा प्युठानको पनि मालारानी हो के अरे सायद यस्तै केही चाहिँ अलि आदर्श पालिकाहरू पनि देखिनु भएको छ है, पालिकाहरूको नेतृत्व देखिनु भएको छ। त्यो आधारमा भन्दा अब दाङमा बेरुजु बढेको छ, बजेट विनियोजन बढेर बेरुजु बढेमा त्यति चिन्ता गर्नु पर्दैन, तर त्यो चाहिँ 1-1% हाराहारीमा बसिया छ भने त्यो सिक्दै सुधार्दै जाने कुरा हुन्छ। होइन वर्षेनी त्यो प्रतिशतको आधारमा हेर्दा खर्चको तुलनामा बेरुजु बढेको छ भने चिन्ता गर्नुपर्ने हुन्छ। अब किन बेरुजु बढ्छ भन्ने कुरातिर पनि म भनौँ त्यो कुरा
1: हजुर हजुर।
3: अब यसमा चाहिँ अहिले यो बजेट विनियोजनमा बजेटको खर्च अथवा कार्यान्वयनमा विनियोजन जुन हुन्छ त्यसको कार्यान्वयनमा कार्यपालिका तह र यो कर्मचारी तन्त्र कर्मचारी वर्गको संयुक्त जिम्मेवारी हुन्छ। निर्णय गर्ने कुराहरू चाहिँ कार्यपालिकाबाट हुन्छ, त्यसको कार्यान्वयन गर्ने कुरा चाहिँ कर्मचारीबाट हुन्छ। अब बेरुजु प्रतिको गम्भीरता, बेरुजु प्रतिको जवाबदेहिता, बेरुजु प्रतिको सतर्कता सजगता, त्यसलाई समयका आधारमा गुणस्तरका आधारमा त्यसपछि यो मौसम अनुसार गरिने कामको मौसमका आधारमा कामदारहरूको गुणस्तरको आधारमा धेरै पक्षले यो खर्चलाई प्रभावित पारेका हुन्छन्। यो कुरामा राजनीतिक दलका नेतृत्व जो जनप्रतिनिधि भएर निर्वाचित भएर जानुभएको छ उहाँहरू पनि उत्तिकै गम्भीर हुनुपर्छ। उहाँहरूले कर्मचारीले के गर्छन् भन्ने मात्रै मिल्दैन, कर्मचारीले पनि राजनीतिक तहलाई यो विषय यस्तो हो भनेर बुझाउन सक्नुपर्छ। अब अहिले चाहिँ के छ भने मैले यसो बुझ्दाखेरि म धेरै ठाउँ जाँदाखेरि नेतृत्व वर्गले चाहिँ आफूले जाने कुरा चाहिँ त्यसलाई क्षमता वृद्धि गर्न र त्यसलाई त्यो बहुआयामिक बनाउन चाहिँ अलि रहर गर्नुहुन्छ, जे जान्नु भएको छ त्यसरी चलाउन खोज्नुहुन्छ, त्यसरी सुधार गर्न सक्नुहुन्छ, त्यति पुग्दैन। यो आर्थिक प्रशासनको कुरामा उहाँहरूले गहिरोसँग अध्ययन गर्नुपर्छ र यसबाट यहाँ त्रुटि भयो भने कति असर पार्छ भन्ने कुरा उहाँहरूले चाहिँ ख्याल गर्नुपर्ने हुन्छ। यो क्षमता विकास एउटा अवरोध छ, अनि कर्मचारी वर्गमा चाहिँ त्यो नियम कानुनलाई कार्यान्वयन कार्यपालिका बनाएर हाम्रो 12 महिनाको कार्यक्रम हुन्छ, बजेट असारमै स्वीकृत हुन्छ, साउनदेखि आर्थिक वर्ष सुरु हुन्छ, त्यसको वार्षिक कार्यान्वयन कार्यपालिका बनाएर हरेक महिनामा गर्ने काम चाहिँ समयले निर्धारण गरेर टाइम टास्क टिम भन्छ, हु वाट वेन पनि भन्छ, कसले के कहिले गर्ने भन्ने अथवा कुन समयमा कुन समूहले के काम गर्ने भन्ने यो कार्यपालिकामा जाने हो भने बेरुजु कम हुन्थ्यो। तपाईँले हेर्नुहोस् त विकासको ठूलो लोड चाहिँ आएर जेठ असारतिर हुन्छ, वास्तवमा महालेखा अख्तियार जस्ता जुन अडिट एजेन्सीहरू छन् अथवा परीक्षण गर्ने निकायहरू छन् उनीहरूले चाहिँ यो महिनालाई संज्ञाको घेरामा राख्छन्। यतिखेर खर्चको मात्रा बढ्नु, कामको चाप बढ्नु, मान्छेहरूको दौडधुप बढ्नु अथवा धेरै ट्रान्ज्याक्सन हुनलाई उनीहरूले शङ्काको घेरामा हेर्छन्। यो शङ्काको महिनाभन्दा अलिकति पहिले वैशाख जेठतिर हाम्रो काम सक्ने गर्यो भने बेरुजुको मात्रा कम हुन्थ्यो। यी कुरामा ध्यान नदिँदा पहिले जनप्रतिनिधि नआउँदा जस्तो चाप थियो त्यसमा थोरै 15% त घट्यो होला, तर असारलाई भार पर्ने कुरामा चाहिँ घटाउन सक्नु भएको छैन नेतृत्व वर्गले पनि, कर्मचारी तन्त्रले पनि त्यो कुरो बुझाउन सकेका छैन। अब त्यस कारणले बेरुजु बढ्दै गएको छ।
1: जस्तो यहाँले पनि अहिले कुरा निकाल्नुभयो यो आर्थिक प्रशासनको कुरा, अहिले स्थानीय तहहरूले नियमसँग ढंगले त्यो काम गरिराखेको देखिँदैन, जसका कारणले त्यो बेरोजुको चाङ पनि बढ़िराखेको छ। जसको लागि नियम नबनाएर उहाँहरू चाहिँ कानून नबनाएर कार्यविधिका आधारमा बढ़ी काम गरिराख्नु भएको छ, यो पाटोलाई चाहिँ कसरी हेर्नु भएको छ? कानून निर्माण गर्नेतिर चाहिँ
3: उदाहरण दिन सक्नुहुन्छ, तपाईँले भनेको कुरो एकदम महत्वपूर्ण छ।
1: जस्तो कि यहाँ घोराई उपमहानगरपालिकामा कृत्रिम जलाशयहरू निर्माण त गरियो, तर त्यसलाई चाहिँ एउटा कानून नै बनाएर यसरी दीर्घकालीन रूपमा जलाशय निर्माणका लागि हामीले यो लक्ष्यका साथ भनेर कानून निर्माण गरिएन, तर कार्यविधिका आधारमा चाहिँ काम गरियो। यस्ता थुप्रै कार्यविधि मात्रै निर्माण गर्ने तर कार्य कानून नबनाउने भन्ने छ। अरे त्यही आधारलाई टेकेर तिमीले किन कानून बनाएनौ भनेर चाहिँ बेरुजी देखाउने, जस्तो गढवा के अरे राजपुर गाउँपालिकाको हकमा उहाँहरू चाहिँ कार्यविधिका आधारमा काम गर्नुभएको छ, शिक्षक विद्यालयमा शिक्षकलाई तलब खुवाउने कानून निर्माण गर्नुभएको छैन, शिक्षक र विद्यार्थीको अनुपातको के छ त्यसमा ख्याल गर्नुभएको छैन, त्यसले गर्दाखेरि पनि त्यहाँको कुराहरू बढ़िराखेको छ। यस्ता थुप्रै विषयहरू छन् सर।
3: तपाईँले भन्नुभयो यो शासन चलाउनलाई त्यसका आवश्यक अवयवहरू अर्गनहरू अथवा त्यसका चाहिँ संयन्त्रहरू बनाउनु पर्ने हुन्छ। त्यसमा तपाईँले भने जस्तो कानून, कार्यविधि, बजेट, कार्यक्रम। बजेटलाई कार्यक्रमले सपोर्ट गर्नु पर्यो, कार्यक्रमलाई कार्यविधिले सपोर्ट गर्नु पर्यो, कार्यविधिलाई कानूनले सपोर्ट गर्नु पर्यो, त्यसको परिचालन कर्मचारीले गर्छ, कर्मचारीमा पनि लेखा जान्ने हुनु पर्यो, कानून जान्ने हुनु पर्यो, इन्जिनियरिङ जान्नु पर्यो, योजना जान्नु पर्यो, प्रशासनिक जान्नु पर्यो, सामाजिक परिचालन जान्नु पर्यो। यो सबै मिलाएर त हाम्रो शासन चल्ने हो नि, होइन? यो शासनमा बेरुजु कम आयो, जनताहरू खुसी भए, समयमा काम भयो, शीघ्र सेवा, तीव्र विकास भन्छु मैले हरेक पटक, यिनी कुरा भयो भने सुशासन हुने
1: हो।
3: त्यो यो शासकीय प्रबन्ध जुन गर्नुपर्ने हो, शासकीय प्रबन्धमा दुई थरीको जनशक्ति संलग्न हुन्छ मूलत, एउटा निर्वाचित जनशक्ति, अर्को चाहिँ नियुक्त भएको कर्मचारी, छनौट भएको, सिलेक्टेड र इलेक्टेड भन्छौँ हामी। यो दुईटा जनशक्तिको बुझाइ, कमन अन्डरस्ट्यान्डिङ हुनुपर्छ, यसरी जानुपर्छ भन्नुपर्छ। त्यो जान्ने कुरामा, त्यो बनाउने कुरामा त्यसको चाहिँ त्यो रहरले, त्यो भित्रैबाट रहरले म सुधार गर्छु, शीघ्र कार्य सम्पादन गर्छु, त्यसको नतिजा राम्रो ल्याउँछु, त्यो नतिजाले जनता खुसी गराउँछु, त्यो खुसी भएर विकासको गति अगाडि बढ्छ, त्यसबाट आर्थिक क्रियाकलाप हुन्छ अनि समृद्धिको मार्ग प्रशस्त हुन्छ, यसरी जानुपर्ने हो। यो जाँदाखेरि अहिलेसम्म अब पुरानो ढङ्गदङ्गी के कर्मचारी पनि 15 वर्ष आफै चलाएको हो, त्यो जनप्रतिनिधिको दिक्कत हुँदा कर्मचारीसँग हामीले बढी जानेछौँ भन्ने घमण्ड छ, उता नेतृत्वसँग हामीले भने मान्नुपर्छ भन्ने छ, होइन? दुइटैले दुइटैका कुरा बुझेर सँगै गर्ने हो। यो सँगै गर्ने कुरामा यसको प्रशिक्षण पुगेको छैन, प्रेरणा पुगेको छैन, प्रोत्साहन पुगेको छैन भन्छु कि मलाई। यो प्रदेश, अब अहिले त हामी तीनटा सरकार छौँ, सम्बन्ध नजिक जनताको, स्थानीय सरकार छ अनि प्रदेश सरकार छ, संघीय सरकार छ। संघीय र प्रदेशले सशक्त अनुदानहरू धेरै थामे तहमा दिएको छ, त्यसको बरु अझ बेरुजु तपाईँले हेर्नु भने सामान्यकरणतिर बढी छ कि सशक्ततिर बढी छ, यो पनि खेलाउने हो भने मलाई विचित्रको दृश्य देखिन्छ होला भन्ने लाग्छ, मैले हेरेको छैन त्यो। यो सशक्त अनुदानलाई चाहिँ ओनै गरेको छैन स्थानीय सरकारले, आउन चाहिँ आउँछ, मनपर्ने कार्यान्वयन हुन्छ, नपर्ने चाहिँ त्यसको विलम्बता हुन्छ अनि बेरुजुमा गएर ठोकिन्छ। आखिर जहाँबाट चेक काट्छ अथवा भुक्तानी दिन्छ त्यही हो बेरुजुको भार भोग पर्ने त। त्यसैले सशक्त अनुदानको बेरुजु अलि बढी बढ्दै गएको छ जस्तो लाग्छ मलाई, अनि सामान्यकरण र आन्तरिक स्रोतको बेरुजु पनि त्यहाँ थपिँदै गएको छ। यसमा क्षमताको कुरालाई हेरौँ र कार्यान्वयन कार्यपालिकाको अभावको कुरालाई हेरौँ, त्यो दुईटा कुरा हेरौँ, अलिअलि चाहिँ वास्तवमा यो उपभोक्ता समितिहरूलाई असाध्यै हामीले विश्वास गरेर यो निर्माण कार्यमा परिचालन गरेका हो, तर उपभोक्ता समिति पनि एउटा चाहिँ कस्तो भयो भन्दाखेरि अघोषित क्षतिका प्रथा जस्तो भयो त्यहाँ पनि, त्यहाँ पनि मुनाफाको कुरा भयो, त्यहाँ पनि लोभ लालच भयो, त्यस कारणले गर्दा बेरुजुलाई त्यसले पनि असर परेको छ, यसको चाहिँ मुद्दा मामिला पनि धेरै चल्दै गएको देखिन्छ अख्तियारतिरबाट। यो सबै कुरामा चाहिँ प्रशिक्षण चाहिएछ, एउटा सेवाभाव चाहिएछ, अलिक इमान्दारिता चाहिएछ, यिनै कुराहरू कम हुँदै जाँदाखेरि बेरुजु बढ्दै जान्छ, एक कुरो। अर्को कुरो, महालेखाको भूमिकाबाट हेर्दाखेरि यो बेरुजु महालेखाले पनि लेखाकोलाई केही प्रशिक्षण चाहिँ दिनुपर्ने जस्तो लाग्छ मलाई, तपाईँहरू यो कुरामा चाहिँ सुधार गर्नुपर्छ भनेर हरेक पालिकामा महालेखाको वर्षमा एउटा अनुशिक्षण चलाइदिनुपर्छ। अनि पछि नभ्याए पनि उहाँहरू जुन बेला अधिकारमा आउनुहुन्छ त्यसले आउने वर्ष यो गर्नुहोला भन्दा एक दिनको कार्यशाला राखेर उहाँहरू फर्किदिए हुन्थ्यो भन्ने चाहिँ मेरो सुझाव लाग्छ।
1: हस् महत्वपूर्ण सुझावका लागि र सल्लाहका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
3: हस् धन्यवाद, आफ्नो जानेको अनुभवको कुरा सेयर गर्न मौका दिनुभयो, धेरै धेरै धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो रमेश अधिकारी। स्थानीय तहमा बेरोजुको चाङ बढ्दै गएको छ, स्थानीय तहहरूले घटाउन चासो दिइराखेका छन्। यसै बारेमा कुराकानी गर्दै बाँकी थप प्रसंग,
2: उमेर नपुग्दै लहलहैमा लागेर किशोर किशोरीहरूले विवाह गर्दा पारिवारिक सम्बन्ध राम्रो नरहने, जन्मिएका बच्चाहरूमा अपाङ्गता तथा अटिजम र कुपोषण हुने र अन्तत उक्त विवाह सम्बन्ध विच्छेदसम्म पुग्ने जोखिमलाई न्यूनीकरण गर्न सचेतनामूलक अभियानहरू सञ्चालन गरिएको छ। मुक्त कमलरी विकास मञ्चले बाल विवाह न्यूनीकरणका लागि देउखुरी क्षेत्रका गडवा गाउँपालिका तीनवटै तथा राप्ती गाउँपालिकाका केही वडाहरूमा नियमित अभियान सञ्चालन गरिरहेको कार्यक्रम संयोजक ज्ञानो थापाले जानकारी दिनुभयो। यसै कार्यक्रम अन्तर्गत बिहिबार गडवा गाउँपालिका वडा नम्बर 5 को कार्यालयसँग समन्वय सहकार्य गरी बाल विवाहको अवस्था र कानूनी प्रावधान सम्बन्धी एक दिने अभिमुखी करण तथा सरकारवालासँग समीक्षात्मक कार्यक्रम सम्पन्न गरिएको छ। आजको युगबोध राष्ट्रिय दैनिकमा शिवराज पन्थीले खबर लेख्नु भएको छ।
1: त्यस्तै गडवा गाउँपालिकाले नेपाल भारत सीमा क्षेत्रमा मानव बेचबिखन तथा ओसार पसारको जोखिम न्यूनीकरण गर्न चासो बढ़ाएको छ। सोही क्रममा गाउँपालिकाले को एक टोलीले कोइलावास पुगेर नाकामा भइरहेको क्रियाकलापको अध्ययन गरेको छ। गाउँपालिकाको टोलीले कोइलावास नाकामा क्रियाशील शान्ति पुनस्थापना गृहको स्थलगत अनुगमन तथा अध्ययन अवलोकन गरेको थियो। सीमा क्षेत्र मार्फत हुने मानव बेचबिखनका घटनाहरू रोक्न स्थानीय सरकार, सुरक्षा निकाय र सामाजिक संघ संस्थाबीच सहकार्य अपरिहार्य रहेको निष्कर्ष गाउँपालिकाले निकालेको छ। आजको राप्ती पोस्ट दैनिकमा खबर रहेको छ। खबरको सिलसिला जारी नै छ, अहिलेका लागि छोटो विश्राम।
4: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा,
5: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू,
4: दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच उपचार तथा अपरेशन सेवा,
6: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
4: सास गन्नाउने, गिजा दुख्ने, गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार,
6: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
4: र मुखको स्वास्थ्यको सुधार।
7: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 082568218।
8: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
10: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
11: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
12: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
13: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
14: इन्डोस्कोपी सेवा
13: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
15: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छाने द्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
16: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड घोराईदान, फोन नम्बर 082560734 र 082560138।
17: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोर्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि, फोन 082568509 र मोबाइल 98453।
1: अब बाँकी प्रसंगहरू
2: स्वास्थ्य कार्यालय दाङका सिकल सेल कार्यक्रम फोकल पर्सन उज्जवल कुमार पौडेलले सिकल सेल एनिमिया र थाल्सेमिया जस्ता रोगहरू नियन्त्रणका लागि विवाह पूर्व स्वास्थ्य परीक्षण अत्यन्त महत्वपूर्ण रहेको बताउनु भएको छ। राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा बिहिबार गाउँपालिकाको सभाहाल मसुरियामा आयोजित सिकल सेल एनिमिया थाल्सेमिया लगायत रगत रक्तजन्य रोग सम्बन्धी अभिमुखीकरणलाई सहजीकरण गर्दै फोकल पर्सन पौडेलले सिकल सेल र थाल्सेमिया वंशानुगत रोग भएकाले रोगको पहिचान र रोकथामका लागि परिवार तथा समुदाय स्तरबाट नै सचेतना आवश्यक रहेको उल्लेख गर्नुभयो। यदि विवाह गर्न लागेका दुवै व्यक्तिमा सिकल सेल वा थाल्सेमियाको वाहक अवस्था रहेको छ भने जन्मिने सन्तानमा गम्भीर स्वास्थ्य समस्या देखिन सक्ने सम्भावना उच्च हुन्छ। उहाँले भन्नुभयो, त्यसैले विवाह अघि नै रक्त परीक्षण गरी आफ्नो स्वास्थ्य अवस्था थाहा पाउनु नै भविष्यका सन्तानलाई यस्ता रोगबाट बचाउने सबैभन्दा प्रभावकारी उपाय हो। पौडेलले नेपालका विभिन्न जिल्लामा सिकल सेल रोगको प्रभाव देखिँदै गएको उल्लेख गर्दै यसको पहिचान परीक्षण र उपचारका बारे पर्याप्त जानकारी नहुँदा धेरै नागरिकले अनाहकमा दुःख पाइरहेको बताउनुभयो। आजको गणतन्त्र राष्ट्रिय दैनिकमा ओम प्रकाश गुप्ताले खबर लेख्नु भएको छ।
1: दाङमा चालू आर्थिक वर्षमा करिब 5,00,000 क्युफिट काठ कटान हुने भएको छ। वन सम्वर्धन प्रणालीमा आधारित दिगु वन व्यवस्थापन कार्यक्रम अन्तर्गत जिल्लाका 112 सामुदायिक वनबाट 4,90,647.18 क्युफिट काठ कटान गर्न थालिएको हो। डिभिजन वन कार्यालय घोराई अन्तर्गत 48 सामुदायिक वनबाट 1,90,647.21 क्युफिट र डिभिजन वन कार्यालय देउखोरी अन्तर्गत 64 सामुदायिक वन उपभोक्ता समूहबाट 3,00,000 क्युफिट काठ कटान गरी संकलन गर्न थालिएको छ। वन सम्वर्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन कार्यक्रम अन्तर्गत डिभिजन वन घोराही अन्तर्गत 48 सामुदायिक वनमा 1,90,647 क्युफिट काठ र 472.50 चट्टा दाउरा कटानका लागि अनुमति लिएको डिभिजन वन कार्यालय घोराईका सूचना अधिकारी भक्तबहादुर चौधरीले जानकारी दिनुभएको छ। सूचना अधिकारी चौधरीका अनुसार अनुमति लिएका वन समूहले हालसम्म 93,809.3 क्युफिट काठ र 340.40 चट्टा दाउरा कटानसँगै संकलन गरी घाटगद्दी गरेका छन्। डिभिजन वन कार्यालयले कटान आदेश जारी गरेको सामुदायिक वनमा पर्ने रूखलाई विभिन्न चरणमा अनुगमन गरी कटान गर्न योग्य र मापदण्ड पूरा भएका रूखलाई व्यवस्थापनका लागि कटान अनुमति दिने गरेको सूचना अधिकारी चौधरीले बताउनुभयो। दिगु वन व्यवस्थापन कार्यक्रम शुरू, दाङमा 5,00,000 क्युफिट काठ कटान। आजको गोरक्ष दैनिकमा लीलाधर ओलीले यो खबर लेख्नु भएको छ।
2: सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य क्षेत्रमा निरन्तर सेवामूलक कार्य गर्दै आएको संजीवनी टिचिङ हस्पिटल घोराई दाङको प्राविधिक सहयोग र गढुवा गाउँपालिकाको संयुक्त आयोजनामा यही जेठ 30 गते गढुवा गाउँपालिका 3 स्थित श्री आदर्श रात्रि आधारभूत विद्यालयमा एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। ग्रामीण तथा विपन्न समुदायलाई सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गर्न लागि शिविरको तयारी तीव्र पारिएको छ। आजको गणतन्त्र राष्ट्रिय दैनिकमा यस खबर छ।
1: अब लागौं यिनै पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार र टिप्पणीहरूतर्फ। आजको युगबोध दैनिकमा वैज्ञानिक शिक्षा कुरा पूरै काम कम, परिवर्तनका लागि स्तम्भमा जित बहादुर शाहको विचार छापिएको छ। नेपाली कम्युनिष्ट पार्टीहरूको दायित्व, दिपेन्द्र घरती प्रभाकरको विचार छापिएको छ भने कर्मचारी तन्त्रमा सकारात्मक सुधारको खाँचो शीर्षकमा युगबोध दैनिकले सम्पादकीय लेखेको छ।
2: यसै गरी आजको गोरक्ष राष्ट्रिय दैनिकमा युद्धको भू राजनीतिक चक्रव्यूह शीर्षकमा रामप्रसाद आचार्यको विचार छापिएको छ। रवि बालेन नै सुधारको आधार शीर्षकमा युवराज शर्माको विचारलाई छापिएको छ भने समृद्ध स्वास्थ्यको अभियानमा दंगीशरण शीर्षकमा सम्पादकीय छापिएको छ।
1: त्यसै गरी आजको गणतन्त्र दैनिकमा संघर्ष जीवनको अथक यात्रा सुरेश कुमार पाण्डेको विचार छापिएको छ। किसानको समस्या अनि सम्भावना अजित गिरीको विचार छापिएको छ भने निजी संचार माध्यम कमजोर पार्ने सरकारी नीति स्वीकार्य छैन, सबिन प्रियासन भरत ओलीको यो समाचार पनि छापेको छ। तर उत्तर वाहिनीको विकास स्थानीय समृद्धिको आधार शीर्षकमा गणतन्त्र दैनिकी सम्पादकले लेखेको छ।
2: यसै गरी आजको राप्ती पुरुष दैनिकमा आधा आधा बाँडिएको प्रेम सूर्यनाथ उपाध्यायको कथा छापिएको छ भने उसको नाम छैन तर ऊ बोलिरहेकी छ शीर्षकमा अनुजा शर्माको कविता छापिएको छ भने क्रान्ति शीर्षकमा बालकृष्ण गजुरेलको लघु कथा र यसै गरी बनु कर्मचारी शीर्षकमा युगल बसेलको कविता छापिएको छ।
1: यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र शालिग्राम चौधरी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौं। आजका लागि भने म अमर क्षितिज
2: अनि म देवा भूषाल पनि बिदा हुन्छौ। नमस्कार।
14: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
18: मेड इन बङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
14: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
18: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। बङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
14: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
18: एकपटक बङ्गालीबाट किनेर हेर न।
14: लौ त म बङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
19: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
18: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
20: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
21: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
18: प्रोप्राइटर सोमराज रैदास।
22: सम्पर्क फोन नम्बर 0825567775।
18: सम्पर्क नम्बर 98-77-26-873।
23: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर हेर्नुहोस् बङ्गाली सु मेटेरियल सेन्टरमा।
24: केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याएको बताउनु भएको छ। प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष 2083-84 बजेटमाथिको छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिनुहुँदै अर्थमन्त्री डाक्टर बाग्लेले समता र सामाजिक न्यायलाई बजेटको केन्द्रबिन्दु बनाएको दावी गर्नुभयो। संविधानको मर्म विपरीत बजेट आएको भन्ने प्रतिपक्षीको आरोपलाई खण्डन गर्नुहुँदै वहाँले बजेटमा आर्थिक वृद्धि र समानताको सन्तुलनलाई प्राथमिकता दिएको बताउनुभयो।
25: अर्जुन दृष्टि भनेको हामीले नै गरेको बाचा र जनताले अनुमोदन गरेको एजेण्डालाई नै हो भनेर त्यसप्रति असाध्यै वफादार रहेर हामीले कार्यक्रमहरू अगाडि बढाएका छौँ। त्यसैले 100 शासकीय सुधार नीति कार्यक्रम बजेटका सिद्धान्त तथा प्राथमिकता र बजेट सबै चाहिँ एउटा अभूतपूर्व कन्सिस्टेन्सी छ, एउटा संगति छ यसमा। र संविधान खिलाफ भयो कि भन्ने कुराहरू त्यो बिल्कुल गलत छ। समता, इक्विटीलाई हामीले केन्द्रबिन्दुमा राखेका छौँ। ग्रोथको कुरा गर्दै गर्दा पनि ग्रोथ विथ इक्विटीका कुराहरू छन्। समन्यायिक, समुन्नति, समृद्धिका कुराहरू गरेका छौँ। इक्विटीको एजेण्डालाई वर्ग, लिङ्ग, क्षेत्र हरेक कोणबाट न्याय गर्ने गरेर अगाडि बढेका छौँ। कतै गरीबहरू यहाँ अटेनन् कि मध्यम वर्ग भनेको यसको बुझाइ पनि अलि इन्कम्प्लिट भयो कि भन्ने कुरा, कृषिका कुराहरूमा यहाँहरूले यथेष्ट ध्यान दिनुभएको छ, मेरो ध्यान आकर्षण गर्नुभएको छ। र श्रमको बारेमा पनि असाध्यै गम्भीरतापूर्वक यहाँहरूको टिप्पणीलाई लिएर र मूलत विपक्षी सांसदहरू यी विषयहरूमा राख्नुभएको चासोलाई मैले न्याय गर्नुपर्छ भनेर लेखेरै लिएर आएको छु।
24: अर्थमन्त्री डाक्टर बाग्लेले सुशासनको एजेण्डा लिएर सरकार अगाडि बढ़ेको बताउनुहुँदै जनताले अनुमोदन गरेको आफूहरूको कठोर कटिबद्धतालाई धोका दिन नसक्ने बताउनुभयो। अर्थमन्त्री डाक्टर बाग्लेले आफूमाथि लागेको करको दर हेरफेर गरेको आरोपमा जवाफ दिनुहुँदै 2 अर्ब रूपियाँको होइन 2 रूपियाँको बदमाशी पनि आफूबाट भएको भए मन्त्री पद र सार्वजनिक जीवन नै त्याग दिन आफू तयार रहेको बताउनुभयो। यसअघि बजेटमाथिको छलफलमा सत्तापक्षीय सांसदहरूले बजेट आर्थिक पुनरुत्थान, कल्याणकारी राज्य, सामाजिक न्याय र समावेशी विकासमा टेकेर आएकाले सकारात्मक रहेको बताउनुभयो। सार्वजनिक खर्च विस्तार, रोजगारी सृजना, आयकर छूटको सीमा वृद्धि, सामाजिक सुरक्षा कार्यक्रम विस्तार, स्वास्थ्य शिक्षामा लगानी वृद्धि तथा पूर्वाधार विकासमा ठूला रकम विनियोजनले विकासको खाका तय गरेको सांसदहरूले बताउनुभयो। सांसदहरूले ठूलो लक्ष्य र उद्देश्य सहित आएको बजेट

0: मौलिक हक मानेको अवस्थामा बिरामीलाई समेत कर लगाउने, बजेट आएको औषधि उद्योग संकटमा पर्ने गरी कर लगाइएको तथा औषधिको स्वदेशी उद्योग कमजोर बनाउने गरी बजेट आएको बताउनुभयो। प्रदेश र स्थानीय तहको वित्तीय स्वायत्तता बलियो बनाउने स्पष्ट योजना बजेटमा आउन नसकेको पनि सांसदहरूले बताउनुभयो। प्रतिनिधि सभाको बैठकले नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको विधेयकमाथि सामान्य छलफलपछि प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो। अर्थमन्त्री डाक्टर वाग्लेले विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै आर्थिक क्षेत्र र यसका गतिविधि थप गतिशील बनाउन समसामयिक सुधार आवश्यक भएकाले विधेयक ल्याइएको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले छलफलबाट आएका सुझावलाई संशोधनमा राख्न सकिने भन्दै सुरक्षित विद्युतीय कारोबारका साथै देशको वित्तीय नीतिलाई सहयोग पुग्ने गरी विधेयक ल्याइनु आवश्यक रहेको बताउनुभयो। विधेयकमाथिको छलफलमा सहभागी सांसदहरूले राष्ट्र बैंकको नियामक भूमिकालाई थप व्यापक बनाउँदै डिजिटल भुक्तानी, साइबर जोखिम लगायतका विषय विधेयकमा स्पष्ट व्यवस्था गरिनुपर्ने बताउनुभयो। आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल र जवाफ पश्चात अर्थमन्त्री डाक्टर वाग्लेले विनियोजन विधेयक 2083 र नेपाल राष्ट्र ऋण उठाउने विधेयक 2083 प्रस्तुत गर्नुभएको छ। यसअघि बैठकमा प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमा सम्बन्धमा दिनुभएको अभिव्यक्तिका विषयमा परराष्ट्र मन्त्री शिशिर खनालले दिनुभएको स्पष्टीकरणमा आफूहरू सन्तुष्ट नरहेको बताउनु भएको थियो। प्रतिपक्षी दलका सांसदहरूले राष्ट्र र राष्ट्रियताका सवालमा सांसद र सिंगो देश एक ठाउँमा उभिनु पर्ने जोड़ दिँदै प्रधानमन्त्री शाहले सदनमा नै आएर जवाफ दिनुपर्ने र अभिव्यक्ति सच्याउनु पर्ने बताउनुभयो। यस्तै बैठकको शुरूमा समय लिएर श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री शाहले दिनुभएको अभिव्यक्ति वहाँले संसदमा नै आएर सच्याउनु पर्ने र संसदको नियमावलीका सबै नियमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरेर सदनलाई मर्यादित रूपमा सञ्चालन गर्नुपर्ने विषयमा सभाको ध्यान आकर्षण गराउनुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आफूमाथि लागेको कर हेरफेर सम्बन्धी आरोप भ्रामक तथा अपमानजनक भएको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको हिजो बसेको बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले अर्थ विधेयकमा केही सामान्य त्रुटि रहेको र सच्याउने क्रममा कर्मचारीबाट भएको प्राविधिक भूललाई मन्त्रालयले अभिभावकका रूपमा आफूले संसदमा लिखित रूपमा स्वीकार गरिसकेको बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले भर्खरै सम्पन्न भारत भ्रमणबारे राष्ट्रिय सभालाई जानकारी गराउनु भएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा विशेष समय माग गरी परराष्ट्र मन्त्री खनालले नयाँ सरकारको औपचारिक प्रतिनिधित्व गर्दै भएको भारत भ्रमणले दुई देशबीचको बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाएको बताउनुभयो। मन्त्री खनालले भ्रमणमा नेपाल भारत द्विपक्षीय सम्बन्धका आर्थिक सहकार्य, कनेक्टिभिटी, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन, साझा सुरक्षा चासो, खेलकुद र जनस्तरीय सम्बन्ध जस्ता विषयमा उपलब्धिपूर्ण छलफल भएको बताउनुभयो।
1: सरकारको औपचारिक प्रतिनिधित्व गर्दै भएको यस भ्रमणबाट नेपाल र भारत बीचको मैत्रीपूर्ण र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुगेको मैले विश्वास लिएको छु। भ्रमणका क्रममा डाक्टर एस जयशंकरसँग औपचारिक भेट र प्रतिनिधि मण्डल स्तरीय वार्ता सम्पन्न भएको छ। द्विपक्षीय वार्तामा व्यापार तथा आर्थिक सहकार्य, कनेक्टिभिटी, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन, साझा सुरक्षा चासो, सीमा व्यवस्थापन, खेलकुद र जनस्तरीय सम्बन्ध अभिवृद्धि जस्ता विषयहरूमा ठोस छलफल भएको छ। दुवै पक्षले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै विभिन्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा समेत विचार आदान प्रदान गरिएको छ।
0: परराष्ट्र मन्त्री खनालले नेपाल भारत बीच अन्तर्देशीय अनलाइन भुक्तानी, भूकम्पपछि निर्माण भएका परियोजना हस्तान्तरण लगायतका तीनवटा संयुक्त घोषणा गरिएको पनि बैठकलाई जानकारी गराउनुभयो। त्यसै गरी परराष्ट्र मन्त्री खनालले जेठ 17 गते प्रतिनिधि सभामा सांसदहरूसँगको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले दिनुभएको अभिव्यक्ति नेपाल भारत बीचको क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित

0: भएको स्पष्ट पार्नुभयो। त्यसै गरी राष्ट्रिय सभा बैठकमा सांसदहरूसँगको प्रश्नोत्तरमा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसानहरूलाई मल अभाव नहोस् भनेर सरकारले असार मसान्तसम्ममा 6,00,000 मेट्रिक टन रासायनिक मल वितरण गर्ने जानकारी दिनुभयो। मन्त्री चौधरीले हालसम्म सरकारले 4,68,016 मेट्रिक टन मल वितरण गरिसकेको जानकारी दिनुहुँदै 1,38,802 मेट्रिक टन मल मौजात रहेको जानकारी दिनुभयो। संविधान संशोधन बहस पत्र तयारी कार्यदलले हिजो पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल र झलनाथ खनालसँग छलफल गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदल सुझाव संकलनका ललितपुरको मान भवन स्थित प्रचण्डको निवास पुगेको थियो। सोही क्रममा पूर्व प्रधानमन्त्री प्रचण्ड, नेपाल र खनालको उपस्थितिमा कार्यदलले सामूहिक छलफल गरेको हो। गृहमन्त्री सुदन गुरूङले विपद व्यवस्थापनसँग आवश्यक उपकरण खरीदमा केही कानून बाधक रहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको हिजो बसेको बैठकमा गृहमन्त्री गुरूङले अप्ठ्यारोमा परेका नागरिकको उद्धारका लागि अहिले विश्व बजारमा सुविधा सम्पन्न उपकरण उपलब्ध भए पनि सार्वजनिक खरीद ऐनका कारण मनसूनको समयमा ती सामग्री प्रयोग गर्न सकिने अवस्था नरहेको बताउनुभयो। मन्त्री गुरूङले सिन्धुपाल्चोकमा र काव्य प्लाञ्चोकमा पहिलो पटक उच्च भार वहन क्षमताको ड्रोन मार्फत राहत वितरण गरिएको बताउनुभयो। यस्तै बैठकले लागू औषध नियन्त्रण सम्बन्धमा विद्यमान व्यवस्था एवं प्रयास सम्बन्धमा अध्ययन प्रतिवेदन तयार गरी आगामी साउन 15 गते भित्रमा पेश गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। बैठकले लागू औषध नियन्त्रण ब्यूरोको कार्यगत सक्षमता र क्रियाशीलता अभिवृद्धिका लागि आवश्यक न्यूनतम साधन स्रोतको यकिन गरी स्रोतको सुनिश्चितता गर्न निर्देशन दिएको हो। बैठकले समितिको कार्यक्षेत्र अन्तर्गतका मन्त्रालय एवं निकायको काम कार्यवाही अध्ययन एवं सहजीकरण गर्नुका साथै काम कार्यवाहीलाई गतिशील बनाउन विभिन्न 4 उपसमिति गठन गरेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले बनाउनु पर्ने कानूनको मस्यौदा गर्न मन्त्रालयहरूलाई अनुरोध गर्नुभएको छ। हिजो भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल र महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादी सहित दुवै मन्त्रालयका अधिकारीसँग छलफल गर्नुहुँदै मन्त्री गौतमले छिटो विधेयक मस्यौदा गर्न अनुरोध गर्नुभएको हो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयद्वारा गठित उच्चस्तरीय समितिले काम नगर्ने 38 जलविद्युत आयोजनाको लाइसेन्स खारेज गर्न सिफारिश गरेको छ। सरकारको 100 बुँदे शासकीय सुधार कार्य योजना अनुसार ऊर्जा मन्त्रालयका सहसचिव मोहन साक्यको संयोजकत्वमा गठित समितिले मन्त्री विराज भक्त श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा यस्तो सिफारिश गरेको हो। विद्युत खरिद सम्झौता पीपीए गरेर पनि लामो समयसम्म निर्माणमा नगई झोलामै लाइसेन्स राख्ने प्रवर्धकमाथि उक्त कदम चाल्न सिफारिश गरेको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ। समितिले शून्य प्रगति रहेका 1,388 मेगावाट क्षमताका 38 जलविद्युत आयोजनाको अनुमति पत्र लाइसेन्स रद्द गर्न राय दिएको छ। बाँकेमा धान रोपाईको समय नजिकिँदै जाँदा किसानहरू मल बिउ तथा कृषि सामग्रीको अभावसँगै महँगो इन्धनको मारमा परेका छन्। समयमै आवश्यक मल नपाउँदा र खेतीको लागत बढ़दै जाँदा किसानहरू चिन्तित बनेका छन्। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
1: धान खेतीको मुख्य सिजन शुरू भएसँगै बाँकेका किसानहरू आवश्यक रासायनिक मल सहज रूपमा उपलब्ध नहुँदा समस्यामा परेका छन्। मल अभावका कारण धेरै किसानले भारतबाट मल ल्याउन बाध्य भएका छन्। तर पछिल्लो समय सीमावर्ती क्षेत्रमा कडाई बढ़ाएकाले त्यहाँबाट पनि मल ल्याउन कठिन भएको किसानहरूको गुनासो छ। खजुराकी कृषक अनिता शर्मा।
2: अहिले चाहिँ बिउ राख्ने सिजन भयो, भने अनुसार बिउ पनि पाइएन, खेती लाउने बेलामा मल पनि पाउँदैन, समस्या हुन्छ।
1: मल अभाव सँगै खेतीको लागत पनि बढेको किसानहरूको भनाई छ। विशेष गरी डिजेलको मूल्य वृद्धिले खेत जोत्न प्रयोग हुने ट्र्याक्टरको भाडा महँगिएको छ। खेतीपातीको खर्च बढ्दै जाँदा किसानहरूले सरकारसँग राहतको माग गरेका छन्। कृषक रेशमा बेहना।
3: पानी सानी मिलन नै समस्या आएगा है, और तेल सब महँगाएगा है, कत्ते करा जाए, खाद वाद मिलन नै है।
1: बाँकीमा करिब 53,826 हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय नेपालगंजका अनुसार जिल्लामा वार्षिक रूपमा करिब 7,000 मेट्रिक टन युरिया, 4,000 मेट्रिक टन डीएपी र 2,000 मेट्रिक टन पोटास मल आवश्यक पर्छ। तर हालसम्म आवश्यकता भन्दा निकै कम मात्रामा मल प्राप्त भएको छ। आवश्यक मल सहज रूपमा नपाउँदा भारतबाट ल्याउनु पर्ने बाध्यता रहेको कृषक सियाराम वर्मा बताउनुहुन्छ।
4: अभी समस्या धान के लगाव लागते माई चुका है और भी ट्रैक्टर भी नहीं मिल रहा है। समस्या बहुत ढेर है यहाँ।
1: कृषि सामग्री कंपनी लिमिटेड शाखा कार्यालय का प्रबंधक पुष्पराज श्रेष्ठ का अनुसार केन्द्र बाट पर्याप्त परिमाण में मल आपूर्ति होने न सकता वितरण में समस्या देखिएको हो।
5: इरान में युद्ध भएको हुनाले हाम्रो टेन्डर ठेकेदार असर मानेर नपारेको अवस्था छ। खास गरेर यहाँ जिल्लालाई चाहिने हिसाबले मल त पर्याप्त आउँदैन। चाहिने जति सरकारसँग पूँजी नहुने हुनाले खरिदको हिसाबले हामी कहाँ प्राप्त हुने मल पालिकाको सिफारिसमा स्थानीय तहलाई किसान स्तरमा सरकारी मार्फत वितरण गर्छौ।
1: बाँकेमा धान रोपाईको मुख्य समयमा नै मल अभाव दोहोरिँदा किसानहरू निराश बनेका छन्। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
0: प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले सामाजिक परिचालिका व्यवस्थापन सम्बन्धी बनेको प्रतिवेदनलाई प्राथमिकताका साथ पूर्ण रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ। समितिको हिजो बसेको बैठकमा सामाजिक परिचालिकालाई प्राथमिकताका साथ लिई सम्बन्धित सबै मन्त्रालयले उहाँहरूको भावना सम्बोधन गर्न निर्देशन दिएको हो। मध्य प्रदेश सभाले सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको छ। प्रदेश सभाको हिजो बसेको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा प्रदेश सभाका सदस्यहरूले राख्नु भएको जिज्ञासाहरूको जवाब अर्थमन्त्री युवराज भट्टराईले दिएपछि बजेट निर्णयार्थ पेश भएपछि सर्वसम्मतिले पारित भएको हो। यस्तै हिजोको बैठकमा अर्थमन्त्री भट्टराईले विनियोजन विधेयकमा समावेश हुने प्राथमिकता तथा सिद्धान्त प्रस्तुत गर्नुभएको छ। अछामको कमल बजारमा शहरी आँखा केन्द्र स्थापना भएसँगै स्थानीय स्तरमै नागरिकलाई आँखा सम्बन्धी सेवा लिन सहज भएको छ। अछामबाट संवाददाता हेकमत बहादुर नेपालीको रिपोर्ट।
6: जिल्लाको पूर्वी क्षेत्र कमल बजारमा शहरी आँखा केन्द्र संचालनका लागि नेपाल आँखा कार्यक्रम त्रिवंग आँखा प्रतिष्ठान काठमाडौँ, नेपाल नेत्र ज्योति संगेटा अस्पताल कैलाली र कमल बजार नगरपालिका बीच सम्झौता भएको छ। त्रिपक्षीय सम्झौता भएर 2081 साल वैशाख 1 गतेबाट संचालन भएको शहरी आँखा केन्द्रबाट हालसम्म 3,203 नागरिकले आँखा स्वास्थ्य सम्बन्धी सेवा लिएका छन्। कमल बजार नगरपालिकाका नगर प्रमुख योगेश ढकाल शहरी आँखा केन्द्र कमल बजारमा सञ्चालन आएपछि यस क्षेत्रका नागरिकले आँखा स्वास्थ्य सम्बन्धी उपचार लिन बाहिर जानुपर्ने बाध्यता हटेको बताउनुहुन्छ। शहरी आँखा केन्द्र कमल बजारमा कार्यरत नेत्र सहायक लक्ष्मी पौडेल केन्द्रबाट आँखा स्वास्थ्य सम्बन्धी के कस्ता सेवा प्रदान हुन्छन् त शहरी आँखा केन्द्र कमल बजारका फिल्ड सहायक खगेन्द्र प्रसाद उपाध्याय।
7: यहीँबाट आँखा सम्बन्धी प्राथमिक उपचारको सेवाहरू हुन्छ। नयाँ चस्माहरू बनाउने र पुरानो चस्माहरू मर्मत गर्ने स्यान गर्ने सेवा पाउनुभएको छ।
6: केन्द्रमा आँखा चन्द्र गर्न आउनुभएका ढकारी गाउँपालिका वार्ड नम्बर 8 घोडासैनका आइटी जैसी र तुरमा
8: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: किराले खाएको दाँत निकाल्ने,
10: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
9: खाली ठाउँमा दाँत राख्ने,
10: दाँतको जरैदेखि उपचार गर्ने,
9: भएको दाँतमा राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
10: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
11: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
8: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-50-53।
12: आया मम्मी मम्मी दाँत दुख्यो
13: मम्मी मेरो दाँत भङ्ग आयो साथीहरू सधैँ जिस्काइरहन्छन् स्कुलमा जान लाज लाग्ने भइसक्यो
14: हेलो श्रीमानज्यू मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या
15: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि लौ हिँड
13: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
15: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला
16: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ
17: सावधान उस्ता उस्तै नामबाट नझुक्किनु होला है बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल
18: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै
15: सम्पर्क फोन नम्बर 0825902022
13: जु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ रेडियो मध्य पश्चिम बिआर डेन्टलको सहकार्यमा जारी सन्देश
19: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
20: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन तोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
19: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
21: शुद्ध महका लागि कहाँ जाने त
22: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
21: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
23: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक सम्पर्क व्यक्ति रामहरि शर्मा
24: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440
23: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो
25: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 9843008804 9843008804 www.aspatiicare.com
23: खुसीको खबर
16: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
22: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 0825908047 0825908047
15: होइन कसलाई के भयो
13: हजुर बुबा अलि सिरियस हुनुभयो आइसियू चाहिन्छ रे त्यसैले नेपालगञ्ज लैजान हिँडेको
15: कहाँ नेपालगञ्ज दौडाउन लागेको हाम्रै दाङ घुराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आइसियूहरू छन् नि अनि किन कुरै नबुझी दौडेको
13: ल ल एम्बुलेन्सलाई घुराही गोगली भानपुरतिर मोड्नुहोस् त यही यस्तो आइसियू सेवा भएको थाहा नभएर धन्न हजुरबुवाको ज्यान समय र पैसा बर्बाद नभएको
15: घुराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआइसियू बच्चाका लागि पीआईसीयू लगायत 60 आइसियू सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्
13: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घोराही बर्गदुवा दाङ सम्पर्क फोन नम्बर 0825911101 र मोबाइल नम्बर 9709065255
0: सीता के भो तिमलाई गुम्सेर बसिछौ के हुनु नि बिहे भएको छ छ वर्ष भइसक्यो बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आश्रय मरिसक्यो
1: के कुरा गर्छ निनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
0: ए ठिकै छ जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
2: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराईको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
3: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
2: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847723572
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
5: हाम्रा सेवाहरू
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
5: छाती दम निमोनिया खोकी छेरो
4: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
5: मधुमेह सुगर मृगौला रोग पिसाब
4: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
5: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
4: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
5: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
5: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
5: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
4: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
5: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
3: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 9847826001
26: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा
27: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्
26: डाक्टरद्वारा दिइने सेवाहरू
27: लामो समयसम्म टाउको दुख्ने मुटुको ढुकढुकी बढ्ने तर्सने वा डराउने हातखुट्टा झमझम गर्ने वा पोल्ने काम्ने बेहोस हुने धेरै रक्सी खाने लागु पदार्थ सेवन गर्ने जिउ दुख्ने निद्रा र भोक नलाग्ने यौन इच्छामा कमी हुने बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि
26: नोट अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा
27: सम्पर्क मोबाइल नम्बर 9857744722 9857735060 सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ
28: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
29: उपचार हुने रोगहरू पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
28: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
29: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हातखुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
28: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
29: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
28: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छार सूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
27: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक
6: कोराई 15 बिपिसोक दाङ। सम्पर्क फोन नम्बर 98686 61694।

0: मध्य पश्चिम FM 91.4 MHz।
1: कानून निर्माणमा संसद सांसद र जनता बीचको अर्थपूर्ण संवाद। नमस्कार, कार्यक्रम हेलो सांसदमा तपाईलाई स्वागत छ। म सुशीला श्रेष्ठ
2: अनि म सन्तोष गन्धर्व। जनतालाई संसद र सांसदसँग जोड्दै कानून निर्माणमा अर्थपूर्ण सहभागिता गराउने उद्देश्यले यूएनडीपी संसद सहयोग परियोजना संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएनले कार्यक्रम हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ।
1: कार्यक्रम हेलो सांसद देशभरिका विभिन्न सामुदायिक रेडियोबाट प्रसारण हुन्छ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर, वेबसाइट सीआईएन खबर .com, युट्यूब सीआईएन च्यानल र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ।
2: कार्यक्रम हेलो सांसदमा कानूनी रूप लिनु अघि विधेयकमा प्रस्ताव गरिएका व्यवस्था र त्यसबारेमा सांसद संसद सरकारवाला विज्ञ सहितको छलफलका आधारमा निष्कर्ष निकाल्ने जमर्को गर्छौं। कार्यक्रममा प्राप्त सुझाव विचार र निष्कर्ष सहितको प्रतिवेदन संसदीय समिति सांसद र संसदलाई बुझाएपछि विधेयकका बारेमा बहस गर्दै पूर्णता दिने हेलो सांसदको छलफलले सहयोग गर्ने विश्वास हाम्रो छ।
1: आजको कार्यक्रम हेलो सांसदमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 बारेमा सरकारवाला बीचको छलफल सुझाव र विज्ञको टिप्पणी अनि सर्वसाधारण नागरिकको विचार पनि प्रस्तुत गर्नेछौ। प्रतिनिधि सभामा पेश भएको यो विधेयक शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलको चरणमा छ।
2: नेपालमा अपराध अनुसन्धान न्याय सम्पादन तथा प्रमाणको वैज्ञानिक परीक्षणलाई विश्वसनीय निष्पक्ष र आधुनिक बनाउन आवश्यक छ। हालसम्म नेपालमा विधि विज्ञान सम्बन्धी कार्यहरू मुख्यत राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुर र नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला तथा अन्य निकाय मार्फत सञ्चालन भएका प्रयोगशालाबाट हुँदै आएका छन्। तथापि विधि विज्ञान परीक्षण, नमूना संकलन, प्रमाण संरक्षण, प्रयोगशाला संचालन, परीक्षण तथा डिजिटल प्रमाण व्यवस्थापन सम्बन्धी एकीकृत र विशेष कानूनी संरचनाको अभाव छ।
1: कार्यक्रमको शुरूमा विधि विज्ञान प्रयोगशालाको सेवा र नागरिकको अपेक्षा राखौं। राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना संचालन विधेयक 2081 के सुधार गर्नु पर्ला? हामीले सीआईएनको सामाजिक सञ्जालमा राखेको यो प्रश्नमा 14 जनाले विचार राख्नु भएको छ। केही विचार उस्तै खालको भएका कारण हामीले नदोहोरिने गरी विचार तथा प्रतिक्रिया लिएका छौं। रमेश जोशीले लेख्नु भएको छ, ल्याबमा जाँदा कतिपय ठाउँमा लामो लाइन, महँगो शुल्क र ढिलो रिपोर्टको समस्या हुन्छ, यसमा सुधार होस्। बुढ थापा पदमले लेख्नु भएको छ, कतिपय ल्याबहरूले अत्यधिक शुल्क लिने गरेका छन्। ग्रामीण क्षेत्रमा गुणस्तरीय ल्याब सेवा पर्याप्त संख्यामा खोल्नुपर्छ। सरकारले प्रयोगशालाको नियमित अनुगमन गर्न आवश्यक छ। धनबहादुर पुनले भने जाँचको रिपोर्ट अनलाइनबाटै हेर्ने व्यवस्था अनिवार्य गर्न अनुरोध गर्नुभएको छ। रामचन्द्र कार्की भने सरकारले आवश्यक अनुगमन नगरेका कारण कतिपय प्रयोगशालाले मन परी गरेको उल्लेख गर्नुभएको छ।
2: नेपालको संविधान 2072 प्रत्येक नागरिकलाई न्याय प्राप्त गर्ने हक, निष्पक्ष सुनवाईको हक, गोपनीयताको हक तथा मानव मर्यादा सहित बाँच्न पाउने मौलिक अधिकार सुनिश्चित गरेको छ। संविधानको धारा 20 न्याय सम्बन्धी हकको प्रत्याभूति गरेको छ भने धारा 28 व्यक्तिको गोपनीयताको अधिकारलाई संरक्षण गरेको छ। त्यसैले विधि विज्ञान सम्बन्धी कानून निर्माण गर्दा वैज्ञानिक अनुसन्धान र प्रमाण संकलनको आवश्यकता तथा नागरिकको गोपनीयता र मौलिक अधिकार बीच सन्तुलन कायम गर्नु आवश्यक देखिन्छ।
1: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 बारेमा संसदीय समितिमा सांसद र सरकारवालाका बीच छलफल भइरहेको छ। यो विधेयकमा सुधार गर्नुपर्ने पक्षका बारेमा जानकार तथा सरकार राख्नेहरूको विचार र सुझाव कार्यक्रम हेलो सांसदमा अब सुनौ।
3: म चाहिँ भूपेन्द्र लामा, म अस्कल क्याम्पसमा पढाउँछु, एक्वाकल्चर पढाउँछु। वास्तवमा मेरो ट्रेनिङ चाहिँ माइक्रोबायोलोजी हो। कानून बनाउँदैछौ अनि ह्युमन सेन्ट्रिक बढी छौ, त्यसमाथि पनि गएर कहाँ जान्छ भने डिएनए। फोरेन्सिक इज नट एबाउट ओन्ली मेडिकल, मेडिकल क्राइम मात्र फोरेन्सिक होइन नि त। भेटनरी फोरेन्सिक कहाँ छ? वाइल्ड लाइफको फोरेन्सिक कहाँ छ? इलेक्ट्रोनिक फोरेन्सिक कहाँ छ? टोक्सिकोलोजीको फोरेन्सिक कहाँ छ, इन्भाइरोमेन्टल फोरेन्सिक कहाँ छ? यदि एउटा खानेपानी आयोजनाले राम्रोसँग खानेपानी वितरण गर्न सकेन, नर्मल खानेपानी टेस्ट गर्ने चिजहरूलाई के यो क्रिमिनल प्रोसिक्युसन गर्नको लागि अथियारी दिन सक्छौ त त्यो टेस्टलाई? इन्भाइरोमेन्ट, ह्युमन, एनिमल, डेटा, इलेक्ट्रोनिक्स, फिजिकल सबै चिजलाई म्यानेज गरेर हामीले ऐनलाई बनाउन सक्ने हो भने फेज फेजमा काम गरेर चाहिँ काम छैन।
4: यहाँहरू सबैलाई नमस्कार, म अधिवक्ता गणेश ओली। ड्राफ्टिङमै पहिला अल्मलिया देखियो, यसको चाहिँ यसको सीमा कहाँदेखि कहाँ हुने भन्ने कुरा पहिला यो यसको ड्राफ्टिङ मस्यौदाबाट चाहिँ अलिकति प्रब्लम देखिएको छ, किनभने यसमा एकदम लिमिट गरेर चाहिँ एउटा यसको मस्यौदा गरेको देखियो। दोस्रो कुरा, यसको दफा तीनमा जस्तो आवश्यकता परेको खण्डमा प्रदेशमा चाहिँ प्रयोगशाला खोल्न सकिनेछ भन्ने, आवश्यकता परेमा भन्ने भयो क्या। तर अहिले हामीले कति भोगिरहेछौँ भने विभिन्न सेक्टरले, म एज अ लयर हुँदाखेरि मैले मेरो सेक्टरको कुरा मात्रै मैले अलिक बढी ठूलो ठान्छु, केन्द्रीकृत प्रयोगशाला हुँदाखेरि प्रदेशमा अनिवार्य गराउनुपर्छ नि, कानूनमै प्रत्येक सातवटा प्रदेशमा प्रयोगशाला हुनेछ भन्नु पर्यो कि, आवश्यकता पर आवश्यकता छ। त्यो पनि यसलाई चाहिँ धेरै लिमिट र यसलाई केन्द्रीकृत गर्नु हुँदैन। हजारौं कानून व्यवसायहरू यसमा छ, बाह्रले चाहिँ प्रतिरक्षाको तर्फबाट चाहिँ हामीले चाहिँ एडभोकेसी गर्छौं भने त्यो प्रतिनिधित्व हुनुपर्छ एउटा, अर्को प्लस प्रदेश सरकारबाट पनि प्रतिनिधित्व हुनुपर्छ।
5: वरिष्ठ वैज्ञानिक अधिकृत निराजन थापा छेत्री, फोरेन्सिकको काम गर्ने संस्था हामी मात्रै रह्यौं होइन, अहिले भर्खरै पनि हामीले भन्यौं नेपाल प्रहरीमा पनि विधि विज्ञान प्रयोगशाला छ। अब राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको काउन्सिलमा आएर त्यहाँको एक्सपर्टहरू चाहिँ आएर लाइसेन्स लिएर काम गर्ने भन्ने कुरा चाहिँ त्यति उपयुक्त भएन, त्यो भएर अहिलेलाई चाहिँ अब हामी खालि प्रयोगशालालाई स्थायित्व दिने र सञ्चालन गर्ने विषयमा मात्र केन्द्रित हौं भनेर 76 सालमा चाहिँ यो अलिकति साँगुरिएर आयो। किन आवश्यकता पर्यो त भन्दाखेरि चाहिँ हामी विकास समिति ऐन अन्तर्गत स्थापित छौं। विकास समिति ऐनको दफा तीनले के भन्छ भन्दाखेरि, कुनै विकास योजना अथवा विकास कार्यलाई कार्यान्वयन गर्नलाई नेपाल सरकारले समिति गठन गर्न सक्नेछ, काम सकेपछि त्यसलाई खारेज गर्न सक्नेछ। अब हाम्रो प्रयोगशाला त्यस्तो प्रकृतिको प्रयोगशाला हो कि होइन? अब जस्तै अहिले हामीले बन्द गरेर हाम्रो विकल्पमा काम गर्ने अरू संस्थाहरू चाहिँ उपलब्ध छन् कि छैनन्? प्राइभेटमा पनि हुन सक्छ, सरकारीमा हुन सक्छ, अरू छन् कि छैनन्? त्यस्ता निकायहरू अहिले छैनन् नेपालमा पनि। प्रहरीको ल्याब र हाम्रो ल्याबको कार्यक्षमता, हाम्रो भौतिक पूर्वाधार, हामीले अहिले देशभरिको केस धान्न सक्ने अवस्था छैन। उहाँहरू कहाँ भएको केस हामीकोमा पठायो भने हाम्रोमा पनि आएर पेन्डिङ नै हुने हो। केस यति बढ्दो क्रममा छ कि अब हामीले त्यसलाई प्रदेशमै रोक्न सकेनौं, प्रदेशमै यहीको स्तरको प्रयोगशालाहरू स्थापना गरेर प्रयोग प्रदेशबाटै परीक्षण गर्न सकेनौं भने केन्द्रमा रहेको दुईटा प्रयोगशालाबाट त्यो सम्भव छैन।
2: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081ले जैविक, डिजिटल तथा भौतिक प्रमाणको वैज्ञानिक परीक्षणका लागि एकीकृत राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना गर्ने तथा विधि विज्ञान सम्बन्धी कार्यलाई बलियो कानूनी आधार प्रदान गर्ने उद्देश्य राखेको छ। यो विधेयकमा समावेश व्यवस्था र सुधारको आवश्यकताका बारेमा अब छलफल सुनाउने बेला भएको छ। छलफल चलाउँदै हुनुहुन्छ साथी लील प्रकाश चन्द।
6: सुरुमा डाक्टर सुभाष आचार्य, जो फौजदारी कानून विज्ञको रूपमा अनुभव र त्यो खालको अभ्यास गरिराख्नु भएको छ।
7: विधि विज्ञानसँग सम्बन्धित समस्याहरू के हो भने, एउटा समस्या हो प्रशिक्षकको योग्यता। कतिपय मुद्दाहरूमा यी प्रशिक्षकको योग्यतै पुग्दैन भनेर सर्वोच्च अदालतले फैसला गरेका छ। त्यस कारणले यो ऐनमा प्रशिक्षकहरूको चाहिँ योग्यता के हो, 6 महिने तालिमले योग्यता पुग्ने हो कि होइन, कुनै पनि व्यक्तिलाई क्रिमिनलाइज गर्ने एक प्रकारको कन्क्लुसिभ एभिडेन्सको रूपमा यस्तो फोरेन्सिक रिपोर्टहरूले कोर्टमा काम गर्छ। अनुसन्धान तहकिकात गरेर ती आफ्नै भित्रबाट उसले एउटा रिपोर्ट ल्याउँछ र त्यो रिपोर्टको कोर्टमा टेस्ट हुँदाखेरि आयोगले सब्मिट गरेका रिपोर्टहरू होलसेलमा भन्दा 50% जति टेम्पर्ड भए भन्ने सर्वोच्च अदालतको फाइन्डिङ छ। अब त्यो भनेको कुन पपुलेसन हो, द्याट रिप्रेजेन्ट्स द 50% अफ द टोटल पपुलेसन। प्रशिक्षकको योग्यता सँगसँगै अब क्रेडिबिलिटी र उनले गरेको क्रियामा दण्ड, प्रशिक्षकलाई क्रिमिनलाइज गर्ने तर्फ पनि, क्रिमिनलाइज गर्ने तर्फ किन जस्टिफिकेसन छ भने, आजको दिनसम्म त्यस्ता सोर्स नखुलाएका डाटाहरू, इभन मुद्दाको लागि क्रिएटेड डाटाहरू पाइएको छ। कहाँसम्म भेटिएको छ भने, थुनुवालाई थुनामा राखेर थुनुवासँग स्याम्पल भोइस ल्याएर त्यो स्याम्पल भोइसलाई अर्कोमा कपी गरेर क्वेशन भोइस बनाएर दुईटालाई टेस्ट गर्न पठाएर 87% म्याच भयो भनेर आछ। जबकि क्वेशन भोइस के हो त भन्दा, त्यही स्याम्पल भोइसलाई नै, स्ट्यान्डर्ड भोइसलाई नै कपी गरेर राखेको छ। मसँग कुनै पनि आइदर अफ जेनेटिक डीएनए को अर अफ एनी स्याम्पल यु कलेक्ट, त्यसलाई तपाईँले कहिले कलेक्ट गर्नुभयो, कसरी सिल गर्नुभयो, सिल गरिसकेपछि ह्यान्डओभर कसलाई गर्नुभयो, ह्यान्डओभर गरेर त्यसले कहाँ ह्यान्डओभर गर्यो, हुँदै हुँदै कहाँ गयो, यो अल्टिमेटली टेस्ट गर्ने ठाउँमा कोडिङ डिकोडिङ भएरै पुग्नुपर्छ। प्राइभेसीको कुरा त मेन्टेन, प्राइभेसी पनि बायसनेस पनि दुइटैको लागि यो चाहिन्छ। चेन अफ कस्टडी यदि बीचमा काहीँ टुट्यो भने त्यहाँ त रामको टेस्ट गर्न पठाएको श्यामको पो पर्छ त रिजल्ट त। यसलाई पनि ऐनले चाहिँ सम्बोधन गर्ने गरी अगाडि यसमा संशोधन हुनुपर्छ जस्तो मलाई लाग्छ।
8: म एसएसपी योग बहादुर पाल, नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला सामाखुसीमा प्रयोगशाला प्रमुखको रूपमा कार्यरत छु। प्रस्तावनामा नै जुन अनुसन्धान तथा परीक्षणलाई प्रभावकारी र विशेषकृत बनाउने भन्ने छ, यो उसमा हामी फोरेन्सिकमा रिलायबल क्वालिटी, यो गुणस्तरीय तथा विश्वसनीय भन्ने शब्द थप्दा अलि राम्रो होला कि। परिभाषा खण्डमा दुई जमा यता डिजिटल एभिडेन्स भन्ने त आयो, दुई ममा परीक्षण भन्नाले रासायनिक, भौतिक र जैविक मात्रै भन्ने शब्द आयो। त्यहाँ अहिलेको अवस्थामा हामीले डिजिटल बिर्स्यौं भने हामी फेरि पुरानै अवस्थामा छौं भन्ने चाहिँ देखेला। यसले दफा पाँच गाउँमा रिफरेन्स ल्याब हुनेछ भनेको छ। अब अहिलेसम्म 43 सालमा स्थापना भएर बल्ल तल्ल हामी अब यसको स्थापनाको लागि लिगल प्रक्रिया गर्दैछौ। आज नै हामीले रिफरेन्स ल्याब भन्यो भने रिफरेन्स ल्याब हुनका लागि एनमा मात्रै राख्ने हो कि त्यो अनुसारको हाम्रो क्षमता, दक्षता, योग्यता, भौतिक संरचना, क्वालिटी म्यानेजमेन्ट, आईएसओले मापदण्ड बनाउने कुराहरू यी सबै सक्षम छौं कि छैनौं, कि हाम्रो देश काल परिस्थिति अनुसार यो ठिक छ त भन्ने एउटा त्यो हो। पाँच छमा प्रयोगशालाले भौतिक पूर्वाधार विकासको लागि नेपाल सरकार, स्थानीय सरकार र निजी क्षेत्रसँग के अरे सहकार्य गर्ने भनेको छ। अब भौतिक पूर्वाधार भन्ने बित्तिकै हामीले बाटोघाटो बिल्डिङ मात्रै भन्ने हो, त्यहाँ उपकरणदेखि अन्य अन्य कुरा, तालिम सालिमका कुरा पनि आउलान्। काम कर्तव्य र अधिकारमा तोकिए बमोजिम अन्य काम गर्ने भनेको छ, यो भने एकदम भेग हो। विधि विज्ञान सम्बन्धी तोकिए बमोजिम अन्य काम गर्ने भनेर त्यहाँ राख्दा बेटर होला। विधि विज्ञान सम्बन्धी गृह मन्त्रालयको पनि एकजना प्रतिनिधि हुँदा बेटर हुन्छ कि यो हाम्रो जुन सञ्चालक समिति छ, यत्रो जसले चाहिँ क्रिमिनल जस्टिस सिस्टमलाई रेगुलेट गर्छ, त्यसको प्रतिनिधित्व नै नहुने हो भने त्यो अलिकति कता कता त्यो देखिन्छ कि। यसको दफा छ गाउँमा के भन्यो भन्दाखेरि कम्तीमा स्नातक तह उत्तीर्ण गरी भन्यो। स्नातक भने त बीए हो कि बीकम हो कि के हो, विज्ञानमा स्नातक भनेर भन्नु पर्यो सदस्यताको योग्यतामा, तर कुन विषय भन्ने कुरो खुलाउनु पर्छ।
6: बार एसोसिएसनको उपाध्यक्ष सरस्वती श्रेष्ठज्यू,
9: यसमा चाहिँ सञ्चालक समिति भनेर जुन कोड जोड्नु भएको छ नेपाल बार एसोसिएसनको तर्फबाट विज्ञ व्यक्ति एउटा चाहिँ नेपाल बारबाट राखिदिनु भयो भने त्यो पनि बेटर हुन्छ। र अर्को चाहिँ अब फैसला कार्यान्वयन गर्ने, यसमा चाहिँ कस्तो भने अदालतको पनि एउटा कर्मचारीले एउटा जिम्मेवारी पाइरहेको हुन्छ कार्यान्वयन गर्ने सिलसिलामा, ताकि त्यहाँ एउटा परीक्षण गर्ने निकाय छ होइन, उसले पनि एउटा परीक्षण गर्ने हिसाबमा चाहिँ उसले कसरी परीक्षण के गर्ने भन्ने कुराहरू पनि अदालतको एउटा कर्मचारी पनि र सञ्चालक समितिमा राख्नुपर्ने जस्तो मैले महसुस गरेको छु। अब सर्वोच्च अदालतको रजिस्ट्रार भन्नुभएको छ, अब त्यहाँ रजिस्ट्रारले त त्यो कार्यान्वयन उसमा त गर्नु हुँदैन कि निर्देशन दिनु पर्यो होइन, तर अदालतकै कर्मचारी भइदियो भने चाहिँ त्यो चाहिँ समावेश गर्दै पनि राम्रो हुन्छ भन्ने एउटा सुझाव मैले राख्न चाहे। अर्को दफा सातमा यो विशेषज्ञलाई चाहिँ सुविधा दिने भने चाहिँ के विषयमा सुविधा दिने त एउटा कोट हुनुपर्ने,
6: सुविधा भनेको तलब हो कि अथवा अर्को कुनै खालको केही उल्लेख पनि छैन,
9: के पनि उल्लेख छैन होइन, त्यो चाहिँ देखिएको छैन। र अरू विशेषज्ञले अदालतमा बयान गर्न जाँदाखेरि उसलाई चाहिँ सेवा सुविधा दिने भनेको छ, तर उसलाई चाहिँ सुरक्षित वातावरण दिनुपर्ने हो कि होइन, जस्तै बयान गर्न जाँदा विशेषज्ञलाई त एउटा सुरक्षा वातावरण पनि हुनुपर्छ नि, अदालतमा जाँदाखेरि उहाँलाई पनि त एउटा दबाव प्रभावमा पारेको हुन सक्छ नि, त्यसले गर्दाखेरि उहाँलाई दबाव प्रभावबाट बचाउनको लागि सुरक्षित वातावरणमा चाहिँ उहाँलाई बयान दिन सक्ने वातावरण क्रिएट गर्नुपर्ने एउटा एनमा यो व्यवस्था गर्नुपर्छ जस्तो लाग्छ। कसले बयान गर्दै, को विशेषज्ञले बयान गर्दछ भन् थाहा नहोस् भन्नको लागि बन्द इजलासमा पनि त्यो गर्नुपर्ने हो कि जस्तो मैले महसुस गरेको छु।
6: धेरै धन्यवाद छ। बार एसोसिएसनको उपाध्यक्ष सरस्वती श्रेष्ठज्यू, फोरेन्सिक मेडिसिन विज्ञको रूपमा हुनुहुन्छ, डाक्टर हरियो रसीज्यूलाई म हार्दिक अनुरोध गर्छु।
10: अब अहिले यो राष्ट्रिय सभामा गएर आएको चाहिँ धेरै नै भएछ, पाँच वर्षसम्म कार्यकारी निर्देशक निमित्त भएर चलाएको अवस्था छ, त्यो संस्था कसरी चल्दो हो निमित्त भएर केही एड्रेस गर्न खोजेको कता कता म पनि कानुनको विद्यार्थी भाउराले देख्छु, तर पनि छैन, विस्तृत रूपमा छैन। यो खुमलटारको ल्याब सञ्चालन गर्नेमा भएभरका सबै इभिडेन्ससँग हाम्रा समस्या यसैमा आधार समाधान गर्न सकिन्छ कि सकिँदैन एकपटक हामी सोच्छ, पटक पटक यसलाई चाहिँ कसरी चाहिँ ऊ गर्न सकिन्छ, अपडेट गर्न सकिन्छ भनेर मैले पनि धेरै आवाज उठाएँ, तर अब स्टेक होल्डरहरू अरू अरू जो जो चाहिँ हुनुहुन्थ्यो सबैको बुझाइ एउटै नहुने, अनि अर्को कुरो छ महिनामा मान्छे त्यहाँ चेन्ज भइराख्ने, विभिन्न मन्त्रालयका प्रतिनिधि अथवा विभिन्न निकायका प्रतिनिधिहरू चेन्ज भइराख्ने, एउटाले अलिअलि कुरो बुझ्ने फेरि गइहाल्ने, यही गर्दा गर्दै यसको चाहिँ एक किसिमको चाहिँ मलाई त रुन मन लाग्छ, किनभने 43 सालमा स्थापना भएको को एउटा कानुन फर्ममा आजसम्म छैन, आज हामी डिस्कसन गर्दैछौ यसलाई कानून दिउन त एउटा राम्रैसँग चलोस् यो राम्रैसँग ढंगले चलोस् भनेर जुन
11: डाक्टर अस्ति यहाँले जुन यो रुन मन लाग्छ भन्नुभयो नि हामीसँग समितिको सभापति डाक्टर ओजस विश्वेचन जो मेडिकल त्यो क्षेत्रबाटै हुनुहुन्छ यो समितिले सभापतिको रूपमा डाक्टर शेरचन्दले के गरिदिनु भयो भने हुन त सबै उहाँको हातमा नहोला तर उहाँले के गरिदिनु भयो भने तपाईँलाई जो जसरी रुन मन लाग्छ केही मनमा शान्ति मिल्छ
10: यसमा आज आएका निश्चित जुन नभई नहुने इम्पोर्टेन्ट देखिएका प्रावधानहरू छन् त्यसलाई राखेर पाल सरले भन्नुभयो सर्टेन ठाउँमा होइन र कतिपय कुराहरू जस्तो अब यो कमी कमजोरी के देखिन्छ भने अदालत तथा अन्य निकाय भनिएको छ नि त अन्य निकायमा प्रहरी अनुसन्धान अधिकारी नै भन्नु पर्यो भने त्यो राख तप्नु पर्यो अन्य निकायमा हुँदैन भए चाहिँ होइन है हामी ब्लाइन्ड क्रिटिसाइज पनि नगरौँ पठाउने त त्यही पुलिस त हो नि अरू अन्य निकाय भने अर्को कुनै चाहिँ के अरे स्कुलले त पठाउँदैन नि त एउटा स्पेसिफाई गरौँ अर्को चाहिँ हाम्रो डाक्टर सुभाषले भनेका कुराहरू जुन छन् अब यो यो के अरे परीक्षण चेन अफ कस्टडी जस्ता कुराहरू चाहिँ अलिकति मोर क्लियरिटीका रूपमा राखिदिउँ जहाँ टेक्निकल इररको रूपमा चाहिँ यो के भनेको भन्ने कुरो चाहिँ कुनै अधिकृतलाई दिनेछ भन्ने कुरो कुनै विज्ञ अधिकृत अथवा त्यहाँ कुनै चाहिँ तोक्नुपर्छ भन्ने त्यो पनि तोकौं
11: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलतारका कार्यकारी निर्देशक मोनिका झा हुनुहुन्छ छोटकरीमा यहाँको विचार त्यसपछि पछाडिपट्टि आउँछु
12: उपस्थित सम्पूर्ण मेरो हार्दिक अभिवादन अहिले यो ऐन भनेको के हो भने हामीले क्लियरली के बुझ्नुपर्छ यो ऐन भनेको यो ल्याबलाई हाउ टु पर्फर्म बेटर स्थापना र सञ्चालन भनेपछि हामीले त्यतिमा लिमिट हुनुपर्छ अहिले नै हामीले नेपाललाई पुरा एकदम न्याय भनौँ न रुल अफ ल भनेर कसरी हामीले त्यो गर्ने त्यो हिसाबले ल्याबोरेटरी बनाउनु लागेको होइन भएको एक्जिस्टिङ ल्याबोरेटरीले बेटर पर्फर्म गर्नु पर्यो त्यसले आफ्नो क्यापेसिटीमा काम गर्नु पर्यो त्यसपछि हामी थप्दै जाने थप्नेमा त हामीले धेरै कुरा थप्नुछ डिजिटल फोरेन्सिकको अहिले कुनै भएको छैन यो लमा त्यो पनि थप्नुपर्छ फिजिकल फोरेन्सिक जस्तै भूकम्प गएपछि त्यत्रो इन्फ्रास्ट्रक्चर भत्कियो त्यसलाई पनि त हाम्रो फोरेन्सिक डेटाबेस हुन्छ त्यसलाई पनि एनडिटी मेथडहरू हुन्छ भनेपछि त्यो थप्ने त थुप्रै छन् हाम्रो इन्टरनेसनल प्र्याक्टिस हेर्ने कि हाम्रो घाँटी हेरेर हार मिल्ने भन्ने कुरा हो कि हाम्रो एजेक्सी इन्फ्रास्ट्रक्चर भनेको अहिले चाहिँ हामीले क्विक न्याय सम्पादन गर्नलाई सहयोग गर्ने अवस्थामा पनि छैन जब कि म फोरेन्सिकको मान्छे होइन उहाँ सरले भने जस्तै आम आउट अफ दिस फिल्ड तर मलाई त्यो रियलाइज भयो विदिन फाइभ मन्थ्स भनेपछि पहिला हामीले यो ऐन आउन दिनुपर्छ यसमा चाहिँ बेसिक सरले भने दुईवटा कुरा चाहिँ एकदम मिसिङ छ त्यो मैले पनि मान्छु के मान्छु भन्दा जुन पनि ऐनमा दण्ड सजाय हुन्छ किनभने कुनै पनि ऐनलाई हामीले रेगुलेट गर्दाखेरि त्यहाँ के मिस्टेक भयो त्यसलाई दण्ड सजाय नदिकन त त्यहाँका इम्प्लोयर अराजक हुन्छन् त्यो त्यो पोइन्ट एउटा थप्नै पर्यो अर्को कोडिङ रिकोडिङ पनि उहाँले इन्ट्रेस्टिङ कुरा ल्याउनु भएको छ स्याम्पल आएपछि काम गर्छ तर बेटरमेन्टको लागि उहाँले भने जस्तो त्यो चाहिँ मैले पनि फिल गरेको त्यहाँ फाइभ मन्थ्स बस्दा त्यो कोडिङ रिकोडिङ गऱ्यो भने अलिकति म्यानिपुलेसन हुने चान्सेस
11: हेमन्त मल्लजीको थोरै कुरा सुनौ नेपाल प्रहरीको पनि पहिला डिपेन्डेन्ट केमा थियो केन्द्रीय विधि विज्ञान प्रयोगशालामा थियो होइन तर अहिले के भयो छुटेर नेपाल प्रहरीको आफ्नै ल्याब भयो र काठमाडौँभरि धेरै ल्याबहरू छन् अहिले होइन त्यसले गर्दा हामीहरूले बाहिर कता कता हेरेका छौँ अब नेपाल प्रहरीमा के भयो एउटा विधि विज्ञान प्रयोगशाला एउटा भयो चाहिने भन्दा बढी त्यसले पनि जुन बियरिङ क्यापेसिटी छ बियरिङ क्यापेसिटी क्षतिभन्दा पनि अगाडि पुगिसकेको अवस्था छ त्यसो भने कुमलटारमा पनि प्रयोगशाला छ नेपाल प्रहरीको पनि प्रयोगशाला छ डाक्टर रुणा तपाईँको नजिक
13: छ
11: उहाँ पनि अब प्रयोगशाला भयो खासमा पुलिसलाई यो प्रयोगशाला किन चाहियो
13: फेरि पुलिसलाई प्रयोगशाला चाहिएको किन भनेपछि बिदाको दिन पनि पुलिसको प्रयोगशाला काम गर्छ र म नार्कोटिसम हुँदाखेरि मलाई याद छ राति मैले 9 बजे पनि टेस्ट गराएको छु एउटा एयरपोर्टको एउटा केसमा होइन केन्द्रीय विधि विज्ञान प्रयोगशाला त राति खुल्दैन नि त त्यो जहिले पनि खुल्छ त्यो त्यसले गर्दाखेरि के छ यस्ता प्रब्लमहरूले गर्दा पुलिसले यता ल्याब लिएर आएको तर मैले भन्न खोजेको के भनेपछि समयको आवश्यकता अनुसार हाम्रो ऊ पनि खोलिसकेको छ डिजिटल फोरेन्सिक ल्याब पनि पुलिसले आवश्यकता अनुसार खोलिसकेको छ तर मेरो भनाइ के हो भनेपछि यसलाई कसरी रेगुलेट गर्ने हामीहरूले
11: सञ्चालन
13: हो रेगुलेट किनकि अहिले हामी केन्द्रीय विधि विज्ञान प्रयोगशाला मात्रै कुरा गरेका छौँ पुलिसको ल्याब छ हाम्रो पालसाको ल्याब बियरिङ क्यापेसिटी त्यति छ कि छैन जति काम गरिरहेको छ हामी एक्सपेक्टेसन जुन गरेका छौँ ल्याबको कुरा गरिरहेको छौँ ल्याबको टेस्टिङको कुरा गरिरहेको छौँ तर त्यो गएर कहाँ ठोकिन्छ भनेपछि तल गएर सिन अफ क्राइम अफिसर्सहरूसँग ठोकिन्छ कि उनीहरू हामीले ट्रेन गर्छौँ फिल्डमा जान्छन् फिल्डमा गएपछि उनीहरूको जुन अडिट हामीले गर्नुपर्ने हो कि
11: नजिकै त्यहाँनिर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला निर्देशक डाक्टर रुणा झा हुनुहुन्छ यहाँको मनमा लागेको अथवा छुटेको केही छ भने त्यो थपाउन सक्छ
14: यो एउटा मात्र प्रयोगशाला चल्ने हो कि जस्तो एउटैमा त सबै स्पेसलाइजेसनको मान्छेले त बस्न सक्नुहुन्न यसले चाहिँ आफ्नो वर्कको दायरा अनुसार चाहिँ विभिन्न ठाउँमा प्रयोगशालाहरू राखेर ब्यालिस्टिकको लागि एउटा हुन सक्ला फिङ्गरप्रिन्टिङको लागि अर्को हुन सक्ला होइन अरू कामको लागि या भेटनरी सेक्टरको लागि छुट्टै एउटा हुन सक्ला होइन सो त्यो सबमा फोकस त्यसपछि यहाँको जनशक्ति अब अहिलेको डेटमा समस्या हामी फोरेन्सिकको पाटोबाट के गर्छौँ भने हिस्टोपेथोलोजीको स्याम्पल्स जुन बायोप्सी निकालिन्छ मृतकबाट त्यो चाहिँ हामीलाई परीक्षण गरेर यसको कज अफ डेथ आदि इत्यादिको लागि पठाउनुहुन्छ हिस्टोपेथोलोजी पढाएका छौँ हामी फोरेन्सिक विज्ञ चाहिँ होइन आफैलाई बहुत गाह्रो लागिरहेको हुन्छ त्यो रिपोर्ट गर्न मान्छे तयार हुनुहुन्न कुनै पनि ल्याबले स्याम्पल लिँदैन एनपिएचएलले लिइरहेको छ हाम्रो त्यो स्कोप अफ वर्क नभए पनि हामी त्यसमा न ट्रेन छौँ न केही छौँ, यस्तो टिस्यू चिन्नेसम्म चाहिँ छौँ, त्यति हेरेर रिपोर्ट दिइदिन्छौँ, डाक्टरले के गर्नुहुन्छ, त्यो हिस्टोपेथोलोजीको स्याम्पल पनि त त्यही टेस्ट हुनु पर्यो नि। त्यहीको मान्छे जो त्यहाँ करियर बिल्ड गर्नुहुन्छ, उहाँको एक्सपर्टिज र हाम्रो एक्सपर्टिज त कहिले पनि सेम हुन सक्दैन। ह्युमन हेल्थ भन्दा यो बढी अझ अप्ठ्यारो र मोर सेन्सिटिभ छ, किनकि यसले त कसैको लाइफ, कुनै बेगुनालाई यसले सजाय दिएसम्म दिन सक्ने हुन्छ गलत प्रमाणले। हाम्रो त रिजल्ट एकचोटि गलत भयो भने फेरि त्यसलाई सच्याउने ठाउँ पनि हुन्छ। सो त्यसको चाहिँ के दायरा हुने, के दायरा नहुने, फर इक्जाम्पल डीएनएको कुरा गर्यौँ, परीक्षण हामी त डिजिज आइडेन्टिफिकेसनको लागि पनि गर्छौँ नि, त्यो एनपिएचएलले गरि पनि रहेको छ सर्टेन डिजिजको लागि, अरू ल्याब्सले पनि गर्छ, त्यो चाहिँ यसको दायरामा आउने छैन है भनेर सम्बन्ध पनि मेन्सन गर्नुपर्ने हुन्छ। ल्याब संस्था चलाउनलाई, यो त एउटा टेक्निकल फिल्ड हो नि, इट इज नट जस्ट वान एडमिनिस्ट्रेटिभ लेबोरेटरी होइन। टेक्निकल भएपछि जसरी हामी ह्युमन हेल्थमा रजिस्ट्रेसनको व्यवस्था राखिएको छ, हामी त प्र्याक्टिस गर्नलाई त रजिस्टर्ड हुनुपर्छ। फोरेन्सिक कहीँ पनि त्योभन्दा कम हो र त्यसमा डिफरेन्ट हुन सक्ला, कोही एमडी प्याथोलोजी गरेको आउला, एमडी फोरेन्सिक गरेको आउला, कोही फोरेन्सिक साइन्सै पढेको आउला, बायोलोजीबाट ट्रेन गरेको आउनु होला, सर्टेन यस्तो यस्तो जनशक्ति हुने, तिनीहरूको लागि चाहिँ रजिस्ट्रेसन हुनलाई कुनै एउटा काउन्सिलकै व्यवस्था गर्न सकिन्छ कि, त अहिले त त्यो सबै गर्न सक्छ नि। जुन दण्ड सजायको कुरा गर्नुभएको छ त्यसमा चाहिँ मेरो के भनाइ छ भने, अग्री दण्ड सजाय कानूनमा व्यवस्था हुन्छ, हुनुपर्छ, एट द सेम टाइम आजकै डेटमा हाम्रो ल्याबमा साथीहरू किन अरू ल्याबले लिनुहुन्न स्याम्पल, हामी त एउटा राष्ट्रिय दायित्व भनेर जस्ट आउट अफ स्कोप भए पनि गरिरहेछ। आई यसमा त केही प्रब्लम पर्यो भने भोलि त हामीलाई फसाइदेला नि, हामी त एक्सपर्ट त होइन नि, त्यो कन्फिडेन्सै छैन, नबुझेर पनि केही गल्ती भयो भने त अदालतमा 10 फेरि बयान दिन बोलाउला, हामीलाई फसाइदेला। डाक्टर साहबले आएर कति काउन्सिलिङ गरेपछि साथीहरू त टिचिङ हस्पिटलले लिँदैन, टिचिङ हस्पिटलको फोरेन्सिक मेडिसिनमा गरेको अटोप्सी एनपिएचएलसम्म आउने अवस्था थियो। किन यो झमेलामा कसले परिरहने, हाम्रो विज्ञति पुग्दैन, पछि हामीलाई नै फसाइदिन्छ यो रिपोर्टमा केही भयो भने, त्यो दण्ड सजाय राखेर भोलि तपाईँको टेक्निकल विज्ञले काम गर्छ, मेडिकल नेग्लिजेन्सको जसरी हुन्छ नि एउटा त्यसको त तरिका हुनु पर्यो नि, अहिले नै त्यो सबै राखिदिएर यो कारणले चाहिँ उसलाई चाहिँ सजाय गर्नुपर्ने भन्ने त्यसरी चाहिँ अलिकति नभएर त्यो सब त पछि नेवाले पनि सम्बोधन गर्न सक्छ, त्यसलाई छानबिन गर्ने हुन्छ नि, त्यो ल यसरी कसैले गरेको पाइएमा चाहिँ छानबिन गर्ने विज्ञ ल्याइदिने, त्यो रियलमा जानी जानी नेग्लिजेन्स गरेको हो कि, त्यो काम गर्दाखेरि त नोबडी इज 100% पर्फेक्ट होइन, जस्तो राम्रो ल्याबले पनि मिस्टेक त गरेकै हुन्छ, भनेपछि त्यो सिचुएसनल मात्र भएको हो कि त्यो त नियतवश भएको हो कि भनेर त्यो सबै कुराहरू विचार गर्नुपर्ने होला दण्ड सजाय राख्नलाई, एकदमै त्यो गरिदिएपछि त काम गराउन सक्नुहुन्न है। जो त्यति चाहिँ मेरो भनाइ रह्यो।
15: संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति डाक्टर ओजस्वी शेरचन, यहाँ सुनेको विषयवस्तु हामीले यो खालको छलफल पछिको निष्कर्ष जुन प्रस्तुत गर्छौं त्यसलाई पनि आगामी दिनमा समितिले अगाडि बढाउला, विचार राख्नको लागि अनुरोध गर्दछु मान्यज्यू।
16: आज यस एकदम इम्पोर्टेन्ट विधेयक सम्बन्धी छलफलको कार्यक्रममा मलाई पनि सहभागी बनाउनु भएकोमा कार्यक्रम सञ्चालकज्यूलाई धेरै धेरै धन्यवाद। धन्यवाद तपाईँहरूको अमूल्य सजेसनको लागि। मैले पनि यो विधेयक चाहिँ नि एकचोटि सरस्वती हेरेको छु, विधेयक आफैमा चाहिँ एकदम गुड एक्सलेन्ट भन्ने कन्डिसनमा चाहिँ छैन भनेर मैले पनि देखेँ, मैले पनि बुझेको छु, र तपाईँहरूको पनि सबैको कुराहरू चाहिँ समेटेर चाहिँ यसलाई अझै हाउ टु मेक इट बेटर वेन वी आर टर्निङ दिस इन्टु एन एक्ट, यसलाई चाहिँ कस्तो खाले एक्ट बनाउने ताकि चाहिँ हाम्रो यो जस्टिस सिस्टमले पनि यसबाट फाइदा लियोस् र यसमा सम्बन्धित सबै एक्सपर्टहरूले पनि विदाउट देम गेटिङ द क्रिटिसिजम होइन कसरी यसलाई चाहिँ लिगलाइज र एकदम नियम कानून पूर्वकै कसरी चलाउने भनेर देयर निड्स टु बी सम चेन्जेस द्याट इज नेसेसरी भन्न चाहन्छु।
15: सभापतिज्यू, यहाँ मलाई केही साथीहरूले के भन्नुभएको छ भने आज हामी जति जति छलफल गर्यौं जे जे कुराहरू यहाँ आयो के समितिले यसलाई स्वीकारेर हाम्रा विषयवस्तुहरू पनि भोलि विधेयकमा आउँछन् त भन्नुभएको छ, यसमा छोटोमा केही थप्न चाहनुहुन्छ कि?
16: विज्ञकै टेबल थ्रुबाट वृहत छलफल, अझै यो त वान राउन्ड भयो, म त भन्छु यस्तो छलफल त अझै इट्याचुको 2-3 राउन्ड अझै डिटेलमा पढेर अझै हामीले नयाँ कुराहरू कसरी इन्क्लुसिभ गर्न सक्छौँ, हाम्रो राष्ट्रको अर्थतन्त्र, हाम्रो राष्ट्रमा कति रिसोर्सेस छ र यो आर्थिक अवस्था छ त्यसलाई ध्यानमा राखेर हाउ वी क्यान फुल्ली युटिलाइज द्याट एन्ड स्टिल कम विथ पोलिसिज द्याट इज पर्टेनिङ टु दि पपुलेसन भनेर हामी त्यसरी जानुपर्छ। र तपाईँहरूले भनेको धेरै कुराहरू आज मैले टिपिसकेका छु, त्यो कुराहरू चाहिँ मैले समितिमा एड्रेस गर्दै गर्दाखेरि चाहिँ डिस्कसन फोरम चाहिँ इट हेज टु कन्टिन्यू। यदि हामीले साँच्चै नै इफेक्टिभ पोलिसी बनाउने हो, हामीले खास गरी यो शिक्षा र स्वास्थ्य जस्तो यस्तो कुराहरूमा चाहिँ रियली डेभलप गर्ने हो भने चाहिँ वी निड एक्सपर्ट्स ओपिनियन, त्यही भएर यो एकदम स्वागत योग्य छ, यसको लागि हजुरलाई धेरै धेरै धन्यवाद।
1: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081ले प्रयोगशालाको व्यवस्थापनको बारेमा धेरै कुरा समेट्न खोजेको भए पनि परीक्षणको समयमा कुनै कमजोरी वा गल्ती भएमा सरकारवाला निकायलाई कार्यवाहीको दायरामा ल्याउन कुनै व्यवस्था गरेको छैन। विधेयकमा थप्नुपर्ने विषयका बारेमा समीक्षा गर्दै हुनुहुन्छ नेपाल ल क्याम्पसका सहायक क्याम्पस प्रमुख अधिवक्ता डाक्टर रमेश पराजुली।
17: अब यसको सबल पक्षहरू पनि छ यो एक्टको, यसको ब्रोड ज्युरिस्डिक्सन छ, जस्तै यसले बायोलोजिकल स्याम्पल, नन बायोलोजिकल स्याम्पल, डकुमेन्ट्सहरू होइन किर्ती लगायतको कुराहरू, फिङ्गर प्रिन्ट्सदेखि लिएर सबै कुराहरू, फिजिकल इभिडेन्सेसहरू, इलेक्ट्रोनिक डिजिटल मेटेरियल्सहरूको पनि यसले सबै कभरेज गर्छ भने, अर्को स्ट्रक्चरल अटोनोमीको कुरा पनि गर्छ, एउटा बोर्ड अफ डिरेक्टरको कुरा गर्छ र क्लियर एक्जिक्युटिभ पावर्सहरू कसको के हुने भन्ने कुरा पनि यसले गर्छ, स्पेसलाइज स्टाफिङ एक्सपर्ट्सहरूलाई स्टाफको रूपमा राख्ने कुरा पनि गर्छ भने, फाइनेन्सियल फ्रेमवर्कमा चाहिँ एउटा आफ्नै छुट्टै फन्ड म्यानेजमेन्ट गर्ने, अकाउन्ट गर्ने, अडिटिङलाई चाहिँ म्यान्डेटरी गर्ने भन्ने खालका कुराहरू यसका सबल पक्षहरू छन्। डिएनए एकदमै इम्पोर्टेन्ट कुरा हो, एकदमै सेन्सिटिभ कुरा पनि हो, यो डेटा प्रोटेक्सन सम्बन्धी हामीसँग कुनै सेफगार्ड एडुकेट छैन यसमा। त्यसपछि गएर डिसेन्ट्रलाइजेसन ग्याप्सहरू, विभिन्न प्रोभिन्सेसहरूमा फेडरल ल्याबोरेटोरीजहरू होइन प्रोभिन्सियल ल्याबोरेटोरीजहरूको बीचमा कसरी के रेगुलेट गर्ने भन्ने खालको गाइडलाइन्सले पुग्दैन, लिगल फ्रेमवर्क नै आवश्यक पर्छ, त्यो कुरा मौन छ। त्यसपछि चेन अफ कस्टडीका कुराहरू, एउटा रिजिड लोकलाइज प्रोटोकल्सहरू, जस्तै क्राइम सिन अफिसर्सदेखि लिएर यो ल्याबोरेटोरी सब्मिसनसम्मका कुराहरू, चेन अफ कस्टडीलाई पनि राम्रोसँग रेगुलेट गर्ने लिगल फ्रेमवर्क पनि यसमा थप्न आवश्यक छ। त्यसपछि रिसोर्स प्लानिङहरू, कसरी यो आइएस र आईईसी 17025 फोरेन्सिक एग्रिडेसनमा पुग्ने, हामी हाम्रो डीएनए परीक्षणलाई चाहिँ इन्टरनेशनल अर्गनाइजेसन फर स्ट्यान्डर्डाइजेसन आईएसओ र इन्टरनेशनल इलेक्ट्रो टेक्नोलोजिकल कमिसन आईईसीको स्ट्यान्डर्डमा कसरी पुर्याउने दीर्घकालीन रूपमा भन्ने स्ट्राटेजिक भिजन यसमा देखिँदैन। यो ऐन अन्तर्गतका कसुरहरू पनि त हुन्छन् होला नि त, तर यो किन एक्सेप्सनको रूपमा पर्यो, यसमा किन कसैलाई पनि एउटा रूल अफ लको फ्रेमवर्कभित्र बाँध्ने प्रयास गरिएन, एउटा च्याप्टर थुप्रै छुट्टै थप्न जरुरी छ अफेन्सेस पनिसेबल भनेर, र निम्न कार्यहरूलाई चाहिँ क्रिमिनलाइज गर्न जरुरी छ यो ऐन अन्तर्गत, नेशनल फोरेन्सिक साइन्स ल्याबोरेटोरी इस्टाब्लिसमेन्ट एण्ड अपरेसन एक्ट, त्यो जुन ऐन छ ऐनभित्र एउटा छुट्टै कसुर तथा सजायहरू भन्ने च्याप्टर थप्न आवश्यक छ, जुन अहिलेसम्म कसैले पनि त्यो थप्नुपर्छ भन्ने कुरालाई हाइलाइट गरेन अथवा त्यो कुरालाई महत्व दिएन अथवा त्यो स्किप हुँदै आएर हामी पनि चुप लाएर बस्यौं, अब त्यस्तो तालले चल्दैन। तीनटा बेसिकल्ली तीनटा कुराहरूलाई क्रिमिनल अफेन्सको रूपमा यो ऐनभित्र ल्याउनुपर्छ। पहिलो साइन्टिफिक इन्टिग्रिटी, एक्सपर्ट्सहरूले वस्तुनिष्ठ हुनुपर्ने कि नपर्ने, इथिक्सभित्र बस्नुपर्ने कि नपर्ने, मोरल हुनुपर्ने कि नपर्ने, कि एक्सपर्ट्सलाई भगवान मानेर छोडदिने, मरेको हो कि मारेको हो भन्ने कुरामा ममा एउटा आकार थप्नलाई मोलमोलाई भयो भने के गर्ने, त्यसलाई हेर्ने हामीसँग कुनै ल चाहिन्छ चाहिँदैन, मलाई मा चाहियो कि मालाई म बनाइदिउँ भनेर यदि कोही एक्सपर्टले सेवाग्राहीलाई भन्यो भने त्यसलाई रेगुलेट गराउने खालको ल हामीले ल्याउने कि नल्याउने, वी हेभ टु बी सिरियस, एउटा कुरा। अर्को ब्रिच अफ डाटा प्राइभेसी, त्यहाँभित्र भएको डेटाहरूलाई ब्रिच गर्यो एक्सपर्टले अथवा अरू कसैले, कोर्टमै पनि आएर त्यो डाटा लिक हुन सक्ला, जुडिसियल अफिसरबाट हुन सक्ला, जजबाट हुन सक्ला, त्यसलाई हामीले छोडदिने कि त्यसलाई पनि अकाउन्टेबल बनाउने, यो डेटा प्राइभेसीको कुराहरू। त्यसपछि गएर अब्स्ट्रक द एडमिनिस्ट्रेसन अफ जस्टिस, न्याय पर्ने कुरामा अब्स्ट्रक्सन जसले गर्छ त्यसलाई पनि कसुरको भागीदार क्राइमको रूपमा चाहिँ हामीले रिकग्नाइज गर्नुपर्छ, त्यो जो पनि हुनसक्छ, फोरेन्सिक एक्सपर्ट हुनसक्छ, ट्रान्सपोर्टर हुन पनि सक्छ, त्यो रिपोर्टलाई एक ठाउँबाट अर्को ठाउँमा लिएर जाने ट्रान्सपोर्ट गर्ने व्यक्ति, लयर हुनसक्छ, प्रोसिक्युटर हुनसक्छ, जुडिसियल स्टाफ हुनसक्छ, जज हुनसक्छ, न्याय पार्ने कुरामा यदि कोही बीचमा अब्स्ट्रक्सन गर्न आउँछ भने द्याट सुड बी क्रिमिनलाइज, यो फोरेन्सिक एक्टमै मेन्सन गर्नुपर्छ भन्ने मलाई लाग्छ। चरम लापरवाही गर्यो, इभिडेन्सेसहरूलाई कन्टामिनेट गर्यो, त्यो त्यताको अर्को एउटा परीक्षणको स्याम्पल अर्कै केसको अर्कोसँग मिसाएर त्यो गरिदियो होइन, त्यो ग्रस नेग्लिजेन्स, मेडिकल नेग्लिजेन्समा डक्टरको मात्रै नेग्लिजेन्स हुँदैन, हस्पिटलको मात्रै हुँदैन, नर्सको मात्रै हुँदैन, फार्मास्युटिकल कम्पनीको मात्रै हुँदैन, अब फोरेन्सिक सेक्टरमा पनि फोरेन्सिक एक्सपर्ट्सको नेग्लिजेन्सलाई पनि रिकग्नाइज गर्नुपर्ने हुन्छ।
2: कार्यक्रम हेलो सांसदको अर्को भागमा फेरि भेटौँला, तबसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्,
1: नमस्कार। नेपाली जुत्ता घर,
18: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
1: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू, सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
18: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्,
19: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तरपट्टि थारू गल्ली हुराही दाङ।
18: सम्पर्क मोबाइल नम्बर 98577175।
20: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
18: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
20: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
18: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
20: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
18: ल ल काका, गइहाले म।
21: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
18: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
21: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498-87741।
22: मध्यपश्चिम टाइम चेक, यति बेला बिहानको 8 बजेको छ।

0: बिहान 8 बजेको मध्यपश्चिम खबरबाट देवा भुसालको नमस्कार। वन तथा पर्यावरण मन्त्रालयले चालू आर्थिक वर्षको अहिलेसम्म 5,58,000 मेट्रिक टन भन्दा धेरै रासायनिक मल आपूर्ति भइसकेको दावी गरेको छ। राष्ट्रिय सभाको बैठकमा प्रश्नोत्तर कार्यक्रममा संसदले सोधेका प्रश्नको जवाफ दिँदै कृषि मन्त्री गीता चौधरीले यस्तो दावी गर्नुभएको हो। उहाँका अनुसार 5,58,522 मेट्रिक टन मल आपूर्ति भएकोमा त्यसमध्ये 4,68,016 मेट्रिक टन मल किसानलाई वितरण गरिएको छ। अहिले 1,38,802 मेट्रिक टन मल मौजदात रहेको र चालू आर्थिक वर्षको असार मसान्तसम्म झण्डै 6,00,000 मेट्रिक टन मल किसानलाई अनुदानमा उपलब्ध गराउने लक्ष्य रहेको उहाँको भनाइ रहेको छ। मन्त्री चौधरीले आउँदो धान बालीको सिजनलाई लक्षित गर्दै मल अभाव हुन नदिन मल आपूर्तिकर्तासँग भएका सम्झौता कार्यान्वयनका लागि नियमित ताकेता भइरहेको बताउनुभयो। साउनमा झण्डै 90,000 मेट्रिक टन मल भित्रने सरकारको अनुमान रहेको छ। देशमा बहुदलीय व्यवस्था पुनर्स्थापनापछि सार्वजनिक पदमा आसीन तथा पूर्वा पदाधिकारीको सम्पत्ति छानबिन गर्न गठित सम्पत्ति छानबिन आयोगमा पछिल्लो समय विवरण बुझाउनेको संख्या उल्लेख्य रूपमा बढ़ेको छ। आयोगले पहिलो चरणमा विक्रम सम्म 2062-63 को राजनीतिक परिवर्तनपछि विभिन्न सरकारी ओहदा र उच्च पदमा रहेका व्यक्तिको सम्पत्ति छानबिन अघि बढ़ाउन सम्पत्ति विवरण माग गरेको हो। आयोगका अनुसार हालसम्म पूर्व कर्मचारी तथा विभिन्न संवैधानिक निकायका गरी झण्डै 8,000 जनाले आयोगमा स्वयं उपस्थित भई अनलाइन र हुलाक मार्फत सम्पत्ति विवरण बुझाएका छन्। पछिल्लो समय दैनिक औसत 1,000 भन्दा बढ़ीले सम्पत्ति विवरण बुझाइरहेको आयोगले जनाएको छ। दैनिक ठूलो संख्यामा पूर्व कर्मचारी तथा पदाधिकारीले आयोगमा आफ्नो सम्पत्ति विवरण बुझाइरहँदा विभिन्न राजनीतिक दलबाट विभिन्न समयमा सार्वजनिक निकायमा नियुक्त पाएका व्यक्तिले भने हालसम्म आयोगमा कुनै विवरण बुझाएका छैनन्। आयोगका अनुसार हालसम्म विवरण बुझाउनेमा सर्वोच्च अदालतका पूर्व न्यायाधीश पूर्व मुख्य सचिव पूर्व मन्त्री सहित निजामती क्षेत्र र संवैधानिक निकायका पदाधिकारी रहेका छन्। सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश गोपाल पराजुली पूर्व न्यायाधीश डम्मर श्रेष्ठ केदार चालिसे पुरूषोत्तम भण्डारी दिल्लीराज आचार्य र गौरी बहादुर काली कार्की लगायतले सम्पत्ति विवरण बुझाइसक्नु भएको छ। यसैगरी लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनाली पूर्व सचिव श्याम प्रसाद मैनाली पूर्व कानून मन्त्री माधव पौडेल तथा पूर्व मुख्य सचिव लीलादेवी गौड तौला लगायतले आयोगमा उपस्थित भई आफ्नो सम्पत्ति विवरण बुझाइसक्नु भएको छ। आयोगका प्रवक्ता तथा पूर्व प्रहरी नायब महानिरीक्षक गणेश केसीले हालसम्म करिब 8,000 पूर्व पदाधिकारी तथा कर्मचारीले आफ्नो सम्पत्ति विवरण बुझाएको जानकारी दिनुभयो। मध्यपश्चिम खबरमा अब रिपोर्टको पालो। दाङको घोराहीमा अपाङ्गता भएका महिलाहरूका लागि अचार बनाउने तालिम सञ्चालन भइरहेको छ। विशेष गरेर सिपबाट आय आर्जनमा जोड्नका लागि तालिमको आयोजना गरिएको हो। आगामी दिनमा पनि आफूहरूको क्षमता अनुसारको विभिन्न सिप प्रदान गरिदिएमा दुई चार पैसाका लागि अरूको भर पर्नुपर्ने बाध्यता अन्त्य हुने सहभागीहरूको भनाइ छ। यसै विषयमा तयार पारिएको यो एक रिपोर्ट।
1: घोराही उपमहानगरपालिका वडा नम्बर 14 का सुमन चौधरी अचार बनाउने तालिममा सहभागी हुन पाउँदा खुशी हुनुहुन्छ। उमेरले 35 वर्ष पुग्नुभएका उहाँ शारीरिक रूपमा अपाङ्ग हुनुहुन्छ। दाङको घोराही उपमहानगरपालिका वडा नम्बर 15 स्थित अमृत टोलमा सञ्चालन भइरहेको 15 दिने अचार बनाउने तालिममा उहाँ सहभागी हुनुहुन्छ।
2: अचार बनाउने तालिम भन्दाखेरि अब हामी घरमा

0: दाङको समन्वयमा सञ्चालन गरिएको तालिममा अपाङ्गता भएका दिदी बहिनीहरूको सहभागिता रहेको छ। अचार बनाउँदा के कस्ता कुरामा ध्यान दिने, कुन अचार कसरी बनाउने, यसका विधि लगायत विषयमा सिक्ने अवसर पाएको तालिममा सहभागी कुराही 15 27 वर्षीय कृष्णा केसी बताउनुहुन्छ।
1: बाहिर देख्नेले यसले के गरी खान सक्छ र भन्ने एउटा त्यो देख्ने व्यक्तिलाई भन्दा हामी भोग्नेले चाहिँ यो गरेर खान सक्छौ है भन्ने वातावरण एउटा देवका म्यामले हाम्रो अध्यक्षले मिलाइदिनु भएको छ। साङ्गालाई त एउटा तालिम दिँदा पछि सिकलाई धेरै गाह्रो हुन्छ। यो समयमा हाम्रो सुशीला म्यामले लगनशीलता लिएर आफ्नो सिकाइलाई आफ्नो शिक्षालाई हामीलाई दिनु भएको छ।
0: तालिममा बोल्न र सुन्न नसक्नेले पनि हेरेर र दोभाषीको सहयोगबाट अचार बनाउने सिप सिक्दै आउनु भएको छ। अपाङ्गता भएका व्यक्तिले केही गर्न सक्दैनन् भन्ने सोच भए पनि अवसर पाए गर्न सकिने कुराही 17 सीता कुमारी चौधरीको भनाइ छ।
2: घर बनाउनु र म्यामले सिकाइदिएकोमा धेरै फरक छ, राम्रो सकिन्छ। अब एक्लै त होइन, अब साथीहरूसँग एक्लै त सम्भव, पछि पछि एक्लै पनि गर्न सकिएला। सरकारले त अब हामी व्यवसाय गर्दाखेरि बिक्री पनि गरिदिन पर्यो, सहयोग पनि गर्न पर्यो। अब हामीसँग त अब धेरै पैसा पनि त हुँदैन नि त।
0: तालिमका प्रशिक्षक सुशीला थापाले अपाङ्गता भएका महिला दिदी बहिनीहरूलाई यसरी सिपमा जोड्न पाउँदा खुसी लागेको बताउनुहुन्छ। अपाङ्गता भए व्यक्तिको जीवनयापन सहज बनाउनका लागि सबैको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। सहभागीहरू पनि निकै सक्रिय भएर सिक्दै आएको उहाँ बताउनुहुन्छ।
3: अपाङ्गता भएका व्यक्तिहरूले पनि सिक्न पाउनु भएको छ, मैले सिकाउन पाए खुसी लागेको छ। उहाँहरूलाई चाहिँ साथ सपोर्ट हजुरहरूको सबैबाट सबै पछिले चाहिँ गरिदिनु होला र गरिदिनु पनि पर्छ भन्ने चाहिँ मेरो पनि सोच विचार चाहिँ रहेको छ। उहाँहरूले पनि यतिसम्म जिज्ञासा राख्नु गर्नु भनेको धेरै राम्रो लायमा खुसी हुनुहुन्छ उहाँहरू पनि, म पनि खुसी छु। किनभने अपाङ्गता भएका व्यक्तिहरूलाई पनि मैले सिकाउन पाउँदा म पनि खुसी छु। यसमा
0: अपाङ्ग मानव अधिकार एवं सरकार मञ्च नेपाल दाङका अध्यक्ष देवका खनाल अपाङ्गता हुनुभएका महिला दिदी बहिनीहरूलाई सिपसँग जोड्नका लागि तालिमको आयोजना गरिएको बताउनुहुन्छ। सिप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन भएको उहाँले सुनाउनुभयो। भोलिका दिनमा यही सिपलाई प्रयोगमा लिएर आर्थिक पार्जन गर्न सकिने भएकाले सरकारी स्तरबाट पनि यी र यस्ता तालिमहरू प्राथमिकतामा पढ्नुपर्ने उहाँको भनाइ छ।
4: अपाङ्गता भएका महिला दिदी बहिनीहरू पछाडि परेको हुनाले सिप सिकौं आत्मनिर्भर बनाऊ भन्ने मूल नाराका साथ हामी अगाडि बढ्नेछौं भनेर, एउटा हामीले सिप सिकेर ओरेर भोलि यही सिपलाई प्रयोगमा ल्यायौं भनेर भनेपछि भोलि रोजीरोटी यहीबाट नै हुन्छ, कतिपय कुराहरू अचार बनाउन त थाहा छ हामीलाई भनेर भन्ने कुरामा यो अचारको तालिम ल्याइसके पछाडि हो अचार भन्ने कुरो यस्तरी बन्दो रहेछ भन्ने सिक्नु भएको छ उहाँहरूले।
0: अचार बनाउने तालिम लिएका महिलाहरूलाई व्यावसायिक बनाउनका लागि सरकारी स्तरबाट पनि सहयोगका कार्यक्रम ल्याउन आवश्यक देखिन्छ।
5: अब अन्य खबर प्रसंग, स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल इप्पानको आसन्न निर्वाचनमा समूहगत प्यानल प्रतिस्पर्धा हुने भएको छ। निर्वाचनका लागि हालका उपाध्यक्ष उत्तम बुलन लामा र वर्तमान महासचिव बलराम खतिवडा नेतृत्वमा दुई समूह चुनावी प्रतिस्पर्धामा उत्रिएको हो। विधान संशोधनको विषय, महासंघमा रूपान्तरण र नेतृत्वको कार्यशैली जस्ता विषयका मतभेदले इप्पानको 24 वार्षिक साधारण सभापछिको निर्वाचनमा समूहगत प्रतिस्पर्धाको अवस्था बनेको हो। हालका वरिष्ठ उपाध्यक्ष मोहनडागी विधानको व्यवस्था बमोजिम अध्यक्ष बन्दै हुनुहुन्छ। इप्पानको कार्य समितिले डागीको कार्यकालपछि भने अध्यक्षका लागि पनि निर्वाचन हुने निर्णय गरिसकेको छ भने अध्यक्ष बाहेक अन्य पदमा संस्थाका सदस्यले निर्वाध रूपमा उम्मेद्वारी दिन सक्ने गरी विधान संशोधनको प्रस्ताव समेत स्वीकृत गरिएको छ, जुन साधारण सभाबाट पारित भएमा लागू हुने गरिएको छ। वरिष्ठ उपाध्यक्ष लामाको नेतृत्वमा रहने समूहमा उपाध्यक्षमा उत्तर कुमार श्रेष्ठ, सुशन कर्माचार्य, हिमप्रसाद पाठक, विक्रम विष्ट र नरेन्द्र वल्लभ पन्त हुनुहुन्छ। महासचिव टीएन आचार्य, उपमहासचिव कविता पोखरेल तथा कोषाध्यक्ष शंकर बस्याल रहेको लामाले जानकारी दिनुभयो। निर्वाचन समितिका अनुसार पोखरेलमा उपमहासचिवमा निर्विरोध निर्वाचित समेत भइसक्नु भएको छ। यसै गरी सचिवमा कुबेर मणि नेपाल, विजय मोहन भट्टराई, अभिज्ञ मल्ल, ईशा श्रेष्ठ, सुमन कुमारी जोशी उम्मेद्वार रहनु भएको छ। निर्वाचन समितिका अनुसार सचिवमा पनि

5 जनाको मात्रै उम्मेद्वारी स्वीकृत भएकाले उहाँहरू पनि निर्विरोध निर्वाचित हुनुभएको छ। कार्य समिति सदस्यमा अनुप आचार्य, जगत बहादुर पोखरेल, कदम केसी, प्रतिमा गेवाली, वर्णन लामिछामे, नारायण कडेल, ज्योति गैरे, सोमनाथ कडेलले उम्मेद्वारी दिनुभएको छ। लामाले इप्पानको थप सुधार र प्रगतिमुखी बनाउन भन्दै इप्पान भिजन 2029 समय सार्वजनिक गर्नुभएको छ, जसमा लामाले आगामी 10 वर्षमा 30,000 मेगावाट विद्युत उत्पादन गर्ने राष्ट्रिय लक्ष्यलाई पूरा गर्ने गरी विभिन्न पहल थाल्ने उल्लेख गर्नुभएको छ। र आज देशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कर्णाली, गण्डकी, सुदूरपश्चिम, लुम्बिनी र बागमती प्रदेशका विभिन्न भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पछिल्लो 3 घण्टामा सबैभन्दा बढ़ी डडेलधुरामा 44 मिलिमिटर पानी परेको छ। पानी परेसँगै देशका विभिन्न भूभागमा तापक्रम घटेको छ। मौसम पूर्वानुमान महाशाखा अनुसार हिजो सबैभन्दा उच्च तापक्रम भैरहमा 32.6 डिग्री सेल्सियस रहेको थियो। गैराती पानी देशका केही ठाउँमा ठूलो पानी परेपछि महाशाखाका अनुसार आज कोशी र मध्य प्रदेश लगायत देशका हिमाली र पहाड़ी भूभागमा थोरै ठाउँमा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागमा 1-2 ठाउँमा मेघगर्जन सहित चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। यसैबीच यस वर्षको मनसुनी वायु नेपालको सीमा क्षेत्र आसपास आएको छ, तर जल तथा मौसम विज्ञान विभागले यसको पुष्टि गरेको छैन। मनसुनी वायुको गतिविधि देखिए पनि परिपक्व भइ नसकेको विभागको भनाइ छ। भारतीय जल तथा मौसम विज्ञान विभागले पनि दक्षिणी बंगालको खाड़ी हुँदै विस्तार भएको मनसुनी वायु नेपाल प्रवेश गरिसकेको जनाएको छ। नेपालमा सरदर जून तारीकमा मनसुन भित्रिने गर्छ। आज जून 12 तारीक हो। यसपालि औसत मिति आसपासमै मनसुन भित्रिने मौसमविदको अनुमान रहेको छ। हस्त, बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91 थुप्लो 4 मेगा हर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: यो दाँत दुख्यो,
2: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
1: अय्या अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
2: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
1: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
2: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
3: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
5: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
7: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
4: सम्पर्क फोन नम्बर 0 82 5 63 0 27,
7: 98 41 68 47 46।
4: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
8: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
9: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
8: डाक्टरद्वारा दिइने सेवाहरू:
9: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गराउने सिँगान आउने, हाच्छिउ आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
8: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
9: घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, तङसिल आइरहने,
8: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
10: नोट: धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
9: बिरामी जाँच हुने मिति: यही जेठ 30 गते शनिबार, समय बिहान 10 बजेदेखि।
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
9: नोट: सर्जन डाक्टर राजीव ढकालद्वारा हरेक दिन चेक जाँच गरिन्छ र साथै कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
8: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9928।
11: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा। टिचिङ अस्पताल काठमाडौँ र नेपालगञ्ज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
12: डाक्टरद्वारा दिइने सेवाहरू:
11: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया।
12: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन।
11: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था।
12: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन।
11: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
12: सम्पर्क स्थान: घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 98494-67487।

0: 1 get 1 free offer ma. 3 महीना को 125 MBPS internet. तो 2700 में खरीद कर दा. सुई internet package. नया चरण को लागी gift करने मौका. सफल referral ma. आप लागी 1 महीना free internet. Vianet. अब सबै connected.
1: हामी जन्मदाता सिकारी हुँ. सिकारी.
2: पूरे दैलेख मलाई चाहियो.
3: VFX सिनेमाज कुराही 10 नारायणपुर सौडीकुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ. नेपाली कथानक चलचित्र राम नाम सत्य.
4: हेलो फ्रम अमेरिका वाकवाका वाशिंगटन डीसी जस्ट डब्लु बस हेलो हेलो हेलो.
3: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड.
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ.
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड.
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
6: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
5: हुलासले बनाउँदैछ परिवार एक साथ.
7: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर 1.
8: अर्को वर्ष यसलाई हस्त बनाएर तपाईँकै हातबाट छात्र वितरण लिन आउनेछु.
7: लाली बजार र मिज्यू.
9: तपाईँहरूको जुन मितेरी साइनो छ नि त्यसलाई त्यति हल्का रूपले चाहिँ नलिनु भन्छ है माम.
10: के टेन्सन लिएर
7: खुसीको खबर खुसीको खबर खुसीको खबर.
11: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ.
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ. सम्पर्क फोन नम्बर 082-590-847 082-590-847.
12: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही. के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ. तर अब चिन्ता गर्न पर्दैन. तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार 81 बाङ्गो भएको हात गोडाहरू लु हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ. समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ. त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि. फोन 082-563-509 र मोबाइल 98453-0653.
13: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज.
14: जहिले पनि किसानको गुनासो त्यो रहने गर्छ. त्यसले गर्दा हामीले चाहिँ किसानहरूलाई के सल्लाह दिन्छौँ भने अलिकति दिन हेरेर घाम लागेको घमाइलो दिन पारेर राम्रोसँग सुकेपछि अनि चैते धान काट्नुहोस्. अरू त्यस्तो अब धेरै समस्याहरू किसानको गुनासो त्यति थिएन. यही रोग हो मुख्य अहिलेको समस्या.
15: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ. अब बर्खे धान बालीमा किसानले गर्नुपर्ने तयारी बारे नार्कका वरिष्ठ वैज्ञानिक डाक्टर कृष्णहरि घिमिरेसँग गरिएको थप कुराकानी बाँकी नै छ. उज्यालो सुन्दै गर्नुहोला.
16: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा
10: निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
7: हाम्रा सेवाहरू
10: डाक्टर हेमकर गेवालीद्वारा दिइने सेवाहरू
7: छाती, दम, निमोनिया, खोकी, छेरो,
10: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
7: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
10: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
7: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
10: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
7: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
10: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
7: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
10: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
7: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
10: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
7: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
10: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
7: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी।
3: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478826001।
16: हेलो पिङ्की,
17: बोल दिन।
16: एलईडी टिभी किन नजाने?
17: जान्न।
16: फ्रिज, डिप फ्रिज किन्न जाउन भने होइन?
17: जान्न।
16: घरमा एसी, कुलर, पंखा चाहियो भने होइन त?
17: जान्न।
16: किन?
17: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
16: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
17: पाइने भएर त जान लाग्यो नि।
16: हो र, कहाँ?
17: भन्दिन के?
16: साथै भन्दिनौ।
17: आई लभ यु पिङ्कुली भनेको।
16: हो, एसी, कुलर, पंखा, फ्रिज, डिप फ्रिज, रेफ्रिजरेटर, भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
17: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
16: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्।
18: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
17: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
16: फोन नम्बर
17: 082562452,
16: 082562452। पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
19: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्ध, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र रु 50 मा।
15: घुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड घुराहीदा। फोन नम्बर 082561210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।

0: प्रोडक्ट हरू कोकोनट सोकोनट विटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्की
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
2: अड्गुरी सिंचाई छैन आकाशीय खेतीमा भर पर्नुहुने किसान गर्नुपर्ने किसानहरूले चाहिँ यसमा अलिकति विचार गर्नुपर्ने छ र धानको बियाड राख्ने बेलामा अब कस्तो किसिमको जातहरू खोज्ने लगाउने भन्ने कुरामा अलिकति ध्यान दिनुपर्ने छ. अब सुक्खा पक्कै पनि यसमा सुक्खा सिजन हुन्छ भन्ने पूर्वानुमान भइसकेको छ. त्यसले गर्दा सुक्खा सहने जातहरू सुक्खा एकदेखि लिएर सुक्खा छसम्मका जातहरू छन्. त्यसमा अलिकति बढी सुक्खा दुई सुक्खा तीन जातहरू छन्. यसको बिउ हाम्रो राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम र उहाँहरू मार्फत विभिन्न सहकारी कृषक समूहहरूले उत्पादन गरिराख्नु भएको छ. त्यहाँबाट हामी अझै पनि प्राप्त गर्न सक्छौ. अहिले तराईमा धानको बियाड राख्ने बेला लगभग भयो. पहाड़मा पनि उच्च पहाड़मा त अब ढिला भइसक्यो. उच्च पहाड़को लागि केही जातहरू छन् जस्तो अलिकति सुक्खाको लागि छोमरौं भन्ने जात राम्रो छ. उच्च पहाड़ी 1500-1600 भन्दा माथिको लागि अब जुम्ला क्षेत्रको लागि चन्दनमा तीन अलिकति राम्रो देखिएको छ. तर मध्य पहाड़को लागि अब हाम्रा अलिकति सुक्खाको लागि कुमल 10 भन्ने जात राम्रो छ. अब अलिकति सिंचित ठाउँ हो भने सुक्खा क्षेत्रको लागि कुमल बासमती 16 पनि किनभने अलिकति छिटो पाक्ने भएको हुनाले जुन पछि बाला भरिने बेला दूध भरिने बेलामा फुल खेल्ने बेलामा अलिक सुक्खा पर्न सक्छ भने त्यस्तो ठाउँको लागि कुमल बासमती 16 पनि उपयुक्त छ. किनभने यसले पनि तपाईँको चाहिँ त्यो सुक्खालाई छल्न सक्छ छिटो पाक्ने भएको हुनाले. र अरू सामान्य सिंचित क्षेत्रको लागि कुमल 12 कुमल 14 कुमल 15 कुमल 16 कुमल 11 यी जातहरू छन्. कुमल 18 यी जातहरू छन् पहाड़ी क्षेत्रको लागि. तराई क्षेत्रको लागि हजुरको चाहिँ अब मसिनोमा चाहिँ अब यो अहिले सबैभन्दा बढी चलेको हरिनाथ छ भन्ने जात छ. सुक्खाको लागि मैले अघि नै भने यो सुक्खा धान सुक्खा एकदेखि छसम्मको अलावा बहुगुणी धान 1 र 2 भन्ने पनि छ तराईको लागि. अहिले यिनीहरूको पनि निकै माग छ. अब यसको बिउ पनि प्रशस्त मात्रामा उपलब्ध छ. बहुगुणी 2 खास गरेर यसमा सुक्खा र डुबान दुवै सहन सक्ने गुणहरू छ. अब हामीले सुक्खा हुन्छ भन्दा भन्दै पनि कहिलेकाहीँ अकस्मात आरी घोप्टी वर्षाहरू भइराखेका छ. अहिले पनि हामीले फिल गरेका छौँ. आधी घण्टा पानी पर्ने वर्र पानी पर्ने आधी घोप्टिए जस्तो अनि ठ्याक्कै दिनभरि 2 दिन 3 दिनसम्म पनि त्यो डुबानमा हुने त्यस्तो अवस्था पनि देखिएको छ. त्यस्तो अवस्था आइहाल्यो भने पनि यो बहुगुणी धान 1-2 राम्रो छ. अर्को डुबान सहने जातहरू पनि छन् केही. जस्तो गंगासागर 1 गंगासागर 2 भन्ने जातहरू छन्. त्यस्तै हजुरको चाहिँ अब यो सोना मसुली सबवान सामा मसुली सबवान भन्ने जातहरू पनि छन्. यिनीहरू डुबान सहने क्षेत्रको लागि पनि उपयुक्त हुन्छ. अब अलिकति असिंचित खालको क्षेत्रको लागि राधा 12 राधा 4 अलिक पुरानो हो तैपनि राधा 13-14 यी जातहरू उपयुक्त छन् भने जतिखेर पनि हामीले चाहेको बेलामा सिँचाइ गर्न सक्ने ठाउँको लागि चाहिँ अहिले हरिनाथ 6 हरिनाथ 5 तरहरा 2 यी जातहरू मसिनो पनि राम्रो छ. बासमतीमा तपाईँले सुगन्धित धान 1 छ. स्थानीय जातहरू पनि छन् कतिपय जस्तो ललका बासमती शुद्धधन काला नमक यी जातहरू छन् बढी मूल्यमा बिक्री गर्न सकिन्छ. मुख्यतः अहिले उपयुक्त जातको आफ्नो क्षेत्रलाई सुहाउँदो जातको चाहिँ बिउको जो गर्ने नै सबभन्दा महत्वपूर्ण कुरा हो किसानले.
3: डाक्टर घिमिरेज्यू तपाईँले बर्खे धान बालीको खेती तयारी गर्नु पूर्व चाहिँ अलिकति जात छनौटमा चाहिँ किसानले ध्यान दिनु पर्यो भनेर भन्नुभयो. अघि हामीले चैते धानको प्रसंग जोड्यौं र कतिपय जिल्लामा चाहिँ रोग लागेको चाहिँ सन्दर्भलाई पनि जोड्यौं. अब त्यो रोग लागेको क्षेत्र पनि छ. अब लगत्तै किसानहरूले चैते धानबाट त लाभ लिन सक्नु भएन, जसले समस्या भोग्नुभयो बर्खे धानको तयारी गर्नुहुन्छ, त्यो ठाउँको जग्गा जमिन त्यो रोगग्रस्त ठाउँ जमिनलाई जुन उपयोग गर्नुपर्ने हो, अब चाहिँ के कुरामा ध्यान दिएर बर्खे धान बालीको तयारी गर्ने त?
2: बर्खे धान बालीको लागि त्यही त मैले भने पहाड़ी क्षेत्रमा जहाँ अहिले तल्लो पहाड़मा यो टारहरूमा जुन चैते धानमा मरुवाहरू देखियो त्यो ठाउँमा उहाँहरूले चाहिँ यो परालहरूलाई अलिकति राम्रोसँग व्यवस्थापन गर्नु जता पाए उता फालिदिनु भएन. किनभने त्यहाँ प्रशस्त मात्रामा यो मरौ रोगका जीवाणुहरू बसिरहेको हुन्छ. त्यो बर्खे धानमा पनि सर्न सक्ने हुन्छ. हुन त अब त्यो ठाउँमा बर्खे धानको बेलामा अलिकति तापक्रम चाहिँ बढी हुने भएको हुनाले अब सुरुमा त मैले अब वनस्पतिक चरणमै अब त्यो गाँझ हाल्ने बेलामै पातहरूमा पनि त्यसको लक्षण देखिनुभयो भने हामीले नियन्त्रणका उपायहरू रासायनिकतिर पनि हामी जान सक्छौँ. होइन भने एकैचोटि फुल खेल्ने बेलामा देखियो भने पनि रासायनिक नियन्त्रणको उपायहरूमा जानुपर्ने जरुरी छ. मुख्यत अहिले पहाडी क्षेत्रमा त्योभन्दा यो तल टारभन्दा माथि मध्य पहाड उच्च पहाड़हरूमा चाहिँ बढी समस्या यो बर्खे सिजनमा मरुवा रोगको. तराईतिर मरुवा रोगको त्यति समस्या हुँदैन किनभने तापक्रम बढी हुन्छ त्यसले गर्दा तराईमा त्यति समस्या हुँदैन. किसानहरूले अब अरू अब ध्यान दिनुपर्ने भन्ने कुरा त अब मैले
3: तपाईँले भने जस्तै जग्गा जमिनको चाहिँ व्यवस्थापनमा एउटा ध्यान दिने त्यसै गरी खेतको आफ्नो भू बनोट क्षेत्र चाहिँ कस्तो छ त्यही अनुसारको चाहिँ बिउ छनौट गर्ने यो आवश्यकता चाहिँ किन पर्ने हो.
2: होइन यो त अब किनभने हरेक जात अब हामीले परीक्षण गरेर कुन हावापानीको लागि यो जात उपयुक्त छ भनेर धेरै वर्ष परीक्षण गरेर यो जात सिफारिस गरेका हुन्छौँ उन्मोचन गरेका हुन्छौँ. त्यो हिसाबले हामीले जुन हावापानीको लागि भनेर सिफारिस गरेको छ त्योभन्दा अरू क्षेत्रमा लगाउने बित्तिकै यसमा विविध समस्याहरू आउन सक्छन्. हामीलाई समस्या भएको आइरहेको कारण पनि त्यो हो. धेरै पुरानो जातहरू अथवा गलत ठाउँमा प्रयोग भएको कतिपय अब तराई क्षेत्रको लागि सिफारिस भएका वर्णशंकर धानहरू किसानहरूले किनेर एग्रोबेटबाट किनेर पहाड़तिर पनि लगाइराख्नु भएको अवस्था छ. त्यस्तो अवस्थामा अकस्मात यस्तो समस्याहरू आउन सक्छ. यो त एउटा रोगको समस्या भयो. यो बाहेक अरू थुप्रै अन्य समस्याहरू पनि हुन सक्छन्. त्यसले गर्दाखेरि जात छनौटमा त पक्कै पनि ध्यान दिनु परिहाल्यो. अर्को चाहिँ अब धान बाली पक्कै पनि अब यो बर्खे बाली हो यसले बढी पानी मन पराउँछ बढी मलजल मन पराउँछ. अब त्यो कति त्यो मलजल सहन सक्ने मल कति सहन सक्ने जात छ यसको सिफारिस मलको मात्रा उपयुक्त मात्रामा राम्रोसँग जग्गा तयार गरेर सन्तुलित रूपमा रासायनिक मल पनि प्रयोग गर्न सकियो गोबर मल पर्याप्त मात्रामा प्रयोग गर्न सकियो भने बिरुवा चाहिँ स्वस्थ हुन्छ रोगसँग लड्ने क्षमता बढ्छ किसानहरूले अलिकति नयाँ जात त्यसै पनि रोग प्रतिरोधी हुन्छ. त्यो सबै कुराहरू एकीकृत रूपमा गर्नुपर्ने
3: एकीकृत व्यवस्थापन किसानहरूले ध्यान दिनुपर्ने कुरा राष्ट्रिय बाली प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्रका प्रमुख एवं वरिष्ठ वैज्ञानिक डाक्टर कृष्ण हरि घिमिरेले यो कुराकानीमा जोड्नुभयो. अब चैते धान प्राय किसानहरूले थन्काइसक्दा भण्डारण गरिसक्दाखेरि बर्खे बालीको धान रोपाई गर्नुपर्ने अवस्था छ. मनसून ढिलो चाँडो भित्रिएला कति लामो अवधिसम्म चाहिँ क्षेत्रगत रूपमा चाहिँ अब रोपाई गर्ने कामलाई चाहिँ निरन्तरता दिन सकिएला त.
2: हजुर यो पनि अब धेरै किनभने हामीले बर्खे बाली भनेको असारमा अथवा साउनमा रोप्ने अनि कार्तिक मङ्सिरमा काट्ने हाम्रो परम्परागत जुन थियो अहिले नयाँ जातहरूले गर्दा नयाँ जातहरू पहिलाभन्दा छिटो पाक्ने त्यसको बाली चक्र त्यसको बाली अवधि छोटो भएको कारणले गर्दा कतिपय जातहरू चाहिँ हामीले अलिकति पछाडिसम्म पनि खेती गर्न सक्छौँ. हुन त समग्रमा धान खेती अब नेपालमा बर्खे मात्रै नरहेर हामीले चैते धानको यत्रो कुरा गऱ्यौँ. अर्को चाहिँ पहिलो हाम्रो अलिकति तल्लो पहाड़ टारहरूमा चाहिँ घैया धान खेतीको पनि चलन थियो. अहिले घैया धान चाहिँ गन्जाउने अवस्थामा छ. त्यसमा पनि यो मरुवा रोगको समस्या कता कति हिजो मलाई चाहिँ हाम्रो धादिङको साथीहरूले चाहिँ सल्यान टारमा धेरै घैया खेती हुन्छ त्यहाँबाट स्याम्पलहरू पठाउनु भएको थियो. त्यसमा चाहिँ ध्यान दिनुपर्ने छ भने अब यो बर्खे सिजनमा हामीले रोप्ने भनेको चाहिँ अब अहिले उपयुक्त बिउ राख्ने बेला हो. तर हामीले तराई क्षेत्रमा यदि मौसम ढिला हुन गयो भनौँ न अब यसरी नै पानी पर्ने क्रम रहिराख्यो भने त हामी एउटा अनुमान गर्न सकौँला समयमै रोप्न सकिन्छ भनेर अब हाम्रो चाहिँ भोलि सुक्खा खडेरी राम्रै पर्यो अथवा चाहिँ हाम्रो ट्युबवेलबाट पनि पानी आउन नसक्ने अवस्था आयो भने त्यसको अवस्थामा चाहिँ हामी त्यसलाई रोप्ने कामलाई चाहिँ हामी एक महिनासम्म पनि पछाडि सार्न सक्छौँ. भनेको साउनको अन्तिमसम्म रोपाई गर्न सकिन्थ्यो भने भदौको पन्ध्रसम्म पनि रोप्न सकिने नयाँ जातहरू छन् जुन छोटो अवधिमा तयार हुने जातहरू छन् त्यसलाई हामी साउनको आधा आधी अथवा साउनको पन्ध्र बीससम्म पनि बिउ राखेर भदौको 10-15 पनि रोप्न सकिने अवस्था छ. तराईको लागि भने पहाड़को लागि चाहिँ हामी साउनभरिमा रोप्न सक्छौँ साउनको अन्तिमसम्ममा. त्यसको लागि साउनको सुरु पहिलो हप्तासम्म बियाड राखिसक्नुपर्छ. सामान्यतया बियाडमा हामीले पहिले नै अहिले नै बियाड राख्यौँ जेठमै बियाड राख्यौँ तर रोप्ने बेलामा पानी भएन त्यसले गर्दा हामीले 2 महिनाभन्दा बढीको बिउ रोप्नुपर्ने अवस्था आयो भने एक त त्यो रोप्न नै नपाउने अवस्था हुन सक्छ, बिउ त्यतिकै खेर जानुपर्ने अवस्था हुन सक्छ भने अर्को रोप्नलाई भर पानी आयो र रोपिहालियो भइसकेर भने पनि त्यसको उत्पादकत्व चाहिँ घट्छ, किनभने बिरुवा चाहिँ हामीले 20-25 दिनको बिरुवा सबैभन्दा उपयुक्त भन्छौँ। त्यो हिसाबले पनि हामीले अब मौसमको पूर्वानुमानलाई हेरेर, सामान्यतया अहिले 1 हप्ता 15 दिनको पूर्वानुमान भइराखेका हुन्छ, त्यो हेरेर पनि हामीले बियाड राख्नलाई हतारिनु हुँदैन। आफ्नो जात कति छिटो पाक्छ, आफूले लगाउन खोजेको जात, जस्तो कमल बासमती 16 जस्तो जात हो भने अरूभन्दा 1 महिनै छिटो पाक्छ, त्यसले गर्दा 1 महिना ढिलो बिउ राख्दा केही समस्या हुँदैन है। हरिनाथ 1 त्यस्तै छिटो पाक्छ, 1 महिना ढिला बिउ राख्दा पनि। मैले यो हरिनाथ 1 जस्ता जातहरूको केसमा अहिले जुन मैले भने भदौको 15 पनि रोप्न सकिन्छ भनेको चाहिँ त्यो छिटो पाक्ने जातहरूको केसमा, तर सामान्यतया ढिलो पाक्ने जातहरू अथवा 4 महिना 5 महिना 130-140 दिन लाग्ने जातहरूलाई चाहिँ साउनको अन्तिमसम्ममा रोपिसक्नुपर्छ तराईको लागि। पहाड़को लागि हो भने साउनको 15 उच्च पहाड़को लागि हो भने त असार मसान्तसम्म रोपिसक्नुपर्छ।
3: डाक्टर घिमिरेज्यू, तपाईँ हामीले कुराकानी गर्दै गर्दाखेरि किसानहरूले पर्याप्त चाहिँ बुझ्न नसकेको पनि हुन सक्छ, मैले मेरो क्षेत्रमा चाहिँ कुन धानको चाहिँ जात लगाउँदा उपयुक्त होला, भोलिको मौसम कस्तो होला, 1 महिने मौसम अवधि कस्तो होला भनेर जानकारी लिन खोज्नुभयो, अझै विस्तृतमा चाहिँ बुझ्न खोज्नुभयो भने उहाँले चाहिँ कहाँ जाने, कसरी सल्लाह पाउने त?
2: हजुर, अब यो धान बालीकै लागि त हामीसँग नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गतको राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रम छ, सबैभन्दा उपयुक्त एउटा त्यहीँ नै बुझ्न सक्नुहुन्छ। अर्को चाहिँ अब हरेक आफ्नै हरेक पालिकामा कृषि प्राविधिकहरू हुनुहुन्छ, उहाँहरूसँग सम्पर्क गरेर उहाँहरूसँग बुझ्न सक्नुहुन्छ। उहाँहरूले अब सिधै यहाँहरूको जिज्ञासा समाधान गर्न तत्कालै सक्नु भएन भने उहाँहरूले चाहिँ अब नार्कमा अथवा चाहिँ जिल्लाको स्थित कृषि केन्द्रहरूमा सम्पर्क गर्न सक्नुहुन्छ, राष्ट्रिय धानबाली कार्यक्रममा सम्पर्क गर्न सक्नुहुन्छ, त्यहाँबाट पनि उहाँहरूले चाहिँ सल्लाह सुझाव लिन सक्नुहुन्छ। अर्को चाहिँ म के भन्छु भने, जस्तो नार्कको चाहिँ एउटा टोल फ्री नम्बर छ, हरेक शुक्रबार बेलुकी 4 बजेदेखि 6 बजेसम्म विभिन्न विषयका विज्ञहरूको टिम चाहिँ त्यहाँ प्रत्यक्ष फोन सम्पर्कमा रहन्छ। 11:35 नम्बरमा चाहिँ किसानहरूले सम्पर्क गरेर पनि आफ्नो समस्या, अब यो मेरो यो क्षेत्रको लागि यस्तो किसिमको हावापानीको लागि कुन जात उपयुक्त होला, त्यसको बिउ कहाँ पाउन सकिएला, अथवा के कुरामा ख्याल गर्नु पर्ला भन्ने कुराहरू चाहिँ जिज्ञासा राख्न सक्नुहुन्छ।
3: उसो भए त अहिले चाहिँ बिउ छनौट, जात छनौट र पूर्व तयारीमा चाहिँ किसानहरूले ध्यान दिनुपर्छ भनेर तपाईँले अघि कुराकानीमा पनि जोड्नु भएको छ। बिउ छनौट भयो, किसानले आफूलाई पुग्दो चाहिँ बिउ राख्नुभयो, अब त्यसमा थप भोलिका दिनमा चाहिँ रोग किरा नलागोस् अथवा बिउबाट जति क्षमतामा चाहिँ उत्पादन उत्पादकत्व हुनुपर्ने हो त्यसैलाई नै गुणस्तर कायम राख्न पर्ने हो भने त्यो बिउलाई उपचार गर्न आवश्यक पर्छ कि पर्दैन?
2: यो पनि महत्वपूर्ण, किनभने अहिले ठ्याक्कै बिउ राख्ने बेला भएको हुनाले धेरै ठाउँमा बिउ उपचार गर्न जरुरी छ। अब यो ढुसीनाशक यो धेरै जसो धानमालीमा लाग्ने रोगहरू ढुसीनाशक रोगहरू छन्, त्यसले गर्दा यो ढुसीनाशक विषादीले चाहिँ उपचार गरेर बिउ राख्न सकियो भने यो रोग धेरै हदसम्म नियन्त्रण हुन्छ। त्यसको लागि सामान्यतया यो मेन्कोजेब भन्ने 50% ढुसीनाशक विषादी हुन्छ, यो बेबिस्टिन भनेर तपाईँहरूले बजारमा किन्न पाउनुहुन्छ। यो बेबिस्टिन 2-3 ग्राम 1 केजी बिउको लागि 2-3 ग्रामको दरले उपचार गरेर हामीले चाहिँ राम्रोसँग बिउमा त्यसलाई चाहिँ चलाएर सबैतिर मिल्ने गरेर मिसिनी गरेर त्यसलाई चाहिँ बियाडमा छर्न सक्यौँ भने यो ढुसी जन्य जीवाणुहरूले गर्दा लाग्ने रोगहरूको चाहिँ नियन्त्रण हुन्छ। अब अर्को चाहिँ हामीले धेरै पहिला धेरै वर्षदेखि भन्दै आएको के हो भने, किसानहरूलाई बिउ राम्रै बिउ छानेर ल्याउँदा पनि कहिलेकाहीँ त्यसमा पर्याप्त मात्रामा गुणस्तरको कमी चाहिँ हुनसक्छ, कहिलेकाहीँ उमार शक्ति अब 100% नभए पनि 85% हुनुपर्ने भनेर हामी भन्छौँ, तर त्यसमा चाहिँ 85% उमार शक्ति नहुनसक्छ। त्यसले गर्दा यो सामान्यतया यो बिउ छानेर रोप्ने भन्ने एउटा प्रविधि छ, सामान्य प्रविधि हो, किसानहरूले जो साँच्चैको किसान हुन्छ उहाँहरूले चाहिँ झन्झट मान्नुहुन्न भन्ने लाग्छ मलाई। यो नुन पानीको घोलमा धानको बिउलाई डुबाएर अनि तैरिएका दाना, जस्तो सामान्यतया 3 लिटर पानीमा 1/2 केजी नुन घोल्ने, त्यसपछि त्यसमा चाहिँ 1-1 केजी गरेर त्यो बिउ डुबाउने, अनि तैरिएका पोल्टाहरू तैरिएका बिउहरू राम्रोसँग नपुष्टिएका बिउहरू, किनभने त्यो नुन पानीको घोलमा चाहिँ एकदम शत प्रतिशत स्वस्थ बिउ मात्रै थिग्रिन्छ, अरू चाहिँ तयारिन्छ कि, अस्वस्थ बिउहरू तयारिन्छ। त्यसले गर्दा त्यस्तो किसिमको थिग्रिएको बिउहरूलाई मात्रै, त्यो तयारिएको बिउहरूलाई फालेर थिग्रिएको बिउहरूलाई चाहिँ अर्को भाँडामा खन्याएर सफा पानीले चाहिँ दुई तिनचोटि पखालेर त्यसपछि त्यसलाई बियाडमा छर्ने गर्यो भने चाहिँ उमार शक्ति हामीले जति त्यो बिउ छर्या छौँ त्यसको शत प्रतिशत अथवा 95% भन्दा बढी उमार शक्ति पाइन्छ र बिउ स्वस्थ पनि उम्रिन्छ, बेर्ना स्वस्थ हुन्छ, भोलि चाहिँ नर्सरीमै लाग्ने रोगहरू पनि कम हुन्छ। त्यो हिसाबले चाहिँ हामी तर यो अहिले मैले बिउ जुन बेबी स्टिलले बिउ उपचार गर्ने भने यो नुन पानीमा को घोलमा डुबाएर पोटिला पोटिला जुन दानाहरू तल बस्छन् त्यो दानाहरूलाई फेरि पखालेर अनि छायामा सुकाएर त्यसपछि बेबी स्टिलले उपचार गर्नु पर्यो। पहिला बेबी स्टिलले उपचार गरिसकेपछि नुन पानीको घोलमा डुबाउनु चाहिँ भएन।
3: यसरी पनि ध्यान दिन सक्ने हो किसानहरूले। कुराकानीमा हुनुहुन्छ वरिष्ठ वैज्ञानिक डाक्टर कृष्णहरि घिमिरे। हामीले आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा विशेष गरी अहिले भइरहेको चैते धानको अवस्था, अहिले रोग संक्रमण क्षेत्रमा चाहिँ किसानहरूले गर्नुपर्ने उपाय, सावधानीका कुरा र अब तयारी गर्दै गर्दाखेरि बर्खे धान बालीका लागि के कुरामा चाहिँ ध्यान दिने भन्ने विषयमा चाहिँ कुराकानी गरिरहेका छौं। पानी कम पर्न सक्ला भन्ने एउटा पूर्वानुमान अनुसार चाहिँ धानको बिउ छनौट जात छनौटमा चाहिँ तपाईँले कुरा जोड्नुभयो। सुक्खा क्षेत्रमा त्यही अनुसार चाहिँ तयारी गर्नुपर्ला भनेर पनि व्यवस्थापनका कुराहरू जोड्नुभयो। अब किसानहरूले उत्पादन बढाउनु छ, सरकारको लक्ष्य पनि सकभर रासायनिक मललाई चाहिँ सन्तुलित प्रयोग गरेर धान बालीबाट चाहिँ अधिकतम उत्पादन लिनुपर्नेछ भनेर भनिरहेको हामी पनि सुन्छौं। खास गरी सन्तुलित मलको चाहिँ प्रयोग धानका लागि मल अत्याधिक मात्रामा चाहिने हुन्छ, रासायनिक मल नपाउने अवस्थाहरू किसानका गुनासाहरू उत्तिकै हुन्छन्। के छन् होला किसानलाई विकल्प, उत्पादन उत्पादकत्व सबै बढाउन तपाईँहरूले भन्दै आएको पनि लक्ष्य पूरा गर्न?
2: यो धेरै महत्वपूर्ण कुरा हो वास्तवमा। अब यो भन्नलाई जति सजिलो छ गर्न पुर्याउन गाह्रो नै छ, किनभने हाम्रो पहाड़तिर त अझै पनि हाम्रो एकीकृत कृषि प्रणाली भएको हुनाले पशुपालन गर्ने अझै पनि हुनुहुन्छ कतिपय किसानहरू। अब तराईतिर विस्तारै पशुपालनको ऊ कम भइसक्यो र अब गोरु भनेको एउटा मिनी ट्र्याक्टर अथवा पावर टिलर, मल भनेको चाहिँ बारीमा चराले बिस्ट्याए मात्रै देखिने जस्तो स्थिति आयो। त्यसले गर्दा तैपनि भन्नलाई चाहिँ अब हामी के भन्छौँ भने यदि उपलब्ध छ भने अब अहिले कतिपय नजिकमा पशु फार्महरू पनि हुन सक्छन्, त्यहाँबाट पनि प्राप्त गर्न सक्नुहुन्छ अथवा आफ्नै बारीमा भएका विभिन्न झारपात पतिङ्गर कुहाएर पनि कम्पोस्ट मलहरू बनाउन सक्नुहुन्छ। उपलब्ध छ भने हामीले प्रति कट्ठा 200 केजी अथवा प्रति रोपनी 300 केजीको दरले गोबर मल प्रयोग गर्ने भन्छौ सबैभन्दा राम्रो विकल्प त्यो हो।
3: त्यो भनेको
2: उपलब्ध छैन त्यो भने पनि अब अरू कतिपय अवस्थामा यदि सम्भव छ भने विभिन्न बायो फर्टिलाइजर अथवा जैविक मलहरू पनि छन्, त्यसमा जीवाणु मल पनि भन्छौँ, एजेटोब्याक्टर भन्ने छ, अर्को फस्फोरस घोलक ब्याक्टेरिया भन्ने छ, यिनीहरू चाहिँ यो 20 ग्राम प्रति केजी बिउको दरले उपचार गरेर पनि हामी छर्न सक्छौँ भन्ने छ। अब त्यसलाई फेरि बेर्नामा पनि एकचोटि उपचार गरेर बेर्नालाई पनि राम्रोसँग भिजाएर रोप्यो भने त्यो त्यो फस्फोरसको उपलब्धता चाहिँ बढ्छ माटोमा भन्ने छ। अझ अब भन्नुपर्दा चाहिँ अब हामीले माटोको यदि हामीले जाँच गरेका छौँ र माटो धेरै नै अम्लीय छ भने अब सामान्यतया धान बालीले चाहिँ अम्लीय माटो नै मन पराउँछ। सामान्य जस्तो अब 7 पिएच भएको माटो भनेको चाहिँ तटस्थ माटो हो, 7 भन्दा बढी जति बढी पिएच भयो उति क्षारीय हुन्छ, जति कम भयो उति अम्लीय हुन्छ। धान बालीले मन पराउने भनेको 5 देखि 6.5 सम्मको पिएच भएको माटो अथवा हल्का अम्लीय माटो चाहिँ धानबालीले मन पराउँछ। यदि 5 पिएच अथवा त्योभन्दा कम पिएच भएको माटो छ भने चाहिँ कृषि चुन प्रयोग गर्नको लागि म किसानहरूलाई सल्लाह दिन्छु। कृषि चुन चाहिँ प्रति रोपनी तपाईँको 150 देखि 200 केजी कृषि चुन प्रयोग गरियो भने यो अम्लीय माटो 5 पिएच भएको अथवा त्योभन्दा अम्लीय माटोलाई चाहिँ निर्मलीकरण गर्नलाई सहज हुन्छ। त्यो बाहेक रासायनिक मल सन्तुलित रूपमा राख्ने त छँदैछ, म त्यो पनि भनिहालेँ। जस्तो रोपनीको हिसाबले हामीले भन्दाखेरि एक रोपनीमा 12 केजी युरिया, 5 केजी डिएपी, 4 केजी पोटास र अहिले हामीले युरिया डिएपी पोटास सँगसँगै यो जिंक र बोरेक्स भन्ने पनि मलहरू जिंक र बोरन तत्वको लागि दिनुपर्ने अवस्था छ. पहिला हामी जिंक बोरनको कुरा गर्दैनथ्यौँ, अहिले जिंकको बोरनको कारणले पनि विभिन्न समस्याहरू आउने भावनाले यो दिनुपर्ने छ. तर हामीले विचार गर्नुपर्ने कुरा चाहिँ के छ भने यो युरिया मल जुन मैले 12 केजी भने युरिया मल चाहिँ अरू डिएपी पोटास र अरू जिंक बोरेक्स यिनीहरू चाहिँ जग्गा तयारी गर्ने बेलामा दिने हो रोपाई गर्नुभन्दा पहिले नै. तर युरिया चाहिँ 3 भाग लगाउने, 12 केजी हो भने 4-4 केजीको दरले 3 भाग लगाउने अथवा 5-5 केजी 10 केजी पछि राखेर 2 केजी चाहिँ रोपाई गर्ने बेलामा अरू डिएपी पोटास सँगसँगै मिलाएर माटोमा छर्न सकिन्छ. र त्यो 2 भाग जुन हामीले राखेका छौँ त्यो चाहिँ पहिलो गुडाई गर्दा अथवा रोपेको 20-25 दिन 30 दिनभित्र र दोस्रो गुडाई गर्दा अथवा 2 महिनाभित्र 50-60 दिनभित्र हामीले युरिया टप ड्रेस गर्यौँ भने एक त त्यो युरिया सबै बिरुवाले चाहिँ राम्रोसँग लिन सक्छ, खेर जान पाउँदैन, पानीले बगेर जान पाउँदैन अथवा लिचिङ भएर जमिन मुनि त्यसरी जान पाउँदैन, त्यो राम्रो हुन्छ भने. अर्को यसरी स्प्लिट गरेर युरिया दिँदाखेरि चाहिँ रोगहरू जुन मरुवा रोग लगायत अरू पनि जो रोगहरू लुसिजन्य रोगहरू लाग्ने चाहिँ समस्या पनि कम हुन्छ. एकैचोटि धेरै युरिया पर्यो भने यो रोगको प्रकोप बढी हुन्छ. त्यसले गर्दा सन्तुलित मात्रामा खास गरेर पोटास मल चाहिँ किसानहरूले हाल्ने चलन हुँदैन, त्यो चाहिँ छुटाउनै हुँदैन. र अहिले मैले जिंक र बोरेक्स पनि भने मल भन्ने बित्तिकै युरिया मात्रै हो, रासायनिक मल भनेको युरिया पाएँ मल पाएँ भने जस्तो जुन किसानको सोचाइ छ त्यो चाहिँ त्यो बुझाइलाई अलिकति परिवर्तन गर्नु पर्यो. सन्तुलित रूपमा रासायनिक मल उपलब्ध भएसम्म प्रयोग गर्नु पर्यो. उपलब्धै भएन भने त अब के गर्न सकिन्छ र हामीले जति फल्छ त्यति खाने हो होइन.
3: तराईमा चाहिँ विगतको एउटा अभ्यास पनि थियो, धैचा भनेर पनि सुनिन्थ्यो, अरू चाहिँ सेउला पात पतिङ्गरको चाहिँ मल बनाएर कुहाएर राख्ने भन्ने पनि चलन थियो. अब कतिपय चलनहरू त हराइ पनि सके, तपाईँले अघि भने जस्तो गोबर मल पाउनै कठिन हुने अवस्था आइसकेको छ. यस्ता विकल्पहरू यो बर्खे धान बालीमा चाहिँ के कस्ता छन्, ती अभ्यासहरू गर्न सकिने अवस्था कति प्रभावकारी छ त?
2: यो पनि राम्रो कुरा तपाईँले सम्झाउनु भयो. मैले अब धैचाको कुरो चाहिँ यहाँ हामी चैते धानको कुरा गर्दै थियौँ, त्यसपछि तुरन्तै बर्खे धान लगाउनु पर्ने भावनाले मैले त्यो नजोडेको हो. तर यदि किसानहरूसँग कम्तीमा 2 महिना अथवा 1.5 महिनाको अवधि छ, जग्गा खाली जग्गा छ भने धान लगाउनुभन्दा अगाडि जस्तो गहुँ तराईतिर गहुँ खेती गर्नुभएको किसानहरूले चैतमा चाहिँ गहुँ काट्नुभयो, वैशाख जेठ यदि उहाँहरूसँग खाली छ भने गहुँ काट्ने बित्तिकै धैचा छरिदिन सक्नुहुन्छ. धैचा चाहिँ तपाईँको हरियो मल एउटा राम्रो स्रोत हो हरियो मलको रूपमा. र धान रोप्नुभन्दा ठ्याक्क त्यो धानको लागि जग्गा तयारी गर्नुभन्दा अथवा हिल्याउनुभन्दा अगाडि चाहिँ त्यसलाई जोतेर माटोमा मिलाएर राम्रोसँग मिलाएर त्यसपछि त्यो चाहिँ कुहिन्छ, एक हप्तामा कुहिहाल्छ. त्यो हिसाबले पनि गर्न सक्नुहुन्छ, राम्रो स्रोत हो हरियो मलको. तर अब धैचामा केही छ, किसानहरूले किन धैचा कम खेती गर्दै हामीले जति धेरै वर्षदेखि भन्दा भन्दै पनि अब किन किसानहरूले त्यति पर्याप्त मात्रामा यसलाई चाहिँ ग्रहण गर्नुभएको छैन भन्दाखेरि यो धैचाको चाहिँ एउटा समस्या एक त त्यो जग्गा खाली, अब पहाडी क्षेत्रमा त सम्भवै भएन किनभने कतिपय किसानहरूले बसन्ते मकै लगाउनु भएको हुन्छ, ठ्याक्क मकै काटेपछि धान रोप्नलाई भ्याइ नभ्याइ हुन्छ, त्यहाँ अब अर्को बाली लगाउने ठाउँ हुँदैन, एक हप्ता पनि टाइम हुँदैन. गहुँ नै पनि पहाडमा ढिलो पाक्छ त्यसले गर्दा गहुँपछि पनि भ्याउँदैन. तराईमा पनि तराईमा भ्याउँथ्यो तर त्यो ठ्याक्क त्यो त्यो ढैँचालाई माटोमा मिलाउनलाई, ढैँचा कुहिनको लागि पनि अलिकति माटोमा तसर्थ मात्रामा चिसान चाहिन्छ. त्यसले गर्दा त्यो माटोमा पानी पर्याप्त मात्रामा छैन भने ढैँचा अलिक ठुलो भइसकेको ढैँचाहरू कुहिनलाई गाह्रो हुन्छ, काम गर्न अलिकति झन्झट मान्नुहुन्छ किसानहरूले, त्यो कारणले हो. नत्र ढैँचा चाहिँ अति राम्रो हरियो मलको स्रोत हो. ढैँचा जस्तै अर्को सनाई भन्ने बाली छ, त्यस्तै छिटो
3: एजोला भन्ने पनि सुनिन्थ्यो.
2: एजोला भन्ने चाहिँ तपाईँ एजोलालाई पनि हामीले हरियो मलकै रूपमा लिन्छौँ, एक किसिमको यो लेउ जस्तै हो. यो चाहिँ यसको लागि पानी निरन्तर पानी तालिराख्ने स्रोतमा चाहिँ हामीले एजोलाको बिउ राखिदिएर त्यसले चाहिँ माटोको उर्वरा शक्ति बढाउनलाई धान बालीलाई उत्पादन बढाउनले सहयोग गर्छ
3: भनेको विकल्पहरु सक्ने किसानका लागि छन्
2: विकल्पहरु छन्
3: कृषि विशेष कार्यक्रम बदलिदो नेपालको हामी अन्तिमतिर पनि छौं नारको राष्ट्रिय बाली प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्रका प्रमुख एवं वरिष्ठ वैज्ञानिक डाक्टर कृष्ण हरि घिमिरे आजको यो कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हामीसँग हुनुहुन्छ हामीले यसभन्दा अगाडि कार्यक्रमको शुरूआतमा चैते धान र अहिले किसानले भोग्नु परेको समस्या त्यसै गरी पछिल्लो चरणमा चाहिँ अब बर्खे धान बालीको लागि गर्नुपर्ने तयारीमा चाहिँ केन्द्रित रहेर कुराकानी जोड्यौं जलवायु परिवर्तनका कुरा र यसका चाहिँ प्रभावका कुराहरू किसानहरूले पनि भोग्नु भएको छ भनेर चाहिँ तपाईँले जोड्नुभयो धानमा चाहिँ बर्खे चैते जुन दुवै खालको चाहिँ धान बाली हुन्छ त्यस्तो अरू चाहिँ समस्याहरू के देखिएका छन् र किसानले चाहिँ अबका दिनमा कस्तो पूर्व तयारी गर्ने
2: यो धानमा देखिन सक्ने दुईटा अब हामी भनौँ न अब जैविक र अजैविक मुख्य समस्याहरू भनेका तनावहरू अब हामीले चाहिँ अनुसन्धानको हिसाबले भन्दाखेरि एउटा जैविक तनावहरू भन्ने हुन्छ त्यो चाहिँ रोग किराहरू भए होइन अर्को अजैविक तनावहरू हुन्छन् त्यो भनेको सुक्खा भयो अथवा खडेरी भयो बढी पानी अथवा डुबान भयो कम तापक्रम अथवा चिसो भयो बढी तापक्रम हिट भयो यस्ता कुराहरू चाहिँ हामी अजैविक जुन जैविक स्रोतबाट नभइकन अरू वायुमण्डलीय कारणले गर्दा तापक्रम र वर्षामा आउने फरक भेरिएसनले गर्दाखेरि बिरुवालाई पर्ने समस्याहरू भयो यी जैविक अजैविक दुवै किसिमका तनावहरूले बिरुवालाई चाहिँ दुःख दिन्छन् र धानबाली पनि त्यसबाट अछुतो रहँदैन मुख्य चाहिँ धानबालीको समस्या भनेको चाहिँ अब यो सुक्खा अब यो बर्खे बाली भएको हुनाले बढी पानी मन पराउने बाली भएको हुनाले अब उपयुक्त समय समयमा पानी पर्दैन हाम्रो चाहिँ सिँचाइको व्यवस्था छैन भने सुक्खा नै खडेरी नै प्रमुख समस्या हो त्यसको लागि मैले मुख्य अब रोग आइसकेपछि भन्दा पनि अब रोग लाग्न नै नदिने भने जस्तै अब यो सुक्खा खडेरी परिसकेपछि के गर्ने भन्नुभन्दा पनि पहिले नै सुक्खा सहने खालका जातहरूको व्यवस्था गर्नलाई मैले अनुरोध गरेँ अर्को अब कोही किसानहरूले अब किसानहरूलाई त आर्थिक रूपमा चाहिँ फाइदा भयो भने उहाँहरूले धान नलगाइकन अरू बालीहरूमा पनि त जान सक्नुहुन्छ नि धेरै सुक्खा भएको अवस्थामा किसानहरूले ध्यान दिनुपर्ने वैकल्पिक बालीहरू पनि छन् यदि साँच्चै नै अहिले फोरकास्टिङ गरे जस्तै अथवा त्योभन्दा पनि ठूलो खडेरीको अवस्था आयो र किसानहरूले बियाड राख्नै सक्नु भएन अथवा बियाड राखे पनि रोप्न सक्ने अवस्था नै भएन भने पनि मैले जुन अघि भने छिटो पाक्ने जातहरू त भदौको 15 पनि रोप्न सकिन्छ भने तराईतिर त्यो अवस्था पनि नभएको स्थिति आयो भने चाहिँ हामीले भदौ महिनासम्म पनि रोप्न सक्ने केही वैकल्पिक बालीहरू छन् जसबाट त्यो बालीहरू खेती गरेर किसानहरूले लाभ लिन सक्नुहुन्छ जस्तै मकै छ तपाईँको अरूण 2-4 अरूण 6 यी चाहिँ छिटो पाक्ने 90 पाक्ने बालीहरू हुन् तपाईँको भदौको अन्तिमसम्म पनि रोप्नुभयो भने किसानले 2-2.5 महिनामा हरियो घोगाको रूपमा बेचेर आमदानी लिन सक्नुहुन्छ अर्को चाहिँ बोडी छ बोडीका चाहिँ तपाईँको प्रकाश सूर्य गाजले बोडी भन्ने जातहरू छन् हाम्रो राष्ट्रिय कोसै बाली अनुसन्धान कार्यक्रम खजुरा छ त्यहाँबाट यसको बिउ पाउन सकिन्छ यो बोडी चाहिँ 70-75 दिनमा तयार हुन्छ किसानहरूले हरियो पोसा अथवा दानाको रूपमा पनि मङ्सिर पुसम्म तयार गरेर बिक्री गर्न सक्नुहुन्छ अर्को मास छ खजुरा मास भन्ने रहर पनि यदि हिउँदमा गहुँ नलगाउने किसानहरूले खजुरा रहर 1 भन्ने रहरको जात पनि भदौभरिमा लगाउन सक्नुहुन्छ त्यसबाट हाम्रो चैत वैशाखसम्ममा रहर तयार हुन्छ अर्को धान बाली गर्ने बेलासम्म त्यो बाहेक कोदो पनि छ तराईमा तपाईँले यदि कोदोबाट पनि कोदो खेती गर्न चाहनुहुन्छ भने तपाईँको भदौ अन्तिमसम्ममा पनि कोदो चाहिँ सिधै छरेर अथवा नर्सरी राखेर पनि कोदो पनि रोप्न सक्नुहुन्छ तर यसको लागि कम्तीमा यी जुनसुकै बालीहरू उम्रन सक्ने चिस्यान चाहिँ माटोमा हुनु पर्यो त्यो हिसाबले एउटा किसानलाई आउने समस्या मुख्य त खडेरीकै कुरा हो यसको वैकल्पिक बालीहरूको पनि वैकल्पिक जात सँगसँगै नयाँ उन्नत जात सँगसँगै वैकल्पिक बालीहरूको पनि मैले कुरा गरेँ त्यो बाहेक अर्को समस्या भनेको रोकिराको हो रोकिरा चाहिँ ठ्याक्क सामान्यतया यो बालीमा यो रोग लाग्छ भन्ने कुरा थाहा छ बिउ उपचार गरेर धेरै रोगहरू चाहिँ नियन्त्रण
4: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
5: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
6: डाक्टरद्वारा दिइने सेवाहरू
7: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
6: अनुहारका हड्डी भाँचिएको जोड्ने,
7: दाँतको एक्सरे सेवा,
6: सामान्य तथा जटिल दाँत निकाल्ने,
7: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
6: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
7: मेसिनबाट जरेदेखि दाँत फरिने,
6: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
7: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
6: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
7: साथै
5: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
7: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
8: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 08-5562-707।
7: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
9: विशेषज्ञ डाक्टरी सेवाहरू
7: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
9: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
10: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
9: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
9: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
7: सम्पर्क फोन 08-5590-079, मोबाइल नम्बर 98478-10-03 र 98-29-54555।
11: एमबीबीएस एमडी न्यूरोसाइकाट्रिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ।
12: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
11: डाक्टरद्वारा दिइने सेवाहरू
12: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी,
11: टाउको दुख्ने, पोल्ने, सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
12: मन आत्तिने, डराउने, तर्सिने, मन उदास हुने, धेरै शंका लाग्ने, एकान्तमा बस्न मन पराउने, कानमा केही आवाज आए जस्तो महसुस हुने, बारम्बार आत्महत्याको विचार आउने,
11: छारे रोग, वास्तविकता भन्दा बाहिरको कुरा गर्ने, बहकिने, रिसाउने, दोष लगाउने, अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
12: जाड, रक्सी, चुरोट, गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा।
13: बिरामी जाँच निमिति यही असार 13 गते शनिबार।
8: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 08-5590-410, मोबाइल नम्बर 98-478-28913 र 98-095-12871।
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
14: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804, 98-43-00-8804, www.pashupatiicare.com।
15: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ
16: के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिप चलेन, अब त आश्रै मरिसक्यो।
15: के कुरा गर्छ निमले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
16: ए ठिकै छ, म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छौ
17: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
18: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
17: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847823572
19: मध्यपश्चिम जान यति बेला बिहानको 9 बजेको छ

बिहान 9 बजे मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। कर्णाली प्रदेशको प्रारम्भिक विपद मनसून पूर्व तयारी तथा प्रतिकारी योजना 2083 को अनुमोदन गरिएको छ। कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय प्रतिबद्ध चरण 3 र सेभ द चिल्ड्रेनको सहकार्यमा बिहीबार सुर्खेत वीरेन्द्र नगरमा कार्यशाला गोष्ठी मार्फत उक्त योजना अनुमोदन गरिएको हो। विपद पूर्व तयारी तथा प्रतिकारी योजना 2083 अन्तिम रूप दिई अनुमोदन गर्न जिल्ला तथा प्रदेश स्तरका सरकारवालाहरूसँगको समीक्षा परामर्श तथा प्राविधिक छलफल भएको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय शान्ति सुरक्षा तथा विपद व्यवस्थापन महाशाखाका प्रमुख उत्तम गौतमले जानकारी दिनुभयो। गोष्ठीमा प्रदेश सरकारद्वारा तयार पारिएको विपद सम्बन्धी नीति योजना मापदण्ड तथा मार्गदर्शनको प्रस्तुति पनि गरियो। प्रमुख गौतमले भन्नुभयो, सरकारवालासँग विपद पूर्व तयारी तथा प्रतिकारी योजना 2083 को मस्यौदामाथि छलफल गरी प्राविधिक सहयोग र सुझाव संकलन गर्ने काम भयो। त्यस्तै विपद पूर्व तयारी तथा प्रतिकारीका सम्बन्धमा उत्कृष्ट अभ्यास र अनुभवहरूको पनि प्रस्तुति गरिएको उहाँले बताउनुभयो। पिपल इन निर प्रतिबद्ध 3 परियोजना पिनका कर्णाली प्रदेश संयोजक उज्जवल अधिकारीले विपद पूर्व तयारी तथा प्रतिकारी योजना 2083 अन्तिम रूप दिन गरिएको कार्यशाला गोष्ठीबाट योजना अनुमोदनमा सहयोग पुगेको बताउनुभयो। समस्याग्रस्त घोषित हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड र कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका कुल 132 जना ऋणीको नामावली सार्वजनिक भएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका अनुसार हाम्रो नयाँ कृषि सहकारीका 12 जना तथा कृषि विकास बहुउद्देश्य सहकारीका 120 जना ऋणीको नाम सार्वजनिक गरिएको हो। समितिले 2083 वैशाख 23 गतेको निर्णय अनुसार उपलब्ध ऋण वितरणका विवरणका आधारमा नामावली सार्वजनिक गरिएको जनाएको छ। समितिले साबिकमै ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिलाई आवश्यक प्रमाणसहित कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ। साथै बाँकी ऋण तिर्न बाँकी रहेका ऋणीलाई शीघ्र कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न सूचित गरिएको समितिले जनाएको छ। समितिले तोकिएको समयभित्र ऋण नतिरेमा प्रचलित कानून अनुसार असुली प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ। अध्ययन भिसा सिफारिस प्रक्रियामा शंकास्पद कागजात र नक्कली रसिद प्रयोग भएको आशंका देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विस्तृत छानबिन गरी कानूनी कार्यवाही प्रक्रिया अघि बढ़ाउन गृह मन्त्रालयलाई पत्राचार गरेको छ। विदेशी विद्यार्थीका लागि जारी गरिएको अध्ययन तथा अध्ययन भिसा सिफारिससँग सम्बन्धित कागजातमा गम्भीर शंका उत्पन्न भएको भन्दै अनुसन्धान र आवश्यक कानूनी प्रक्रिया अघि बढ़ाउन पत्राचार गरिएको हो। शिक्षा मन्त्रालयका अनुसार काठमाण्डौको वाल्मीकि विद्यापीठको नामबाट एकाडेमिक अध्ययन भिसाका लागि सिफारिस सम्बन्धमा विषयको पत्र प्राप्त भएपछि अध्ययन भिसाका लागि सिफारिस गरिएको थियो, तर त्यसपछि मन्त्रालयको टोलीले सम्बन्धित शैक्षिक संस्थामा स्थलगत अनुगमन गर्दा सिफारिस गरिएको विद्यार्थीको नाममा जारी गरिएको पत्र र त्यससँग संलग्न आमदानी रसिद वास्तविक देखिए पनि पत्रमा उल्लेखित व्यक्तिको भर्ना तथा अध्ययन सम्बन्धी विवरणमा गम्भीर असंगति फेला परेको जनाएको छ। अनुगमनका क्रममा ती व्यक्तिले सम्बन्धित शैक्षिक संस्थामा विदेशी विद्यार्थीका रूपमा अध्ययन गरिरहेको दावी पुष्टि हुन नसकेको र मन्त्रालयमा पेश गरिएका केही कागजात र रसिद समेत शंकास्पद तथा नक्कली प्रकृतिका देखिएको शिक्षा मन्त्रालयले जनाएको छ। यसै क्रममा मन्त्रालयले त्यही विद्यापीठका नामबाट यसअघि प्राप्त अर्को पत्र समेत नक्कली रहेको पाइएको जनाएको छ। अध्ययन भिसाका लागि जारी गरिएका सिफारिस पत्र समेत खारेज गरिएको छ। र वन तथा पर्यावरण मन्त्रालयले चालू आर्थिक वर्षको अहिलेसम्म 5,58,000 मेट्रिक टन भन्दा धेरै रासायनिक मल आपूर्ति भइसकेको दावी गरेको छ। राष्ट्रिय सभाको बैठकमा प्रश्नोत्तर कार्यक्रममा सांसदले सोधेका प्रश्नको जवाब दिँदै कृषि मन्त्री गीता चौधरीले यस्तो दावी गर्नुभएको हो। उहाँका अनुसार 5,58,522 मेट्रिक टन मल आपूर्ति भएकोमा त्यसमध्ये 4,68,16 मेट्रिक टन मल किसानलाई वितरण गरिएको छ। अहिले 1,38,000
42,802 मेट्रिक टन मल मौजदात रहेको र चालू आर्थिक वर्षको असार मसान्तसम्म झण्डै 6,00,000 मेट्रिक टन मल किसानलाई अनुदानमा उपलब्ध गराउने लक्ष्य रहेको उहाँले बताउनु भएको छ। मन्त्री चौधरीले आउँदो धान बालीको सिजनलाई लक्षित गर्दै मल अभाव हुन नदिन मल आपूर्तिकर्तासँग भएका सम्झौता

0: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
1: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
0: हाम्रा विशेषताहरू:
1: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
0: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
1: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
2: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
0: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणाली, जीबी रोड, खोराहीदाङ।
3: फोन 562-5121।
0: सम्पर्क मोबाइल
2: 9858-32-819 र 9858-32-223।
4: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
5: नमस्ते नमस्ते,
6: कता हिँड्नु नि बाबु? बजारतिर नि
7: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
8: के गर्ने बाबु,
9: छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने।
8: फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
9: लौ हेर, किन नहुनु दाइ, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
8: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
10: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
0: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
11: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 9847-27-977
12: र 9858-30-689।
13: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
14: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
13: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
14: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
13: हुलासले बनाउँदैछ परिवार एक साथ।
15: सक्कु बुढी बुबा, दाई बाबा, दादु भैया, दिदी बाबु उक्र लौ खबर सुने।
16: सक्कु जे लौ खबर सुने।
15: 300 सैया के संजीवनी टीचिंग अस्पताल, आप अपने कनक सेवा में।
16: आप बेराम पर्ल से दुरा तरक लाग, डांग से बाहर जाइनी पर्ना।
15: छुट्टी छुट्टी से भारी हो सक्कु मेरक रुआग बिरुआ करक लाग, ई संजीवनी टीचिंग अस्पताल हन सक्कु जन समझी।
16: हमार संजीवनी टीचिंग अस्पताल के सेवा करना असिन मेर के बा।
15: ओपीडी सेवा, भर्ना सेवा,
16: सक्कु मेरिक ऑपरेशन सेवा,
15: आईसीयू सेवा, रेडियोलॉजी सेवा,
16: अस्ता के रात दिन 24 घंटा इमरजेंसी लैब और फार्मेसी सेवा। सम्पर्क करना अस्पताल के ठेगाना
15: संजीवनी टीचिंग हॉस्पिटल, घोराई उपमहानगरपालिका, ओडा नंबर 3, बरगदुआ, दांग। सम्पर्क फोन नंबर 97090-65225,
16: 082-591-101,
15: 591-102,
16: 082-591-103,
15: 591-104 ओ 591-105।
17: खुशीको खबर, खुशीको खबर, खुशीको खबर।
18: एसी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 लागि सीजीभीटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
17: हाम्रा विशेषताहरू:
19: आधुनिक प्रयोगशाला,
17: अत्याधुनिक सर्वेक्षण उपकरण,
19: अनुभवी प्रशिक्षक,
17: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
19: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
17: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
19: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
17: आजै रजना टेक्निकल कलेज घोराई 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
18: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ।

0: सम्पर्क श्री मावी रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ।
1: सम्पर्क फोन नम्बर 082-560-204।
0: सम्पर्क मोबाइल नम्बर 98578-30672 र 98699-64848।
2: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
3: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराई दाङमा।
4: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-829। सम्पर्क मोबाइल नम्बर 97-492-64643 र 98578-53825।
6: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
7: उपचार हुने रोगहरू
6: पायल, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
7: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
6: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
7: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
6: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसा पोल्ने, दुख्ने,
7: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
6: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
3: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक घोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686-61694।
8: दिनेश सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
9: बिमा गराउन जाँदैछु।
8: बिमा किन गर्नु पर्यो सर? बिमा
9: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकाहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
8: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
9: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ।
8: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
10: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने, सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने, अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
8: क्षति भई बिमा दाबी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
9: दाबी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दाबी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दाबी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
8: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिएन। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु।
1: नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय काकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 सम्पर्क गर्नुहुन अनुरोध छ।
11: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
12: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
11: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
12: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
11: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
12: ल ल काका, गइहाले म।
13: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
12: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
13: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498-87741।
14: स्वदेश तथा विदेशका फाइभ स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
15: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
14: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
15: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
14: तालिममा दिइने विषयहरू:
15: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
14: स्पेशल सेफ तालिम,
15: जापानिज सुशी तालिम,
14: वेट्रेस,
15: टुरिस्ट गाइड।
14: हाम्रा विशेषताहरू:
15: स्वदेश तथा विदेशका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने,
14: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने,
15: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको,
14: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ,
15: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
14: सम्पर्क मोबाइल 98410-17-09।
15: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: 1 लिटर र 20 लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: 20 लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङगारी नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्

0: तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: नमस्ते, म गायक जगदीश समाल, यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4।

0: मह सेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
1: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, तुतु डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
0: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
2: शुद्ध महका लागि कहाँ जाने त?
3: ल, घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
2: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
4: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर, घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
5: सम्पर्क मोबाइल नम्बर 9858831840 र 9848820440।
4: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
6: मध्य पश्चिम FM 91.4 MHz।

0: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी, पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
1: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू:
2: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी, प्रोस्टेटको अपरेशन सेवा, साथै हर्निया, एपेन्डिसाइटिस, पाइल, फिस्टुला, फिसर, स्तनमा आएको गाँठागुठीको अपरेशन, खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा।
0: अन्य विशेषज्ञ सेवाहरू:
3: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
1: वरिष्ठ हार जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
0: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई दाङ। फोन नम्बर 0825 63 218।
6: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
7: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
6: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन, दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेसन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
8: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि।
9: फोन नम्बर 0825 63 479,
8: मोबाइल नम्बर 98 494 67 487।

0: वायनेट को बाई वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट गर्ने का सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड।
1: स्वदेश तथा विदेश का 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारी को सुवर्ण अवसर।
2: क्षेत्रीय भित्री नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
1: राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
2: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, क्षेत्र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
1: तालिममा दिइने विषयहरू
2: स्पेशल कुक तालिम इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
1: स्पेशल सेफ तालिम,
2: जापानिज सुशी तालिम,
1: वेट्रेस,
2: टुरिस्ट गाइड।
1: हाम्रा विशेषताहरू
2: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
1: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
2: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
1: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
2: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
1: सम्पर्क मोबाइल 9841017090, 9841017090।
2: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।

0: 6.9 inch को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: मध्यपश्चिम टाइम चेक, यति बेला बिहानको 10 बजेको छ।

बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। तुलसीपुरको उच्च अदालत लुम्बिनी प्रदेश प्रहरी विद्यालयले जारी गरेको जग्गा तथा घरटहरा खाली गराउने सूचना विरूद्ध परेको रिट निवेदनमा विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश नरबहादुर खड्काको एकल इजलासले देवी प्रसाद चौधरी सहितका निवेदकले दायर गरेको रिटमाथि प्रारम्भिक सुनवाई गर्दै माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो भन्ने आधार कारण र प्रमाण सहित 15 दिनभित्र उच्च सरकारी वकिल कार्यालय तुलसीपुर मार्फत लिखित जवाब पेश गर्न निर्देशन दिएको छ। अदालतले निवेदन संलग्न कागजात र तथा निवेदकका तर्फका अधिवक्ता विष्णु प्रसाद धिताल र भागवत रेग्मीको बहस सुनेपछि रिट निवेदनमा निवेदकहरूले उक्त जग्गा विपक्षी लुम्बिनी प्रदेश प्रहरी विद्यालयको नाममा 2041 फागुन 18 गते दर्ता भएको देखिए पनि आफूहरूका बाबुबाजे पुस्तादेखि दाङको साबिक सोनपुर गाविस वडा नम्बर 5 हाल लमई नगरपालिका 3 नमुना बस्ती टिगुलीगढ स्थित जग्गामा घर छाप्रो तथा टहरा निर्माण गरी बसोबास गर्दै आएको र प्रहरी विद्यालयले यही जेठ 13 गते प्रकाशित गरेको जग्गामा खाली गरिदिने सम्बन्धी सूचनाले आफ्नो बसोबास तथा सम्पत्ति सम्बन्धी अधिकारमा प्रत्यक्ष असर पुगेको उल्लेख गरिएको छ। त्यही कारण उक्त सूचना बदर गर्न र आवश्यक आदेश जारी गर्न माग गर्दै अदालत पुगेका हुन्। राप्ती गाउँपालिकाले कार्यालय सहयोगी तथा सवारी चालकहरूका लागि 3 दिने शिष्टाचार तथा कुशल सेवा प्रवाह सम्बन्धी तालिम शुरू गरेको छ। सेवा प्रवाहलाई थप प्रभावकारी, नागरिक मैत्री, उत्तरदायी तथा गुणस्तरीय बनाउने उद्देश्यले सञ्चालन गरिएको तालिममा गाउँपालिका वडा कार्यालय तथा स्वास्थ्य संस्थामा कार्यरत कार्यालय सहयोगी र सवारी चालकहरूको सहभागिता रहेको छ। तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष प्रकाश विष्टले सार्वजनिक सेवामा कार्यरत कर्मचारीहरूको व्यवहार, अनुशासन र सेवाप्रतिको प्रतिबद्धताले संस्थाको छवि निर्माण गर्ने बताउनुभयो। उहाँले सेवाग्राहीलाई सम्मानजनक, सहज र छिटो सेवा प्रदान गर्न सबै कर्मचारीले सकारात्मक सोच र जिम्मेवारी बोधका साथ काम गर्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकले स्थानीय सरकारबाट प्रवाह हुने सेवालाई प्रभावकारी बनाउन सबै कर्मचारीको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहने कर्मचारीहरूको शिष्ट व्यवहार र कार्यकुशलताले सेवा प्रवाहको गुणस्तर निर्धारण गर्ने बताउनुभयो। उहाँले तालिमबाट प्राप्त ज्ञान र सिपलाई दैनिक कार्य सम्पादनमा लागू गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो। सुशासन विज्ञ डाक्टर मणिराम बन्जारीले सहजीकरण गरिरहेको तालिममा शिष्टाचार, सेवामुखी व्यवहार, व्यावसायिकता, समानुभूति तथा प्रभावकारी सेवा प्रवाहका विषयमा प्रशिक्षण दिइने जनाइएको छ। तुलसीपुर उपमहानगरपालिकाले सहकारी तथा गरीबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली कोपोमिसमा आबद्ध नभएका र निष्क्रिय 58 सहकारीको नाम सार्वजनिक गरेको छ। उपमहानगरपालिकाले सार्वजनिक गरेको विवरण अनुसार 5 सहकारी बन्द छन्। सार्वजनिक विवरण अनुसार वडा नम्बर 5 रहेको पेवा बचत तथा ऋण सहकारी संस्था, शिव शिखर बचत तथा ऋण सहकारी संस्था र सोजन बहुउद्देश्य सहकारी संस्था, वडा नम्बर 6 रहेको जनता बचत तथा ऋण सहकारी संस्था र वडा नम्बर 12 रहेको जनचासो बचत तथा ऋण सहकारी संस्था पनि बन्द भएका छन्। कार्यालय बन्द भएपछि 5 सहकारीका बचतकर्ता समस्यामा परेका छन्। तुलसीपुर उपमहानगरपालिकाका सहकारी प्रवर्धन शाखा प्रमुख ललित बहादुर घरतीका अनुसार बन्द 5 सहकारी मध्ये 3 सहकारीका संचालक सदस्य फरार रहेका छन्। त्यस्तै वडा नम्बर 12 रहेको जनचासो बचत तथा ऋण सहकारी र वडा नम्बर 5 रहेको पेवा बचत तथा ऋण सहकारी संस्था विरूद्ध बचत फिर्ताको उजुरी परेको छ। सार्वजनिक विवरण अनुसार बन्द भएका 5 सहित 37 सहकारी निष्क्रिय भएका छन्। सहकारी विभागले 2081 असार 15 गते जारी गरेको सूचना अनुसार सहकारी तथा गरीबी सम्बन्धी व्यवस्थापनका लागि सूचना प्रणाली कोपोमिसमा अनिवार्य आबद्ध हुनुपर्ने उल्लेख गरेको छ। तर तुलसीपुरका 58 सहकारी अहिलेसम्म कोपोमिसमा आबद्ध नभएपछि उपमहानगरपालिकाले विवरण सार्वजनिक गरेको हो। आगामी असार 15 गतेभित्र कोपोमिसमा आबद्ध नभए कानून अनुसार आवश्यक प्रक्रिया अगाडि बढ़ाउने उहाँले बताउनुभयो।
र कर्णाली प्रदेशको प्रारम्भिक विपद मनसून पूर्व तयारी तथा पर्ती कार्य योजना 2083 अनुमोदन गरिएको छ। कर्णाली प्रदेश सरकार लुम्बिनी मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय प्रतिबद्ध चरण 3 र सेभ द चिल्ड्रेनको सहकार्यमा बिहिबार सुर्खेत वीरेन्द्र नगरमा कार्यशाला गोष्ठी मार्फत उक्त योजना अनुमोदन गरिएको हो। विपद पूर्व तयारी तथा पर्ती कार्य योजना 2083 अन्तिम रूप दिई अनुमोदन गर्न जिल्ला तथा प्रदेश स्तरका सरकारवाला संघको समीक्षा परामर्श तथा प्राविधिक छलफल भएको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय शान्ति सुरक्षा तथा विपद व्यवस्थापन महाशाखाका प्रमुख उत्तम गौतमले जानकारी दिनुभयो। गोष्ठीमा प्रदेश सरकारद्वारा तयार पारिएको विपद सम्बन्धी नीति योजना मापदण्ड तथा मार्गदर्शनको प्रस्तुति पनि गरियो। प्रमुख गौतमले भन्नुभयो सरकारवाला संघ विपद पूर्व तयारी तथा पर्ती कार्य योजना 2083 को मस्यौदामाथि छलफल गरी प्राविधिक सहयोग र सुझाव संकलन गर्ने काम भयो। त्यस्तै विपद पूर्व तयारी

0: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
1: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ बाथरोग एण्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोक देखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
2: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि द्वारा दिइने सेवाहरू।
1: बिस्तारै जोर्नीहरू र औलाहरू बाङ्गिँदै जाने,
2: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
1: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने,
2: छालामा बाघहरू आउने कपाल झर्ने,
1: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा,
2: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा,
1: बारम्बार गर्भपतन भएमा,
2: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
1: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
2: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
1: बिना कारण शरीरको तौल घटेमा,
2: ढाड दुखेमा, कम्मर दुखेमा,
1: गाउट तथा युरिक एसिडको समस्या,
2: बारम्बार आँखा रातो भएमा,
1: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
2: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
1: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा,
2: लामो समयदेखि छाला कडा भएमा,
1: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
2: युवा अवस्थामा पक्षघात भएमा,
1: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
2: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
1: कम उमेरमा हृदयघात मुटु रोग भएमा,
2: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
1: बाथरोग एण्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
2: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: फोन नम्बर 0825916077,
1: मोबाइल नम्बर 98578343। परीक्षित फार्मेसी दाङ बाथरोग एण्ड स्किन केयर सेन्टर प्राली।
3: घर घर अनि गृहिणीको साथ उल्लासले बनाउँदैछ परिवार एक साथ।
4: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुल्लासको पापड।
3: हुल्लास फुसका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
4: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
3: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
5: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
0: अब हाम्रै दाङको घोराही अस्पताल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली अस्पताल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 0825908447, 0825908447।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
7: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98498877141।
9: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना। 300 सयको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि

0: यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपिडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका वडा नम्बर 3 वर्गदुवा दा। सम्पर्क नम्बर 97090 65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
1: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
2: क्षेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
1: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
2: अब दानको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
1: तालिममा दिइने विषयहरू:
2: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
1: स्पेशल सेफ तालिम,
2: जापानिज सुशी तालिम,
1: वेटरेस,
2: टुरिस्ट गाइड।
1: हाम्रा विशेषताहरू:
2: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
1: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
2: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
1: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
2: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
1: सम्पर्क मोबाइल 98410-17-09, 98410-17-09।
2: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।

0: एउटा चाहिँ आफ्नो विधा अथवा आफूलाई मनैले इच्छाएको क्षेत्र यतैतिर जान्छु भन्ने कुराहरू होइन कसरी जानु भयो यी कुरा जोडौँ न अलिकति.
1: म चाहिँ गाउँमा सानो छँदाखेरि
0: कहाँ जन्मिएको
1: म पर्वत जिल्ला पर्वतको रुगा 10
0: फलेवास
1: नगरपालिका अहिले चाहिँ त्यहाँ जन्मेको म त्यहाँ छँदाखेरि पहिला मैले बाँसुरी बनाउँदै हिँड्थेँ मैले
0: सानोमा हुने बिरुवाको चिल्लो पात भने झैँ बच्चै बेलादेखि कुमार केसीले बाँसुरी
1: बाँसुरी बजाउँदै बजाउँदै काठमाडौँ आइयो अब एसएलसी दिएर होइन त्यहाँ त म बाँसुरी बजाउँदा म 6 मा 5 मा पढ्दै थिएँ त्यसपछि 10 एसएलसी दिएपछि म काठमाडौँ आएपछि यता त लाग्यो खास अब मेरो एकदमै चाहना भनेको फिल्म लाइन होइन हिरो भन्छु भन्ने
0: त्यो
1: सपना चाहिँ त्यो थियो त्यहाँ आउँदै आइयो यहाँसम्म आएर पछि त यहाँ आएर बाँच्ने गाह्रो रहेछ हिरो खेल्दा त धेरै गाह्रो थिएन त्यसपछि ग्रुपमा नाप्दै गइयो सब हरेक सङ्घर्ष गर्दै गइयो.
0: अब तपाईँले भन्नुभयो पर्वतमा जन्मिनु भएको मान्छे सानै बेलादेखि बाँसुरी बजाउनुहुन्थ्यो
1: हजुर
0: त्यही भएर पनि तपाईँको त्यही बेलामा एउटा निर्धारण भइसकेको थियो कि कुमार केसी कलाकारितामै प्रवेश गर्छ भन्ने चाहिँ भइसकेको थियो होइन. अब स्कुली प्रतियोगिताहरूमा तपाईँ त अब अलिकति नाच्न पनि जान्ने सानै बेलादेखि ट्याक्क टुक्क स्कुलका प्रोग्रामहरूमा नाच्नु पनि हुन्थ्यो होला
1: सायद
0: अनि बाँसुरी बजाउनु त सधैँ छ पर्वतको एउटा ठिटो मिठो बाँसुरी बजाउने नाच्न पनि जान्ने काठमाडौँ गइसकेपछि पक्कै पनि यसले केही गर्छ भन्ने कुरा त त्यही बेला थियो
1: होइन.
0: त्यो बेलामा कुमारजी त्यो सानो बेलामा पढ्दै गर्दा बाँसुरी बजाउँदै गर्दा नाच्दै गर्दाका पलहरूमा चाहिँ यो क्षेत्रमा पर्वतबाट प्रतित्व गर्दै आउने कलाकारहरू चाहिँ को को हुनुहुन्थ्यो होला
1: त्यति बेला त खासै कोही हुनुहुन्थेन. म आउने बेला चाहिँ मेरो फुपू चाहिँ काठमाडौँ हुनुहुन्थ्यो अनि खास फुपूलाई भेट्ने हिसाबले यहाँ काठमाडौँ आएको म चाहिँ एसएलसी दिएपछि खाली होइयो नि त छुट्टी
0: भेट्ने
1: केही गरौँ भन्ने हिसाबले आएको आउँदाखेरि यहाँ त्यहाँ आउँदाखेरि मेरो फुपूको रुम ओल्लो पल्लो रुममा चाहिँ एउटा फिल्म लाइनको एकजना सर हुनुहुन्थ्यो नाम चाहिँ ठ्याक्कै मैले बिर्सेँ अनि उहाँले मलाई फिल्मको सुटिङमा लैजानु भयो क्या
0: हेर्न लैजानु
1: कति कति ठुलो कुरो त्यसपछि गइयो गएपछि हेरियो त्यसपछि मलाई एकदमै अब डान्स गर्न इच्छा होइन तिनीहरू नाचेको देख्दा नाचिहाल्छु जस्तो लाग्ने त्यति बेलाको सोच होइन नाचिहाल्छु जस्तो लाग्यो त्यसपछि डान्स सिक्न पर्छ भन्ने कुरा आयो त्यहाँ त्यसपछि म डान्स सिक्न एउटा प्रतिभा कला केन्द्र भन्ने थियो हाम्रो बागोदरमा सुभाष कजुरेल सरहरूको थियो होइन अनि त्यहाँ गएँ त्यसपछि त्यहाँ डान्स सिक्दै जाँदाखेरि त हामी त डान्स जान्ने गर्दै जानिएकै रहन्छ क्या त्यो पहिला त्यहाँ हेर्दाखेरि सरल देखियो होइन पछि जब डान्स सिक्दै जाँदाखेरि त हामी त डान्स त जानिएकै रहन्छ केही पनि जानेकै रहन्छ नि त्यसपछि त्यहाँ सिक्दै गयो सिक्दै गएपछि बोर्डिङ स्कुलहरूतिर डान्स सिकाउँदै गएँ सङ्घर्ष त्यति बेला होइन गर्दै पछि अनि भिडियोको लाइन सुरु
0: पर्वतकन्नी कलाकारलाई पनि भेट भयो होला नि त
1: पछि अनि विमल छेत्री दाई आउनुभयो कस्तो पन्त दाई आउनुभयो त्यसपछि पछाडि बुद्धिराम शर्मा दाई त अझै पहिला आउनुभएको उहाँ चाहिँ पछि फेरि बिचमा ग्याप थियो उहाँको फेरि पछि आउनुभयो दाई पनि अनि पछि कुलेन्द्र विश्वकर्म पछि लासुवेदी गर्दै अब पछि त पर्वत कति
0: आफ्नो समकालीनमा चाहिँ धेरै नै भएपछि काठमाडौँ आइसकेपछि तर ग्रामीण बस्तीबाट कलाकारितामा यो छ भन्ने चाहिँ थिएन भनौ न
1: त्यस्तो खासै थिएन.
0: बुद्धिराम शर्माले सङ्गीत गाउँथ्यो
1: हजुर बुद्धिराम शर्माले गाउनुहुन्थ्यो त्यति बेला गाउनुहुन्छ अरे भन्ने थियो त्यो पनि चिनेको पनि थिएन त्यही एउटै थियो यहीँ आएपछि रामसँग चिनेको दाइलाई पनि
0: भनेपछि यसरी नै तपाईँका यी संघर्षशील यात्रा गाउँदेखि शहरसम्मको यसरी नै अगाडि बढ्यो अगाडि बढ्दै जानुभयो अनि नृत्य सिक्ने बेलामा तपाईँको बेलाका ती समकालीनहरू चाहिँ को को हुन् जस्तै शुरूआती दिनहरूमा चाहिँ सँगै नाच्ने साथीहरू आज कहाँ छन् के छन्
1: अहिले त धेरै कता कता हुनुहुन्छ होइन कपिल लामाहरू हुनुहुन्थ्यो हामीसँगै पनि काम त्यसपछि हाम्रो अमर भन्ने थियो धेरै
0: शङ्कर विषय अलिक पुरानै हुन्छ
1: शङ्कर विषय हामीभन्दा सिनियर हुनुहुन्छ बबु थापा उहाँहरू हामीहरूभन्दा थोरै सिनियरै हुनुहुन्छ
0: अझै सिनियर भनौँ
1: सिनियर दाईहरू
0: दिलीप थापाहरू
1: छेत्रीहरू दाईहरू धेरै अझै सिनियर
0: अझै सिनियर त्यो बेलामा त्यही त अलिकति मलाई चाहिँ त्यो बेलामा अब हामी अलिक पछि आयौं होइन यो क्षेत्रमा हामी अगाडि बढ्यौं लगभग मेरो चाहिँ 60 को दशकबाट रेडियोको यात्रा हो
1: हजुर
0: हामीभन्दा कलाकारितामा तपाईँहरू निकै अगाडि नै हुनुहुन्थ्यो लगभग तपाईँहरू जमेको बेलामा हामी प्रवेश गरेका रहेछौँ यस्तो बुझ्दाखेरि जस्तो लाग्यो तर जे भए पनि हामी
1: समकालीन साथी नै
0: केही रूपमा
1: तपाईँहरूले नै रेडियोमा लिएर आएर बोल्न सिकाएको हामी त्यस्तो बोल्न पर्छ भन्ने पनि थिएन त्यति बेला है डाइरेक्सन मात्रै गर्ने सुटिङमै जाने व्यस्त भइनँ त्यतै भइनँ हुन्थ्यो नि त त्यो बेलामा सुरुवात गर्दा तपाईँले हाम्रो
0: सन्देश
1: खड्कालाई कहिले बिर्सिन्न
0: लगभग रुम पनि सँगै
1: रुम पनि हामी सँगै थियौँ त्यति बेला त्यति बेला आउँदाखेरि हामी चाहिँ जस तपाईँहरूकै सुरुवातबाट म
0: रेडियोमा बोल्नको लागि बोल्नुपर्छ भन्ने एक किसिमको ऊर्जा चाहिँ
1: हजुर दुईजना र मलाई चाहिँ सबुस टेलिभिजनमा
0: प्रोमोबेसको कार्यक्रम चलाउनुहुन्थ्यो
1: पहिला यहाँ उसमा हुनुहुन्थ्यो थापा गाउँमा थियो एउटा के रेडियो क्यापिटल छ हो त्यहाँ पनि गएको छु म उहाँलाई लैजानु भएको छ
0: त्यता थियो त्यसपछि उहाँहरूले गौरव पोखरेलहरूले त्रिवेणीहरू चलाउन थाल्नुभयो यसरी नै भनौँ न अलिकति अगाडि बज्यो पछि टी टाइमका कुराहरू आए शोभाजीहरू सबै कुरा जान भेट भयो यसरी नै जोस अगाडि बढ्यो पक्कै पनि आज हामीसँग निर्देशनको क्षेत्रमा अब्बल नेपाली लोकदोहोरीमा सायद उहाँसँग काम नगर्नुभएका कलाकारहरू अहिले कमै हुनुहुन्छ होला र धेरैलाई उहाँले यो क्षेत्रमा स्थापित पनि गर्नुभएको छ कुमार सरले सँगसँगै धेरैलाई निर्देशक पनि बनाइसक्नु भएको छ धेरैलाई कलाकार पनि बनाइसक्नु भएको छ र उहाँले कलाकार बनाउनुभएकाहरू आज ठूला फिल्महरूमा डेब्यू पनि गरिसकेका छन् होइन र स्थापित पनि बनिसकेको अवस्था छ खैर जे भए पनि एउटा शिक्षक र यो विद्यार्थीको कुरा गर्नुपर्दा पनि शिक्षकले चाहिँ धेरै आफ्ना चेलाहरू निकाल्छन् अरे अनि गुरु चाहिँ सधैँ एकै ठाउँमा हुन्छ अरे चेलाले धेरै फर्को मार्छ अरे भने जस्तै कुमार सरले पनि त्यो एक किसिमको गुरुको भूमिका चाहिँ निर्वाह गरि नै रहनु भएको छ सँगसँगै आफू पनि अगाडि बढ़िरहनु भएको छ हो आज हामी कुमार केसीसँगै यो अन्तरंग कुराकानीलाई अगाडि बढ़ाइरहेका छौं अलिकति विगत अनि वर्तमान अवस्थालाई कसरी अगाडि बढ़ाउन सकिन्छ अथवा के छन् भन्ने विषयमा नै आज हामी कुराकानी गरिरहेका छौं अब तपाईँको अहिले पछिल्लो समय अब अलिकति गायकीपन यता पनि ढल्नुपर्ने रहेछ भन्ने हिसाबले किनभने त्यो बेलामा बाँसुरी बजाएको मान्छेले गीत नगाउने भन्ने कुरै भएन होइन अहिले पछिल्लो समय गीत गाउन थाल्नुभयो कुमार सर होइन अब यो निर्देशनको पाटो अलिक कम भएर हो कि अल्प स्टेज प्रोग्रामदेखि लिएर हरेक ठाउँमा चाहिँ देखिनै पर्ने रहेछ भनेर हो कि खास के कारणले तपाईँ यो गीत गाउन थाल्नुभयो
1: अब धेरै निर्देशन गरियो होइन त्यो क्रममा चाहिँ पछिल्लो समय अहिले अब पछि तेरो के भयो के छ भन्ने कुरो आयो कि सर हामीले जति पनि भिडियो गर्यो त्यही भिडियोमा मात्रै सीमित भयो एउटा नामको नाममा सीमित भयो के छ भन्ने भयो क्या त्यस पछाडि एउटा युट्युब चलाऊ न भन्ने क्रम जाँदाखेरि है डिजिटल बजार
0: कम्पनी चलाएकै
1: हो उज्यालो म्युजिक चलाएकै थिएँ मैले पहिला होइन पछि युट्युब चलाउँ भन्ने कुरो चलाउँदै जाँदा कसलाई गाउँलाई लाउँ नि त भन्ने भयो क्या पहिला एउटा थियो त्यति बेला अब भनौँ न राजु परिवारको बेला टाइममा होइन बिमा दिदी शर्मिला गुरुङ लक्ष्मी नेपाली दिदीहरूले एउटा गाउनुहुन्थ्यो नि उहाँहरूले मात्रै गाउनुहुन्थ्यो त्यति बेला भने अहिले सबैले गाउने अब कसले गाउँदा को भन्ने नै छैन क्या अहिले त्यसरी म एउटा चाहिँ भजनबाट सुरुवात गरौँ न भने मैले सुरुवात भजन गरेको
0: ए कुन चाहिँ गीत गाउनुभयो कुन चाहिँ भजन गाउनुभयो
1: पशुपत नाथ भन्ने छ एउटा मैले चाहिँ त्यो भजन सुरु गरेको एक खालको नपताउँ त चल्यो कि
0: मेरो कुमार केसीको गायकी
1: त्यसलाई त्यो चलेपछि त्यसले अलिकति ऊर्जा दियो बढी त्यसपछि गर्दै लोकदोरी गर्दै यसरी सुरुवात गर्दैछु अहिले पछिल्लो
0: सिरैमाका बारेमा जानकारी गराउनुहोस् त
1: सिरैमा गीत चाहिँ अहिले मैले भाका बनाएको गीत हो यो चाहिँ आफै बनाएको छु यो चाहिँ यसको शब्द लेख्नु भएको छ हाम्रो शिव गैलीले मैले र देवीघरती गाउनु गाएको छौँ हामीले होइन म आफै खेलेको छु दिपा रणपाल बहिनी दुईजना हामी नाचेका छौँ हामी पर्वत जिल्लाको हम्बल लेक भन्ने ठाउँमा गएर त्यहाँ एउटा गुराँस को जंगल थियो क्या त्यहाँ त्यो ठाउँलाई मैले त्यहाँ सुटिङ गरेर आएको छु अहिले त्यसको लागि चाहिँ कुमार केसी युट्युबमा गएर हेर्नुभयो भने छर्लङ्ग देखिन्छ
0: पक्कै पनि आदरणीय श्रोता कुमार केसी युट्युब च्यानललाई सर्च गर्नुहोला अनि मजाले कुमार केसीले गाउनु भएको निर्देशन गर्नुभएको अभिनय गर्नुभएको अनि भाका पनि बनाउनु भएको यो सिरैमा बोलको गीत चाहिँ तपाईँले सुन्न र हेर्न पाउनुहुन्छ र यसको भिडियो पनि असाध्यै राम्रो बनेको छ है विशेष गरी यो भिडियोको पक्ष अलिकति चाहिँ केलाउनु पर्दा गुराँसको फुलहरू त फुल्ने भयो गुराँसको डाँडामा गइसकेपछि होइन यो अलिकति यसको यो त्यही ग्रामीण बस्तीलाई समेट्नु पर्ने कारणहरू के थिए यसमा चाहिँ
1: त्यसको यसमा
0: लाउरेका कथा
1: लाउरे कथा भन्दा नि हाम्रो त्यो वनपालेको कथा हो
0: वनपालेको कथा हो
1: हजुर हो जंगलको एउटा कथा हो त्यहाँ अनि शिरको फूल सिरेमा भिरको फूल फिरेमा टोलाउँदै म त पिरेमा नि छ त्यो शिरमा फूल पनि भयो भिरमा फूल पनि भयो सबै कुरा मिल्ने भएको भएर म त्यहाँ गएको हामी त्यहाँ एकचोटि खास घुम्न गएको थियौँ क्या हामी चुनावको टाइममा जाँदाखेरि त्यहाँ लोकेसन देखेर राम्रो लागेर पर्वत जलजला हम्बल लेक भन्ने ठाउँ छ हामी कोखे डाँडा घोरे पानी सब सब घुमेर आएको थियौँ त्यति बेला त्यहाँ आउँदा त्यो ठाउँ राम्रो लागेर अनि त्यो त्यस ठाउँमा हामी गयौँ कि
0: सुटिङ पनि गर्नुभयो
1: हजुर हजुर
0: प्रतिक्रिया के छ
1: एकदमै राम्रो छ अहिले पछिल्लो भिडियोको चर्चा पनि निकै चुलिएको छ भनौँ न अहिले मलाई चाहिँ ओहो कहाँ हो यस्तो राम्रो ठाउँ भन्नेदेखि लिएर यति राम्रो गीत गाउने मान्छेले यहाँसम्म किन नगाएको नगाएको होइन
0: भन्ने खालको प्रतिक्रियाहरू
1: आइरहेकोलाई
0: दिइरहनु भएको छ
1: हजुर
0: अब यतिखेर टेक्निकल सपोर्टमा रेडियो काठमाडौँको स्टुडियोबाट ईशा धमला हुनुहुन्छ अनि भिडियोमा ओम सारा र ईशा दुवैजनाले मलाई साथ दिइरहनु भएको छ र यो कार्यक्रमलाई तपाईँले एसडी केटीएम एसडी मार्फत पनि एसडी केटीएम मार्फत पनि हेर्न सक्नुहुन्छ होइन त्यसबाट हेर्न सक्नुहुन्छ सँगै हामीलाई युट्युबमा पनि तपाईँले रेडियो काठमाडौँबाट हेर्न सक्नुहुन्छ हामी युट्युबदेखि लिएर सामाजिक सञ्जाल सबै ठाउँमा तपाईँसँग छौँ र रेडियो काठमाडौँ 92.1 को पेज रेडियो काठमाडौँ एसडी सँगै नेपाली पात्रो हाम्रो पात्रो सँगै चन्द्रमणि गौतमको टिकटक आइडी मार्फत पनि यतिखेर विश्वभरबाट लाइभ हामीलाई हेरिरहनु भएको छ अब यतिखेर म तपाईँको यही गीतलाई सुनाउने प्रयासमा छु भने तयारी अवस्थामा छ यतिखेर टेक्निकल सपोर्टमा रहने ईशालाई म यो सेरेमा बोलको गीत उठाउनको लागि आग्रह गर्छु यतिखेर मैले भनिसकेँ आज हामीसँग अब्बल निर्देशक कुमार केसी हुनुहुन्छ अब निर्देशक मात्र होइन उहाँ गायक पनि हो उहाँले गाउनु भएको भजनबाट शुरू गर्नुभएको यात्रा अहिले दोहोरी गीतहरू गाइरहनु भएको छ अब यो पछि अन्य गीतहरू पनि गाउने तर्खरमै हुनुहुन्छ होइन अब बिस्तारा बिस्तारा निर्देशकसँगै गायनको हिसाबले पनि अगाडि बढ्दै गर्नुभएको कुमार केसीको आवाजमा रहेको गीतलाई यतिखेर प्रस्तुत गर्छौं

0: देशै भरका रेडियो स्टेशनबाट इन्द्रणीको श्रृंखलालाई लाइभ सुनिरहनु भएको छ। आज हामीसँग पुराना निर्देशक अनि गायक कुमार केसी हुनुहुन्छ र पर्वतमा जन्मिएर नेपाली गीत संगीतमा केही गर्नुपर्छ भनेर 2054 सालबाट काठमाडौँको यात्रा तय गर्नुभयो। 54 सालमा काठमाडौँ आइसकेपछि निरन्तर यही क्षेत्रमा हुनुहुन्छ र उहाँले निर्देशन गर्नुभएका भिडियोहरू धेरै छन्। मैले शुरूआतमा पनि भनिसके उहाँले धेरैलाई स्थापित कलाकार बनाइसक्नु भएको छ र आज आफू पनि यही क्षेत्रमा अहिले पनि जुन त्यो पुरानो शुरूआती दिनको एउटा चाहन थियो होइन, उहाँमा एउटा उत्साह थियो, त्यही खालको उत्साह बोकेर निरन्तर रूपमा चाहिँ यही क्षेत्रमा अगाडि बढिरहनु भएको छ। हो, कुमार केसी युट्युब च्यानल मार्फत बजारमा आएको र कुमार केसीले स्वरबद्ध गर्नुभएको देवी घरतीको साथ रहेको यो सेरैमा बोलको असाध्यै मौलिक र टिपिकल गीतलाई पनि सुनाइसकेका छौं र मैले भनिसके यो गीतको भिडियो असाध्यै राम्रो बनेको छ र निर्देशक कुमार केसीले पनि भनिसक्नु भएको छ। जब यो भिडियो बजारमा प्रस्तुत भयो, पब्लिक भयो, त्यसपछि चाहिँ अझ बढी टेलिफोनहरू कुमार केसीले आउन थाले। होइन, यो भिडियो कहाँ सुटिङ गरेको, जताततै चाहिँ साँच्चीकै त्यो अर्ग्यानिक फुलिरहेका फूलहरू मात्र देखिन्छन्, कुनै त्यहाँ चाहिँ प्रपर्टीहरू राख्नु परेको अवस्था छैन, होइन, त्यसैले पनि यो ठाउँ कुन होला भन्न सोधिरहनु भएको छ। यो उहाँकै गृह जिल्ला होइन त?
1: हजुर, एकदम मेरो गृह जिल्ला पर्वत जलजला हम्बलले
0: हो, त्यही ठाउँ हो, जलजला पर्वतको त्यही ठाउँमा सुटिङ भएको गीत हो। अब यहाँदेखि टाढाको यात्रा कति दिन लाग्यो?
1: हामी जाने बिहान गयो, बेलुकी त पुगिन्छ, पुगिन्छ
0: पुगिन्छ त, अनि भोलिपल्ट लगभग दुई तिन दिन त लाग्यो। कति दिन लाग्यो?
1: हामी जाने बिहान गयो, बेलुकी त पुगिन्छ, पुगिन्छ
0: पुगिन्छ त, अनि भोलिपल्ट लगभग दुई तिन दिन त लाग्यो।

0: लोकेशनको चर्चा होस् भन्ने नै थियो नि त मलाई जुन
1: भनिसके। यसमा शिव अखेलीको शब्द छ, कुमार केसीको संगीत छ। माथि सबैभन्दा माथि विशेष धन्यवाद कस्तु पन्त भन्दा
0: यो कस्तु दाईले पनि धेरै चाहिँ यो गीतलाई भागा बनाउने क्रममा दाईले जज पनि गरिदिनु भएको छ।
1: त्यसपछि हाम्रो पूजा गुरुङ,
0: हजुर पूजा गुरुङ,
1: टिकापुन जलजला पर्वत भन्न पनि
0: दाईले चाहिँ मलाई चाहिँ त्यहाँ त्यो ठाउँमा सुटिङ गरेर जान चाहिँ हाम्रो टिकापुन दाईको चाहिँ ठुलो हात छ कि, यहाँ आउनुहोस् म सहयोग गर्छु है। त्यहाँ एउटा जंगलमा एउटा मात्रै होमस्टे छ कि, त्यहाँ बस्ने पनि ठाउँ पुग्दैन क्या, हामी त 30-35 जना चाहियो।
1: म्यानेज गर्दिनु भयो टिकापुनले,
0: एकदमै म्यानेज गर्दिनु भयो
1: टिकापुन दाईलाई पनि हाम्रो तर्फबाट धन्यवाद।
0: एकदमै
1: होइन, एउटा कलाकारलाई आफ्नो क्षेत्रमा केही गरौं अथवा त्यो क्षेत्रलाई अझ त्यो पर्यटकीय हिसाबले पनि चिनाऊ भन्ने हिसाबले पनि कुमार केसीले बलै गरेर त्यो ठाउँ पुग्नु भएको थियो जलजला,
0: होइन
1: सोचे अनुरूपको काम पनि भयो भन्ने कुरा छ। अब पूजा गुरुङको के छ खबर? धेरै भयो पूजाजीलाई नभेटे पनि, वर्षौं भएछ,
0: धेरै
1: भयो। उहाँ बाहिर हुनुहुन्छ नि?
0: बाहिर हुनुहुन्छ हजुर।
1: कुन ठाउँमा हुनुहुन्छ?
0: युएसमा।
1: युएसमा कति वर्ष भयो पूजाजी जानु भएको?
0: अहिले त 8-9 वर्ष भइसक्यो।
1: भइसक्यो है, 8-9 वर्ष भयो। पूजा गुरुङजी पनि यतिखेर अमेरिकामै हुनुहुन्छ
0: हजुर
1: है। त्यही त अब पूजाजीदेखि लिएर कुमारजीहरू हामी सन्देश कुसुमहरू होइन सँगै त्यो बेलामा गफ गरिन्थ्यो, बसिन्थ्यो, चिया खाइन्थ्यो अनामनगर त्यो भित्री होइन दाईको घरमा। हाम्रो के दाई हुनुहुन्थ्यो उहाँ बिर्से मैले, अहिले त धेरै वर्ष भयो,
0: धेरै वर्ष
1: बाहिर किराना पसल पनि थियो एउटा जस्तो लाग्छ पछिल्लो समय त्यहाँ
0: त्यहाँ थियो एउटा
1: है। त्यही त याद आउँछन् कि ती ठाउँहरूको
0: एकदमै। त्यहाँ त जंगल त थियो पहिला
1: नगरमा है, भनेपछि पूजाजीलाई पनि राम्रै छ, उहाँ पनि यही क्षेत्रको मान्छे हो नि पूजाजी है
0: हजुर। एउटा दुईवटा गीत पनि गाउनु भएको छ,
1: गाउनु भएको छ
0: हजुर।
1: अब कहिले तपाईँ चाहिँ कहिले त अमेरिका?
0: मलाई समयले जुराउला,
1: समयले जुराउला होइन
0: जुराउला।
1: भनेपछि तपाईँ पूजाजी तपाईँको एउटा जोडी राम्रो भयो, अहिले कर्मको सिलसिलामा उहाँ उता हुनुहुन्छ
0: हजुर
1: है। बाबु पनि छन्? क्या
0: बाबु पोखरा घरमा हुनुहुन्छ अहिले, हामी तिनजना तिनतिर छौँ अहिले,
1: तिनतिर छौँ
0: हजुर।
1: जीवन चलेकै छ
0: है,
1: यो मैले अलिकति प्रसङ्ग पारिवारिक पनि ल्याएँ, प्रसङ्ग आउनु पनि पर्छ त्यो हिसाबले पनि। अब अलिकति हामी समयको पाबन्दीलाई पनि मध्यनजर गर्नुपर्ने चाहिँ कुमारजी, तपाईँ आइसकेपछि अलिकति पहिलादेखिका कुराहरू जोडौं, आम श्रोतालाई यो क्षेत्रका बारेमा अझ जानकारी गराउँ भन्ने लाग्छ। अब यो निर्देशनको पाटोको कुरा नै जोडौं, किनभने तपाईँले नाच्न जानेपछि फिल्ममा कोरसमा नाच्न थालिसकेपछि अनि अरूलाई नचाउन थालिसकेपछि तपाईँले गर्नुभएको निर्देशनको पाटो चाहिँ कुन थियो, कुन गीत थियो, याद छ भने यसो भनिदिनुहोस् न।
0: मलाई त जाइफलग रस भन्ने नै याद छ, त्यो मैले पहिला जाइफलग रस त्यहाँलाई जिरी चढेर अरण्यको बस गरेको।
1: त्यो प्रेरणा चाहिँ कहाँबाट मिल्यो निर्देशन गर्ने?
0: त्यहाँ मलाई चाहिँ हाम्रो प्रदीप सिंह थापा हुनुहुन्थ्यो,
1: ओ प्रदीप सिंह निर्देशक,
0: चाहिँ उहाँको माथि अफिस थियो, हाम्रो तल डान्स सेन्टर थियो मेरो चाहिँ त्यति, अनि त्यसपछि ल कुमारजी गर्नु पर्यो तपाईँले कोरियोजा गर्नु पर्यो भनेर कोरियोबाट सुरु गरेको कि मैले त्यो चाहिँ।
1: अनुभव कस्तो रह्यो पहिलो निर्देशन गर्दा?
0: अब फिल्मतिर गरिरहेको देखिरहेको त्यस्तो खासै अचम्म चाहिँ लागेन, अब काम गर्न पाउँदा एकदम खुसी भयो नि कि त्यो बेलामा चाहिँ, त्यो काम गर्नु नै ठुलो कुरो थियो नि त त्यो बेलामा चाहिँ, सुटिङै हुन्थेन नि त्यति बेला, बजेटै हुन्थेन,
1: थोरै बजेटमा दुई तिनवटा गीतहरू गर्नु पर्थ्यो,
0: एकै दिन तिनवटा चारवटासम्म गीत गर्नु पर्थ्यो हाम्रो त्यति बेला चाहिँ, त्यति बेला बजेटै नहुने पहिला, अब त्यति बेला मान्छेले कम्पनीले लगानी गर्थ्यो नि त त्यो बेलामा, त्यति बेला अडियो व्यापार हुने त्यति बेला, अब भिसिडीको जमाना अझै आइसकेको थिएन नि त,
1: बिस्तारै आउने क्रममा थियो,
0: भर्खर पछि चाहिँ आउँदै थियो।
1: अब तपाईँ लामो समयदेखि यही क्षेत्रमा सक्रिय भइरहँदा त्यो आरोह अवरोहहरू त तपाईँले धेरै नै खेप्नु भएको छ निर्देशनको फाँटमा पनि होइन, सँगै अब त्यो सुरुवाती दिनको समय र अहिलेको समय त आकाश जमिनको फरक हामीले भनिसकेका छौँ। अब त्यो बेला तपाईँ अडियोको समय थियो, विशेष गरी त्यो बेलामा चलेका क्यासेट सेन्टरहरूले कुमार केसीको निर्देशनमा गीत गर्नुपर्छ भन्न आउँथे, अलिकति सम्झना गर्नुपर्दा तपाईँलाई त्यो बेलामा निर्देशनको फाँटमा अब्बल बनाउनको लागि स्थापित गराउनको लागि सपोर्ट गर्ने हातहरू चाहिँ कस्ता थिए त्यो बेलामा?
0: एकदमै मैले सम्झने एकदमै दाई हुनुहुन्छ नन्दश्री दाईहरू, विमलश्री दाईहरू, कस्तो दाईहरू, हामी सबैले सपोर्ट गरेर बुद्धिराम शर्मा दाईहरूले गर्दा नै म चाहिँ यो फिल्ममा चाहिँ जम्न सफल भयो भनौँ न उहाँहरूकै गीतबाट।
1: यही बिचमा मैले जोडे अब निर्देशनी पाटो त्यति सजिलो छैन, चुनौतीपूर्ण पनि छ, एउटा कलाकारले अथवा निर्माताले भनेको जस्तो दिनु पनि पर्यो, त्यहाँ चाहिँ भनौ नायक नायिकालाई रिजाउनेदेखि लिएर स्पटका कुरादेखि लिएर होइन त्यहाँका चाहिँ ड्रेसअपका कुरादेखि लिएर एउटा भिडियो बनाउन त धेरै कुरामा ध्यान दिनुपर्छ होइन। विशेष गरी एउटा सफल लोकदोहोरीको भिडियो बनाउन निर्देशकले चाहिँ अथवा कुन कुन रूपमा विशेष ध्यान दिनुपर्छ, यो नयाँ आउने भाइ बहिनी जो निर्देशन गर्दै गर्नेहरूको लागि पनि एउटा शिक्षा हो कि भन्नुहुन्छ?
0: यो चाहिँ सबैभन्दा पहिला त गीत सुन्नु पर्यो, गीतले शब्दले के भने आज होइन, म्युजिकले के भन्छ, म्युजिकले पनि माग्नु पर्ने हुन्छ हरेक कुराहरू, थेगोले के भने हुन्छ, शब्द के भने हुन्छ, त्यसपछि बल्ला एउटा स्टोरी बनाउने सुरु हुन्छ होइन। स्टोरी बनाइसकेपछि अब त्यसपछि ड्रेसअप भयो, ड्रेसअप अनुसारको लोकेसन सुट हुनु पर्यो, कलाकारले पनि त्यो अनुसारको कलाकारलाई पनि त्यस ठेक्का सुट हुनु पर्यो होइन, कस्तो खाले गर्ने भिडियो। अब मैले अस्ति लाउरेको गरेँ है, लाउरेको गर्दा जङ्गल रोजेँ मैले, जस्तै यस्तै हो निर्देशनमा चाहिँ अब
1: सम्झना लायक कुनै त्यस्तो चुनौतीपूर्ण क्षण चाहिँ
0: एकचोटि म दौलीमा सुटिङ गर्दै थिएँ, दौलीको त्यो पारिपट्टि खेतमा गर्दै थिएँ क्या, अलि त्यहाँ चाहिँ एउटा मान्छे अलिअलि साइको टाइपको हुनुहुनेछ, मेरो खेतमा गर्ने सुटिङ भन्दा रिसाउँदै आउनुभएको थियो होइन, त्यति बेला म क्यारिकेचर पनि गर्थेँ क्या त्यति
1: बेला,
0: रामचन्द्र पौडेल क्यारिकेचर गरेको हजुरकोमा भन्न दिएको होइन, मलाई चाहिँ त्यति बेला त्यति कुराले हाँस्नु भयो क्या, इसारा आएको मान्छे होइन एकदमै होइन, मलाई कुट्ने आउनु जस्तो गरेर आउनुहुन्थ्यो नरिसाउनुहोस् त आई, हामी पनि हजुरकै एरियाका मान्छे भनेर जिस्केछु क्या मैले त्यहाँ, मलाई अहिले पनि एकदम हो कहाँबाट त्यस्तो बुद्धि आयो होला, न त त्यो मान्छेले मलाई पिट दियो होइन, अर्का ठेगेर खेतीबारी बिगार्ने भनेर रिसाएको मलाई झल्झली याद आउँछ क्या।
1: अब यो निर्देशन गरेको मध्ये अहिलेसम्म कति जतिमा गर्नुभयो होला, लगभग
0: 3000 क्रस गरिसक्यो,
1: 3000 क्रस भयो, 3000 भन्दा बढी भिडियो एकदम बढी छ हजुर, एउटा लामो भनेको वर्षको लगभग 1000 हारिमा,
0: वर्षको 1000 त के सकिँदैन,
1: वर्षको होइन 10 वर्षको
0: हजुर त्यस्तै होला,
1: त्यो हिसाबले चाहिँ तपाईँले गर्नुभएको रहेछ होइन। अब यो अहिलेसम्म गरेका गीतहरूमा प्रिय गीत हुन त सबै आफ्नो उत्तिकै हुन्छन् होइन, काम गर्दाका क्षणहरूमा अलिकति आनन्द लागेको, आफूले गरेको गीतले चाहिँ कुमार केसी भनेर निर्देशनको फाँटमा चिनाएका गीतहरू चाहिँ कुन भनियो?
0: मेरो पहिलाको चाहिँ उडी जाने जेट होइन, नमरी बाँचे त कालाले साँझे त महिन्द्र रजाबाट ऋषि दाईको सुकिसक्यो खोली खरे सखे भन नआउ, धेरै छन् माया लाउनेहरू,
1: मलाई पनि याद आउँछ तपाईँको निर्देशनमा एउटा गीतको अभिनय मैले नि गर्ने मौका पाएँ,
0: एउटा गीत गरेको थियो
1: पढाइ भयो अहिले भन्दैथ्यो, मलाई खासै केही पनि नआउने होइन,
0: एकदम
1: त्यो मलाई चाहिँ तपाईँले उहाँ फर्पिङमा लगेर नचाउनु भएको थियो होइन, त्यसपछि जस मेरो लागि पनि कुमार केसीको निर्देशनमा मैले पनि जिन्दगीमा त्यही पहिलो र लास्टै त्यही भएछ जस्तो लाग्छ होइन,
0: त्यही होइन,
1: हाम्रो लालकुमार
0: भाइले
1: गाउनु होइन, अनि अहिलेको यो मलाई याद छ यता हाम्रो तीन कुनेको चौरमा
0: त्यहाँ
1: पनि बेलुकाको एकछिन सिनमा
0: सुटिङ गरेर आएर हामी त्यहाँ,
1: अनि मलाई आउँदै नआउने मान्छेलाई नि उहाँले पर्फेक्ट बनाउनु भएको हो कि, अहिले त्यो भिडियो हेर्दाखेरि ओहो मलाई पनि यतिको गर्न त आउने रहेछ,
0: मैले नै गरेको जस्तो लाग्छ होला होइन, मैले नै गरेको जस्तो लाग्छ होला,
1: त्यस्तो लाग्छ,
0: त्यही कति वर्ष हो त पनि भइसक्यो,
1: 10-12 वर्ष भइसक्यो, मैले पनि हाम्रो कुमार केसीको निर्देशनमा एउटा गीतमा अभिनय गर्ने मौका पाएको छु, जो मलाई उहाँले मलाई केही पनि नआउने मान्छेलाई होइन एकदम आउने नि बनाउनु भयो होइन, यसको लागि म एकदम धन्यवाद पनि दिन चाहन्छु।
0: हजुर जे भए पनि गीत सङ्गीतमै भिज्नु भएको थियो नि त, कार्यक्रम चलाउने पनि एउटा गीत सङ्गीतकै पेसा नै हो, तपाईँले त्यो त्यो त त्यही भएर हजुरलाई सजिलो पनि भयो त्यसमा, मलाई पनि सजिलो भयो भनौँ न।
1: अब त्यसपछि गाउनुभएका गीतहरू अहिले चाहिँ कुन छ? अहिले
0: एउटा चाहिँ भजनहरू भइहाल्यो, जस्तो माया छ उस्तै माया,
1: सिनेमा त अहिले आएको तत्काल, त्योभन्दा अगाडि एउटा गाउनु पनि फेरि
0: सिरेमा भन्दा अडि छन् 4-5 छन् मेरो त अझै, एउटा घर त बेसी गाउँ आफैले जाने छु, मैले केसी गाउँ भन्ने गीत पनि छ एउटा होइन,
1: बेसी गाउँ भन्ने गीत पनि
0: छ एउटा छ, त्यसपछि जस्तो माया आज छ उस्तै माया भोलि हो सधैँ मिठो बोलियो सन्निपिन्छ, त्यसपछि बैंसले बाँसुरी बजायो मनैले पिरती सजायो भन्ने छ एउटा मोडर्न गीत छ, त्यसपछि भजनहरू छन् मेरो 2-3 भजन छन्, पशुपतिनाथ अनि शंकर भोलेनाथ पनि छन्। शंकर भोलेनाथ र भजन त अत्याधिक मन पराइनु भएको छ। मेरो युट्युबमा त भजन त हाल्नै हुँदैन
1: है। अब तपाईँ भजन प्रेमी मनहरू हुनुहुन्छ भने कुमार केसीकै युट्युब च्यानलमा छ होइन,
0: एकदमै
1: त्यहाँ गएर हेर्नुहोला। उहाँले भजन पनि असाध्यै राम्रो गर्नुभएको छ, चाहे त्यो भिडियो पनि असाध्यै राम्रो बनेको छ है।
0: टिपिकल अब गाउँमा जसरी भजन गाइन्थ्यो हामीले होइन, सानसान छँदा देखेको बुवाहरूले जसरी गाउनुहुन्थ्यो त्यसरी नै मैले पनि त्यही अनुसारै सुटिङ गरेको छु।
1: अब हामी लोकसङ्गीतकै यात्रा अलिक बढी मात्रामा छ कुमार सरको पनि,
0: एकदमै एकदमै
1: यो पछिल्लो समयको लोकगीत दोहोरी गीतको वर्तमान अवस्था चाहिँ कस्तो देख्नुहुन्छ? तपाईँ एउटा लामो समय यो क्षेत्रमा यात्रा गर्नुभएको भएर
0: अहिले धेरै नै चेन्ज भइसक्यो। पहिला एरेन्जमेन्ट पनि चेन्ज भइसक्यो होइन, पहिला अब अर्कै थियो। पहिला फिल्मी लाइनको मान्छेहरूले लोकगीत भनेपछि नाक खुम्चाउनुहुन्थ्यो क्या, अरू खेल्न भिडियो खेल्न भनेपछि एकदम नाक खुम्चाउनुहुन्थ्यो भने, अहिले लोकदरीको धेरै कुराहरू चेन्ज पनि भयो, मोडर्नाइज आयो, कम्प्युटर एरेन्ज हुन थाल्यो होइन,
1: गीत बनाउन थाल्यो।
0: अझै अहिले ओहो अहिले त गीतलाई त कता लैदियो कता लैदियो,
1: अब अस्तित्व कलाकारको हरौला कि भन्ने चिन्ता पनि छ,
0: एकदमै एकदमै चिन्ता।
1: हामीले के गर्नु पर्ला, राज्य स्तरले कुनै सोचेन कि के भयो, भूमिका खेल्न सकिन कि के लाग्छ?
0: युट्युबले पनि डिलिट गर्दै गएको छ जान्त, यहाँका गीतहरू कति धेरै गीतहरू डिलिट गरिसकेको छ युट्युबले आफै गरिरहेछ पछिल्लो समय। तर एकदमै अहिलेको अब कस्तो मन पराउनुहुन्छ पराउनुहुन्छ, अब
1: तपाईँले गाउनु भएको यही सिनेमा अथवा त्यही भजन पनि यहीमा यसो मिलाएर हालिदिनु भयो भने त्यसले फरक खालको अर्कै बनाइदिन्छ,
0: अर्कै बनाइदिन्छ, त्यही मन पराइदिने,
1: त्यही मन पराइदिने,
0: एक्स्ट्रा लागेर त मन पराउने भन्दा पनि त्यो फरक देखियो नि त बजारमा देखिरहेको चिज भन्दा फरक देख्दाखेरि।
1: कम्प्युटर अब
0: एउटा मान्छे भनौँ न राम्रो मान्छे कपडा अलिकति फरक लगाएर आयो भने त्यसलाई मान्छेले बाटोमा पनि फरक यसो को के हो भनेर हेरिन्छ नि, त्यस्तै हो क्या। पनि अब
1: एआईले असर त गरेकै छ,
0: यहाँले धेरै असर गर्यो नि पछिल्लो गीत सङ्गीतलाई। म गीतहरू सजिलै युट्युबबाट गइरहेको थिएँ, करोड करोडमा गइरहेको
1: थिएँ,
0: यति कम भइसक्यो।
1: यसलाई के गर्नु पर्ला त व्यवस्थित गर्नको लागि?
0: व्यवस्थित गर्नलाई यहाँका गीतहरू हटाउनु पर्यो, यसका यसले गरेका छ, यसका लागि चाहिँ अब सरकारले पहल गर्नु पर्यो, हामीले गरेर हुँदैन यो। अब जुन चाहिँ फिल्ममा छ नि सेन्सर छ नि, जुन चाहिँ हाम्रो चलचित्र विकास बोर्डबाट
1: जस्तै
0: त्यस्तै अब यो म्युजिक फिल्डलाई पनि
1: तपाईँ, हामी हेर्नुहोस् त, तपाईँ 3 दशकको यात्रा पार गर्नुभयो, मैले पनि 2 दशकको यात्रा पार गरेँ
0: हो,
1: अझ बढी समय हामी त्यही बेलादेखि विकास बोर्डका कुराहरू, संगीत विकास बोर्डका कुरा गरेका छौँ, अहिलेसम्म कसैले तेरेकै होइन। संघ संस्थाहरू खोल्छन्, चुनावको बेलामा भोट माग्न आउँछन्, नेतृत्व लिइसकेपछि फेरि उयो ताल
0: जताबाट,
1: त्यही भएर कुमार केसी खासै संघ संस्थामा देखिनुहुन्न है?
0: म खासै त्यसमा छैन, एउटै मात्र छु पर्वत कलाकार समाजमा,
1: आफ्नै आफ्नै ठाउँ जिल्ला जोडिएको भएर
0: त्यसमा छु, अरूमा म चाहिँ खासै
1: अरूमा छैन है, त्यसलाई नै अगाडि बढाइरहनु भएको छ।
0: हजुर,
1: पर्वतका कलाकारमा साँच्चीकै एउटा हरि छ भन्छन् नि,
0: त्यो
1: खालको छ, सबैलाई मौलिकतालाई ध्यान दिनुभएको छ, मौलिक लोक संगीतलाई नै उहाँले परम धर्म सम्झिनु भएको छ, किनभने यो क्षेत्र हाम्रो मौलिकताको क्षेत्र हो होइन, अहिले बिस्तारा बिस्तारा अलिकति मौलिकता हराउँदै गएको हो कि भन्ने कुराहरू पनि छन्, अलि दृश्य प्रचारमा चाहिँ बढी ध्यान गएको भन्ने सुनिन्छ होइन, दृश्य प्रचार त हुनुपर्छ तर स्वस्थ प्रतिस्पर्धाको हुनुपर्थ्यो, तर त्यहाँ भल्गरका गीतहरू आइदिए, लाइभ दोहोरीमा जस्ता पनि गीत गाइदिए, भित्री वस्त्र देखाएर चाहिँ अहिले लाइभ दोहोरी गाउन थाले, शब्द जे पनि बोल्न थाले, जसका कारण चाहिँ हाम्रो लोक
0: दोहोरी लाइभ दोहोरी पनि अलिकति बजार चाहिँ बिगार्नेमा लाइभ दोहोरी पनि पर्छ कि, त्यहाँ सबै पनि हुनुहुन्न, कतिपय मान्छेहरू राम्रो पनि गाउने पनि हुनुहुन्छ त्यहाँ होइन, केही मान्छेहरू उश्रृङ्गल शब्दहरू गाइदिएर लोकगीत भन्दा बाहिर गएर गाउँदाखेरि पनि लोकगीतलाई अलिकति तल पार्नु, उहाँहरूको पनि हात छ तल जानेमा भनौँ न।
1: अब यो सँगै तपाईँ त अलिकति लोकदोरी क्षेत्रमै भएको हिसाबले लामो समय व्यतीत गर्नुभएको छ, यहाँ नयाँ कलाकारहरू दिन प्रतिदिन आइरहेका छन्, सँगै अब तपाईँले गर्नुभएको निर्देशनको पाटो छ, यहाँ पनि दिन प्रतिदिन नयाँ निर्देशकहरू थपिरहनु भएको छ, उहाँहरूलाई चाहिँ कसरी हेर्नुहुन्छ उहाँहरूको कामलाई?
0: होइन, उहाँहरू अब अहिले धेरै सहज पनि भयो, सहिलो भयो, सिक्नको लागि पनि सहिलो भयो, हाम्रो पालामा चाहिँ थिएन नि त, अहिले युट्युबबाट हेऱ्यो भने पनि अब डिटेक्सन पार्ट पनि सिकाइदिन्छ होइन, त्यहाँ गएर हेरेर पनि मान्छेले गर्न सक्छन्, त्यो कलाका कला चाहिँ त हुनै पर्यो हेर्नुहोस् होइन, मान्छे त कला नभइकन
1: भएन,
0: उपाय छैन, दिमाग पनि चल्नु पर्यो
1: पर्यो
0: होइन, यो फिल्ममा कसरी बनाउने भन्ने एउटा चाहिँ दिमाग त चल्नु पर्यो नि त,
1: त्यसको
0: घेरा त हुन्छ नि त
1: पर्यो,
0: त्यो चाहिँ हुन्छ नै। त्यसरी अब अहिले पछिल्लो बजारमा भाइहरूको एकदम राम्रो पनि छ, अहिले पछिल्लो नयाँ कन्सेप्ट पनि देखिएको छ भाइहरूको, अहिले पछिल्लो समयको निर्देशन बाटोहरूमा पनि मलाई पनि मजा आइरहेछ अहिले पछिल्लो भाइहरूको हेर्दा, एकदम फरक छ अहिले।
1: अब अलिकति यो सामाजिक सञ्जालको प्रभाव छ, अहिले सामाजिक सञ्जालमा हामीले कुनै गीतको प्रचार गरियो भने त्यो प्रचार राम्रो बन्दियो भने गीत पनि चाँडो युट्युबमा भ्यू जाने त्यो खालको अवस्था छ. अनि यो
0: भाइरल भन्ने आयो अहिले
1: डिजिटल प्लेटफर्मले लोक संगीतलाई चाहिँ कस्तो प्रभाव पारेको छ जस्तो लाग्छ यहाँलाई?
0: मान्छेलाई सर्लक्क टिपेर माथि पनि पुर्याइदिने, माथिकालाई झर्दै अड्खसालेर तल पनि लिएर आइदिने. अहिले त
1: छ
0: है, एकदम
1: दिगो चाहिँ हुँदैन होला है?
0: दिगो हुँदैन, अलिकति सिकेर आएको मान्छे अलिकति
1: सामाजिक सञ्जाल प्लेटफर्म डिजिटल चाहिन्छ,
0: चाहिन्छ
1: स्वस्थ प्रतिस्पर्धाको,
0: स्वस्थ अलिक त्यसको लागि लाग्नु पनि पर्यो. त्यसको लागि त तयारी हुन्छ नि. अब म निर्देशक बन्नको लागि चाहिँ म के तयारी गर्ने भन्ने हुन्छ क्या मलाई पनि, होइन? अब त्यसरी तयारी गरेर लाग्यो राम्रो.
2: साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी, नाकबन्ध, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा.
3: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, खुराही दान. फोन नम्बर 0825-81-210. थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मन्डी नजिक, र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ.
4: एक हप्तादेखि यो दाँत दुखेको देखि छ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ. अब यसको उपचारको लागि कहाँ जाने होला?
5: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ.
4: डाक्टरद्वारा दिइने सेवाहरू:
6: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
4: बाङ्गा टिङ्गा दाँत मिलाउने,
6: शल्यक्रिया गरेर दाँत निकाल्ने,
4: खाली ठाउँमा दाँत भर्ने,
6: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
4: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्.
6: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दान. सम्पर्क फोन नम्बर 0825-90-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123.

0: प्रोडक्टहरु कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
2: अडगुरी
3: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराईदाङमा
4: उपचार हुने रोगहरू
3: पाइल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
4: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
3: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
4: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
3: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
4: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
3: हामी कहाँ फार्मेसी ल्याब पंचकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्ना आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
5: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686 61 694
6: नेपाली जुत्ता घर
7: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
6: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट
7: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
6: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली हुराही दाङ
7: सम्पर्क मोबाइल नम्बर 98577-71546 भर्ना खुल्यो
8: ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ
7: कार्यक्रमहरू
8: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे
7: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना
9: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज गोराई 16 सानी अम्बापुर सरादाङ
10: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 98512-32328
8: र 98578-37255
11: मध्यपश्चिम ट्याङ च्याक यति बेला बिहानको 11 बजेको छ

बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवावसालको नमस्कार। लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालको अत्याधुनिक भवन निर्माणको काम बजेट अभावका कारण प्रभावित हुने देखिएको छ। निर्माण कम्पनीले तीव्र गतिमा काम अगाडि बढ़ाए पनि सरकारले समयमै रकम उपलब्ध गराउन नसक्दा आयोजना सम्पन्न गर्न चुनौती थपिएको छ। लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि 2080 पुष 26 गते प्रदेश पूर्वाधार विकास प्राधिकरण र भारतीय निर्माण कम्पनी क्याप्साइट आशिष रिलिगेट संयुक्त उपक्रम तथा नेपाली कम्पनी आशिष रिलिगेशन बीच 7,15,94,73,000 रूपियाँमा ठेक्का सम्झौता भएको थियो। सम्झौता अनुसार भवन 2085 पुष 25 गते भित्र निर्माण सम्पन्न गर्नुपर्नेछ। निर्माण कम्पनीले 22 महिनाको अवधिमा 45% भौतिक प्रगति हासिल गरेको छ। कार्यतालिका अनुसार असार मसान्तसम्म 47% काम गर्न गर्ने लक्ष्य राखिएको थियो। हालसम्म निर्माण कम्पनीलाई कुल लागतको 27.33% अर्थात 2,09,00,00,000 रूपियाँ भुक्तानी गरिएको छ। यसबाहेक पेस्की बापत 1,21,00,00,000 रूपियाँ उपलब्ध गराइएको थियो। निर्माण कम्पनीले गत भदौ महिनादेखि उधारोमा काम गरिरहेको जनाएको छ। प्राधिकरणका साइट इन्चार्ज इन्जिनियर शंकर सुवेदीका अनुसार हालसम्म निर्माण कम्पनीलाई 1,06,00,00,000 रूपियाँ भुक्तानी गर्न बाँकी रहेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि प्रयोग हुने औषधि सहज उपलब्ध गराउन सहजीकरण गरेको छ। औषधि व्यवस्था विभागले क्यान्सरको उपचारका लागि हुने काब्रोप्लाटिन औषधिको बिरामीलाई सहज उपलब्धता गराउन सहजीकरण गरेको हो। विभागमा सूचना अधिकारी किरण सुन्दर बजाचालले क्यान्सर अस्पतालमा कार्बोप्लाटिन औषधिको सहज उपलब्धका लागि सहजीकरण गर्न सम्पर्क व्यक्ति तोकिएको जानकारी दिनुभयो। विश्वव्यापी आपूर्तिमा देखिएको अवरोधका कारणले क्यान्सर उपचारमा प्रयोग हुने औषधि अभाव देखिएपछि सहजीकरण गरिएको बताउनुभयो। उहाँका अनुसार जानकी अस्पताल नेपालगंज, पूर्वाञ्चल क्यान्सर अस्पताल बिरतामोड, विराट मेडिकल कलेज विराटनगर, बबिना फर्मा पोखरा, पूनम फार्मेसी धरान, राजदूत प्राली प्रहतपुर, मल्ल फार्मास्युटिकल पोखरा, ताज नेपाल प्राली काठमाडौँ, डीकेएम फार्मास्युटिकल्स प्राली काठमाडौँ, सिजल फर्मा र अनमोल हेल्थ केयर काठमाडौँलाई औषधि सहजताका लागि सम्पर्क गर्न तोकिएको छ। भक्तपुर क्यान्सर अस्पताल, चितवनको बीबी कोइराला मेमोरियल क्यान्सर अस्पताल, वीर अस्पताल, त्रिवी शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतमा क्यान्सर रोगको किमोथेरापीमा उपचारमा प्रयोग हुने औषधिको अभाव देखिएको हो। नेपाल औषधि आपूर्तिकर्ता संघका अध्यक्ष पवन आचार्यले विभागसँगको समन्वयमा अभाव भएको क्यान्सरको औषधि बिरामीलाई उपलब्ध गराइने बताउनुभयो। हुम्लाको सर्कीघाट गाउँपालिका 6 बराईको भित्री सड़क खन्ने क्रममा एक्सकाभेटर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। बिहिबार राति करिब 12 बजे सड़क विस्तारको काम भइरहेको बेला एक्सकाभेटर अनियन्त्रित भई सड़कबाट करिब 50 मिटर तल खस्दा दुर्घटना भएको हो। दुर्घटनामा दैले घर भई हाल बर्दियामा बसोबास गर्दै आएका अन्दाजी 25 वर्षीय एक्सकाभेटर चालक कृष्ण रावतको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक विष्णु बहादुर श्रेष्ठले जानकारी दिनुभयो। ग्रामीण क्षेत्रमा रातिको समयमा जोखिमपूर्ण भूगोलमा सड़क निर्माण कार्य भइरहेका बेला पर्याप्त सुरक्षा सतर्कता अप्नाइएको थियो वा थिएन भन्ने विषयमा प्रश्न उठ्न थालेको छ। विकास निर्माणका नाममा श्रमिक र तथा चालकको सुरक्षाप्रति व्यवस्था हुँदा यस्तो घटना दोहोरिने गरेको स्थानीयको गुनासो रहेको छ। घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक जंगबहादुर सिंहको नेतृत्वमा अनुसन्धान टोली घटनास्थलतर्फ खटिएको छ। दुर्घटनापछि सर्कीघाट प्रहरी चौकीको टोली पनि घटनास्थल पुगेको प्रहरीले जनाएको छ। दुर्घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।
र उच्च अदालत तुलसीपुरले लुम्बिनी प्रदेश प्रहरी विद्यालयले जारी गरेको जग्गा तथा घरटहरा खाली गराउने सूचना विरूद्ध परेको रिट निवेदनमा विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश नरबहादुर खड्काको एकल इजलासले देवी प्रसाद चौधरी सहितका निवेदकले दायर गरेको रिटमाथि प्रारम्भिक सुनवाई गर्दै माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो भन्ने आधार कारण र प्रमाण सहित 15 दिनभित्र उच्च सरकारी ओकिल कार्यालय तुलसीपुर मार्फत लिखित जवाब पेश गर्न निर्देशन दिएको छ। अदालतले निवेदन संलग्न कागजात तथा निवेदक तर्फका अधिवक्ता द्वय विष्णु प्रसाद धिताल र भागवत रेग्मीको बहस सुनेपछि रिट निवेदनमा निवेदकहरूले उक्त जग्गा विपक्षी लुम्बिनी प्रदेश प्रहरी विद्यालयको नाममा 2041 फागुन 18 गते दर्ता भएको देखिए पनि आफूहरूका बाबु बाजेले पुस्तादेखि दाङको साबिक सोनपुर गाविस वडा नम्बर 5 हाल लमै नगरपालिका 3 नमुना बस्ती टिकुलीगढ स्थित जग्गामा घर छाप्रो तथा टहरा निर्माण गरी बसोबास गर्दै आएको र प्रहरी विद्यालयले यही जेठ 13 गते प्रकाशित गरेको घर जग्गा खाली गरिदिने

0: थप्लो चार मेगा हर्चमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो
1: राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेडम दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825635775।
2: सम्पर्क नम्बर 98478726873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। दङ्गाली सु मेटेरियल सेन्टरमा
8: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
9: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
8: अरे केटा, उमेर जो जाँगर छ टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छ बाबु।
9: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
8: ए कुराही, ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ।
9: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98498887741।
11: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
12: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स घोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
11: डाक्टरद्वारा दिइने सेवाहरू:
12: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, हाच्छु आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक बाङ्गो भएको, नाक बज्ने,
11: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
12: घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, टन्सिल आइरहने,
11: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
12: नोट, धेरै ठाउँ जताएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला। बिरामी जाँच हुने मिति यही जेठ 30 गते शनिबार, समय बिहान 10 बजेदेखि।
11: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
12: नोट, सर्जन डाक्टर राजीव ढकालद्वारा हरेक दिन चेक जाँच गरिन्छ र साथै कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
11: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 14 बालमन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9928।
13: यो दाँत दुखेर मर्नु भयो।
14: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
13: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
14: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
13: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
14: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
15: हप्ताको सातै दिन दन्त रोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
16: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक सगरमाथा।

0: क्लिनिक में लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जन द्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटिरा आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
2: माता डेन्टल क्लिनिक हस्पिटल रोड घोराई दाङ।
3: सम्पर्क फोन नम्बर 082-5630-027
2: 98-41-68-47-46।
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।
4: सीता के भयो तिमीलाई? घुम्सेर बसी छौ
5: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रै मरिसक्यो।
4: के कुरा गर्छु निन्ने? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, केसै आचेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
5: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
6: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
7: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
6: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-4-78-23-572।
8: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
9: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
10: छेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
9: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
10: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
9: तालिममा दिइने विषयहरू:
10: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
9: स्पेशल सेफ तालिम,
10: जापानिज सुशी तालिम,
9: वेट्रेस,
10: टुरिस्ट गाइड।
9: हाम्रा विशेषताहरू:
10: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
9: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
10: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
9: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
10: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
9: सम्पर्क मोबाइल 98-4-10-17-09, 98-4-10-17-09।
10: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्न बारम्बार।
1: खुल्यो खुल्यो खुल्यो परिचित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो। काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लोड तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू। बिस्तारै जोर्नीहरू र औलाहरू बाङ्गिँदै जाने, हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने, हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने, छालामा दागहरू आउने कपाल झर्ने, शरीर फुल्ने र चिलाउने, हड्डी घिएमा खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा, लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, ढाड दुखेमा, कम्मर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग, अल्सर, सोरियासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात, मुटु रोग भएमा, सबै समस्याको समाधान हुन्छ। आउनुहोस् बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा। डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार। फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। फोन नम्बर 0825916670, मोबाइल नम्बर 98578343173। परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।

0: घर घर अनि गृहिणीको साथ उल्लासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
0: हुलास फुड्सका उत्पादनहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।

पदयात्रा र चोली हजुर छोरोलाई च्याटै शिरमा टोपी दैव संजोग भेट भयो नाते गाउने हो कि हो झ्याउरे भाका मादलो ताल तालमा ताल मिलाएर नाचिदिन्न आज आगनीमा छम्मा छम्मा।

रङ्गराशी मर माट मुनि जीवनको भर केही छैन, उमेर छँदै मोजा गर्नु भैस छँदै छैन। हो दुई आत्माको मेला खहरेको भेला जस्तो हुन्न साली।

0: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: Come on now, come and shake that thing, girl, yeah.

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, न्युरोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन, भिडिबार अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ।

0: मार्फत गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-583-414।
1: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
2: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रुङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
3: युनिच्यामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
5: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
6: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाँझोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
7: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-585-6683 र सम्पर्क मोबाइल नम्बर 98479-3577।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सब कनेक्टेड।
1: नाक कान तथा घाटी रोग को उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दांग में।
2: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगर द्वारा प्रत्येक दिन बिरामी चेक जांच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोग का बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोग को पूर्ण निदान गर्नुहोस्।
1: अन्य सेवाहरू
3: हाट जोड़नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हा द्वारा दैनिक बिरामी चेक जांच भइरहेको जानकारी गराउँदछौ।
4: सुगर थायराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादव द्वारा प्रत्येक महीना को दोस्रो शुक्रवार बिरामी चेक जांच भइरहेको जानकारी गराउँदछौ।
3: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल द्वारा दैनिक बिरामी चेक जांच भइरहेको जानकारी गराउँदछौ।
5: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जांच तथा उपचार सेवा।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-5161-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
8: सूचना आदरणीय आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, यही मिति 2083 साल असार 1 गतेदेखि 5 गतेसम्म लुम्बिनी प्रदेशको राजधानी देउखरी उपत्यका स्थित राप्ती गाउँपालिका वडा नम्बर 3 श्री चौरमा भूमि पर्व भव्य तथा सभ्य रूपमा धूमधामका साथ आयोजना गरिँदैछ। उक्त कार्यक्रममा हरेक दिन बिहान 11 बजेदेखि साँझ 7 बजेसम्म भूमि नाच प्रस्तुत गरिनुका साथै मगर भाषा कला संस्कृति परम्परा तथा संस्कार सम्बन्धी विशेष प्रस्तुति छलफल र विविध सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिनेछन्। साथै मगर समुदायको पहिचान र संस्कृतिको संरक्षणका लागि मगर सांस्कृतिक भवन निर्माण अभियानमा समेत सबैको साथ सहयोग र हातीमालो रहने विश्वास लिएका छौ। तसर्थ सम्पूर्ण मगर समुदाय तथा संस्कृति प्रेमी महानुभावहरूलाई उपस्थिति भई कार्यक्रमलाई सभ्य भव्य र सफल बनाउन हार्दिक अनुरोध गर्दछौ। भाषा कला र संस्कृतिको संरक्षण गरौं, मगर सांस्कृतिक भवन निर्माणमा हातेमालो गरौं। आयोजक नेपाल मगर संघ लुम्बिनी प्रदेश समिति, सह आयोजक नेपाल मगर संघ राप्ती गाउँपालिका समिति, देउखुरी दाङ।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला मध्याहको 12 बजेको छ।
2: विश्व बैंकको चेतावनी, आर्थिक वृद्धि दर 1.3% झर्न सक्ने अनुमान, र विश्वकप फुटबलमा चेक रिपब्लिकलाई हराउँदै दक्षिण कोरियाको विजय शुरूआत। नेपाल खबरमा अब पूरा खबर। आज र भोलि कोशी प्रदेशका विभिन्न ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुने सम्भावना छ। राति पनि कोशी, बागमती, गण्डकी प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रका थोरै ठाउँ तथा अन्य क्षेत्रका एक दुई ठाउँमा मेघगर्जन सहित वर्षाको सम्भावना छ। भोलि कोशी प्रदेश सहित बागमती र गण्डकी प्रदेशका थोरै ठाउँमा तथा अन्य भूभागका एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा हुन सक्ने अनुमान छ। पछि आइतबार देशका अधिकांश हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने कोशी प्रदेश सहित हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ। मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही ठाउँमा पनि पर्सि वर्षाको सम्भावना छ। मेघगर्जन, चट्याङ र ठूलो वर्षाको सम्भावना रहेकाले पहाड़ी क्षेत्रमा यात्रा गर्ने, नदी तथा खोलानाला आसपास बसोबास गर्ने र कृषि कार्यमा संलग्न नागरिकलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। विशेष गरी कोशी प्रदेशका केही जिल्लामा ठूलो वर्षाको कारण आकस्मिक बाढ़ी, पहिरो तथा डुबानको जोखिम बढ़न सक्ने भएकाले सावधानी अपनाउन महाशाखाको सुझाव छ। हप्ताको अन्तिम कारोबार दिन आज सुनको भाव तोलामा 5,300 रूपियाँले बढ़ेको छ। यसअघि हिजो 5,100 रूपियाँले घटेको सुनको भाव आज 5,300 रूपियाँले बढ़ेर तोलाको 2,92,000 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,86,700 रूपियाँ थियो। अन्तर्राष्ट्रिय बजारमा सन् 2026 शुरूमा पनि अत्यधिक बढ़ेको सुनको भाव पछिल्लो महिना लगातार घटेको हो। नेपाली बजारमा गएको माघ 15 गते सुनको भाव 3,39,300 रूपियाँ पुगेको थियो। यो भाव अहिलेसम्मकै उच्च हो। यस्तै आज चाँदीको भाव पनि तोलामा 190 रूपियाँले बढ़ेको छ। हिजो 90 रूपियाँले घटेको चाँदीको भाव तोलामा आज 190 रूपियाँले बढ़ेर 4,840 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4,650 रूपियाँ थियो। कैलालीको गोदावरी नगरपालिका 4 बाढ़ीमा परि दुईजना महिलाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल सेनाका अनुसार गोदावरी नगरपालिका 4 55 वर्षीय महेश्वरी धमाला र 40 वर्षीय कल्पना साउदको ज्यान गएको हो। आज बिहान च्याउ खोज्न जंगलतर्फ गएका उनीहरू नदीमा बगेका हुन्। उनीहरूको शव वनदेवी मन्दिर पछाडि फेला परेको प्रहरले जनाएको छ। यता कर्णाली प्रदेशको प्रारम्भिक विपद मनसून पूर्व तयारी तथा प्रतिकारी योजना 2083 अनुमोदन गरिएको छ। प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय प्रतिबद्ध चरण 3 र सेभ द चिल्ड्रनको सहकार्यमा सुर्खेतको वीरेन्द्रनगरमा कार्यशाला गोष्ठी मार्फत योजना अनुमोदन गरिएको हो। विपद पूर्व तयारी तथा प्रतिकार योजना 2083 अन्तिम रूप दिए अनुमोदन गर्न जिल्ला तथा प्रदेश स्तरका सरकारवालासँगको समीक्षा, परामर्श तथा प्राविधिक छलफल भएको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय शान्ति सुरक्षा तथा विपद व्यवस्थापन महाशाखाका प्रमुख उत्तम गौतमले जानकारी दिनुभयो। सरकारवालाहरूसँग विपद पूर्व तयारी तथा प्रतिकारी योजना 2083 मसौदामाथि छलफल गरी प्राविधिक सहयोग र सुझाव संकलन गर्ने काम भएको उहाँको भनाई छ। गोष्ठीमा पालिका सरकार तथा गैर सरकारी निकाय, सुरक्षा निकाय, विकास साझेदार, निजी क्षेत्र, संस्थान, आपतकालीन कार्य संचालन केन्द्र, सूचना प्रविधि तथा संचार क्षेत्रका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा फोहोर, पानी, नदी तथा खोलामा विसर्जन नगर्न उद्योग मन्त्रालयको निर्देशन, पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला
3: पीपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पीपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
3: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
4: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
3: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 53-51-990 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले आज र भोलि कोशी प्रदेशमा ठूलो वर्षाको सम्भावना, कैलालीको गोदावरीमा बाढ़ीमा बगेर 2 महिलाको ज्यान गयो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले वीरगंजको सिर्सिया नदी करिडोर क्षेत्रमा संचालित उद्योगलाई प्रशोधन नगरी फोहोर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन दिएको छ। मन्त्रालयले विज्ञप्ति निकालेर प्रदूषण नियन्त्रणमा लापरवाही गर्ने उद्योगमाथि कड़ा कार्यवाही गर्ने चेतावनी दिएको छ। मन्त्रालयले उद्योगहरूलाई प्रचलित कानूनी तथा वातावरणीय मापदण्डको पूर्ण पालना गर्न आग्रह समेत गरेको छ। उद्योग दर्ता क्षमता विस्तार तथा वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत गर्दा उद्योगहरूले अनिवार्य रूपमा फोहोर पानी प्रशोधन प्रणाली जडान गरी सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको मन्त्रालयले जनाएको छ। कुनै उद्योगले वातावरणीय मापदण्डको पालना नगरेको पाइएमा प्रचलित कानून बमोजिम कड़ाभन्दा कड़ा कार्यवाही गर्ने विज्ञप्तिमा उल्लेख छ। पाल्पाका किसानहरू उन्नत जातका धान उत्पादनमा आकर्षित भएका छन्। निमै, सिमटारी, राई, मनुवा, अञ्जना, मनसुली, थापा, चिनी लगायत स्थानीय जातका धान लोप हुने क्रममा रहेका छन्। बढ़ी फल्ने वर्णसंघ

0: ले सार्वजनिक गरेको ग्लोबल इकोनोमिक पर्सपेक्टिभ प्रतिवेदन सन् 2026 का लागि विश्व आर्थिक वृद्धि दरको अनुमान 2.9% घटाएर 2.5% झरेको छ। ऊर्जा मूल्यमा तीव्र वृद्धि, मुद्रास्फीति चाप तथा ऋणको लागत बढ्नु यसका प्रमुख कारण रहेको प्रतिवेदनमा उल्लेख छ। विश्व बैंकका अनुसार मध्यपूर्वको द्वन्द्वले विश्व ऊर्जा आपूर्ति श्रृंखलामा गम्भीर असर पारेको छ। विशेष गरी इरानले विश्वका प्रमुख तेल तथा ग्यास भुवानी मार्ग मध्ये एक मानिने हर्मुज जलमार्ग बन्द गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेल आपूर्ति प्रभावित भइरहेको छ। प्रतिवेदनले यस वर्ष ब्रेन्ट कच्चा तेलको औसत मूल्य प्रति ब्यारेल 94 अमेरिकी डलर पुग्ने अनुमान गरेको छ, जुन गएको वर्षको औसत भन्दा 36% बढ़ी हो। मलखादको मूल्य पनि उल्लेख्य रूपमा बढ़ने प्रक्षेपण गरिएको छ। यसले खाद्यान्नको मूल्यमा थप दबाव सृजना गरेको छ। विश्व बैंकले विश्वव्यापी मुद्रास्फीति यस वर्ष 4% पुग्ने अनुमान गरेको छ। प्रतिवेदनमा द्वन्द्व थप चर्किएर ऊर्जा आपूर्तिमा अझ ठूलो अवरोध आए विश्व आर्थिक वृद्धि दर 1.3% झर्न सक्ने चेतावनी दिएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबल 2026 अन्तर्गत समूह एकको दोस्रो खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई 2-1 गोल अन्तरले हराउँदै विजयी शुरूआत गरेको छ। मेक्सिको ग्वादालाहारा रंगशालामा आज बिहान सम्पन्न खेलमा दक्षिण कोरियाले पुनरागमन जित सहित महत्वपूर्ण 3 अंक जोड़ेको छ। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेलको 56औं मिनटमा कप्तान लेडिस क्लाभा क्लेजीले हेड मार्फत गोल गर्दै चेक रिपब्लिकलाई अग्रता दिलाएका थिए। दक्षिण कोरियाका वाङ इबोनले 67औं मिनटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। 80औं मिनटमा ओ हेन्यूले गोल गर्दै दक्षिण कोरियाको जित सुनिश्चित गरे। खेलभर चेक रिपब्लिकले केही राम्रो अवसर सृजना गरे पनि त्यसलाई गोलमा परिणत गर्न नसक्दा हार बिहोर्नु पर्यो। लगातार 12 पटक विश्वकप खेलिरहेको दक्षिण कोरियाले प्रतियोगितामा सुखद शुरूआत गरेको छ भने चेक रिपब्लिक सन् 2006 पछि पहिलो पटक विश्वकपमा सहभागी भएको हो। आयोजक मेक्सिकोले पनि दक्षिण अफ्रिकालाई हराउँदै विजयी शुरूआत गरेको छ। आज राति नेपाली समय अनुसार पाउने 1 बजे समूह बीमा क्यानाडा र बोस्निया एण्ड हर्ज गोवाना बीच प्रतिस्पर्धा हुनेछ। यस्तै भोलि बिहान पाउने 7 बजे समूह डी अन्तर्गत आयोजक अमेरिका र पाराग्वे बीच प्रतिस्पर्धा हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज र भोलि कोशी प्रदेशमा ठूलो वर्षाको सम्भावना। केही दिन देशका विभिन्न ठाउँमा वर्षा र बदली कायमै रहने। सुन चाँदीको भाव बढ़्यो। सुन तोलाको 2,92,000 रूपियाँमा कारोबार। कैलालीको गोदावरीमा बाढ़ीमा बगेर 2 महिलाको ज्यान गयो। कर्णालीमा प्रारम्भिक विपद पूर्व तयारी प्रतिकार योजना अनुमोदन। मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रलाई कोविड पछिकै कमजोर अवस्थामा पुर्याउने। विश्व बैंकको चेतावनी, आर्थिक वृद्धि दर 1.3% झर्न सक्ने अनुमान। र विश्वकप फुटबलमा चेक रिपब्लिकलाई हराउँदै दक्षिण कोरियाको विजयी शुरूआत। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नमस्कार।
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा,
3: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
2: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार,
3: डेंगु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा,
2: अन्य विशेषज्ञ सेवाहरू,
3: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
2: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सड़क विभाग ओह्रालो घोराई दाङ। फोन नम्बर 082563218।
6: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिदी आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी

0: डाक्टरहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जीतनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
1: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
2: हार जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
3: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
0: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
4: इन्डोस्कोपी सेवा
0: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्
1: नोट यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ
0: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान फोन नम्बर 082-560-734 र 082-560-138
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्
5: भर्ना खुल्यो
6: ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युए द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ
5: कार्यक्रमहरू
6: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्ष
5: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना
7: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज गोराई 16 सानी अम्बापुर सरादाङ
8: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684 98-512-32-328
6: र 98-578-37-255
9: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना
10: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स घोराईमा आउँदै हुनुहुन्छ नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला
9: डाक्टरद्वारा दिइने सेवाहरू
10: नाक बुझिने सिँगान आइरहने पहेँलो गनाउने सिँगान आउने हाच्छ्यु आइरहने गन्ध थाहा नपाउने नाकभित्र मासु पलाएको नाक माङ्गो भएको नाक बज्ने
9: कान दुख्ने कान पटक पटक पाकिरहने पानी वा पिप बग्ने कान कराउने कम सुनिने वा बहिरोपन कानको जाली वा पर्दा फाटेको
10: घाँटी दुख्ने केही अड्केको जस्तो हुने स्वर फेरिएको वा घाँटी बसेको घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको घाँटीको क्यान्सर जिब्रो चेप्टिएको सफा र स्पष्ट उच्चारण नहुने सफा बोली नफुट्ने टन्सिल आइरहने
9: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ
11: नोट धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला
10: बिरामी जाँच हुने मिति जेठ 30 गते शनिबार समय बिहान 10 बजेदेखि
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
10: नोट कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ
9: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 14 बालमन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9098

शपिङ प्रोग्राम फिफ्टिन टाइममा तपाईँ सम्पूर्णलाई अब करिब एक बजीसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अनियरमा सुन्न सक्नुहुनेछ। 082-5784 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाइको यो गीत तपाईँको लागि

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाई पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5 6 8 54 9 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाई पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाई पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तीनजेलसम्म हामीलाई साथ दिनुभयो तपाईँ सम्पूर्णलाई हार्दिक थ्याङ्क्स भन्दै बिदा हुन्छौ नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
0: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहारका हड्डी भाँचिएको जोड्ने,
0: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
0: ठिक छ तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
0: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
0: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
0: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
0: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
3: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
4: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराही दाङमा।
5: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
4: डाक्टरद्वारा दिइने सेवाहरू
5: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जीव दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
4: नोट, अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
5: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858735060। सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विभाग रोड दान।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउँदा छै बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
7: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 9849987741।
9: मध्यपश्चिम ट्राङ च्याक, यति बेला दिउँसोको 1 बजेको छ।

दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 को नतिजा असार 2 साताभित्र सार्वजनिक गर्ने तयारी थालेको छ। बोर्डका अनुसार परीक्षा नतिजा सार्वजनिकका लागि सबै कामहरू लगभग अन्तिम चरणमा पुगेका छन्। बोर्डका प्रवक्ता जयन्ती सत्यालले उत्तर पुस्तिका परीक्षणको काम सकिएको बताउनु भएको छ। उहाँका अनुसार नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको छ। उत्तर पुस्तिका परीक्षण सकिएको छ, इन्ट्री रुजुको काम भइरहेको छ। सम्भवत उहाँका अनुसार असारको पहिलो हप्ता नभए 2 साताभित्र सार्वजनिक गर्ने गरी काम अघि बढ़ेको जनाइएको छ। कक्षा 12 को परीक्षा गत वैशाख 14 गते भएको थियो। परीक्षामा 4,18,000 जना सहभागी भएका थिए। लुम्बिनी प्रदेश सरकार मन्त्री परिषदको बैठक सम्पन्न भएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो बेलुका बसेको बैठकले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी नियमावली 2083 स्वीकृत गरेको छ। सरकारका प्रवक्ता तथा स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरेका अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको उक्त नियमावली मन्त्री परिषदबाट स्वीकृत गरिएको, नयाँ नियमावली लागू भएसँगै बजेट कार्यान्वयन तथा वित्तीय व्यवस्थापनलाई थप प्रभावकारी, सहज र उत्तरदायी बनाउने अपेक्षा गरिएको छ। यसअघि आन्तरिक रकमान्तरणका लागि सम्बन्धित मन्त्रालयले आर्थिक मामिला तथा योजना मन्त्रालयको स्वीकृति लिनुपर्ने व्यवस्था रहेकोमा अब सो प्रक्रिया थप सहज भएको बताइएको छ। त्यसैगरी योजना संशोधनको अधिकार सम्बन्धित मन्त्रालयलाई नै प्रदान गरिएको प्रवक्ता घिमिरेले बताउनुभयो। यसले योजना कार्यान्वयनमा देखिने ढिला सुस्ती न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालको अत्याधुनिक भवन निर्माणको काम बजेट अभावका कारण प्रभावित हुने देखिएको छ। निर्माण कम्पनीले तीव्र गतिमा काम अगाडि बढ़ाए पनि सरकारले समयमै रकम उपलब्ध गराउन नसक्दा आयोजना सम्पन्न गर्न चुनौती थपिएको हो। प्रदेश पूर्वाधार विकास प्राधिकरणका अनुसार चालू आर्थिक वर्ष 2082-83 भवन निर्माणका लागि विनियोजन गरिएको 1 अर्ब रूपियाँ मध्ये अधिकांश रकम अघिल्लो वर्षको बक्यौता भुक्तानीमै खर्च भएको छ। त्यसपछि निर्माण कम्पनीले गत भदौ महिनादेखि उधारोमा काम गरिरहेको जनाएको छ। प्राधिकरणका साइट इन्चार्ज इन्जिनियर शंकर सुविदीका अनुसार हालसम्म निर्माण कम्पनीलाई 1 अर्ब 6 करोड़ रूपियाँ भुक्तानी गर्न बाँकी रहेको छ। र नेपालगंज स्थित पश्चिम क्षेत्रकै प्रमुख सरकारी अस्पताल भेरी अस्पतालमा बन्द रहेका विभिन्न सेवाहरू पुनः सञ्चालन गर्ने र अपोग जनशक्ति व्यवस्थापन उपकरण थप तथा पूर्वाधार सुदृढीकरणलाई विशेष प्राथमिकतामा राखिएको अस्पताल प्रशासनले बताएको छ। भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर नवीन दर्नालका अनुसार विगतमा विभिन्न कारणले बन्द रहेका सेवाहरू पूर्ण रूपमा सञ्चालनमा गर्ने तथा नयाँ सेवा थप्दै अस्पताललाई क्षेत्रीय स्तरको सुविधा सम्पन्न स्वास्थ्य संस्थाका रूपमा विकास गर्ने लक्ष्यका साथ योजनाबद्ध रूपमा अघि बढ़ाइएको छ। उहाँले सेवा विस्तार, जनशक्ति व्यवस्थापन, उपकरण थप तथा पूर्वाधार सुदृढीकरणलाई प्राथमिकतामा राख्दै अस्पताललाई पश्चिम नेपालकै सबैभन्दा सुविधा सम्पन्न अस्पताल बनाउने प्रयास भइरहेको उहाँले बताउनु भएको छ। अवस्त दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: एकानब्बे थुप्लो चार मेगा आर्समा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड, इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, छोराही दाग,
7: सम्पर्क मोबाइल 98477
8: र 98578369।
9: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
10: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी विधिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
9: हाम्रा विशेषताहरू,
10: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
9: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
10: शान्त तथा पारिवारिक वातावरण भएको,
9: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
10: राम्रो व्यवस्था भएको,
9: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
10: घरको जस्तै माया पाउने,
11: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
12: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, चैक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
11: सम्पर्क फोन नम्बर 082-5-63-387, सम्पर्क मोबाइल नम्बर 98-6-69-86-303 र 98-6-62-25-183।
13: नेपाली जुत्ता घर,
14: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
13: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू, सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
14: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
13: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टी, थारू गल्ली, हुराही दान।
14: सम्पर्क मोबाइल नम्बर 98577171546।

0: 파미잔 모자르니 시카리오 시카리
1: पुरे डायलेक्ट मलाई चाहियो।
2: VFX सिनेमास कुराही दस नारायणपुर सौरी कुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
3: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डब्लु बस हेलो हेलो हेलो।
2: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड।
4: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर वान।
5: अर्को वर्ष यसलाई अष्ट बनाएर तपाईँकै हातबाट छात्र
4: लाली बजार
2: र मिज्जू।
6: तपाईँहरूको जुन मितेरी सानो छ नि त्यसलाई त्यति हल्का रूपले चाहिँ नलिनुहुन्छ है मम
7: के टेन्सन लिएर
8: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 9843008804 9843008804 www.pashupatiicare.com।
2: खुसीको खबर खुसीको खबर खुसीको खबर।
9: यसरी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रचना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 का लागि सीसीभीटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
2: हाम्रा विशेषताहरू
10: आधुनिक प्रयोगशाला
2: अत्याधुनिक सर्वेक्षण उपकरण
10: अनुभवी प्रशिक्षक
2: व्यवहारिक तथा परियोजना आधारित सिकाई
10: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
2: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन सडक पुल खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण जीआईएस जीपीएस डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
10: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
2: आजै रजेना टेक्निकल कलेज घोराई 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
9: साथै कक्षा 11 विज्ञान व्यवस्थापन शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावि रजेना टेक्निकल कलेज घोराई 18 रजेना दाङ।
2: सम्पर्क फोन नम्बर 082-562-204
9: सम्पर्क मोबाइल नम्बर 9858-30672 र 9869-64-848।
11: रजेना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
12: मध्यपश्चिम चाङ च्याक यति बेला दिउँसोको 2 बजेको छ।

दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। एक समय रोजगारीको खोजीमा साउदी अरब पुगेका सल्यानका रेशम ओली अहिले भनी आफ्नै गाउँमा फलफूल खेती गरेर राम्रो आमदानी गरिरहनु भएको छ। वैदेशिक रोजगारीबाट फर्किएपछि उहाँले थालेको फलफूल खेतीले अहिले घर आँगन मात्र होइन गाउँभर चर्चा कमाएको छ। विशेष गरी भारतबाट ल्याइएको कलमी आरू यतिबेला उहाँको घर आँगनबाट नै बिक्री भइरहेको छ। छत्रसरी गाउँपालिका 2 दह खोला साउने पानी टोलका ओलीको आँगन को डिलमा लगाइएका आरूका बोट यति बेला फलले लटरम्म छन्। हेर्दा आकर्षक, स्वादमा मिठो र स्थानीय आरू भन्दा फरक विशेषता भएको यो आरूको खोजी गर्दै ग्राहकहरू घरसम्म पुग्छन्। बजार लैजानु पर्ने झन्झट छैन, फल पाक्ना साथ घरैबाट बिक्री भइरहेको छ। ओलीका अनुसार उहाँका बुबाले केही वर्ष अघि भारतको जम्मू काश्मीरबाट कलमी बिरूवा ल्याउनु भएको थियो। यसै पटक वैशाखमा झुस भएको आरू घरबाट 40 रूपियाँ प्रति किलोमा बिक्री भएको त्यही आरू तुलसीपुर बजारमा 120 रूपियाँ प्रति किलोसम्ममा बिक्री भएको थाहा पाएपछि उहाँ अझ उत्साहित हुनुभएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 नतिजा असार 2 साताभित्र सार्वजनिक गर्ने तयारी थालेको छ। बोर्डका अनुसार परीक्षा नतिजा सार्वजनिकका लागि सबै कामहरू लगभग अन्तिम चरणमा पुगेका छन्। बोर्डकी प्रवक्ता जयन्ती सत्यालले उत्तर पुस्तिका परीक्षणको काम सकिएको बताउनु भएको छ। उहाँका अनुसार नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको छ। उत्तर पुस्तिका परीक्षण सकिएको छ, इन्ट्री रुजुको काम भइरहेको छ। सम्भवत असारको पहिलो हप्ता नभए 2 साताभित्र सार्वजनिक गर्ने गरी अघि काम बढ़ेको जनाइएको छ। कक्षा 12 परीक्षा गत वैशाख 14 गतेदेखि भएको थियो। परीक्षामा 4,18,000 जना सहभागी भएका थिए। लुम्बिनी प्रदेश सरकार मन्त्री परिषदको बैठक सम्पन्न भएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बिहिबार बेलुका बसेको बैठकले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी नियमावली 2083 स्वीकृत गरेको छ। सरकारका प्रवक्ता तथा स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरेका अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको उक्त नियमावली मन्त्री परिषदबाट स्वीकृत गरिएको हो। नयाँ नियमावली लागू भएसँगै बजेट कार्यान्वयन तथा वित्तीय व्यवस्थापनलाई थप प्रभावकारी, सहज र उत्तरदायी बनाउने अपेक्षा गरिएको छ। यसअघि आन्तरिक रकमान्तरणका लागि सम्बन्धित मन्त्रालयले आर्थिक मामिला तथा योजना मन्त्रालयको स्वीकृति लिनुपर्ने व्यवस्था रहेकोमा अब सो प्रक्रिया थप सहज बनाइएको छ। र लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालको अत्याधुनिक भवन निर्माणको काम बजेट अभावका कारण प्रभावित हुने देखिएको छ। निर्माण कम्पनीले तीव्र गतिमा काम अगाडि बढ़ाए पनि सरकारले समयमै रकम उपलब्ध गराउन नसक्दा योजना सम्पन्न गर्न चुनौती थपिएको छ। प्रदेश पूर्वाधार विकास प्राधिकरणका अनुसार चालू आर्थिक वर्ष 2082-83 भवन निर्माणका लागि विनियोजन गरिएको 1 अर्ब रूपियाँ मध्ये अधिकांश रकम अघिल्लो वर्षको बक्यौता भुक्तानीमै खर्च भएको छ। अवस्थ दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: एकानब्बे थुप्लो चार मेगा हर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो
1: के तपाईँलाई हिमपाट वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली जीविस रोड खोराहिदाङ
4: फोन 562-5221
1: सम्पर्क मोबाइल
3: 98578-32819 र 98578-32223।

0: रेट सकत्र नो इट लाइक प्रो राशि थापा फ्रम टू एन्ड फोर साथ यसमा हाम्रो पात्र नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
1: बिहान

0: Hango.
1: Let's go. 6.9 inch standard display, AI powered camera, 3 years ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik vishesta harule tapai ko man jitcha barambar.
2: मेरुदंड को नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा. यदि तपाईको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ. थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि. फोन 082-5635-509 र मोबाइल 98453-065-23.
3: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा.
4: विशेषज्ञ डाक्टरी सेवाहरू
3: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा.
4: वरिष्ठ स्त्री तथा

0: पोलिक्लिनिक घोराही दाङमा
1: एस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
0: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492964643 र 98578553825।
2: खुल्यो परीक्षित फार्मेसी घोराहिदाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराहिदाङमा खुल्यो।
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
2: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने
3: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
2: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने
3: छालामा बाघहरू आउने कपाल झर्ने
2: शरीर फुल्ने र चिलाउने हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
3: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
2: बारम्बार गर्भपतन भएमा
3: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
2: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
3: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
2: बिना कारण शरीरको तौल घटेमा
3: ढाड दुखेमा कम्मर दुखेमा
2: गाउट तथा युरिक एसिडको समस्या
3: बारम्बार आँखा रातो भएमा
2: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
3: बारम्बार लामो समयसम्म ज्वरो आएमा
2: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
3: लामो समयदेखि छाला कडा भएमा
2: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
3: युवा अवस्थामा पक्षघात भएमा
2: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
3: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
2: कम उमेरमा हृदयघात मुटु रोग भएमा
3: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
2: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
3: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: फोन नम्बर 0825918670
2: मोबाइल नम्बर 98578443173 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।

कति जोगीको भेषमा मेरो सामु किन आउँछौ हँ? आगे के बिगार्दिएको छु मैले तिम्रो? किन बिगार्न चाहन्छौ मेरो घर? म मेरो जीवनमा खुसी छु, तिमी आफ्नो लागि खुसी बस, डिस्टर्ब नगर मलाई।

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे पोखरा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नासा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर,

0: अवस्था गोर्खा पब्लिक हस्पिटल प्राली घोराईदान बिरामी भए गोर्खा हस्पिटल दाम फोन नम्बर टिप्नु 082-563-414।
1: के तपाईँ दाँत तथा गिर्जा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुखभित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-590-466, 98-29-81-50-53।

0: वाय नेट को बाय वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वाय नेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहालेँ
3: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई दाङ
5: सम्पर्क मोबाइल नम्बर 9822964
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
7: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना 300 सयको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा अब उपचारका लागि दाङभन्दा बाहिर जान नपर्ने सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस् हाम्रा सेवाहरू ओपिडी सेवा भर्ना सेवा सबै प्रकारका अपरेसन सेवा आईसीयू सेवा रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा ल्याब र फार्मेसी सेवा सम्पर्क संजीवनी टिचिङ हस्पिटल घोराई उपमहानगरपालिका वडा नम्बर 3 वर्गदुवा दाङ सम्पर्क नम्बर 97090-65225 082-591-101 591-102 591-103 591-104 र 591-105
8: खुसीको खबर खुसीको खबर खुसीको खबर
9: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
8: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
10: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराईदाङमा
11: उपचार हुने रोगहरू
10: पाइल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
11: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
10: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
11: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
10: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
11: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
10: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
12: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक घोराई 15 विकिसोक दाङ सम्पर्क फोन नम्बर 98686 61694

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक। यति बेला दिउँसोको 3 बजेको छ।

0: भएर नेपाली भूमिमा एसएसबीको टोली प्रवेश गरेको स्थानीय बासिन्दाले बताएका छन्। उनीहरूले त्यस क्रममा प्रतिकार समेत गरेका छन्। एक स्थानीय बासिन्दाका अनुसार सीमा क्षेत्रमा एसएसबी बिहान गस्ती गर्न आएका थिए। सुस्ता गाउँपालिका 5 थारू टोलमा एसएसबी प्रवेश गरेका हुन्। पश्चिम नवलप्रासीका प्रमुख जिल्ला अधिकारी दीपक राज घिमिरेले अहिले सुस्ताको अवस्था सामान्य रहेको बताउनु भएको छ। सुस्तामा भारतीय सुरक्षाकर्मीले बलमिचाई गरेको विषय आजको प्रतिनिधि सभा बैठकमा पनि उठेको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष अर्क राईले सुस्ताको नेपाली भूमिमा भारतीय सुरक्षाकर्मी छिरेर नेपाली नागरिकमाथि हप्की दप्की गरेको र स्थानीयले त्यसको प्रतिकार गर्नु परेको भिडियो सार्वजनिक भएको भन्दै रक्षा मन्त्री कहाँ हुनुहुन्छ भनेर प्रश्न गर्नुभएको छ। यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले गएको जेठ सत्रमा प्रतिनिधि सभामा नेपालले पनि भारतको जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिनुभएको थियो। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले आर्थिक विधेयकको विवाद समाधानका लागि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग राखेका छन्। आजको बैठकको शुरूमा नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद वर्षमान पुनले आउँदो आर्थिक वर्षका लागि प्रस्तुत आर्थिक विधेयकमा देखिएका कमजोरीलाई स्वीकार गरेर जानुको विकल्प नरहेको बताउनुभयो। उहाँले संसदमा दर्ता भइसकेको विधेयकमा कुनै पनि प्रकारको चलखेल गर्न नपाइने उल्लेख गर्दै त्यस सम्बन्धी विवादको छानबिन गर्न संसदीय संयन्त्र गठन हुनुपर्ने माग गर्नुभयो। सार्वभौम संसदको अवमूल्यन गर्न नपाइनेमा उहाँको जोड़ छ। पूर्व अर्थमन्त्री समेत रहेका पुनले अर्थमन्त्री वाग्लेले सांसद र संसदलाई हेप्ने गरी अभिव्यक्ति दिएको टिप्पणी समेत गर्नुभयो। पुराना दलले 67 हेरफेर गरेकोमा मैले 7 हेरफेर गरे भन्ने हिसाबले अर्थमन्त्री वाग्लेले बोलेको भन्दै पुनले आपत्ति समेत जनाउनु भएको छ। साथै पुनले यो विषय आजको लेखा समिति बैठकमा पनि उठाउनु भएको थियो। कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले संसद तर्क तथा विमर्श गर्ने थलो भएको बताउनु भएको छ। त्यस्तै नेपाली कांग्रेसका भरत बहादुर खड्काले राष्ट्र र राष्ट्रियताको विषयमा सत्ता पक्ष र प्रतिपक्ष एक हुनुपर्छ भन्दै नेपाल भारतबीचको सीमा समस्या यथाशक्य चाँडो हल गर्नुपर्ने बताउनुभयो। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद अर्कराज राईले सुस्तामा भारतीय सीमा सुरक्षा बलबाट नेपाली नागरिक प्रभावित भएको सूचना प्राप्त भएकोले त्यहाँ अवांछित गतिविधि हुन नहुनेमा जोड़ दिनुभयो। एमालेका सांसद गुरूप्रसाद बरालले नेपाली भूमि लिम्पियादुरा लिपुलेक र कालापानी क्षेत्रको विषय कूटनैतिक माध्यमबाट समाधान खोजी नेपालमा समाहित गर्नुपर्ने बताउनुभयो। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद खुशबु ओलीले नेपाल भारत सीमा विवाद चाँडोभन्दा चाँडो समाधान गर्न प्रभावकारी प्रयास हुनुपर्नेमा जोड़ दिनुभयो। राप्रपाको प्रमुख सचेतक समेत रहेकी ओलीले परराष्ट्र मन्त्री शिशिर खनाललाई चीन भ्रमणमा जाँदा सीमा समस्याका विषयमा स्पष्ट धारणा राख्न सुझाव पनि दिनुभएको छ। परराष्ट्र मन्त्री शिशिर खनालको चीन भ्रमण पर्सी 31 गतेदेखि हुने भएको छ। हालै भारतको 3 दिने भ्रमण सकेर फर्किएका मन्त्री खनाल चीन जान लाग्नु भएको हो। परराष्ट्र मन्त्री खनालको चीन भ्रमणबारे मन्त्रालयले आज औपचारिक जानकारी दिएको हो। मन्त्रालयले विज्ञप्ति मार्फत चीनका विदेश मन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री खनाल पर्सी आइतबारदेखि असार 3 गतेसम्म चीन भ्रमणमा जान लागेको जानकारी दिएको छ। मन्त्रालयका अनुसार मन्त्री खनालले बेजिङमा आफ्ना चिनिया समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै नेपाल चीन सम्बन्धलाई अझ सुदृढ पार्न र आपसी सहयोगलाई अगाडि बढ़ाउने पारस्परिक हितका विषयमा छलफल केन्द्रित हुनेछ। मन्त्री खनालले चीनका उच्चस्तरीय विशिष्ट व्यक्तिसँग पनि भेट गर्नुहुनेछ। भ्रमणको क्रममा मन्त्री खनालले नेपालमा विदेशी लगानी प्रवर्धन गर्न बेजिङमा रहेको नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा भाग लिनुहुनेछ। उहाँले चिनिया व्यापारिक समुदायसँग अन्तर्क्रिया गर्नुहुने विज्ञप्तिमा उल्लेख छ। परराष्ट्र मन्त्री खनालको सम्मानमा नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुनुहुनेछ र नेपाली समुदायसँग अन्तर्क्रिया गर्नुहुने मन्त्रालयले जानकारी दिएको छ। मन्त्री खनाल असार 3 गते स्वदेश फर्किनुहुनेछ। यसअघि उहाँले गएको जेठ 22 24 गतेसम्म 3 दिन भारत भ्रमण गर्नुभएको थियो। नेपाली भूमि लिपुलेक क्षेत्रबाट भारत र चीनले व्यापारिक मार्ग खोलेको विषय चीन भ्रमणको बेला नेपालको तर्फबाट एजेण्डा बन्न सक्ने अनुमान गरिएको छ। सर्वोच्च अदालतले बाल सैन्य दुरूपयोग मुद्दामा परमादेश जारी गरेको छ। द्वन्दकालमा पूर्व बाल सेनालाई अयोग्य वा बहिर्गमित जस्ता शब्द प्रयोग नगर्न सरकारका नाममा परमादेश जारी भएको हो। न्यायाधीशहरू सपना प्रधान मल्ल, सुनिल कुमार पोखरेल र शान्तिसिंह थापाको पूर्ण इजलासले पूर्व बाल सेनाको आत्मसम्मानमा चोट पुग्ने गरी सरकारी अभिलेखमा त्यस्ता शब्द प्रयोग नगर्न र उनीहरूलाई तत्काल न्यायोचित परिपूरण अर्थात क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको हो। लेनिन विष्ट सहित 9 जनाले सर्वोच्चमा दायर गरेको छुट्टा छुट्टै रिटमाथि सुनवाई सुनवाई गर्दै सर्वोच्चले यस्तो फैसला सुनाएको हो। सर्वोच्चले 18 वर्ष मुनिका बाल बालिकालाई सैन्य बलमा प्रयोग गर्नु अन्तर्राष्ट्रिय मानवीय कानून विपरीतको युद्ध अपराध भएको उल्लेख गर्दै यसलाई दण्डनीय बनाउन कानून निर्माण गर्न समेत सरकारलाई निर्देश गरेको छ। साथै अदालतले पूर्व बाल सेनाहरूले भोगेको शैक्षिक अवसरको क्षति, शारीरिक र मानसिक स्वास्थ्यमा परेको असर तथा सामाजिक प्रतिष्ठामा पुगेको चोटलाई सम्बोधन गर्न केवल आर्थिक राहत मात्र पर्याप्त नहुने बताएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्जाङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943334955।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। सरकारले अध्यादेशबाटै भए पनि सनसेट ल ल्याएर जलविद्युत क्षेत्रको विकास गर्न उत्पादकले माग गरेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानका अध्यक्ष गणेश कार्कीले ऊर्जा क्षेत्र अझै अप्ठ्यारो अवस्थामा रहेको बताउनुभयो। काठमाण्डुमा आजदेखि शुरू भएको इप्पानको 26 साधारण सभा तथा 8 अधिवेशनमा बोल्दै अध्यक्ष कार्कीले ऊर्जा क्षेत्रका विद्यमान समस्या समाधानका लागि सरकारले घोषणा गरेको सनसेट ल संसदको लामो

सामाजिक सञ्जालको प्रयोगले एक वर्षपछि मानसिक स्वास्थ्य समस्यामा वृद्धि भएको देखिएको अस्ट्रेलियाको मर्डोक चिल्ड्रेन रिसर्च इन्स्टिच्यूट एमसीआरआईको प्रतिवेदनलाई उद्धृत गर्दै चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। अस्ट्रेलियाको मेडिकल जर्नलमा प्रकाशित यो प्रतिवेदनले मेलबर्नमा 9 देखि 19 वर्ष उमेर समूहका झण्डै 1200 जना सहभागीका बीचमा अध्ययन गरेको थियो। अध्ययनका लागि एमसीआरआईले सन् 2025 16 वर्ष मुनिका बाल बालिकाको लागि सामाजिक सञ्जालको पहुँचमा प्रतिबन्ध लगाउनु अघि तथ्याङ्क संकलन गरेको जनाएको छ। अनुसन्धानकर्ताहरूले उच्च स्तरको मानसिक स्वास्थ्य समस्या, साइबर बुलिङ र सामाजिक सञ्जाल प्रयोगसँग सम्बन्धित हानिकारक अनलाइन सामग्रीको सम्पर्कले व्यापक चिन्ता बढ़ाएको बताएका छन्। अध्ययनका अनुसार यसको प्रभाव 12 देखि 13 वर्ष उमेर समूहका किशोरीहरूमा सबैभन्दा धेरै देखिएको थियो। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति सह आयोजक क्यानाडाले बोस्निया एण्ड हर्ज गोविनासँग खेल्दैछ। समूह बीको यो खेल क्यानाडाको टोरन्टो रंगशालामा नेपाली समयअनुसार राति पाउने 1 बजे शुरू हुनेछ। प्रतियोगितामा दुवै टोलीको यो पहिलो खेल हो। अन्तर्राष्ट्रिय फुटबल र विश्वकपमा क्यानाडा र बोस्नियाको यो पहिलो भेट हुनेछ। क्यानाडाले लगातार दोस्रो र समग्रमा तेस्रो पटक विश्वकप खेल्न लागेको हो। यसअघि सन् 1986 र 2022 विश्वकपमा सहभागी भएको क्यानाडा अहिले आयोजकका रूपमा सिधै छनौट भएको हो। क्यानाडाले अहिलेसम्म विश्वकपमा 6 वटा खेल खेल्दा 1 खेल पनि जित्न सकेको छैन। यस्तै बोस्निया एण्ड हर्ज गोविनाले दोस्रो पटक विश्वकप खेल्न लागेको हो। यसअघि बोस्नियाले सन् 2014 पहिलो पटक विश्वकप खेलेको थियो। यसपटक बोस्नियाले 4 पटकको विजेता इटालीलाई पेनाल्टी सुटआउटमा हराउँदै विश्वकपमा छनौट भएको हो। फिफा विश्वकपमा भोलि बिहान आयोजक अमेरिका र पराग्वेले खेल्दैछन्। यो खेल अमेरिकाको लस एन्जलस रंगशालामा नेपाली समयअनुसार 7:15 शुरू हुनेछ। यसअघि उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिका र बिहान भएको खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई हराउँदै विजयी शुरूआत गरेका छन्। चार भन्ज्याङभित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नवलपरासीको सुस्तामा भारतीय सुरक्षाकर्मी छिरेपछि स्थानीय बासिन्दाद्वारा प्रतिकार, अहिले अवस्था सामान्य, बल मिसाईबारे आजको प्रतिनिधि सभामा पनि उठ्यो प्रश्न। परराष्ट्र मन्त्री शिशिर खनालको चीन भ्रमणपछि आइतबारदेखि हुने 4 दिने भ्रमणको कार्यतालिका औपचारिक रूपमा सार्वजनिक। बाल सैन्य दुरूपयोग मुद्दामा सर्वोच्चद्वारा परमादेश जारी, तत्काल न्यायोचित क्षतिपूर्ति उपलब्ध गराउन आदेश। अत्यधिक सामाजिक सञ्जाल प्रयोगले किशोर किशोरीको मानसिक स्वास्थ्य उच्च जोखिममा रहेको अध्ययनको निष्कर्ष, 12 देखि 13 वर्ष उमेरका किशोरीहरूमा प्रभाव अझै सबैभन्दा धेरै। र विश्वकप फुटबलमा आज राति क्यानाडा र बोस्निया खेल्दै।

0: 94 मेगाहर्ज में तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: मध्यपश्चिम। वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825567775।
2: सम्पर्क नम्बर 98478726873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
8: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
9: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
10: मेडिकल आइसियू लगायत सुगर प्रेसर, थाइराइडको चेकजाँच तथा उपचार सेवा,
11: छाती, मुटु, दम, क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
12: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार,
11: डेङ्गु, मलेरिया, निमोनिया, टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा,
12: अन्य विशेषज्ञ सेवाहरू,
11: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारी।

0: द्वारा चेक जाँच तथा अपरेशन सेवा।
1: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा द्वारा बिरामी चेक जाँच तथा उपचार सेवा।
2: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेत द्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा।
1: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसी द्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा।
2: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादव द्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा।
1: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्य द्वारा भिडियो एक्सरे सेवा।
2: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
3: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 082-5562-18।
4: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
5: आया, मम्मी मम्मी दाँत दुख्यो।
6: मम्मी मेरो दाँत भङ्ग आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
7: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
8: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
6: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
8: दाँत गिजा, मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
4: लामो समय फिलिपिन्स, बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
9: सावधान, उस्ता उस्तै नामबाट नझुकिनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
10: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
8: सम्पर्क फोन नम्बर 082-5902-22।
6: सुरोट, सुटी, पुकार, खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
4: MBBS MD न्यूरोसाइकाटिक टाउको, नसा, मन, यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
11: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
4: डाक्टरद्वारा दिइने सेवाहरू
11: टाउको, नसा, मन, यौन तथा दुर्व्यसन सम्बन्धी,
4: टाउको दुख्ने, पोल्ने, सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
11: मन आचिने, डराउने, तर्सिने, मन उदास हुने, धेरै शंका लाग्ने, एकान्तमा बस्न मन पराउने, कानमा केही आवाज आए जस्तो महसुस हुने, बारम्बार आत्महत्याको विचार आउने,
4: छारे रोग, वास्तविकता भन्दा बाहिरको कुरा गर्ने, बहकिने, रिसाउने, दोष लगाउने, अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
11: जाड, रक्सी, चुरोट, गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा।
1: बिरामी जाँच निमिति यही असार 13 गते शनिबार।
7: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-5904-10, मोबाइल नम्बर 98-4-78-28-913 र 98-095-12-871।
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
12: एक हप्तादेखि यो दाँत दुखेको देखिछ। फेरि छोराछोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
1: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: डाक्टरद्वारा दिइने सेवाहरू
11: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
6: बाङ्गा टिङ्गा दाँत मिलाउने,
11: शल्यक्रिया गरेर दाँत निकाल्ने,
6: खाली ठाउँमा दाँत भर्ने,
11: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
6: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
11: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दान। सम्पर्क फोन नम्बर 082-5902-350 र सम्पर्क मोबाइल नम्बर 98-5-78-43-123।
13: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्छ।
14: पशुपति आई केयर सेंटर कपासी दान। संपर्क नंबर 9843008804 9843008804 www.pashupatieyecare.com।
15: विगत लामो समयदेखि सेवा दिदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
16: हाम्रा सेवाहरू
15: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
16: छाती, दम, निमोनिया, खोकी, छेरो,
15: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
16: मधुमेह, सुगर, मिर्गौला रोग, पिसाब,
15: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
16: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
15: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
16: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
15: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
16: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
15: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
16: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
15: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
16: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गड्डा हुने,
15: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
16: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 9848726001।

नमस्कार आवाज सुनको आवाज पश्चिम नेपालका आवाज रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति रेडियो कार्यक्रम लेखदेशीको फाकामा प्राविधिक मित्र प्रदीप अधिकारीसँगै म कार्यक्रम प्रस्तुता अमृता डागीको तर्फबाट तपाई रेडियो कार्यक्रम लेखविश्वको फाका 3 बजेको नेपाल खबर र केही व्यापारिक विश्रामपछि करिब करिब 4 बजेसम्म रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.radioamp.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुन्न सक्नुहुन्छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ। रेडियो कार्यक्रम लेखविश्वको फाकामा फरकबार फरक श्रृंखलाको साथमा तपाईँको माझमा आउने गर्दछौ। आज पनि शुक्रबारे श्रृंखलामा छौं। तपाईँकै रोजाईको फाका चाहिँ प्रस्तुत गर्नेछौ। आफूलाई मन परेको लोकफाका आजको श्रृंखलामा रोज्न पाउनुहुनेछ। त्यसको लागि 082-568-5051 को टेलिफोन नम्बर डायल गरेर आउँदै गर्नु। साम्बानिक कार्यक्रमको शुभारम्भ गर्छौ यो निकै नै मिठो सांगीतिक आवाजबाट।

0: एकदमै मिठो गीत तपाईँको माझमा प्रस्तुत गरेका थियो। गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम लेगबेसीको फाकामा छ। मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने श्री आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुता अमृता डागी। बाँकी साथ तपाईँहरूको छ। यति बेला टेलिफोनमा कुनै सहभागी साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। नमस्कार।
1: हजुर नमस्ते।
0: नमस्कार, शुभ नाम
1: प्युठान स्वर्गदय नगरपालिका दुई गैरी गोपाल जीवन साङ्गीतिक मगर भन्नुपर्छ है।
0: जीवन साङ्गीतिक मगर है।
1: हजुर
0: जीवनजी सन्चै हुनुहुन्छ नि?
1: सन्चै आएर पनि हजुर पनि सन्चै हुनुहुन्छ।
0: एकदमै सन्चै छ भने के गर्दै हुनुहुन्छ
1: यति बेला? हजुर हाम्रो कार्यक्रम सुनेर बसिरहेको छ, सानो साथमा काम भन्छ।
0: काम सँगसँगै हामीलाई सुनेर बसिराख्नु भएको छ है।
1: हजुर
0: नास्ता खानुभयो?
1: नास्ता भइसक्यो।
0: ओके ठिक छ, आज कुन गीत रोज्नुहुन्छ?
1: भमरा भन्ने सुनेको
0: भमरा है।
1: हजुर
0: ओके एकछिन पछाडि हामी बजाउनेछौँ, आफ्नो सँगसाथीलाई सम्झिनुहोस् है।
1: सरन हाउस सम्झान्छु र पारिवारमा दाइले सम्झान्छु, बङ्गला चाहिँ दिदीले सम्झान्छु, डाङ्ला गाउँबाट रहनुभएको छ दिदीले सम्झान्छु, कल्याण धर्मा गाउँबाट नेपाली सम्झान्छु, रुन्डेगरी गाउँबाट चारवटा बालिसम्म मगर, रुन्डेगरी एकमा रहनुभएको भाइ मौसम मगर, रल्पा तिर पनि साथमा रहनुभएका सुजन ओली, सरकुजन नगरपालिका नौमा रहनुभएका दिवेश मगर लगायत रेडियो नेपाल डाङ लेखबेसीको भागा सुनेर बस्नुभएको सबैलाई सम्झाउँदै जान्छु। नमस्ते।
0: नमस्कार। सम्झिनु भएको थियो जीवन साङ्गीतिक मगर भन्दै हुनुहुन्थ्यो प्युठानबाट, भमरा भन्ने बोलको गीत चाहिँ रोजाइमा पार्नु भएको छ। अब पालो तपाईँको छ 82 5 60 54 54 टेलिफोन नम्बर डायल गरेर आउन सक्नुहुनेछ है। हामीलाई फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.ump.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुन्न सक्नुहुन्छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ है। फरक बार फरक श्रृंखलाको साथमा तपाईँको माझमा आउने गर्दछौ। आज पनि शुक्रबार श्रृंखलामा छु, तपाईँकै रोजाईको फाका सुन्ने श्रृंखलामा छु। आफूलाई मन परेको लोक फाका चाहिँ आजको श्रृंखलामा चाहिँ रोज्न सक्नुहुनेछ। बाहिरतिर अधेरो अधेरो गरिरहेको छ, कतिपय साथीहरू गोठालोतिर पनि जानु भएको छ होला है। सुनिराख्नु भएको छ भने हामीलाई कन्ट्याक्ट पनि गर्न सक्नुहुनेछ भने कतिपय साथीहरू घरैसी काममा व्यस्त हुनुहुन्छ होला, सो हजुरहरू आउनुभयो भने पक्कै पनि हामी जोडिनेछौ। सो यति बेला चाहिँ जीवन साङ्गीतिक मगरको रोजाइमा परेको फाका भमरा भन्ने बोलको गीत चाहिँ हामी प्रस्तुत गर्छौ, त्यस पछाडि आउने नै छौ। सुन्दै गर्नुहोला।

0: हामी ठोकी तपाईँको माझमा प्रस्तुत गरेका थिए। पछि पुनः स्वागत छ रेडियो कार्यक्रम लगबिसीको फाकामा। छु मलाई टेक्निसियनबाट चाहिँ प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म। कार्यक्रम प्रस्तोता अमृता डागी बाँकी साथ तपाईँको छ। हामीलाई फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.rmp.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुन्न सक्नुहुन्छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ। फरक बार फरक श्रृंखलाको साथमा तपाईँहरूको माझमा आउने गर्दछौ। आज भने शुक्रबार श्रृंखलामा छु। तपाईँकै रोजाईको भाकाहरू प्रस्तुत गरिरहेका छौ। आफ्नै मन परेको लोक भाका आजको श्रृंखलामा सुनाउन सक्नुहुनेछ। हजुरहरू पनि जोडिन चाहिँ नबिर्सिनु होला। के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, सबैजना साथीहरू आफ्नो काममा व्यस्त हुनुहुन्छ होला, सुस्थ हुनुहुन्छ होला, रेडियो सुनिराख्नु भएको छ भने कन्ट्याक्ट चाहिँ गर्न सक्नुहुनेछ। यति बेला टेलिफोनमा कुनै सहभागी साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। नमस्कार।
1: नमस्ते नमस्कार, शुभ आशीर्वाद है त।
0: नमस्ते नमस्कार, हजुरको शुभ नाम?
1: म गोराइचार गोगलीबाट राजा
0: साथी। राजाजी बोल्नु भयो, सन्चो हुनुहुन्छ नि? अनि के गर्दै हुनुहुन्छ राजाजी? ओके, घरमा काम गर्दै हुनुहुन्छ, हामीलाई पनि सुनिराख्नु भएको छ। नास्ता खानुभयो? खानु भएको छैन है। आज कुन गीत रोज्नुहुन्छ हाम्रो राजाजीले?
1: मेरो माया कहाँ होला भन्ने गीत बजाइदिनु होला।
0: मेरो माया कहाँ होला है? ओके, ठिक छ, एकछिन पछाडि हामी पक्की पनि बजाउनेछौँ आफ्नो सँगसाथीमा। सम्झिनुहोस् भन्दै थिए, गइसक्नु भएको छ। मेरो माया कहाँ होला भन्ने बोलको गीत रोज्नु भएको छ राधा आचार्यले। तपाईँलाई मनपर्छ भने 082-5650 टेलिफोन नम्बर डायल गरेर समर्थन सहित जनाउन सक्नुहुनेछ है। मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म। कार्यक्रम प्रस्तुता अमृता डागी बाँकी साथ तपाईँको छ। यति बेला फोनमा अर्को सहभागी साथी, उहाँलाई स्वागत गरौँ। नमस्कार।
2: नमस्कार
0: हजुर। नमस्कार, शुभ नाम?
2: भराई पन्ध्र रतनपुरबाट टोपेन्द्र नेपाली।
0: टोपेन्द्र नेपाली आउनुभयो है?
2: हजुर।
0: टोपेन्द्रजी सन्चो हुनुहुन्छ नि? के गर्दै हुनुहुन्छ हाम्रो टोपेन्द्रजीले?
2: कार्यक्रम सुनेर बसिराखेको, गीत रोज्ने भनेर लगाएको, राधाजीले लगाल्नुभयो, त्यसपछि समर्थन
0: जनाएको। ठिक छ, एकदमै मिठो गीत रोज्नु भएको छ। मेरो माया कहाँ होला भन्ने बोलको गीत चाहिँ तपाईँलाई पनि पक्कै मनपर्छ होला है?
2: एकदम पर्छ,
0: हो नि, एकदमै मिठो गीत चाहिँ रोज्नु भएको छ। ल, समर्थन जनाउनुहोस् आफ्नो सँगसाथीलाई, सम्झिनुहोस् है।
2: मैले रोज्न पाल भए सिउरियाले काठमाडौँ हेर्दा हेर्दै भन्ने लाग्यो
0: मलाई भने थिएँ। अर्कोचोटि पक्कै पनि तपाईँले रोज्न पाउनुहुनेछ है?
2: हजुर हजुर हजुर। सर्वप्रथम त हजुरलाई
0: धन्यवाद,
2: भागवतलाई, अनि राधा आचार्य, मुस्कानजी, आरआर मगर लगायत मलाई गोविन्द नेपाली भनेर चिन्ने नचिन्ने सम्पूर्ण साथीलाई
0: छोट्यो। नमस्कार, सम्झिनु भएको थियो टोपेन्द्र नेपाली रतनपुरबाट फोन्दै हुनुहुन्थ्यो, समर्थन जनाएर गइसक्नु भएको छ। भोपालो तपाईँको छ 082-5650 टेलिफोन नम्बर चाहिँ डायल गरेर आउन सक्नुहुनेछ। मेरो माया कहाँ होला भन्ने बोलको गीत चाहिँ रोजैमा पारिसक्नु भएको छ। हजुरहरूले चाहिँ समर्थन जनाउनु पर्ने हुन्छ। यति बेला टेलिफोनमा अर्को सहभागी साथी, उहाँलाई स्वागत गरौ। नमस्कार।
3: नमस्कार।
0: नमस्कार, शुभ नाम?
3: मिन बहादुर घरती मगर, घोराई 19 बाट।
0: मिन बहादुर घरती मगर है?
3: हजुर हजुर।
0: मिन बहादुरजी सन्चै हुनुहुन्छ नि?
3: हजुर सन्चै।
0: अनि के गर्दै हुनुहुन्छ?
3: ए, अहिले यसो घाम छ हल्का, त्यही भएर बसेको।
0: ओके, बसिराख्नु भएको छ, नास्ता खाइसक्नु भयो?
3: हजुर हजुर।
0: ठिक छ, आज आउनु भएको छ, पहिलोचोटि आउनु भएको हो?
3: हजुर, पहिलोचोटि।
0: एकदमै हामीले चाहिँ रोजाइमा पारिसक्नु भएको छ राधा आचार्यले चाहिँ मेरो माया कहाँ होला भन्ने बोलको गीत चाहिँ तपाईँले चाहिँ पक्कै पनि मनपर्नेछ आफ्नो सँगसाथीलाई चाहिँ, सम्झिनुहोस् है। सुरु गर्न सक्नुहुन्छ।
3: भन्दै छुट्यो
0: है, हस्। नमस्कार, सम्झिनु भएको थियो मीन बहादुर खर्ती मगर फराईबाट फन्दै हुनुहुन्थ्यो समर्थन जनाएर चाहिँ गइसक्नु भएको छ है. सो यति बेला चाहिँ राधा आचार्यले रोजाईमा पार्नु भएको मेरो माया कहाँ होला भन्ने बोलको गीत चाहिँ प्रस्तुत गर्छु. टोपेन्द्र नेपाली र मीन बहादुर खर्ती मगरले चाहिँ समर्थन जनाउनु भएको भाका प्रस्तुत गर्छु. त्यस पछाडि आउने छौ, सुन्दै गर्नुहोला.

अह एकदमै मिठो गीत चाहिँ प्रस्तुत गरेका थियौ, मेरो माया कहाँ होला भन्ने बोलको गीत चाहिँ तपाईँको माझमा प्रस्तुत गरेका थिए। गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम लेखबेसीको फाकामा छ। मलाई टेक्निसियनबाट चाहिँ प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने श्री आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुता अमृता डागी। बाँकी साथ तपाईँको छ अब भने तपाईँको माझबाट छुटेर जाने बेला भइसकेको छ। यतिजेलसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोता साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। सहभागिता सुनाएर आफूलाई मनपर्ने गीत रोज्नुहुने र समर्थन जनाउनुहुने साथीहरूलाई पनि विशेष विशेष धन्यवाद दिन चाहन्छु। र टेक्निसियनमा साथ दिनुहुने टेक्निसियन मित्र हुनुहुन्छ प्रदीप अधिकारीले पनि विशेष विशेष धन्यवाद भन्दै आजको श्रृंखला कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव पनि प्रतिक्रिया दिन नबिर्सला भन्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तोता अमृता डागीलाई पनि विदा दिनुहोस्। नमस्कार।

0: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
2: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
3: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लागे नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानु। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
3: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान।
4: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही दाल,
6: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98 4 77 27 977
7: र 98 5 78 30 6 8 9।
8: के तपाईँलाई हिमपाट वा पोल चाहिएको छ?
9: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
8: हाम्रा विशेषताहरू:
9: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
8: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
9: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने।
10: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
8: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीवित रोड, खोराही दाङ।
11: फोन 562-521।
8: सम्पर्क मोबाइल
10: 98-578-32-819
12: र 98-578-32-223।
13: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
14: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
13: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेसन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
15: सम्पर्क स्थान घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि।
16: फोन नम्बर 082-563-479,
15: मोबाइल नम्बर 98-494-67-487।
17: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा, अब सिभिल फर्मा घोराही दाङमा।
18: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
17: डाक्टरद्वारा दिइने सेवाहरू:
18: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
17: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
18: सम्पर्क मोबाइल नम्बर 98-578-44-722, 98-578-35-060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दान।
19: मध्यपश्चिम टाइम चेक, यति बेला अपराह्नको 4 बजेको छ।

अपरान्ह 4 बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। काभ्रेको बुच्चाकोटमा बस दुर्घटना हुँदा 7 जनाको ज्यान गएको छ। बनेपाबाट रोसी गाउँपालिकाको खर्पा चोकका लागि छुटेको 23X8398 नम्बरको बस नमबुद्ध नगरपालिका 2 बुच्चाकोटमा दुर्घटना भएको हो। दुर्घटनामा 7 जनाको ज्यान गएको र ज्यान गुमाउनेको परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय काभ्रेले बताएको छ। दुर्घटना भएको बस अरणीको यातायातको हो। घटनास्थलमा अहिले उद्धार कार्य भइरहेको छ। प्रहरीका अनुसार 16 जनालाई उद्धार गरी धुलीखेल अस्पतालमा पठाइएको छ। बसमा कतिजना चढ़ेका थिए खुल्न सकेको छैन। बस चालकले प्रहरीलाई बताए अनुसार 25 देखि 30 जना यात्रु रहेको प्रारम्भिक विवरण छ। दुर्घटनाको थप विवरण आउन बाँकी छ। एक समय रोजगारीको खोजीमा साउदी अरब पुगेका सल्यानका रेशम ओली अहिले भने आफ्नै गाउँमा फलफूल खेती गरेर राम्रो आमदानी गरिरहनु भएको छ। वैदेशिक रोजगारीबाट फर्किएपछि उहाँले थालेको फलफूल खेतीले अहिले घर आँगन मात्र होइन गाउँघर चर्चा कमाएको छ। विशेष गरी भारतबाट ल्याइएको कलमी आरू यति बेला उहाँको घर आँगनबाट नै बिक्री भइरहेको छ। छत्रेश्वरी गाउँपालिका 2 दहखोला साउने पानी टोलका ओलीको आँगनको डिलमा लगाइएका आरूका बोट यति बेला फलले लटरम्म भएका छन्। हेर्दा आकर्षक स्वादमा मिठो र स्थानीय आरू भन्दा फरक विशेषता भएको यो आरूको खोजी गर्दै ग्राहकहरू घरसम्म पुग्छन्। बजार लैजानु पर्ने झन्झट छैन। फल पाक्ना साथ घरबाट बिक्री भइरहेको छ। ओलीका अनुसार उहाँका बुबाले केही वर्ष अघि भारतको जम्मू कश्मीरबाट कलमी बिरूवा ल्याउनु भएको थियो। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 नतिजा असार 2 साताभित्र सार्वजनिक गर्ने तयारी थालेको छ। बोर्डका अनुसार परीक्षा नतिजा सार्वजनिकका लागि सबै कामहरू लगभग अन्तिम चरणमा पुगेका छन्। बोर्डका प्रवक्ता जयन्ती सत्यालले उत्तर पुस्तिका परीक्षणको काम सकिएको बताउनु भएको छ। उहाँका अनुसार नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको छ। उत्तर पुस्तिका परीक्षण सकिएको छ। एन्ट्री रुजुको काम भइरहेको छ। सम्भवत असारको पहिलो हप्ता नभए 2 साताभित्र सार्वजनिक गर्ने गरी काम अघि बढ़ेको जनाइएको छ। कक्षा 12 परीक्षा गत वैशाख 14 गते भएको थियो। परीक्षामा 4,18,000 जना सहभागी भएका थिए। र लुम्बिनी प्रदेश सरकार मन्त्री परिषदको बैठक सम्पन्न भएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बिहिबार बेलुका बसेको बैठकले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी नियमावली 2083 स्वीकृत गरेको छ। सरकारका प्रवक्ता तथा स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरेका अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको उक्त नियमावली मन्त्री परिषदबाट स्वीकृत गरिएको हो। नयाँ नियमावली लागू भएसँगै बजेट कार्यान्वयन तथा वित्तीय व्यवस्थापनलाई थप प्रभावकारी र सहज उत्तरदायी बनाउने अपेक्षा गरिएको अवस्था। प्रान्त 4 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।

0: एकानब्बे थुप्लो चार मेगा अर्थमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम
1: होइन भाइला लखर लखर कहाँ हिँडेस
2: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
1: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
2: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
1: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछले
2: ल ल काका गइहाले म
3: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
2: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
3: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 9849987741
4: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिङ वाटर
5: स्वर्गद्वारी ड्रिंकिङ वाटर
4: हाम्रा सेवाहरू
5: एक लिटर र बीस लिटर जारको व्यवस्था
4: अर्डर अनुसार खाली बोतलको उत्पादन
5: बीस लिटर जारमा होम डेलिभरी सेवा
4: सम्पर्क स्वर्गद्वारी ड्रिंकिङ वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-563-021 र होटल दाङगारी नजिक जीवन चौधरी मोबाइल नम्बर 9848-62-375
5: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस् विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा
1: विशेषज्ञ डाक्टरी सेवाहरू
5: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
6: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
1: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
1: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहीदाङ
5: सम्पर्क फोन 082-595-079 मोबाइल नम्बर 9847810030 र 9829-54555
7: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
8: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
7: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
8: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
7: हुलासले बनाउँदैछ परिवार एक साथ
9: नेपाली जुत्ता घर
2: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
9: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%-50% बम्पर छुट
2: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
9: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली हुराही दाम
2: सम्पर्क मोबाइल नम्बर 9857771546

0: का बेस्ट प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ बाथरोग एण्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
2: बिस्तारै जोर्नीहरू र औँलाहरू बाङ्गिँदै जाने
3: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
2: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने
3: छालामा दागहरू आउने कपाल झर्ने
2: शरीर फुल्ने र चिलाउने हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
3: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
2: बारम्बार गर्भपतन भएमा
3: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
2: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
3: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
2: बिना कारण शरीर

0: हुन सक्छ।
1: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
0: कम उमेरमा हृदयघात, मुटु रोग भएमा,
1: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
0: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
1: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: फोन नम्बर 0825916770,
0: मोबाइल नम्बर 98578343123। परीक्षित फार्मेसी दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।

0: दुख्यो
1: मम्मी मेरो दाँत बाङ्गो आयो साथीले सधैँ जिस्काइरहन्छन् स्कुलमा जान लाज लाग्ने भइसक्यो
2: हेलो श्रीमानज्यू मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजे एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि लौ हिँड
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल खोराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला
4: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ
5: सावधान उस्ता उस्तै नामबाट नझुकिनुहोला है बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै
3: सम्पर्क फोन नम्बर 0825902222
1: रोड सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश
7: स्वदेश तथा विदेशका फाइभ स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
8: क्षेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो
7: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
8: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ नोट सिट र समय एकदमै सीमित छ आजै सम्पर्क गर्नुहोस्
7: तालिममा दिइने विषयहरू
8: स्पेसल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
7: स्पेसल सेफ तालिम
8: जापानिज सुशी तालिम
7: र वेट्रेस
8: टुरिस्ट गाइड
7: हाम्रा विशेषताहरू
8: स्वदेश तथा विदेशका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
7: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
8: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
7: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
8: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
7: सम्पर्क मोबाइल 9841017090
8: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल
9: भर्ना खुल्यो
10: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
9: हाम्रा विशेषताहरू
10: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
9: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
10: शान्त तथा पारिवारिक वातावरण भएको
9: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
10: तिहार सुशासन राम्रो व्यवस्था भएको
9: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने
10: घरको जस्तै माया पाउने
11: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
1: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल राई उपमा नगरपालिका 15 दाङ चेक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
11: सम्पर्क फोन नम्बर 0825563387 सम्पर्क मोबाइल नम्बर 9869686303 र 9862625183
12: मध्य पश्चिम ट्याङ्क यति बेला बेलुकीको 5 बजेको छ।

राम राम सन्झे पाँच बजे थारू भाषक मध्यपश्चिम खबरमा शारीक राम चौधरी हार्दिक स्वागत बा। नेपाल विद्यार्थी संघ लुम्बिनी प्रदेशले लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यसे भेट गरिकन आगामी आर्थिक वर्षको बजेटमा विभिन्न सवाल हन समेट वाकरकलाग बजेट विनियोजन गर माग गरिराखल। नेपाल विद्यार्थी संघको लुम्बिनी प्रदेश अध्यक्ष कुलराज पोखरेलको नेतृत्वमा गैलक विद्यार्थीको नक एक टोलीसे शिक्षा क्षेत्रमा पर्याप्त बजेट विनियोजन गरिकन शिक्षा क्षेत्रको सुधार गर, सार्वजनिक निकायमा पारिश्रमिक सहितको परीक्षार्थी नियुक्ति गर, विद्यालयमा जारी रहेको दिवा खाजा कार्यक्रम हन गुणस्तरीय प्रभावकारी बनाइकला मागकै राखल। उस्तंका सूचना प्रविधि तथा नवप्रवर्तनको कार्यक्रम सञ्चालन गरिकन युवा उद्यमशीलता कार्यक्रम सञ्चालन गर, यातायात क्षेत्रका भाडामा विद्यार्थीहरूलाई छूट प्रदान गर, मनसून जन्य विपदकलाको पूर्व तयारी ओ पर्याप्त बजेटको विनियोजन गर, फेर नेपाल विद्यार्थी संघका टोलीसे मुख्यमन्त्री आचार्य हन ध्यानकर्षण करागिल्बा। विद्यार्थीको ध्यानकर्षण पत्र बुझ्दै लुम्बिनी प्रदेशको मुख्यमन्त्री आचार्यसे बजेटका सीमितता ओ स्रोत हन आधार मानकन विद्यार्थीको नक माघन सम्बोधन गर, हर सम्भव प्रयास गर्न बटुवा राख्ल। दाङमा एक साताको अवधिमा 10 जना फरार प्रतिवादी पक्राउ परलबाट, फैसला कार्यान्वयन हुन प्रभावकारी बनिन उद्देश्यसे दाङ प्रहरीसे एक साताको अवधिमा विभिन्न मुद्दामा अदालतसे फैसला हुकन फरार रहेका 10 जना प्रतिवादी हुकनकला पक्राउ करलक हो। 21 गतेसे जेठ 28 गतेसम्म जिल्ला प्रहरी कार्यालय दाङ तथा माथतका प्रहरी एकाइसे खड्गिलक टोलीसे विशेष खोज तलाश अभियान सञ्चालन गरिकन विभिन्न मुद्दाका फरार प्रतिवादी हुकनकला पक्राउ करलक। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक डाक्टर हेम बहादुर केसी जानकारी दिएरख उहाँको सरात पक्राउ पर्लक 10 जनासे कुल 9,300 रूपियाँ जरिवाना असूल करगेलबा। हुकनक विरूद्ध अदालतले 6 वर्ष 2 दिन कैद सजाय फैसला करलक प्रहरी जना राखल। पक्राउ पर्लक प्रतिवादी हुकनकला फैसला कार्यान्वयनकला दाङ जिल्ला अदालतमा पेश करगेलबा। प्रतिवादी हुकनक खोजी तथा पक्राउ अभियान हन आगामी दिनमा फेरि निरन्तरता देजिना जिल्ला प्रहरी कार्यालय दाङ जना राखल। ग्रामीण महिला उत्थान केन्द्र दाङसे सिकलसेल प्रभावित हुकनकला दुखाई व्यवस्थापन सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिराखल। राप्ती सोनारी गाउँपालिका साथ फतेपुर स्वास्थ्य चौकीका इन्चार्ज मनोज कुमार मिश्र ओ सिकलसेलका फोकल पर्सन कालुराम थारूसे सहजीकरण करलक कार्यक्रममा सिकलसेलका विरम्य हुकनक दुखाई कम करकला विशेषत खानपान ओ आहार विहारमा ध्यान दिए पर्ना बटुति शरीरको दुखाई पानीसे कम होइना हुइलक होर्से मान्य मनीसे पिना पानी से फे सिकल सेलको बेरम्या कनक्से 2 गुणा बढ़ी पानी पिए पर्न आवश्यकता रलक उहाँका काहिरलहिन। वस्ताउका शरीरको दुखाई कम करकला गाउँ समाजमा शरीर मालिश गर्न धामी झाँक्री गुरूवा कहाँ पुग्न चलन बा असिन अन्धविश्वास गर्ने पर ओ अनिफस सक्कुझैनला अनुरोध करल रह। सिटामोल वा डाक्टर हुकनक दिलक सल्लाह बुमजिम औषधि सेवन कर पर्न श्वास फेर फेर गाह्रो दुखाई बढ़ी हुँदासे तुरन्त अस्पताल जाइ पर्न समेत अभिमुखीकरण कार्यक्रममा सहभागी हुकनकसे महिनावारीमा हुना दुखाई गडबड़ी थाइरोइड सुगर रोग सिकल सेलको विरम्य हुकनकला खेल रगत चढ़ाई पर्ना हो कि वा अर कना पाल पाल कैकन प्रश्न करल रह कलसी ऊ प्रश्नको जवाब समेत थारूसे दिएल रह। ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आसमानी चौधरीका अध्यक्षता तथा बाँकी जिल्लाका राप्ती सोनारी गाउँपालिकाको वडा नम्बर 7 का अध्यक्ष रामलखन थारूको वर पाहुनामा शुरू हुने कार्यक्रममा सिकल सेलको विरम्य हुकनकसे दुखाई व्यवस्थापन करकला अपनाई पर्ना सावधानीका बारेमा जानकारी गराइल रह। नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा दाङका आयोजनामा क्षयरोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न हो रहल। संस्थाको सभापति खिमलाल डाङ्गीको अध्यक्षता तथा घोराई उपमहानगरपालिका वडा नम्बर 16 का कार्यवाहक अध्यक्ष पद्मा चौधरीको बरपौनामा अभिमुखीकरण कार्यक्रम सम्पन्न हुलक हो। ऊ अवसरमा कार्यक्रमका प्रमुख अतिथि चौधरीसे क्षयरोग निवारण संस्था तथा सरकारी स्तरसेफे क्षयरोग नियन्त्रण तथा निवारण गर विभिन्न प्रयास गर बेर्फे आकर संक्रमण दर स्वाचल अनुसार न्यूनीकरण गर निशेकल घोर्से कार्यक्रम हन आही विस्तार कर पर्ना बटवाल रह। कार्यक्रममा घोराई 16 करौती डाँडामा रलक शहरी स्वास्थ्य केन्द्रका फोकल पर्सन प्रकाश आचार्य नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा दाङका प्राविधिक विष्णु पुन लगायतले सहभागी हुनकला प्रशिक्षण दिएल रह। कार्यक्रममा घोराई 16
नेपाल सेरोको निवारण संस्था दाङको उपसभापति राजकुमार थापाको स्वागत मन्तव्य शेष रोहिलक अभिमुखीकरण कार्यक्रमको सहजीकरण संस्थाको सचिव लाल बहादुर आरसी से करल रह उक्त कार्यक्रममा ज्येष्ठ नागरिक तथा महिलाको नक समेत सहभागिता रहल रह ओ काभ्रेक बुक्चाकोटमा बस दुर्घटना हुबेर सातजनाको ज्यान गइरहल बनेपासी रोशी गाउँपालिकाक खारपाचो कलाक छुटलक बा तीन ख 83-98 नम्बरको बस नमो बुद्ध नगरपालिका दुई बुच्चाकोटमा दुर्घटना हुलक हो। नेपाल क्षयरोग निवारण संस्था दाङक उपसभापति राजकुमार थापाको स्वागत मन्तव्य शेष रोहिलक कार्यक्रमको दुर्घटना संस्थाको सभापति नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा दाङका आयोजनामा क्षयरोग सम्बन्धी आयोजनको कार्यक्रम सम्पन्न हो रहल। संस्थाका सभापति खिमलाल डाङ्गीको अध्यक्षता तथा घोराई उपमहानगरपालिका वडा नम्बर 16 कार्यवाहक अध्यक्ष पद्मा चौधरीको बरपौनामा कार्यक्रम अभिमुखीकरण कार्यक्रम सम्पन्न हुल रह रुठा ताजुक थारूभाषक मध्यपश्चिम खबर अत्रह कालसुन ज्याफे थारूभाषक मध्यपश्चिम खबर सुन सेक्ने बाटी अकृषक खबर अनुसार समाचार कक्ष कसकु संग्रहणसँग म शालिक राम चौधरी विदाहीटु रिरी मध्यपश्चिम उनिटी रवि राम राम।

0: 91 4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहियो नि, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
1: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही दाग,
8: प्रोप्राइटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98 4 78 27 977
9: र 98 5 78 30 6 8 9।

0: Via Netco, buy one gift one free offer ma. 3 महीना को 125 Mbps internet जो 2700 में खरीद करता. Free internet package. नया चरण को लागी gift करने मौका. सफल referral ma. आपको लागी 1 महीना free internet. Via Net. अब सबै connected.
1: MBBS MD न्यूरोसाइकाटिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ.
2: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्.
1: डाक्टरद्वारा दिइने सेवाहरू
2: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
1: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
2: मन आत्तिने डराउने तर्सिने

0: 9013 98095 12871
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: नेपाली जुत्ता घर
3: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
2: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
3: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
2: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली हुराही दाङ।
3: सम्पर्क मोबाइल नम्बर 98577-71546।
4: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
5: सिटी भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
4: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
5: अब दामको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
4: तालिममा दिइने विषयहरू
5: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
4: स्पेशल सेफ तालिम
5: जापानिज सुशी तालिम
4: र वेट्रेस
5: टुरिस्ट गाइड।
4: हाम्रा विशेषताहरू
5: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
4: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
5: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
4: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
5: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ।
6: अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ।
4: सम्पर्क मोबाइल 98410-17-09 98410-17-09।
5: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल।

0: बेस्ट प्रोडक्टहरु कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल विथ बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ हैन
0: अड्गुरी
2: खुल्यो खुल्यो खुल्यो परिचित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
2: बिस्तारै जोर्नीहरू र औलाहरू बाङ्गिँदै जाने
3: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
2: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने
3: छालामा दागहरू आउने कपाल झर्ने
2: शरीर फुल्ने र चिलाउने हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
3: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
2: बारम्बार गर्भपतन भएमा
3: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
2: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
3: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
2: बिना कारण शरीरको तौल घटेमा
3: ढाड दुखेमा कम्मर दुखेमा
2: गाउट तथा युरिक एसिडको समस्या
3: बारम्बार आँखा रातो भएमा
2: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
3: बारम्बार लामो समयसम्म ज्वरो आएमा
2: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
3: लामो समयदेखि छाला कडा भएमा
2: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
3: युवा अवस्थामा पक्षघात भएमा
2: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
3: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
2: कम उमेरमा हृदयघात मुटु रोग भएमा
3: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
2: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
3: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: फोन नम्बर 082591

0: Patro, patro, red chakatro, no it like pro. Rasita pao from 2 and 4. Sanchayas ma hamro patro. Nepal ma sarvadik download gariyeko hamro patro app. Tapai ka lagi sadai sajilo, sabai sajilo. Tapai pani download garnuhos. Kineki yesma sabai cha.
1: Ghar ghar ani grihiniko saath. Hulasle banaudai cha pariwar eksa.
2: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
1: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
2: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
1: हुलासले बनाउँदैछ परिवार एकसाथ

0: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
1: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
1: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जीव दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
0: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
1: सम्पर्क मोबाइल नम्बर 9857744722, 9857735060। सम्पर्क सिभिल फर्मा, घुराही 15, सड़क विभाग रोड, दाङ।

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-55।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवानद्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिच्यामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
10: अन्य छ विशेषज्ञ डाक्टरी सेवाहरू: कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
11: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-561-6683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700।
12: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
14: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
15: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
16: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
17: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
18: इन्डोस्कोपी सेवा
17: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराई दाङ, फोन नम्बर 082-560-734 र 082-560-138।
19: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
20: विशेषज्ञ डाक्टरी सेवाहरू:
19: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
20: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
21: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
20: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
19: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
20: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
19: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98-478-10-030 र 98-29-54-555।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
6: हाट जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा
0: दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
18: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
0: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
22: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
23: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
21: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-6994। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
24: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-008-804, 98-43-008-804, www.pashupatiicare.com।
25: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
21: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स घोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
25: डाक्टरद्वारा दिइने सेवाहरू:
21: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गराउने सिँगान आउने, हाच्छिउ आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
25: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
21: घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, तङसिल आइरहने,
25: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
21: नोट: धेरै ठाउँ जताएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला। बिरामी जाँच हुने मिति: यही जेठ 30 गते शनिबार, समय बिहान 10 बजेदेखि।
25: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
21: नोट: सर्जन डाक्टर राजीव ढकालद्वारा हरेक दिन चेक जाँच गरिन्छ र साथै कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
25: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 14 बाल मन्दिर चोक दान। सम्पर्क फोन नम्बर 98-479-5193 र 98-128-9028।
26: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
27: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
26: हाम्रा विशेषताहरू:
27: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
26: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
27: शान्त तथा पारिवारिक वातावरण भएको,
26: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
27: तिहार सुसारको राम्रो व्यवस्था भएको,
26: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
27: घरको जस्तै माया पाउने,
28: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
29: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, सहित गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
28: सम्पर्क फोन नम्बर 082-563-387, सम्पर्क मोबाइल नम्बर 98-669-86-303 र 98-62-25-183।
30: खुसीको खबर।
31: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
30: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
2: होइन कसलाई के भयो?
3: हजुर बुबा अलि सिरियस हुनुभयो, आइसियु चाहिन्छ रे, त्यसैले नेपालगञ्ज लैजान हिँडेको।
2: कहाँ नेपालगञ्ज दौडाउन लागेको? हाम्रै दाङ घोराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आइसियुहरू छन् नि, अनि किन कुरै नबुझी दौडेको?
3: ल ल एम्बुलेन्सलाई घोराही गोगले भानपुरतिर मोड्नुहोस् त, यही यस्तो आइसियु सेवा भएको थाहा नभएर धन्न हजुर बुबाको ज्यान समय र पैसा बर्बाद नभएको।
2: घोराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआइसियु, बच्चाका लागि पीआईसीयु लगायत 60 आइसियु सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्।
3: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घोराही बर्गदुवा दाङ, सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
4: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
7: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
4: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ, सम्पर्क फोन नम्बर 082-595-829, सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
8: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
9: हाम्रा सेवाहरू
8: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
9: छाती दम निमोनिया खोकी छेरो
8: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
9: मधुमेह सुगर मृगौला रोग पिसाब
8: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
9: डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दिइने सेवाहरू
8: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
9: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
8: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
9: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
8: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
9: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
8: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
9: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
8: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिन्छाहरू आउने तथा थाइराइड
9: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
4: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98-478-26-001। अब छाला यौन रोग तथा सौन्दर्य सम्बन्धी सम्पूर्ण उपचार सेवा दाङमै।
3: यदि तपाईलाई शरीर चिलाउने दाग दुबी पुरानो घाउ डन्डी फोर साया पोतो कपाल झर्ने समस्या सोरायसिस एलर्जी तथा फंगल संक्रमण महिला तथा पुरुषमा देखिने यौन रोग सम्बन्धी समस्या छ भने अब चिन्ता नगर्नुहोस्।
4: छाला तथा यौन रोग विशेषज्ञ डाक्टर रमेश शर्मा पौडेल एमबीबीएस एमडी नेपालगञ्ज मेडिकल कलेज कोहलपुर बाँकेबाट सेवा प्रदान गर्दै आउनुभएका अनुभवी विशेषज्ञ
3: प्रत्येक महिनाको पहिलो शनिबार बिहान 11 बजेदेखि बेलुका 6 बजेसम्म
4: स्थान राधेकृष्ण लाइफ केयर फार्मेसी कोराही 15 तुलसीपुर चौक दाङ
9: सम्पर्क मोबाइल नम्बर 98-649-88-840 र 98-062-096-61।
3: स्वास्थ्यमा लापरवाही होइन समयमै विशेषज्ञको सल्लाह लिनुहोस्।
1: होइन माइला, लखर लखर कहाँ हिनिस?
5: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
1: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
5: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
1: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
5: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
11: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98498877141।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम ट्रान्ड चेक यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी सुशीला ओलीसँगै अमर क्षितिजको तपाईंलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: राप्ती गाउँपालिकाद्वारा स्थानीय उत्पादनको प्रवर्धन, स्वरोजगारका अवसर बारे जानकारी गराउन एक दिने कृषि पशु उद्यम तथा रोजगार प्रदर्शनीको आयोजना, उत्कृष्ट किसानलाई नगद सहित सम्मान।
1: विभिन्न सवालहरूलाई समेट्न र त्यसका लागि बजेट विनियोजन गर्न नेपाल विद्यार्थी संघको माग। लुम्बिनी प्रदेशका 4 जिल्लामा असार 1 गते सार्वजनिक विदा हुने।
0: दाङमा 1 साताको अवधिमा 10 जना फरार प्रतिवादी पक्राउ। सरकारले पर्याप्त मात्रामा रासायनिक मल खरिद नगर्दा यस वर्ष पनि दाङमा रासायनिक मलको अभाव।
1: र राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा 12 को नतिजा असार 2 साताभित्र सार्वजनिक गर्ने तयारी।
0: अब खबर विस्तारमा।
1: दाङको राप्ती गाउँपालिकाको आयोजनामा स्थानीय उत्पादनको प्रवर्धन, कृषि तथा पशुपालन क्षेत्रको आधुनिकीकरण तथा उद्यमशीलता र रोजगारी तथा स्वरोजगारीका अवसर बारे जानकारी गराउने उद्देश्यले आयोजित कृषि पशु उद्यम तथा रोजगार प्रदर्शनी 2083 आज सम्पन्न भएको छ। राप्ती गाउँपालिका कार्यालय परिसरमा सञ्चालन गरिएको प्रदर्शनीमा स्थानीय कृषक, उद्यमी, विद्यार्थी, बैंक, कृषि सहकारी संस्था तथा विभिन्न सरकारवाला निकायको सहभागिता रहेको थियो भने कृषि उत्पादन, कृषि औजार तथा प्रविधि, उन्नत जातका पशुपन्छी, स्थानीय हस्तकला तथा लघु उद्योगका उत्पादन सम्बन्धी 37 वटा स्टल राखिएका थिए। गाउँपालिकाले उत्कृष्ट गहुँ उत्पादन गरी प्रथम हुने, वडा नम्बर 9 की लक्ष्मी लुङ्गे द्वितीय हुने, वडा नम्बर 6 का धनराज चौधरी र तृतीय हुने, वडा नम्बर 6 कै सुखदेव चौधरीलाई क्रमशः 12,000, 10,000 र 8,000 रूपियाँ नगद पुरस्कार सहित मकै रोप्ने मेसिन, कोदालो तथा सम्मान पत्र प्रदान गरिएको थियो। साथै सान्त्वना स्थान हासिल गर्ने अन्य 4 जना कृषकलाई पनि मकै रोप्ने मेसिन, कोदालो र सम्मान पत्र प्रदान गरिएको थियो। करिब 600 जनाले अवलोकन गरेको प्रदर्शनीबाट स्थानीय उत्पादनको प्रवर्धन, कृषि तथा पशुपालन क्षेत्रको आधुनिकीकरण र उद्यमशीलता विकासमा थप सहयोग पुग्ने अपेक्षा गरिएको गाउँपालिकाले बताएको छ। कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले कृषि, पशुपालन, उद्यमशीलता र रोजगारीलाई एकीकृत रूपमा विकास गर्न यस्ता प्रदर्शनी प्रभावकारी माध्यम बन्ने बताउनुभयो। उहाँले समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि उत्पादनमुखी कृषि, स्वरोजगार र स्थानीय उद्यमको विकास आवश्यक रहेको उल्लेख गर्नुभयो। ग्रामीण अर्थतन्त्रलाई मजबूत बनाउन कृषक तथा उद्यमीलाई प्रोत्साहन गर्ने नीति गाउँपालिकाले अवलम्बन गरेको बताउँदै उहाँले विदेशी उत्पादन प्रतिको निर्भरता घटाई स्थानीय तथा स्वदेशी उत्पादनको प्रयोग र बजारीकरणलाई प्राथमिकतामा दिनुपर्नेमा जोड़ दिनुभयो। त्यस्तै प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकले प्रदर्शनीले स्थानीय उत्पादनको प्रचार प्रसार, नवीन प्रविधिको हस्तान्तरण तथा उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताउनु भएको थियो। प्रदर्शनीमा सहभागीहरूले कृषि तथा पशुपालन क्षेत्रमा प्रयोग भइरहेका नवीन प्रविधि, स्थानीय उत्पादन तथा उद्यमका गतिविधिबारे जानकारी लिएका थिए।
0: नेपाल विद्यार्थी संघ लुम्बिनी प्रदेशले लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यसँग भेट गरी आगामी आर्थिक वर्षको बजेटमा विभिन्न सवालहरूलाई समेट्न र त्यसका लागि बजेट विनियोजन गर्न माग गरेको छ। नेपाल विद्यार्थी संघका लुम्बिनी प्रदेश अध्यक्ष कुलराज पोखरेलको नेतृत्वमा गएको विद्यार्थीको एक टोलीले शिक्षा क्षेत्रमा पर्याप्त बजेट विनियोजन गरी शिक्षा क्षेत्रको सुधार गर्न, सार्वजनिक निकायहरूमा पारिश्रमिक सहितको प्रशिक्षार्थी नियुक्ति गर्न, विद्यालयमा जारी रहेको दिवा खाजा कार्यक्रमलाई गुणस्तरीय र प्रभावकारी बनाउन माग गरेको छ। त्यसै गरी सूचना प्रविधि तथा नवप्रवर्धनका कार्यक्रम सञ्चालन गरी युवा उद्यमशीलता कार्यक्रम संचालन गर्न यातायात क्षेत्रको भाड़ामा विद्यार्थीलाई छूट प्रदान गर्न मनसून जन्ने विपदका लागि पूर्व तयारी र पर्याप्त बजेटको विनियोजन गर्न पनि नेपाल विद्यार्थी संघको टोलीले मुख्यमन्त्री आचार्यलाई ध्यान आकर्षण गराएको छ। विद्यार्थीको ध्यान आकर्षण पत्र बुझ्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले बजेटको सीमितता र स्रोतलाई आधार मानेर विद्यार्थीहरूका मागलाई सम्बोधन गर्न हर सम्भव प्रयास रहने बताउनुभयो।
1: दाङमा एक साताको अवधिमा 10 जना फरार प्रतिवादी पक्राउ परेका छन्। फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले दाङ प्रहरीले एक साताको अवधिमा विभिन्न मुद्दामा अदालतबाट फैसला भई फरार रहेका 10 जना प्रतिवादीलाई पक्राउ गरेको हो। 21 गतेदेखि जेठ 28 गतेसम्म जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका प्रहरी इकाईबाट खटिएको प्रटोलीले विशेष खोजतलाश अभियान सञ्चालन गरी विभिन्न मुद्दाका फरार प्रतिवादीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उप परीक्षक डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभएको छ। उहाँका अनुसार पक्राउ परेका 10 जनाबाट कुल 9,300 रूपियाँ जरिवाना असूल गरिएको छ। उनीहरू विरूद्ध अदालतले 6 वर्ष 2 दिन कैद सजाय फैसला गरेको जनाएको छ। पक्राउ परेका प्रतिवादीहरूलाई फैसला कार्यान्वयनका लागि दाङ जिल्ला अदालतमा पेश गरिएको छ। फरार प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ। यसैगरी दाङ प्रहरीले अवैध भन्सार छली गरी ल्याइएका सामानहरू बरामद गरेको छ। लम्ही नगरपालिका 9 तल्नो अमिलिया टोलको भित्री सड़क खण्डमा बिल बीजक प्रक्रिया पूरा नगरी विभिन्न प्रकारका कपड़ाहरू खुद्रामा बिक्री वितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा बरामद गरिएको जनाइएको छ। प्लास्टिकको 2 झोलामा प्याक गरी गाउँ टोलमा खुला रूपमा विभिन्न प्रकारका रेडीमेड कपड़ाहरू बिक्री वितरण गरिरहेको अवस्थामा फेला पारी 77,000 बराबरको सामान बरामद गरी आवश्यक कार्यवाहीका लागि आन्तरिक राजस्व कार्यालय तुलसीपुर पठाइएको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ।
0: ग्रामीण महिला उत्थान केन्द्र दाङले सिकल सेल प्रभावितहरूका लागि दुखाई व्यवस्थापन सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। राप्ती सोनारी गाउँपालिका 7 फतेपुर स्वास्थ्य चौकीका इन्चार्ज मनोज कुमार मिश्र र सिकल सेलका फोकल पर्सन कालुराम थारूले सहजीकरण गर्नुभएको कार्यक्रममा सिकल सेलका बिरामीहरूले दुखाई कम गर्नका लागि विशेषत खानपिन र आहार विहारमा ध्यान दिनुपर्ने बताउँदै शरीरको दुखाई पानीले कम हुने हुँदा सामान्य मान्छेले पिउने पानी भन्दा सिकल सेलका बिरामीले 2 गुणा बढ़ी पानी पिउनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो। त्यसै गरी शरीरको दुखाई कम गर्नका लागि गाउँ समाजमा शरीर मालिश गर्ने धामी झाँक्री गुरूवा कहाँ पुग्ने चलन भएकाले यस्ता अन्धविश्वासमा नपर्न र नफस्न सबैलाई आग्रह गरिएको थियो। सिटामोल वा डाक्टरले दिएको सल्लाह बमोजिम औषधि सेवन गर्नुपर्ने, श्वास फेर्न गाह्रो र दुखाई बढ़ी भएमा तुरन्तै अस्पताल जानुपर्ने समेत बिरामीहरूलाई बताइएको थियो। अभिमुखीकरण कार्यक्रममा सहभागीहरूले महिनावारीमा हुने दुखाई, गडबड़ी, थाइरोइड, सुगर रोग लगायत का सिकल सेलका बिरामीहरूलाई मात्रै रगत चढ़ाउनु पर्ने हुन्छ वा के हुन्छ भनी पालै पालो प्रश्न सोधेका थिए भनी प्रश्नको जवाब फोकल पर्सन थारूले दिनुभएको थियो। ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आसमानी चौधरीको अध्यक्षता र बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नम्बर 7 का अध्यक्ष रामलखन थारूको प्रमुख आतिथ्यमा शुरू भएको कार्यक्रममा सिकल सेलका बिरामीहरूले दुखाई व्यवस्थापन गर्नका लागि अपनाउनु पर्ने सावधानीका बारेमा जानकारी गराइएको थियो। कार्यक्रममा प्रमुख अतिथि रामलखन थारूले समय समयमा स्वास्थ्य चेक जाँच गरी विवाह कुण्डलीको प्रयोग गरेर विवाह गरियो भने सिकल सेल न्यूनीकरण गर्न सकिने बताउनु भएको थियो। सल्लाहकार सौगत वीर चौधरीले संस्थाले देशभरबाट सिकल सेलका बिरामीहरू पहिचान गरी उनीहरूको दुखाई व्यवस्थापनका लागि अहिले यो अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको बताउँदै आगामी दिनमा बाल बालिकाहरूका लागि छात्रवृत्ति कार्यक्रमको आयोजना गरिने पनि जानकारी गराउनुभयो। संस्थाका कार्यक्रम अधिकृत अस्मिता चौधरीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सञ्चालन सूचना अधिकारी पार्वती बस्नेतले गर्नुभएको थियो।
1: लुम्बिनी प्रदेश सरकारले आगामी असार 1 गते सोमबारका दिन प्रदेशका 4 जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालय राप्ती उपत्यका देउखुरीले एक सूचना जारी गर्दै भूमिया पूजाको अवसरमा विदाको घोषणा गरिएको हो। मन्त्रालयका प्रवक्ता एवं वरिष्ठ उपसचिव सुरेश चन्द्र सन आचार्यद्वारा हस्ताक्षरित सूचना अनुसार असार 1 गते दाङसहित रोल्पा प्युठान र रूकुम पूर्वी भागमा सार्वजनिक विदा हुने भएको छ।
0: मध्यपश्चिम खबरमा अब रिपोर्टको पालो। सरकारले पर्याप्त मात्रामा रासायनिक मल खरिद नगर्दा यस वर्ष पनि दाङमा रासायनिक मल

0: अभावबाट किसानले हैरानी खेप्नु परेको उहाँ बताउनुहुन्छ। उहाँ घोराहे दुई रामपुरमा रहेको साना किसान कृषि सहकारी संस्थामा मलका लागि बिहानैदेखि लाइनमा हुनुहुन्छ। खेतीको समय आउँदै गर्दा मल नै नपाउने अवस्था सिर्जना भएको उहाँ बताउनुहुन्छ।
1: मलको लागि हामी बिहानदेखि यहाँ आथ्यौं, अब दुई बोराको लागि पनि लाइन लागेका छौँ, एक बोरालाई पनि लाइन लागेका छौँ। अब यो कहिलेसम्म लाइन लाग्ने हो, अब अरू त के भन्नु छ र? त्यही अलि राम्ररी लाइन लागेर दिने भएपछि राम्रो हुन्थ्यो।
0: उहाँ जस्तै सोही ठाउँका अर्का किसान नवराज पन्त पनि आज भोलि मलका लागि कृषि सहकारी संस्था धाउँदै आउनु भएको छ। धान खेतीका लागि यति बेला खेत खनजोत गरिरहेका बेला मलको अभाव हुँदा चिन्ता बढेको उहाँको भनाइ छ।
2: चार बजे उठेर आम लाइन लाग्नु पर्छ, भिड छ, मलाई 17-18 बोरा मल चाहिन्छ, मल पाइँदै पाइन्न, 100 बोरा मल आछ, यसले काम कसैले गर्दै गर्दैन, किन हो यस्तो गरेको? 200-250-300 मान्छे बसेका छन्, आधा आधा बोरा मल धर कसैलाई पुग्दैन, सरकारले किन मल दिन्न त यसरी? हाम्रो किसानलाई मलै दिन्न, खेती के गरेर खान्छ नि यिनले?
0: कोराही उपमहानगरपालिका दुई रामपुरमा रहेको साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष गुरूप्रसाद खन्नालले सरकारले पर्याप्त मात्रामा मल दिए किसानहरूलाई पनि यहाँबाट दिन सहज हुने भए पनि मल नै सहकारीमा पर्याप्त नभएकाले समस्या भएको उहाँले बताउनुभयो।
3: राज्यबाट हामीले मल खरिद गरेर दिइसकेपछि यहाँका किसान सदस्यलाई वितरण गर्ने हो। अब राज्यले 150 बोरा मल एक लटमा दिनुहुन्छ, यहाँ हजारौं जना लाइनमा आउनुहुन्छ। यो राज्यको वस्तु कुरो भएको हुनाले अब उहाँहरूले पर्याप्त मात्रामा मल उपलब्ध गराउन सकेपछि हामीले सजिलैसँग किसानलाई वितरण गर्ने कुराहरू हुन्छन्। अब उहाँहरूको यो अब मल पर्याप्त मात्रामा दिन नसक्दाखेरि हामीलाई अत्यन्तै समस्या भइराखेको छ। सदस्यहरू यसरी लाइनमा आउनु भएको छ, अब यो सबैले पनि पाउनुहुन्न। हिजो मात्रै कृषि सामग्री कम्पनीबाट हामीलाई उपलब्ध गराएको मल 150 ग्राम मल युरिया हो। अब यहाँ 300-400 जना लाइनमा हुनुहुन्छ, अब यहाँ कतिले पाउनुहुन्छ कतिले पाउनुहुन्न, अब हामीले सके जतिको मिलाएर वितरण गर्ने गरिरहेका छौँ।
0: कोराहीमा रहेको कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख डेभिड हमालले पर्याप्त मल नआएको बताउनुहुन्छ। गोदाममा स्टक देखिए पनि पूर्ण रूपमा वितरण गर्ने अवस्था नभएको उहाँको भनाइ छ। किसानलाई केही हदसम्म पनि सहज होस् भन्ने उद्देश्यले भएको मल वितरण गर्ने गरेको उहाँले बताउनुभयो। गत पुष महिनादेखि दाङ जिल्लामा कुनै पनि रासायनिक मलको आयात नभएको उहाँको भनाइ छ।
4: हाललाई चाहिँ अहिले मलको अवस्था चाहिँ यो हाम्रो युद्धले गर्दाखेरि पौष माघदेखि चाहिँ हाम्रो यो घोराईको गोदाममा चाहिँ नयाँ माल चाहिँ इन्ट्री हुन सकेको छैन। त्यस कारणले गर्दाखेरि चाहिँ अहिले गोदाममा चाहिँ स्टकको अवस्था देखिए तापनि त्यति मलले चाहिँ पूर्ण रूपमा वितरण गर्ने अवस्था रहेको छैन। त्यो कारणले गर्दाखेरि चाहिँ हामीले चाहिँ अहिले किसानको यो अहिले पिक सिजन धान बालीको भएको कारणले गर्दाखेरि केही हदसम्म सहज होस् कृषकलाई भनेर प्रदेशले निर्णय गरेर केही कोटा चाहिँ पठाएको छ। त्यो चाहिँ हामीले वितरण शुरू गरिरहेको छौँ। अब त्यो चाहिँ लगभग यो वितरण चाहिँ हाम्रो एक हप्ताभित्रमा सकिन्छ होला। र अहिले नयाँ मल तत्कालै आउने सम्भावना पनि त्यस्तो देखिँदैन, तथापि सरकारले प्रयास नै गरिरहेको छ।
0: सरकारले पर्याप्त मात्रामा मल खरिद गर्न नसक्ने र मल वितरण गर्ने सहकारीहरूलाई पर्याप्त मात्रामा मल उपलब्ध नगराउँदा आम किसानहरू आधा बोरा एक बोरा मलका लागि रातिदेखि नै लाइन बस्नुपर्ने बाध्यता रहेको छ। यति बेला सरकारले पर्याप्त मात्रामा मल उपलब्ध गराउनु पर्ने किसानहरूको माग रहेको छ।
5: अब बाँकी प्रसंग। नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा दाङको आयोजनामा क्षयरोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। संस्थाका सभापति खिमलाल डाँगीको अध्यक्षता तथा घोराई उपमहानगरपालिका वडा नम्बर 16 का कार्यवाहक अध्यक्ष पद्मा चौधरीको प्रमुख आतिथ्यमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो। त्यस अवसरमा कार्यक्रमका प्रमुख अतिथि चौधरीले क्षयरोग निवारण संस्था तथा सरकारी स्तरबाट पनि क्षयरोग नियन्त्रण जस्ता तथा निवारण गर्न विभिन्न प्रयास गर्दा पनि यसको संक्रमण दर सोचे अनुसार न्यूनीकरण हुन नसकेको हुँदा यस्ता कार्यक्रमलाई अझ विस्तार गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा घोराई उपमहानगरपालिका 16 करौती डाँडामा रहेको शहरी स्वास्थ्य केन्द्रका फोकल पर्सन प्रकाश आचार्य, नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा दाङका प्राविधिक विष्णु पुन लगायतले सहभागीहरूलाई प्रशिक्षण दिनुभएको थियो। नेपाल क्षयरोग निवारण संस्था दाङका उपसभापति राजकुमार थापाको स्वागत मन्तव्यबाट शुरू भएको अभिमुखीकरण कार्यक्रमको सहजीकरण संस्थाका सचिव लालबहादुर आरसीले गर्नुभएको थियो। उक्त कार्यक्रममा ज्येष्ठ नागरिक तथा महिलाहरूको समेत सहभागिता रहेको थियो।
0: राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 को नतिजा असार 2 साताभित्र सार्वजनिक गर्ने तयारी थालेको छ। बोर्डका अनुसार परीक्षा नतिजा सार्वजनिकका लागि सबै कामहरू लगभग अन्तिम चरणमा पुगेका छनृ

0: बोर्डका प्रवक्ता जयन्ती सत्यालले उत्तर पुस्तिका परीक्षणको काम सकिएको बताउनुभयो। उहाँका अनुसार नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको छ। उत्तर पुस्तिका परीक्षण सकिएको छ, एन्ट्री रुजुको काम भइरहेको छ। सम्भवत असारको पहिलो हप्ता नभए दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी काम अघि बढ़ेको जनाइएको छ। कक्षा बाह्रको परीक्षा गत वैशाख 14 गतेदेखि भएको थियो। परीक्षामा 4,18,000 जना सहभागी भएका थिए।
1: एक समय रोजगारीको खोजीमा साउदी अरब पुगेका सल्यानका रेशम ओली अहिले भने आफ्नै गाउँमा फलफूल खेती गरेर राम्रो आमदानी गरिरहनु भएको छ। वैदेशिक रोजगारीबाट फर्किएपछि उहाँले थालेको फलफूल खेतीले अहिले घर आँगन मात्रै होइन गाउँभरि चर्चा कमाएको छ। विशेष गरी भारतबाट ल्याइएको कलमी आरू यति बेला उहाँको घर आँगनमा नै बिक्री भइरहेको छ। छत्रेश्वरी गाउँपालिका 2 दह खोला साउने पानी टोलका ओलीले आँगनको डिलमा लगाएका आरूका बोट यति बेला फलले लटरम्म भएका छन्। हेर्दा आकर्षक स्वादमा मिठो र स्थानीय आरू भन्दा फरक विशेषता भएको यो आरू खोजी गर्दै ग्राहकहरू घरसम्म पुग्ने गर्छन्। बजार लैजानुपर्ने झन्झट नभएको फल पाक्न साथ घरबाटै बिक्री भइरहेको उहाँले बताउनुभयो। उहाँका अनुसार बाबुले केही वर्ष अघिदेखि भारतको जम्मू कश्मीरबाट कलमी बिरूवा ल्याउनु भएको थियो। यसै पटक वैशाखमा झुस भएको आरू घरबाट 40 रूपियाँ प्रति किलोमा बिक्री भएको, त्यही आरू तुलसीपुर बजारसम्म 120 रूपियाँ प्रति किलोमा बिक्री भएको थाहा पाएपछि उहाँ अझै उत्साहित हुनुभएको छ।
0: लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालको अत्याधुनिक भवन निर्माणको काम बजेट अभावका कारण प्रभावित हुने देखिएको छ। निर्माण कम्पनीले तीव्र गतिमा काम अगाडि बढ़ाए पनि सरकारले समयमै रकम उपलब्ध गराउन नसक्दा आयोजना सम्पन्न गर्न चुनौती भएको छ। प्रदेश पूर्वाधार विकास प्राधिकरणका अनुसार चालू आर्थिक वर्ष 2082-83 भवन निर्माणका लागि विनियोजन गरिएको 1 अर्ब रूपियाँ मध्ये अधिकांश रकम अघिल्लो वर्षको बक्यौता भुक्तानीमै खर्च भएको छ।
1: मध्यपश्चिम खबरमा अब देश बाहिरको खबर। अस्ट्रेलियामा भएको एक दशक लामो अध्ययनले दैनिक 2 घण्टा भन्दा धेरै सामाजिक सञ्जाल प्रयोग गर्ने किशोर किशोरीहरूले डिप्रेशन लगायतका मानसिक रोगको उच्च जोखिमको सामना गर्ने गरेको पत्ता लागेको छ। 12 देखि 18 वर्षको उमेरमा उच्च सामाजिक सञ्जालको प्रयोगले एक वर्षपछि मानसिक स्वास्थ्य समस्यामा वृद्धि भएको देखिएको एमसीआर आईको प्रतिवेदनलाई उद्धृत गर्दै चिनिया समाचार संस्था सिन्हुआले जनाएको छ। अस्ट्रेलियाको मेडिकल जर्नलमा प्रकाशित यस प्रतिवेदनले मेलबर्नमा 9 देखि 19 वर्ष उमेर समूहका झण्डै 1,200 जना सहभागीका बीचमा अध्ययन गरेको थियो। अध्ययनका लागि एमसीआईआरले सन् 2025 16 वर्ष मुनिका बाल बालिकाका लागि सामाजिक सञ्जालको पहुँचमा प्रतिबन्ध लगाउनु अघि तथ्याङ्क संकलन गरेको थियो। अनुसन्धानकर्ताहरूले उच्च स्तरको मानसिक स्वास्थ्य समस्या, साइबर बुलिङ र सामाजिक सञ्जाल प्रयोगसँग सम्बन्धित हानिकारक अनलाइन सामग्रीको सम्पर्कले व्यापक चिन्ता बढ़ाएको बताएको छ।
0: मध्यपश्चिम खबरमा अब खेल समाचार। चितवन राइनोजले आगामी नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो सिजनमा 7 खेलाड़ीलाई टोलीमा यथावत राख्ने निर्णय गरेको छ। राइनोजले राष्ट्रिय टोलीका अलराउण्डर कुशल मल्ललाई निरन्तरता दिएको छ। उहाँ टोलीका मार्की तथा कप्तान हुनुहुन्छ। उहाँसँगै दीपक बोहरा, देव खनाल, रिजन ढकाल, कमल सिंह ऐरी, रंजित कुमार र अर्जुन साउदलाई पनि टोलीमा राखिएको चितवनले जनाएको छ। पहिलो संस्करणमा चितवन र इलिमिनेटरसम्म पुगेको थियो, तर कोरोनाले याक्ससँग 21 रनले पराजित भएको थियो। दोस्रो संस्करणमा भने चितवन 8 टोली सहभागी प्रतियोगितामा 7 स्थानमा रहेर लीग चरणबाटै बाहिरिएको थियो। अब टोलीले बाँकी खेलाड़ी आगामी अक्सनबाट लिने भएको छ।
1: र मध्यपश्चिम खबरको अन्तमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 30.5 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 21.5 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराईले जनाएको छ। अहिलेको हावाको गति 0.5 मीटर प्रति सेकेण्ड रह्यो भने सापेक्षित आर्द्रता 68% रहेको मौसम कार्यालयकी प्रमुख श्री आरिजाले जानकारी दिनुभएको छ।
0: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
1: राप्ती गाउँपालिकाद्वारा स्थानीय उत्पादनको प्रवर्धन स्वरोजगारका अवसर बारे जानकारी गराउन एक दिने कृषि पशु उद्यम तथा रोजगार प्रदर्शनीको आयोजना। उत्कृष्ट किसानलाई नगद सहित सम्मान।
0: विभिन्न सवालहरूलाई समेट्न र त्यसका लागि बजेट विनियोजन गर्न नेपाल विद्यार्थी संघको माग। लुम्बिनी प्रदेशका चार जिल्लामा असार 1 गते सार्वजनिक विदा हुने।
1: दाङमा एक साताको अवधिमा 10 जना फरार प्रतिवादी पक्राउ। सरकारले पर्याप्त मात्रामा रासायनिक मल खरिद नगर्दा यस वर्ष पनि दाङमा रासायनिक मलको अभाव।
0: र राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा 12 को नतिजा असार 2 साताभित्र सार्वजनिक गर्ने तयारी।
1: हवस् त, अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radiomp.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
0: तपाईँ हाम्रो समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र अमृता डाङ्गी र तपाईँ श्रोतालाई पनि धन्यवाद।
1: म अमर क्षेत्री
0: अनि म सुशीला ओली पनि बिदा हुन्छौ। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी,
3: बोल दिन।
2: एलईडी टीवी किन्न नजाने?
3: जान्न।
2: फ्रिज डीप फ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
3: पाइने भएर त जान लाग्यो नि।
2: हो र कहाँ?
3: भन्दिन के?
2: साथै भन्दिनौ।
3: आई लभ यू पिंकुली भनेको।
2: हो, एसी कुलर पंखा फ्रिज डीप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यु रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर 1।
6: अर्को वर्ष यसलाई कष्ट बनाएर तपाईँकै हातबाट छात्रवृत्ति लिन आउँदैछु।
5: लाली बजार, रामिज्यू,
7: तपाईँहरूको जुन मितेरी सानो छ नि त्यसलाई त्यति हल्का रूपले चाहिँ नलिनु भन्छ है।
8: मिटेन्सन लिएर
9: हामी जन्मदार नै सिकारी हौ, सिकारी पुरै दैलेख मलाई चाहियो।
10: भिएफएक्स सिनेमाज कुराही 10 नारायणपुर सौडी कुला दाङमा एक्सन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
11: हेलो फ्रम अमेरिका वाकवाका वाशिंगटन डीसी जस्ट डब्लू बस हेलो हेलो हेलो।
10: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड़।

0: 6.9 inch को standard display, AI powered camera, 2 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: मम्मी दाँत दुख्यो।
2: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्ने रहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
5: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
8: सम्पर्क फोन नम्बर 0825902222।
2: रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
9: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
10: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
9: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
10: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
9: हुलासले बनाउँदैछ परिवार एक साथ।
11: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
12: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
11: हाम्रा विशेषताहरू
12: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
11: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
12: शान्त तथा पारिवारिक वातावरण भएको,
11: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
12: तिहार सुशासन राम्रो व्यवस्था भएको,
11: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
12: घरको जस्तै माया पाउने,
13: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
2: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ सहित गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
13: सम्पर्क फोन नम्बर 0825-63-387, सम्पर्क मोबाइल नम्बर 98-69-86-303 र 98-62-35-183।
14: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
15: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू,
14: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने,
15: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
14: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने,
15: छालामा दागहरू आउने, कपाल झर्ने,
14: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा,
15: औलाहरू निलो भएमा, धेरै कालो भई कुहिन खोजेमा,
14: बारम्बार गर्भपतन भएमा,
15: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
14: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
15: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
14: बिना कारण शरीरको तौल घटेमा,
15: ढाड दुखेमा, कम्मर दुखेमा,
14: गाउट तथा युरिक एसिडको समस्या,
15: बारम्बार आँखा रातो भएमा,
14: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
15: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
14: छालामा दाग, अल्सर, सोरियासिसको दाग भएमा,
15: लामो समयदेखि छाला कडा भएमा,
14: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
15: युवा अवस्थामा पक्षघात भएमा,
14: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ।
15: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
14: कम उमेरमा हृदय घात, मुटु रोग भएमा,
15: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
14: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
15: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
15: फोन नम्बर 0825916770,
14: मोबाइल नम्बर 98578443100। परीक्षित फार्मेसी दाङ, बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली।
15: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
1: ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
15: कार्यक्रमहरू:
1: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे,
8: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना।
16: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज घोराई 16 सानी अम्बापुर सरादाङ।
17: फोन नम्बर 0825562601, 98578935990, 98578131684, 98512323228
1: र 98578732555।
18: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: वायरनेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायरनेट अब सब कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
1: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा
2: सम्पर्क मोबाइल नम्बर 9822964264
4: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
5: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
6: उपचार हुने रोगहरू
5: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
6: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
5: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योन इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
6: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
5: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
6: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
5: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
7: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 9686 61 694
8: दिनेश सर नमस्कार कतै जान लाग्नु भएको जस्तो छ नि
9: बिमा गराउन जाँदैछु
8: बिमा किन गर्नु पर्यो सर बिमा
9: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन् त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि
8: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर
9: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ
8: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर
10: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने कसैले भनेको कुरालाई मात्र आधार नलिने आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन
8: क्षति भई बिमा दाबी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर
9: दाबी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ यदि दाबी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दाबी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ
8: सरले त धेरै राम्रोको कुरा गर्नुभयो बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिएन सरलाई धेरै धेरै धन्यवाद अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु
11: नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश थप जानकारीको लागि कार्यालयको फोन नम्बर 0175915501 वा 0175915502 सम्पर्क गर्नुहुन अनुरोध छ

0: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
1: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
1: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
0: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
1: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858735060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ।
2: नेपाली जुत्ता घर
3: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
2: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट।
3: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
2: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तरपट्टि थारू गल्ली घुराही दाङ।
3: सम्पर्क मोबाइल नम्बर 9857771546।
4: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
5: छेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
4: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
5: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट: सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
4: तालिममा दिइने विषयहरू:
5: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
4: स्पेशल सेफ तालिम,
5: जापानिज सुशी तालिम,
4: वेट्रेस,
5: टुरिस्ट गाइड।
4: हाम्रा विशेषताहरू:
5: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
4: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
5: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
4: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
5: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ।
4: सम्पर्क मोबाइल 9814107090, 9814107090।
5: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
3: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
6: यसै उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 लागि सिचिभिटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
3: हाम्रा विशेषताहरू:
7: आधुनिक प्रयोगशाला,
3: अत्याधुनिक सर्वेक्षण उपकरण,
7: अनुभवी प्रशिक्षक,
3: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
7: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने।
3: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
7: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
3: आजै रजना टेक्निकल कलेज घोराई 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
6: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावि रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ।
3: सम्पर्क फोन नम्बर 0825602004।
6: सम्पर्क मोबाइल नम्बर 9855703672 र 9699964848।
8: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, सिविक्त जनशक्ति र सफल भविष्यको आधार।
9: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
10: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स घोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
9: डाक्टरद्वारा दिइने सेवाहरू:
10: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, हाच्छिउ आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
9: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
10: घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, तङसिल आइरहने,
9: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
11: नोट: धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
10: बिरामी जाँच हुने मिति: यही जेठ 30 गते शनिबार। समय: बिहान 10 बजेदेखि।
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
10: नोट: सर्जन डाक्टर राजीव ढकालद्वारा हरेक दिन चेक जाँच गरिन्छ र साथै कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
9: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 14 बालमन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-5193 र 98128-9908।
12: होइन भाइला, लखर लखर कहाँ आइनेस्?
13: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
12: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
13: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
12: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
13: ल ल काका, गइहाले म।
14: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
14: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498-87741।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। विधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलको म्याद थप गर्ने सरकारको निर्णय, 31 वर्षपछि कार्यान्वयनमा रावल आयोगको प्रतिवेदन, अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याउने तयारी।
1: रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्न भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने।
0: सम्पत्ति शुद्धिकरण मुद्दामा भट्ट, अग्रवाल र गोल्छा सहित 39 जना विरूद्ध मुद्दा दर्ता। काभ्रेको बनेपाबाट रोशी गाउँपालिकातर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा 8 जनाको मृत्यु, स्टेयरिङको सन्तुलन गुम्दा दुर्घटना।
2: चालकको भनाइ अनुसार चाहिँ हजुरको त्यो टाइरोइड खुस्केपछि अहिले चाहिँ स्टेयरिङको सन्तुलन गुमाउन पुग्दाखेरि चाहिँ दुर्घटना भयो।
0: अध्ययन भिसा प्रकरणमा मन्त्रालयभित्रै 3 सदस्यीय छानबिन समिति गठन। आर्थिक विधेयकमा हेरफेर भएको दावी गर्दै संसदीय छानबिन समितिको माग, विपक्षी फाइल खोल्ने चेतावनी दिएर अर्थमन्त्रीले पुराना दललाई तर्साउन खोजेको आरोप।
3: प्रश्न गर्ने सांसदलाई तपाईँको कान्डको फाइल खोल्छु भन्नु संसदीय मर्यादामाथिको अपमान हो।
0: र कश्मीरमा विरोध प्रदर्शनमा मृत्यु हुनेको संख्या 20 नाग्यो। फिफा विश्वकप अन्तर्गत आज राति क्यानाडा र बोस्निया हर्जगोभिना खेल्ने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपालमा कुल 30,91,000 हेक्टर जमीन खेतीयोग्य भए पनि 37% जमीनमा मात्र सिंचाई सुविधा पुगेको छ। अझै पनि 63% जमीनमा सिंचाई सुविधा पुगेको छैन। सिंचाईको सुविधा नभई आकाशे पानीको भरमा रहेका किसानहरूलाई अहिलेको जस्तो अवस्थामा घाटा बेहोर्नुपर्ने अवस्था छ। धान कहिले लगाउने भन्ने आकाशे पानीको भरमा पर्नुपर्ने अवस्था छ। त्यसैले सरकारले सिंचाई सुविधा पुर्याउने विषयलाई प्राथमिकता दिनुपर्दछ। अब खबर सुशीला श्रेष्ठबाट।
5: काभ्रेको बनेपाबाट रोशी गाउँपालिकाको सुगुरेका लागि छुटेको यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु भएका 8 जना मध्ये 4 जनाको शनाखत भएको छ। आज दिउँसो बीपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका 2 बुच्चाकोटमा भएको बस दुर्घटनामा चालक सहित 8 जनाको मृत्यु भएको हो। दुर्घटनामा अन्य 16 जना घाइते भएका छन्। दुर्घटनापछि स्थानीयवासी र सुरक्षा कर्मीहरूले घाइतेको उद्धार गरेका थिए। दुर्घटनाको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टले सीआईएनसँग बताउनुभयो।
2: 8 जना मृतक मध्ये 4 जना आइडेन्टिफाई भएको छ। एकजना फूलमाया तामाङ हुनुहुन्छ वर्ष 34 को, अनि अर्को इन्द्र बहादुर झाकी हुनुहुन्छ वर्ष 75 को, रोशी गाउँपालिका छ, अनि उहाँ चाहिँ यो बसको ओनर पनि हो है, बसको साउ। अनि अर्को प्यारीमाया तामाङ वर्ष 40, उहाँको पनि रोशी गाउँपालिका, वडा नम्बर 8 हो घर। त्यस्तै अर्को एकजना हुनुहुन्छ बम बहादुर भण्डारी दैलेख घर भएको वर्ष 30 को, उहाँ चाहिँ नेपाली सेनाको अमलदार पदमा कार्यरत हुनुहुन्छ। घाइते 16 जना घाइतेमा 2 जना गम्भीर घाइतेको एसआईसीयूमा बढाएर उपचार भइरहेको छ। चालकको भनाइ अनुसार चाहिँ हजुरको त्यो टाइरोइड खुस्केपछि अहिले चाहिँ स्टेयरिङको सन्तुलन गुमाउन पुग्दाखेरि चाहिँ दुर्घटना भयो।
5: 3 दशक भन्दा बढ़ी समयदेखि कार्यान्वयन हुन नसकेको रावल आयोगको प्रतिवेदन अन्तत कार्यान्वयनको चरणमा प्रवेश गरेको छ। मन्त्री परिषदले 31 वर्ष अघि तयार भएको सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको हो। आज बसेको मन्त्री परिषद बैठकले सर्वोच्च अदालतको निर्देशनात्मक आदेशका आधारमा प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले बताउनुभयो।
1: संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल 2082 को 2083 असार मसान्तसम्मको लागि म्याद थप गर्ने, दोस्रोमा सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग रावल आयोग भन्ने गरिन्छ। रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्न भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने, र अन्त्यमा अर्थ मन्त्रालयको श्री रमेश कुमार धिताल सिन्धुपाल्चोकलाई लेखामान बोर्डको अध्यक्ष पदमा मनोनयन गर्ने।
5: सरकारको यो निर्णयसँगै रावल आयोगले पहिचान गरेका तत्कालीन काठमाडौँ महानगरका 35 वडाभित्र अतिक्रमणमा परेका करिब 1,859 रोपनी भन्दा बढ़ी सरकारी तथा सार्वजनिक जग्गा खाली गराउने बाटो खुलेको छ। सरकारले अब देशभरका सरकारी तथा सार्वजनिक जग्गाको व्यवस्थित अभिलेख तयार गर्ने, लगत अध्यावधि गर्ने र अतिक्रमणबाट जोगाउने प्रक्रिया अघि बढ़ाउने भएको छ। यसका लागि भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आवश्यक निर्देशन दिइसकेको समेत जनाइएको छ। यसैबीच मन्त्री परिषद बैठकले संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलको म्याद थप गर्ने निर्णय पनि गरेको छ। मन्त्री परिषदको आज बसेको बैठकले असार मसान्तसम्म म्याद थप गर्ने निर्णय गरेको हो। गत चैत 16 गते बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। विपक्षी दलले आर्थिक विधेयकमा हेरफेर भएको दावी गर्दै यस विषयमा छानबिन गर्न संसदीय छानबिन समितिको माग गरेका छन्। आज बसेको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदहरूले छानबिन समितिको माग गरेका हुन्। अर्थमन्त्री वाग्लेले हिजो संसदमा बोल्दै विपक्षीको काण्ड पनि आफूलाई थाहा भएको भन्दै फाइल खोल्ने चेतावनी दिएपछि विपक्षीले तत्काल छानबिन शुरू गर्न चेतावनी समेत दिएका छन्। बैठकमा नेकपा एमालेका सांसद गुरू बरालले अर्थमन्त्री वाग्लेलाई विगतका सबै घटनाहरूलाई छानबिनको दायरामा ल्याउन चुनौती दिनुभयो।
6: देशको अर्थमन्त्रीले आफ्नो विचार अभिव्यक्ति गरिरहँदा विगतको इतिहासलाई केलाएर उहाँले केही सन्दर्भहरू उठाउनुभयो। म सभा महोदयलाई एउटा अनुरोध गर्न चाहन्छु कि विगतका सबै घटनाहरूलाई दूधको दूध पानीको पानी गरेर छुट्याउनको लागि यो प्रतिपक्ष हाजिर छ, खडा छ र त्यसले सत्यापनलाई प्रमाणित गर्न सक्छ। कमजोरी भए सच्याउन चाहन्छु सभा महोदय।
5: कांग्रेस सांसद अर्जुन नरसिंह केसीले अर्थमन्त्री वाग्लेले प्रश्न गर्ने सांसदलाई काण्डको फाइल खोल्छु भन्नु संसदीय मर्यादामाथिको अपमान भएको बताउनुभयो। उहाँले संसदमा धम्की, नाराबाजी या प्रदर्शनको थलो नभई तर्क बहस, नीतिगत विमर्शको थलो भएको उल्लेख गर्नुभयो।
3: प्रश्न गर्ने नागरिक अधिकार हो भने संसदमा सांसदहरूको विशेष अधिकार हो। प्रश्न गर्ने सांसदलाई तपाईँको काण्डको फाइल खोल्छु भन्नु संसदीय मर्यादामाथिको अपमान हो। संसदमा धम्की, नाराबाजी या प्रदर्शनको थलो होइन, यो त तर्क बहस, नीति विमर्शको थलो हो। यतातिर हामी सबै गम्भीर बनौं। राष्ट्रियता जस्तो गम्भीर विषय उठ्दा प्रधानमन्त्री निरन्तर अनुपस्थित रहनु संसद जनताप्रतिको उपेक्षा हो भने उहाँको दायित्व वारेस मार्फत गराइनु संसद प्रतिको घोर अपमान र खेदजनक हो। सभामा
5: संसद भवन परिसरमा संचारकर्मीसँग कुरा गर्दै नेकपाका नेता वर्षमान पुनले बजेटसँग सम्बन्धित विधेयकमा मन्त्री परिषदले स्वीकृत गरिसकेपछि हेरफेर गरिएको विषय गम्भीर भएको भन्दै संसदीय छानबिन समितिको माग गर्नुभयो। पूर्व अर्थमन्त्री समेत रहनुभएका पुनले अर्थमन्त्री वाग्लेले संसदमा नै विधेयकका केही पृष्ठहरू हेरफेर गरिएको स्वीकार गरेकाले यसले विधि प्रक्रिया र नैतिकताको प्रश्न उठाएको बताउनुभयो।
7: यसपटक त अर्थमन्त्रीले के भन्नु, सर क्याबिनेटले पास गरिरहेको विधेयक पनि 16-17 पेज हेरफेर गरेकै हो, घटाएकै हो भन्नुहुन्छ, त्यो पनि कुनै चाहिँ गल्ती महसुस छैन, त्यसो पाइँदैन। जति पेज हो त्यति पेज हो, संसदले टुङ्गाई क्याबिनेटले टुङ्गाइसकेपछि अर्थमन्त्रीले आफैले स्वीकारिएपछि ल चाहिँ उहाँले अपराध गर्नुभएको छैन अरे, गल्ती गर्नुभएको छैन भने उहाँ त त्यो त ऊ हुन्छ त, प्रक्रियाहरू अब चाहिँ सुधार भएर जान्छन्।
5: प्रतिनिधि सभाको बैठक असार 1 गतेसम्मका लागि स्थगित गरिएको छ। सभामुख डोलप्रसाद अर्यालले बैठक असार 1 गते बिहान 11 बजेसम्मका लागि स्थगित गर्नुभएको हो। आजको बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले पेश गर्नुभएको विनियोजन विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव सभाले सर्वसम्मतिले स्वीकृत गरेको छ। अध्ययन भिसा सिफारिशका लागि पेश गरिएका नक्कली कागजात प्रकरणमा शिक्षा तथा खेलकुद मन्त्रालयले आजै आफ्नै कर्मचारीहरूको सम्भावित संलग्नता छानबिन गर्न 3 सदस्यीय समिति गठन गरेको छ। मन्त्री स्तरीय निर्णय अनुसार सहसचिव चन्द्रकान्त भूषालको संयोजकत्वमा समिति गठन गरिएको हो। समितिमा उपसचिव गोपीकृष्ण रेग्मी र शाखा अधिकृत गुणराज भट्टराई सदस्य रहेका छन्। समितिलाई घटनामा कर्मचारीहरूको भूमिका, जिम्मेवारी र प्रक्रियागत कमजोरीबारे अध्ययन गरी 7 दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ। साथै अध्ययन भिसा सिफारिशका क्रममा कागजात प्रमाणीकरण कसरी भयो भन्ने विषय पनि समितिले अध्ययन गर्नेछ। मन्त्रालयका अनुसार वाल्मीकि विद्यापीठको नाममा पेश गरिएका केही पत्र तथा कागजात नक्कली भएको पाइएपछि छानबिन शुरू गरिएको हो। सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल र शेखर गोल्छा सहित 39 जना विरूद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले 34 जना व्यक्ति र 5 कम्पनीलाई प्रतिवादी बनाएर हिजो राति विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। मुद्दामा व्यवसायिक दीपक भट्ट विरूद्ध सबैभन्दा बढ़ी 26,63 करोड़ रूपियाँ भन्दा बढ़ी बिगो दावी गरिएको छ। यस्तै सुलभ अग्रवाल विरूद्ध 25,59 करोड़ रूपियाँ भन्दा बढ़ी र शेखर गोल्छा विरूद्ध 52,50,00,000 रूपियाँ बराबरको बिगो माग दावी गरिएको सूचना अधिकारी पार्वती हितानले सीआईएनसँग बताउनुभयो।
8: दीपक भट्ट, सुलभ अग्रवाल लगायत 39 जना विरूद्ध सम्पत्ति शुद्धिकरण मुद्दामा मुद्दा दायर भयो। अब चाहिँ आज चाहिँ पक्राउ गरिएका भनेका दुईजना प्रतिवादीलाई चाहिँ बयान तारिख शुरू भएको छ आजदेखि, अनि बाँकी अन्य प्रतिवादीहरू चाहिँ फरारी प्रतिवादी हुन्, उनीहरू चाहिँ बिस्तारै अदालतमा के अरे उपस्थित गराउने, बयान गराउने, जाको अङ्ग पुर्याएर अब फैसला गर्ने प्रक्रिया हुन्छ। बिगोको हकमा 39 जनाको छुट्टा छुट्टै तरिकाले बिगो दावी लिएको छ, जसमा चाहिँ दीपक भट्टको हकमा चाहिँ 26,63,27,71,59 रुपियाँ 68 पैसा चाहिँ बिगो कायम गरिएको छ।
5: साझा खबरमा अब विदेशको खबर। भारतको कश्मीरमा प्रहरी र आन्दोलनरत समूहका सदस्यहरूबीच भएको झडपमा परि मृत्यु हुनेको संख्या 20 जना पुगेको छ। एएफसीका अनुसार आर्थिक र शासन सुधारको माग गर्दै सरकार विरोधी आन्दोलन संयुक्त अवामी एक्सन कमिटी जेएससीका समर्थकहरूले आतंकवाद विरूद्ध कानून अन्तर्गत प्रतिबन्ध लगाइएको भए पनि विरोध प्रदर्शनका साथ अगाडि बढ़िरहेको जनाइएको छ। र खेल खबरमा फिफा विश्वकप 2026 अन्तर्गत आज राति क्यानाडा र बोस्निया हर्जगोविना बीच खेल हुँदैछ। तालिका अनुसार खेल पाउने 1 बजे शुरू हुनेछ। भोलि बिहान भने पाउने 7 बजे अमेरिका र पाराग्वे बीच खेल हुनेछ। यसअघि आज बिहान भएको समूह चरणको रोचक खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई 2-1 संघर्षपूर्ण जीत हासिल गरेको छ। मेक्सिको ग्वाडा लजारा रंगशालामा भएको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो।
0: सुशीला श्रेष्ठ। गोलबेडा खेतीबाट आत्मनिर्भर बन्दै अपाङ्गता भएका परिवार
9: वर्ग खमा छन् ऊ, उनको सिंहार समार जम्मै मैले गर्नुपर्ने भएको कारणले गर्दा मैले यो तरकारी खेती गरेपछि उहाँको नि सिंहार समार गर्न पाएँ र नजिकै बस्न पाएँ, मलाई धेरै राम्रो छ।
0: अपाङ्गता भएकाको हेरचाह गर्दै खेतीपाती गर्न सजिलो सरोकारवाला निकायको भनाई रिपोर्टसँगै प्रत्येक 10 बालबालिकामा 8 जना कृषि श्रमिक, खाद्य सुरक्षा र अधिकारको सवाल पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
11: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
10: डाक्टरद्वारा दिइने सेवाहरू
12: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
10: अनुहार हड्डी भाँचिएको जोड्ने,
12: दाँतको एक्सरे सेवा,
10: सामान्य तथा जटिल दाँत निकाल्ने,
12: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
10: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
12: मेसिनबाट जरेदेखि दाँत फरिने,
10: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
12: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
10: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
12: साथै
11: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
12: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
13: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।

0: पदार्थहरु कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अडगुरी
2: खान जलवायु अनुकूल कृषि प्रविधिको प्रयोग गर्दै अपाङ्गता भएका व्यक्ति र उनीहरूका परिवार व्यावसायिक रूपमा गोलबेडा खेतीमा जुटेका छन् जसले उनीहरूको आमदानी मात्र बढ़ाएको छैन आत्मविश्वास र आत्मनिर्भरताको उदाहरण पनि दिएको छ
3: सिन्धुपाल्चोकको चौतारा साँगाचोगडी नगरपालिका आठ इर्खुका भक्तबहादुर तामाङ जन्मजात दुर्लभ छालारोग पोर्फिरियाबाट पीड़ित हुनुहुन्छ घाममा निस्कन नसक्ने भएकाले दैनिक कामकाजमा उहाँलाई परिवारको सहयोग आवश्यक पर्थ्यो तर अहिले अवस्था फेरिएको छ घर छेउमै निर्माण गरिएको टनलभित्र मल्चिङ प्रविधिबाट गोलबेडा खेती गरिरहनु भएको छ पहिलो वर्षमै करिब 300 किलो गोलबेडा बिक्री गर्न सफल भएपछि उहाँको आत्मविश्वास झन बढेको छ अब एउटै बोटबाट 7 किलोसम्म उत्पादन गर्ने लक्ष्य उहाँले राख्नु भएको छ
4: राम्रै भएको छ 300 जति केजी बेच्यो सबोट मिलेको छ औषधीको खर्च घर खर्च
3: चौतारा साँगाचोगडी तेह्र ठुलो सिरबारीकी जगमाया दुलालको परिवार पनि प्रेरणाको अर्को उदाहरण बनेको छ बौद्धिक अपाङ्गता भएकी छोरी देवकीको हेरचाहमा सीमित जीवन बिताइरहनु भएकी जगमायाले अहिले घर छेउमा तीनवटा टनेल निर्माण गरेर गोलबेडा खेती गरिरहनु भएको छ थोपा सिंचाई मल्चिङ र बायोडिग्रेबल प्रविधिको प्रयोगले उत्पादन बढेको छ गत वर्ष एक टनेलबाट मात्रै करिब 50,000 रुपियाँ आमदानी गर्नुभएकी उहाँ यस वर्षको उत्पादन बजार पठाउने तयारीमा हुनुहुन्छ
5: वर्ग खमा छन् उनको सिंहार समार जम्मै मैले गर्नुपर्ने भएको कारणले गर्दा मैले तरकारी खेती गरेपछि उहाँको नि सिंहार समार गर्न पाएँ र नजिकै बस्न पाएँ मलाई धेरै राम्रो छ एक किरेट 12 किलो निकाल्ने हिजो मात्रै त्यही अनुसारले एउटा नडलको बराबर आयो भने 1,00,000
3: चौतारा साँगाचोगडी नगरपालिका र सप्रोस नेपालको साझेदारीमा सञ्चालन भइरहेको कार्यक्रममा हाल 136 जना अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका परिवार आबद्ध छन् बेसलाइन सर्वेक्षणका आधारमा छनौट गरिएका परिवारलाई प्रति टनेल करिब 60,000 रुपियाँ बराबरको सहयोग उपलब्ध गराइएको छ जसका कारण उनीहरू घरमै बसेर आधुनिक र उत्पादनमुखी कृषिमा संलग्न हुन सफल भएका छन् सप्रोस नेपालका कार्यक्रम संयोजक महेश्वर ढकाल
6: क्लाइमेट स्मार्ट एग्रिकल्चर टेक्नोलोजीहरू छन् डिप्रिगेसनका कुराहरू छन् मल्चिङ प्लास्टिकका कुरा छन् बायोडिग्रेडेबल मल्चिङका कुराहरू छन् र विभिन्न थरीका तरकारीहरू देखिन्छ हामीले चाहिँ मार्केटलाई सुहाउँदो र स्थानीय बजारको मागको आधारमा नै हामीले यो तरकारी खेतीहरूमा सहयोग गरिरहेका छौँ
3: दुई वर्षदेखिको कार्य अनुभवमा राहतमुखी भन्दा उत्पादन र आय आर्जन केन्द्रित कार्यक्रम प्रभावकारी देखिएको छ नगरपालिकाले पनि अब किराको प्रकोप नियन्त्रण उत्पादन वृद्धि र बजार व्यवस्थापनलाई प्राथमिकतामा राखेर कार्यक्रमलाई थप प्रभावकारी बनाउने जनाएको छ चौतारा साँगाचोगडी नगरपालिका उपप्रमुख सीता थापा
7: उहाँहरूको शारीरिक र मानसिक जुन अपाङ्गता हुनुहुन्छ त्यसलाई अलिकति वातावरणसँग जोड्न घरबाट बाहिर निकाल्नको लागि र अलिकति श्रमसँग पनि जोड्ने र उहाँहरूलाई एउटा एक्सर्साइज पनि हुने व्यायाम पनि हुने हिसाबले गर्दाखेरि हामीले यो घरको चौघेराबाट बाहिर निस्केर केही कामहरू उत्पादनसँग जोडिने कार्यक्रमहरूलाई हामीले जोडेका हौ त्यसो गर्दाखेरि उहाँहरूको अभिभावकहरू सहभागी भएर उहाँहरूलाई जीविकोपार्जनको लागि दैनिक घर चलाउनको लागि पनि निकै ठूलो मदत पुगेको बिरामी भनौँ अथवा अपाङ्गता भएका व्यक्तिहरूले पनि आफूलाई एउटा स्वस्थ हिसाबले स्फूर्ति आएको जाँगर पलाएको र यो चाहिँ हामीलाई ठिक लाग्यो किनभने अपाङ्गता भएको व्यक्ति पनि र उहाँको परिवार पनि सहभागी हुन सक्ने हामीले यो अहिले काम गर्दै जाँदाखेरि देख्यौं यो किरा जन्ने रोग यो प्रकोपहरू जुन छ त्यसलाई एउटा प्राविधिक टिम नगरपालिकाको खटाएर त्यसलाई न्यूनीकरण गर्ने र बजारीकरणलाई चाहिँ व्यवस्थित गर्न सकियो भनेदेखि धेरै परिवर्तन चाहिँ उहाँहरूको जीवनमा आउँछ भन्ने कुरा चाहिँ मलाई विश्वास छ
3: पहिले घर बाहिर निस्केर काम गर्न कठिन मानिने धेरै व्यक्ति अहिले टनेलभित्र व्यावसायिक गोलबेडा खेतीमा व्यस्त छन् मेहनत सिप र अवसरको सही संयोजनले उनीहरूले अपाङ्गतालाई कमजोरी होइन सम्भावनामा रूपान्तरण गरिरहेका छन् दीपक खत्री सीआईएन रेडियो सिन्धु सिन्धुपाल्चोक
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ प्रत्येक 10 बालबालिकामा 8 जना कृषि श्रमिक
8: सामानहरू मिलाइदिने अथवा बिउ बिजनहरू मिलाइदिने ती सामान्य अवस्थाका कामलाई चाहिँ त्यो श्रम भनिँदैन ती बाल कार्य हुन् अलिकति जोखिममा रहेको जुन कामहरू छ र जसले आर्थिक उपार्जन बाल बालिकाले गर्छ त्यो कामलाई चाहिँ हामीले अलिकति श्रम
2: कृषिमा बालबालिकाको बढ्दो संलग्नता श्रममा कि काममा बुझ्नुपर्ने विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही डाङमा, टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिए रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
10: डाक्टरद्वारा दिइने सेवाहरू
9: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया,
10: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
9: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
10: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
9: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा,
10: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि, मोबाइल नम्बर 98494 67487।
2: काम गरिरहेका छन् कृषिमा बाल श्रम रोक्नका लागि सरकारवालाको भूमिका कस्तो हुनुपर्छ? विश्व खाद्य तथा कृषि संगठन नेपालका कार्यक्रम विशेषज्ञ मधु विश्वकर्मा र स्वतन्त्र अभियान नेपालका महासचिव ऋतु भट्ट राईसँग साथी लील प्रकाशनले छलफल गर्नुभएको छ।
8: बाल श्रम रहित उत्पादनहरूलाई कसरी प्रवर्धन गर्न सकिन्छ भन्ने खास अभियान चाहिँ कृषि विकासमा त्यो रहेको छ भने बाल श्रम मुक्त कृषि र कृषिका उत्पादनहरूलाई स्थानीय तह, प्रदेश तह र राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा कसरी उत्पादकत्व वृद्धि गर्न सकिन्छ, गरिबीमा रहेका किसानहरूलाई कृषि र उद्योग मार्फत हामीले कसरी अगाडि बढाउन सकिन्छ, परिवारहरूले स्कूल जाने बालबालिकाहरूको चाहिँ त्यो अधिकारलाई वञ्चित नगरिकन बालबालिकाहरूलाई निकृष्ट तरिकाको बाल श्रममा नलगाइकन कृषि र कृषि उत्पादनलाई कसरी बढाएर अगाडि लगेर जान सकिन्छ भन्ने विषय नै चाहिँ हाम्रो कृषि तथा खाद्य संगठनको एउटा प्रमुख अभियान हो भनेर भन्न चाहन्छु।
11: कति उमेर अथवा कुन उमेर समूहका बालबालिकालाई कति काम लगाउँदा चाहिँ यो सिकाइको रूपमा अथवा सहभागिताको रूपमा हुन्छ, कति चाहिँ यो श्रमको रूपमा हुन सक्छ, त्यसकारण त्यो जोगाउने ढंगबाट पनि हामी लागिराखेका छौँ भन्ने छ।
8: बाल श्रम र बाल कार्य यो दुईटालाई चाहिँ छुट्टै छुट्टै तरिकाले अलिकति हेर्नुपर्ने हुन्छ। जस्तै पानी भुक्ने होइन, सामानहरू मिलाइदिने अथवा बिउ बिजनहरू मिलाइदिने, ती सामान्य अवस्थाका कामलाई चाहिँ त्यो श्रम भनिँदैन, ती बाल कार्य हुन्, अलिकति जोखिममा रहेको जुन कामहरू छ र जसले आर्थिक उपार्जन बालबालिकाले गर्छ त्यो कामलाई चाहिँ हामीले अलिकति श्रमसँग जोडेर हेर्नुपर्ने हुन्छ। कुन उमेरकाले गर्ने भन्ने छ, जस्तै अब 12-14 वर्ष उमेरकाले होइन काम चाहिँ गर्न पाउँछन् तर तिनीहरूलाई चाहिँ निकृष्ट तरिकाको कृषि क्षेत्रमा प्रयोग हुने रासायनिक कामहरू छन्, अत्यधिक चाहिँ शारीरिक कामहरू छन्, ती कामहरूमा चाहिँ बालबालिकालाई संलग्न गराउनु हुँदैन भन्ने छ। आईएलओको लगायतको हाम्रो रिपोर्ट हेर्नुभयो भने प्रत्येक 10 बालबालिकामा 8 बालबालिका चाहिँ अझै पनि तपाईँको कृषि क्षेत्रमा छ संलग्न छन् भन्ने छ। एउटा डाटाले त के भन्छ भन्दाखेरि 87% बालबालिका कृषि क्षेत्रमा संलग्न छन् भनेर भन्छ।
11: ऋतु भट्ट राईज्यू, स्वतन्त्रता अभियान नेपालले बाल बालिकाहरूलाई यो श्रमबाट जोगाउनको लागि अरूभन्दा तपाईँहरूले गरिराखेको फरक अभ्यास, ताकि कृषि क्षेत्रमा सहभागिता पनि बढ्न सकोस् र श्रमिकको रूपमा नरहोस् भन्नको लागि चाहिँ के काम गरिराख्नु भएको छ?
12: कृषि क्षेत्रको कुराकानी गरिरहँदाखेरि चाहिँ पहिलो सुरु चाहिँ नेपाल सरकारले जुन डेटा लिएर आउनुभयो त्यो डेटामै हाम्रो चाहिँ डिफरेन्सेस देखिन्छ। जस्तो श्रम मन्त्रालयले चाहिँ यो डेटा सही हो, सबैभन्दा धेरै बालबालिका चाहिँ कृषि क्षेत्रमा रहेको छन् भनिरहेको अवस्थामा चाहिँ हाम्रो एग्रिकल्चर मिनिस्ट्रीले चाहिँ त्यो होइन, जस्तो अघि तपाईँले मधुसले भन्नुभएको थियो
11: 87%
12: कुराकानी गर्दा बाल श्रम र बाल कामको कुरा, तर हामी चाहिँ के भन्छौँ भन्दाखेरि बाल श्रमलाई पहिचान गर्ने कुरा 3-4 फ्याक्टर्सलाई हेर्नुपर्छ। पहिलो कुरा एज, उमेर, कुन वर्षको बालबालिकाले कुन काम लगाइएको छ। दोस्रो काम, त्यो काम गर्ने इन्भाइरोमेन्ट के छ, होइन, जस्तै 6 वर्षको बच्चालाई रातिको 11 बजे काम लगाउनु भने त्यो स्वास्थ्यमा जोखिमताको कुरा भयो, इन्भाइरोमेन्टको कुराहरू हुन्छ। अनि चौथो भनेको चाहिँ त्यो बालबालिकाहरू चाहिँ विद्यालयबाट बाहिर आए भयो भने चाहिँ त्यो जोखिमतालाई चाहिँ बढाउने काम गर्छ। पेस्टिसाइड्सको प्रयोगहरू गरिरहँदाखेरि विषालीहरूको प्रयोग गर्नुभयो भने त्यसको तपाईँको लङ टर्म इफेक्ट हुन्छ, होइन, शारीरिक त भयो त्यसले मेन्टल हेल्थको इस्युजहरू पनि लिएर आउँछ. दोस्रो कुरो भनेको चाहिँ तपाईँले कहाँ काम लगाउँदै हुनुहुन्छ, नदीको किनारमा काम लगाउँदै हुनुहुन्छ, पहाड़मा लगाउँदै हुनुहुन्छ, हिमालयमा लगाउँदै हुनुहुन्छ. हाम्रो त कृषि प्रणाली त फरक फरक क्षेत्रको फरक फरक अनुसार हुन्छ. कतिको तापक्रममा काम गराउँदै हुनुहुन्छ त्यसले पनि डिटरमाइन गर्छ कि बाल बालिकाहरू कति जोखिमदामा रहेको छ.
11: त्यो काम गरे बापत उसले ज्याला पाउँछ अथवा त्यसरी दिनले लिने हुन्छ भने
12: श्रमको रूपमा लिइन्छ. अनि कतिवटा फ्यामिली इन्टरप्राइजेसमा के देखेको छ भन्दाखेरि हेर्दाखेरि फ्यामिली बिजनेस देखिन्छ, तर त्यहाँनिर चाहिँ त्यो बाल बालिकाहरूले चाहिँ एज अ इम्प्लोयमेन्टको सिचुएसनमा काम गरिरहेको हुन्छ. तर हाम्रो कानूनले फेरि फ्यामिली र त्यसपछि आएर फ्यामिली इन्टरप्राइजेसलाई चाहिँ त्यति धेरै कानून रूपमा ल्याउनु नसकेको कारणले गर्दाखेरि चाहिँ त्यसलाई चाहिँ फेरि बाल कामको रूपमा डिफाइन गरेको. त्यो सबै कन्फ्युजनको कारणले गर्दाखेरि अझ जुन श्रम मन्त्रालयले चाहिँ एक्ट ल्याउँदै हुनुहुन्छ त्यसमा क्लियर डिफाइन गरिदिएको छ बाल काम के बाल श्रम के हो. त्यसपछि बल्ल हामीसँग के हुन्छ भने नेपालमा यति चाहिँ बाल श्रम छ है भन्ने कुरा चाहिँ एक्युरेट डेटा चाहिँ त्यसपछि स्टाटिक अफिसले चाहिँ निकाल्नु भयो भने चाहिँ हुन सक्छ.
11: अब 12-14 वर्ष उमेर समूहका बाल बालिकाहरूलाई विद्यालय जानु अघि वा फर्किसकेपछि पनि विदाको दिनमा अथवा पढ़ाईमा असर नपर्ने गरी काम लगाउँदाखेरि यसलाई श्रमिक अथवा श्रमको रूपमा चाहिँ हामीले गणना गर्दैनौ अथवा गर्नुहुँदैन भन्ने भयो. अब एफएओले यो पारिवारिक खेती दशकको रूपमा काम गर्दै गर्दाखेरि अथवा त्यसरी मनाउँदै गर्दाखेरि कसरी सावधानी अप्नाइरहनु भएको छ यो बारेको जानकारीको लागि?
13: खाद्य सुरक्षालाई कसरी अगाडि बढ़ाउन सकिन्छ त्यो भनेको उहाँहरूलाई चाहिने दैनिक पोषणको कसरी व्यवस्था गर्न सकिन्छ. दोस्रो शिक्षाबाट वञ्चित हुनु भएन उहाँहरू, स्कूलमा उहाँहरूको एटेन्डेन्सलाई कसरी चाहिँ सुरक्षित गर्ने, कसरी सुनिश्चित गर्ने त भन्ने विषयमा प्रविधिमा अलिकति हामी काम गर्दैछौँ. कृषिलाई कसरी आधुनिकीकरण गर्न सकिन्छ, त्यसलाई चाहिँ जुन मान्छेको एकदम फिजिकल वर्क हुन्छ नि त्यो
11: शारीरिक
13: काम एकदमै उहाँले पनि भन्नुभयो कि एकदमै टन्टलापुर घाममा अब अहिले तराईमा भयो भने त होइन 42-45 टेम्परेचर छ तर पनि हजुरहरूले कहीँ न
11: कहीँ
13: माने यस्ता खाले प्रविधिहरू सामान्य प्रविधि तर त्यसले चाहिँ किसानलाई परिवारलाई चाहिँ सजिलो तरिकाले कृषि उत्पादनमा बढाउन सहयोग
11: खाद्यान्न उत्पादनमा सहयोग गर्ने अथवा त्यो अभियान अन्तर्गत यो दुईटै अभियान एफएले जसरी चलाइरहेको छ त्यो भयो. यहाँ नेपालमा त्यो कार्यक्रम सञ्चालन गर्दै गर्दाखेरि बाल श्रम कति हो, बाल काम कति हो भन्ने बारेमा जो जोसँग यहाँहरूले त्यो सहकार्य गरिराख्नु भएको छ सरकार सहित त्यसमा पनि केही त्यस्तो मापदण्ड अथवा अभिभावकलाई हुनसक्छ, किसान स्वयंलाई हुनसक्छ, यो बारेमा जानकारी लिने दिने त्यो अभियान पनि सँगसँगै चलेको हो कि अथवा उत्पादन अलि बढ़ी र सचेतना अभियान पनि पछाडि सँगसँगै अगाडि बढ़ेर
13: पक्कै छ. यो दुईटै साइडमा डिमाण्ड साइड र सप्लाई साइड दुवैमा हामी काम गर्दैछौँ.
11: माग र आपूर्ति
13: दुवैमा हामीले विशेष गरेर अब यहाँले हेर्नुभयो भने हामीले श्रम मन्त्रालयसँग मिलेर एउटा चाहिँ राष्ट्रिय कार्ययोजना बाल श्रमलाई चाहिँ कृषिबाट कसरी न्यूनीकरण गर्ने भन्ने एउटा पञ्चवर्षीय राष्ट्रिय कार्ययोजना पनि बनेको छ. त्यो अहिले कार्यान्वयनको चरणमा छ. विशेष गरेर हामीले नागरिक समाजका संस्थाहरू विशेष गरेर उत्पादन गर्ने संस्था प्रोड्युसर अर्गनाइजेसन भनेर भन्छ हामीले त्यहाँ चाहिँ हामीले यो फार्मर्स फिल्ड स्कूल भन्ने एउटा चाहिँ हाम्रो कन्सेप्ट छ जसमा हामीले बाल बालिकालाई यसरी चाहिँ हेजार्डस काममा अथवा अत्यधिक चाहिँ फिजिकल काममा रासायनिकयुक्त भएको कृषिको काममा लगाउनुहुन्न भन्ने जनचेतनामूलक क्लास जनचेतनामूलक कार्यक्रमहरू होइन रेगुलर रूपमा गरिरहेका छौँ भने नेपाल सरकार लगायतका कृषि मन्त्रालय लगायतका अन्य विभागहरू मार्फत र स्थानीय सरकारमा पनि हुने कृषि समितिहरूलाई पनि उहाँहरूको क्षमता अभिवृद्धि गर्ने त्यहाँ चाहिँ जनचेतनामूलक कार्यक्रमहरू गर्ने निरन्तर चल्यो.
2: काभ्रेको बनेपाबाट रोशी गाउँपालिकातर्फ जाँदै गरेको यात्रुवाहकवश दुर्घटना हुँदा मृत्यु भएका 8 जना मध्ये 4 जनाको शनाखत भएको छ. 3 दशकभन्दा बढ़ी समयदेखि कार्यान्वयन हुन नसकेको रावल आएको प्रतिवेदन अन्तत कार्यान्वयनको चरणमा प्रवेश गरेको छ. मन्त्री परिषद बैठकले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद थप गर्ने निर्णय गरेको छ. विपक्षी दलहरूले आर्थिक विधेयकमा हेरफेर गरेको दावी गर्दै यस विषयमा थप छानबिन गर्न संसदीय समितिको माग गरेका छन्। अध्ययन विशा सिफारिशका लागि पेश गरिएका नकली कागजात प्रकरणमा शिक्षा तथा खेलकुद मन्त्रालयले आफ्ना कर्मचारीहरूको सम्भावित संलग्नताको छानबिन गर्न 3 सदस्यीय समिति गठन गरेको छ. सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल र शेखर गोल्छा सहित 39 जना विरूद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ. भारतको कश्मीरमा प्रहरी र आन्दोलनरत समूहका सदस्य बीच भएको झडपमा परि मृत्यु हुनेको संख्या 20 पुगेको छ. र फिफा विश्वकप अन्तर्गत आज राति क्यानाडा र बस्ने हर्ज गोविनिया बीच प्रतिस्पर्धा हुने भएको छ।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: मध्य पश्चिम चाँड च्याक यति बेला रात्रिको 8 बजेको छ।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: काभ्रे बस दुर्घटनाका मृतक 8 मध्ये 4 जनाको शनाखत, घाइते 16 मध्ये 3 जनाको अवस्था गम्भीर, उपचार हुँदै।
0: बाल सैन्य प्रयोगमा प्रचण्ड बाबुराम विरूद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर, संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलको म्याद असार मसान्तसम्म थपियो।
1: व्यवसायी भट्ट र अग्रवाल सहित 39 जना विरूद्ध विशेष अदालतमा मुद्दा दर्ता, वायुसेवा निगम संचालक समितिका 5 सदस्यको नियुक्ति सर्वोच्चद्वारा बदल।
0: भारतमा पेट्रोल डिजल बिक्रीमा सीमा निर्धारण, अब दिनमा 200 लिटर मात्रै किन्न पाइने, दक्षिण कोरियाका पूर्व राष्ट्रपति योललाई थप 30 वर्षको जेल सजाय।
1: र महिला टी20 विश्वकप आज शुरू हुँदै, उद्घाटन खेलमा इंल्याण्ड र श्रीलंका भिड्ने, विश्वकप फुटबलमा क्यानाडाले आज राति 12:45 बजे घरेलु मैदानमा बोस्नियासँग खेल्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171, 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
3: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। बीपी राजमार्ग अन्तर्गत नमोबुद्ध 2 बुच्चाकोटमा भएको बस दुर्घटनामा मृत्यु भएका 8 जना मध्ये 4 जनाको शनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सवारी धनी रोशी गाउँपालिका 6 75 वर्षीय इन्द्रबहादुर झाँक्री र दैलेख घर भएका नेपाली सेनाका अमलदार बम बहादुर भण्डारीको परिचय खुलेको हो। यस्तै रोशी गाउँपालिका 7 34 वर्षीय फूलमाया तामाङ र रोशी 8 60 वर्षीय प्यारी माया तामाङको पनि पहिचान भएको छ। अन्य 4 जनाको यो समाचार तयार पार्दासम्म शनाखत हुन सकेको छैन। दुर्घटनामा 16 जना घाइते भएका छन्। घाइते मध्ये 3 जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको धुलीखेल अस्पतालमा उपचार भइरहेको डीएसपी रविन विष्टले जानकारी दिनुभयो। आज दिउँसो बनेपाबाट रोशी गाउँपालिकाको खारपा चोक हुँदै सुंगुरे जाँदै गरेको 23X-8898 नम्बरको बस दुर्घटनामा परेको थियो। दुर्घटनामा परेको अर्को बसलाई साइड दिने क्रममा अनियन्त्रित भई सड़कबाट करिब 300 मिटर तल खसेको प्रहरीले जनाएको छ।
1: सर्वोच्च अदालतले युद्धमा बाल सैन्य प्रयोगका सन्दर्भमा तत्कालीन माओवादीका सर्वोच्च कमाण्डर पुष्पकमल दाहाल प्रचण्ड र अर्का नेता डाक्टर बाबुराम भट्टराईमाथि अभियोजन गर्न नपर्ने ठहर गरेको छ। पूर्व बाल सैनिकका लेनिन विष्टले 2 वर्ष अघि दायर गरेको मुद्दामा अदालतले आज मात्रै द्वन्दकालीन अवस्थाका घटनाहरूबारे संक्रमणकालीन न्याय सम्बन्धी व्यवस्था कार्यान्वयनमा रहेकाले उनीहरूमाथि छुट्टै अभियोजन आवश्यक नरहेको निष्कर्ष निकालेको हो। न्यायाधीशहरू सपना प्रधान बल्ल, सुनिल पोखरेल र शान्ति सिंह थापाको इजलासले बाल सैन्यलाई निश्चित गर्ने कानून बनाउन अर्को निर्देशनात्मक आदेश दिएको छ। बाल सैन्य प्रयोगलाई गम्भीर मानवाधिकार उल्लंघनको विषयमा समेत आदेशमा भनिएको छ।
0: आजै सर्वोच्चले ट्रेड युनियन खारेज गर्ने निर्णय विरूद्ध परेको रिट निवेदनमा अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश सहितको संवैधानिक इजलासले आज यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको हो। अदालतको आदेशसँगै ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई अब सहज भएको छ। सर्वोच्चले नै गत वैशाख 28 गते तत्कालका लागि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशको दफा 10 कार्यान्वयन नगर्न नगराउनु भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा सरकार र रिट निवेदक बीच आज संवैधानिक इजलासमा छलफल भएपछि अन्तरिम आदेश दिन अस्वीकार गरिएको हो। तत्कालीन कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाल, विनोद शर्मा र सारंगा सुवेदीको संवैधानिक इजलासले छलफलबाट एउटा निष्कर्ष न्यायसम्म अध्यादेशको व्यवस्था कार्यान्वयन नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो। सरकारले सार्वजनिक प्रशासनलाई थप निष्पक्ष, व्यावसायिक र प्रभावकारी बनाउने उद्देश्यसहित निजामती कर्मचारी तथा शिक्षकहरूलाई ट्रेड युनियन गतिविधिमा अलग गर्ने नीति अघि सारेको थियो। उक्त निर्णय विरूद्ध विभिन्न सरकारी कर्मचारी र शिक्षक संगठन अदालत पुगेका थिए।
1: यसै गरी सर्वोच्चले नेपाल वायु सेवा निगमको संचालक समितिका पाँच सदस्यको नियुक्ति बदर गरिदिएको छ। सरकारले गत वैशाख 31 गते निगममा पाँचजना सदस्य नियुक्त गरेको थियो। छनौट समितिले गरेको सिफारिशका योग्यताक्रमका आधारमा नभई छानेर नियुक्ति दिएको थियो। यस विरूद्ध पहिलो नम्बरमा सिफारिश उपेन्द्र बहादुर कार्कीले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो। रिटमा आज सुनवाई गर्दै न्यायाधीश द्वय टेक प्रसाद ढुंगाना र शान्ति सिंह थापाको इजलासले नियुक्ति बद्ध गर्ने आदेश दिएको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले डाक्टर दीपक प्रसाद बास्तोला, प्रवीण भट्टराई, महेश्वर भक्त श्रेष्ठ, रूपा लामिसानी र लीला राज ढकाललाई नियुक्त गर्ने निर्णय गर्नुभएको थियो।
0: सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल र शेखर गोल्छा सहित 39 जना प्रतिवादी विरूद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ। 34 जना व्यक्ति र 5 कम्पनीलाई प्रतिवादी बनाउँदै आज विशेष अदालतमा मुद्दा दर्ता गरिएको हो। मुद्दामा प्रतिवादी दीपक भट्ट विरूद्ध 26,63,27,71,59 रूपियाँ 68 पैसा बराबरको बिगो माग गरिएको छ। यस्तै सुलभ अग्रवाल विरूद्ध 25,59,20,06,124 रूपियाँ 31 पैसा बराबरको बिगो माग दावी गरिएको छ। त्यसै गरी शेखर गोल्छा विरूद्ध 52,50,00,000 रूपियाँ बराबरको बिगो दावी गरिएको छ। उक्त मुद्दामा अवैध रूपमा आर्जित सम्पत्तिको स्रोत नखुलेको तथा आर्थिक कारोबारमा अनियमितता देखिएको आरोप लगाइएको छ।
1: सरकारले संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलको म्याद असार मसान्तसम्म थप्ने निर्णय गरेको छ। आज सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकले उक्त निर्णय गरेको हो। यसै गरी सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्न भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिने निर्णय पनि सरकारले गरेको छ। यस्तै लेखामान बोर्डको अध्यक्ष पदमा सिन्धुपाल्चोकका रमेश कुमार धितालाई मनोनयन गर्ने निर्णय पनि आज बसेको मन्त्री परिषद बैठकले गरेको छ।
0: परराष्ट्र मन्त्री शिशिर खनाल चीनको औपचारिक भ्रमणमा जानुहुने भएको छ। चिनिया विदेश मन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री खनाल पर्सि जेठ 31 गते 4 दिने भ्रमणका लागि चीन जान लाग्नु भएको हो। परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले बेजिङमा आफ्ना चिनिया समकक्षी यीसँग द्विपक्षीय वार्ता गर्ने तालिका छ। वार्तामा नेपाल चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा विभिन्न क्षेत्रमा आपसी सहकार्य विस्तार गर्ने विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा मन्त्री खनालले चीनका उच्चस्तरीय सरकारी पदाधिकारीसँग पनि भेटवार्ता गर्नुहुनेछ। त्यसै गरी बेजिङ स्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा सहभागी भई उहाँले नेपालमा विदेशी लगानी आकर्षित गर्ने विषयमा चिनिया व्यावसायिक समुदायसँग अन्तर्क्रिया गर्ने कार्यक्रम पनि छ। मन्त्री खनालले चीनमा रहेका नेपाली समुदायसँग पनि भेटघाट तथा अन्तर्क्रिया गर्नुहुनेछ। परराष्ट्र मन्त्रालयले मन्त्री खनाल असार 3 गते काठमाडौँ फर्कने जनाएको छ।
1: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी प्रमुख सचेतक खुशबु ओलीले परराष्ट्र मन्त्री शिशिर खनाललाई चीन भ्रमणमा जाँदा सीमा समस्याका विषयमा स्पष्ट धारणा राख्न सुझाव दिनुभएको छ। परराष्ट्र मन्त्री खनालले भारत भ्रमणको क्रममा उक्त कुरा नउठाएकोमा आपत्ति जनाउँदै उहाँले चीन भ्रमणमा भने त्यसलाई स्पष्ट रूपमा राख्नुपर्नेमा जोड़ दिनुभएको हो। आज प्रतिनिधि सभा बैठकमा प्रमुख सचेतक ओलीले परराष्ट्र मन्त्री खनालले संसदमा पनि सीमा समस्या नभई सीमा व्यवस्थापनको कुरा गरेर यसको गम्भीरतालाई नबुझेको जिकिर गर्नुभयो। उहाँले सीमा व्यवस्थापन र सीमा विवादबारे सांसदहरूले पनि अध्ययन गरेर धारणा बनाउन आवश्यक रहेको बताउनु भएको छ। प्रमुख सचेतक ओलीले लिपुलेक लिम्पियाधुरा र कालापानी नेपालको हो भन्ने बारे सरकारले स्पष्ट भएर छिमेकी मुलुकसँग कूटनीतिक संवाद गर्नुपर्ने बताउनुभयो।
0: विपक्षी दलहरूले सुस्थामा भारतीय सीमा सुरक्षा बल प्रवेश गरेको विषयमा पनि सरकारको ध्यानाकर्षण गराएका छन्। आजको प्रतिनिधि सभा बैठकमा नेकपा एमाले र श्रम संस्कृति पार्टीका सांसदले सरकारको यो विषयमा पनि ध्यानाकर्षण गराए। नेकपा एमालेका प्रमुख सचेतक एन महरले सुस्थामा भारतीय सीमा सुरक्षा बल प्रवेश गरेको र स्थानीय वासीले लखेटेको उल्लेख गर्दै सरकार के हेरेर बसेको छ भनेर सोध्नुभयो।
4: प्रधानमन्त्रीले सदनमा जसरी बोल्नुभयो र नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्तिका कारण आज नेपाल र भारतको धेरै सीमा क्षेत्रमा समस्या भएको छ र एसएसबी बलले नेपाली जनताहरूलाई समस्या दिइरहेका छन् र आज म धन्यवाद भन्न चाहन्छु ती सुस्थावासीलाई जसले त्यहाँको चाहिँ प्रतिकार गरेका छन्, एसएसबीको प्रतिकार गरेका छन् र लखेटेका छन्। म आभार व्यक्त गर्न चाहन्छु, धन्यवाद भन्न चाहन्छु र ती राष्ट्रवादी जनताहरूलाई म नमन व्यक्त गर्न चाहन्छु र ममा टोपी खोलेर शिर झुकाएर ती राष्ट्रवादी सुस्थावासीहरूलाई म धन्यवाद भन्न चाहन्छु। सभामुख महोदय,
0: श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेताहरूका साम्पाङले सुस्थामा भारतीय सीमा बलले नेपालीमाथि हप्की दप्की गरेको बारे रक्षा मन्त्रीको जवाब माग गर्नुभयो।
5: यो सुस्ता भन्ने ठाउँमा भारतीय पक्षको एसएसबी भन्छ क्यार सशस्त्र सीमा बल जो छ त्यो सीमा बल आएर चाहिँ नेपाली दाजुभाइहरूलाई हप्की दप्की गर्दै गरेको र नेपाली दाजुभाइ चाहिँ आफ्नो भूमिको लागि नियत्था त्यहाँनिर लड्दै भिड्दै गरेको अवस्थाको भिडियोहरू सार्वजनिक भएका छन्। त्यसतर्फ नेपाल सरकारले रक्षा मन्त्रीले प्रधानमन्त्रीज्यू त आउनुहुन्न, रक्षा मन्त्रीज्यू हुनुहुन्छ भने खोजेर तपाईँले ल्याइदिनु पर्यो। हामी यहाँ प्रश्न सोध्न चाहन्छौ उहाँलाई।
0: नेपाल परिवेशमा रासोपाको प्रदेश अधिवेशन जारी, कंग्रेसको क्रियाशील सदस्यता अध्यावधि गर्ने म्याद थप लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: डिजिटल ब्याङ्किङका लागि आवश्यक सतर्कता अपनाऊ। डिजिटल ब्याङ्किङ कारोबारका लागि सार्वजनिक स्थानका वाईफाई नेटवर्क प्रयोग गर्दा तपाईँको ब्याङ्किङ विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने जोखिम हुन्छ। यस्ता नेटवर्कमा विभिन्न

0: 705 गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np
1: गुणस्तरीय प्लम्बिङको परपर्द म्याम
2: मार्बलका सिपिभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
1: सुरक्षा घरको साथ जीवन भरको
3: यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
4: थाह संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार
5: आगामी आर्थिक वर्ष 2083-84 बजेटमाथिको सैद्धान्तिक छलफल सकिएको छ। अर्थमन्त्री डाक्टर सोरिम बुवाले यही जेठ 15 गते संसदमा प्रस्तुत गर्नुभएको बजेटमाथिको सैद्धान्तिक छलफल आज सकिएको हो। अब असार 1 र 2 गते विनियोजन विधेयकको मन्त्रालयगत शीर्षकमाथि छलफलको समय तोकिएको छ। 1 गते 9 वटा र 2 गते प्रधानमन्त्री कार्यालय सहित 8 वटा मन्त्रालयको बजेट शीर्षकमाथि छलफल हुनेछ। छलफल अघि पर्सिसम्म खर्च कटौतीको प्रस्ताव पेश गर्न सांसदहरूलाई समय दिए 3 र 4 गते सम्बन्धित मन्त्रीले जवाब दिएपछि यो विधेयक सन्देशसहित राष्ट्रिय सभामा पठाइनेछ। प्रतिनिधि सभाको अर्को बैठक अब असार 1 गते सोमबार बिहान 11 बजे बस्नेछ।
4: बजेटमा थपघट र करका दरमा हेरफेर गरिएको विषयमा अर्थमन्त्री डाक्टर श्रोणिम वागले माथि हाललाई छानबिन गर्न आवश्यक नभएको सरकारले निष्कर्ष निकालेको छ। आज मन्त्री परिषदको बैठकपछि संचारको विषयमा कुरा गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले अर्थमन्त्री वागले दिएको प्रष्टीकरण नै पर्याप्त भएको बताउनु भएको छ। अर्थ मन्त्रालय र अर्थमन्त्रीका सम्बन्धमा उठेका विषयमा सरकारको धारणा राख्दै प्रवक्ता पोखरेलले वागले आफूमाथि उठेका प्रश्नको जवाब संघीय संसद र संसदीय समितिमा दिइसकेको उल्लेख गर्नुभयो। अर्थमन्त्रीको प्रष्टीकरण नै पर्याप्त रहेको उल्लेख गर्दै यस विषयमा हाललाई थप कुनै प्रक्रिया आवश्यक नरहेको सरकारले ठहर गरेको प्रवक्ता पोखरेलले सुनाउनुभयो। यस विषयमा अब आवश्यकता परेको खण्डमा विगतमा जस्तै प्रधानमन्त्री र मन्त्री परिषदले उचित कदम चाल्ने उहाँको भनाइ थियो।
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको गण्डकी प्रदेश सभापति पदका लागि 6 जनाको उम्मेद्वारी दर्ता भएको छ। आज बिहानदेखि शुरू भएको अधिवेशनमा सहमतिबाट नेतृत्व टुंग्याउने प्रयास असफल भएपछि चुनाव मार्फत नेतृत्व चयन हुने भएको रासोपा निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो। यस्तै मकवानपुरको हेटौडामा यही जेठ 26 गते सबैभन्दा पहिले उद्घाटन भएर स्थगित भएको बागमती प्रदेश अधिवेशन भोलिदेखि काठमाडौँमा हुने भएको छ। निर्धारित कार्यतालिका अनुसार कोशी प्रदेशको अधिवेशन अस्ति 27 गते भएको थियो, तर हिजोका लागि निर्धारित मध्य प्रदेश अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको प्रमुख केसीले बताउनुभयो। त्यस्तै लुम्बिनी प्रदेशको अधिवेशन भोलि हुने कार्यतालिका छ। कर्णालीमा 31 गते र सुदूरपश्चिमको प्रदेश अधिवेशन असार 1 गते हुने कार्यतालिका यसअघि नै निर्धारण गरिएको रासोपा निर्वाचन आयोगले जनाएको छ।
4: नेपाली कंग्रेसले क्रियाशील सदस्यता द्यावधि गर्ने समय फेरि थप गरेको छ। यसअघि थपेको समय गए राति 12 बजेदेखि सकिएसँगै फेरि थप गरिएको कंग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले विज्ञप्ति मार्फत जानकारी गराउनुभयो। यसअघि पनि कंग्रेसले क्रियाशील सदस्यता नवीकरणको समय थपेको थियो। गए राति 12 बजेसम्म 7,82,209 योग्य सदस्य मध्ये 5,38,622 जनाले वडा सभापति मार्फत डिजिटल परिचय पत्र प्राप्त गरिसकेका छन्। 1,49,309 सदस्यले एवं अध्यावधिक फारम पेश गरिसकेका र उनीहरूको विवरण वडा सभापति मार्फत अध्यावधि हुने प्रक्रियामा रहेको कंग्रेसले जनाएको छ। यसअघि क्रियाशील सदस्यता अध्यावधि गर्न गए राति 12 बजेसम्मको समयसीमा तोकिएको थियो।
5: सार्वजनिक लेखा समितिले बेरोजीका विषयमा देखिएको नीतिगत तथा व्यावहारिक समस्या सम्बोधन गर्नुपर्नेमा जोड़ दिएको छ। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको आजको बैठकमा समिति सभापति भरत बहादुर खड्काले विभिन्न सरकारी निकायसँग बेरुजूको विषयमा आवश्यक जानकारी दिएर बेरुजू फर्च्यूटको लागि आवश्यक नीतिगत तथा कानूनी सुधार गर्नुपर्ने आवश्यकता उल्याउनुभयो। उहाँले सरोकारवाला निकायबाट आएका बेरुजूको समस्याको विषयमा घनीभूत छलफल गरेर बेरुजू न्यूनीकरणका लागि प्रभावकारी गृह कार्य गरेर घटाउनेतर्फ अग्रसर हुनुपर्ने बताउनुभयो। त्यस अवसरमा नेपाली सेनाका सेनापति अशोक राज सिग्देलले

0: नेपाली सेनाले चालू आर्थिक वर्षमा बाँकी रहेको बेरोजो मध्ये 60% फर्चुट गर्ने लक्ष्य राखेकोमा हालसम्म पनि 11% मात्रै पूरा भएको बताउनुभयो। कृषि वन तथा पर्यावरण मन्त्रालयका सचिव राजेन्द्र प्रसाद मिश्रले साबिकको कृषि मन्त्रालयतर्फ 6.35 अर्ब बेरोजु रहेकोमा हालसम्म 40.28% फर्चुट गरेको बताउनुभयो। उहाँले साबिकको वन मन्त्रालय तर्फ पनि 56 करोड़ रूपियाँ बेरुजु रहेकोमा 16% मात्रै बेरुजु फर्चोट गरेको बताउनुभयो।
1: शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिजा सिफारिशका विषयमा कर्मचारीको समन्वयताका सम्बन्धमा छानबिन गर्न 3 सदस्यीय समिति गठन गरेको छ। अध्ययन भिजा सिफारिशका सम्बन्धमा पेश गरिएका पत्र र कागज बाद नक्कली भएको बारेमा मन्त्रालयका कर्मचारीको सम्भावित संलग्नता छानबिन गर्नु मन्त्री स्तरीय निर्णय अनुसार समिति गठन गरिएको हो। मन्त्रालयका सचिव चन्द्रकान्त भूषालको समेतमा समिति गठन गरिएको छ। समितिका सदस्यमा मन्त्रालयको उपसचिव कानून गोपीकृष्ण रेग्मी र शाखा अधिकृत गुणराज भट्टराई रहनु भएको छ। समितिलाई घटनासँग सम्बन्धित मन्त्रालयका कर्मचारीको भूमिका तथा जिम्मेवारी बारे आवश्यक अनुसन्धान गरी 7 दिनभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ।
0: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग नेपालका लागि चिनिया राजदूत झाङ माओ मिङले आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ। सो भेटवार्तामा नेपाल चीनबीच कृषि पशुपन्छी मत्स्य वन तथा वातावरण क्षेत्रको सहकारीलाई थप सुदृढ़ बनाउने विषयमा विस्तृत छलफल भएको थियो। उहाँहरूबीच कृषि आधुनिकीकरण तथा यान्त्रिकीकरण द्विपक्षीय सम्झौताहरूको कार्यान्वयन कृषि व्यापार प्रवर्धन रोग नियन्त्रण प्रविधि हस्तान्तरण प्राविधिक सहयोग लगायत विषयमा समेत छलफल भएको उहाँको सचिवालयले जनाएको छ। सो अवसरमा मन्त्री चौधरीले उच्च मूल्य का नेपाली कृषि उत्पादनहरूको चिनिया बजारमा पहुँच विस्तार गर्न आवश्यक रहेको उल्लेख गर्दै यसका लागि चीन सरकारको सहयोगको अपेक्षा गर्नुभयो। साथै ताप्लेजुङको सीमावर्ती क्षेत्रमा एक तथा चौरीको आवागमनसँग सम्बन्धित समस्या समाधानका लागि चिनिया पक्षको सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो।
1: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
3: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
2: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
3: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
2: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
3: एकपटक दङ्गालीबाट किनेर हेर न।
2: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
4: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
3: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
5: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एण्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
6: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
3: प्रोप्राइटर सोमराज रैदास।
7: सम्पर्क फोन नम्बर 0825567775।
3: सम्पर्क नम्बर 98478826873।
8: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
9: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
10: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825635509 र मोबाइल 98453065।
1: दिक्ते लुपाकोट मजुवागढी नगरपालिका 8 बुवालुङ स्थित पंखु खोलामा बुधबार राति गएको बाढ़ीले सड़क बगाउँदा दिक्तेल चखवा भन्ज्याङ सड़क तीन दिनदेखि अवरूद्ध छ। मध्यपाटी लोकमार्ग अन्तर्गत दिक्तेल चखवा भन्ज्याङ खण्डमा पहिरो सहितको बाढ़ीले करिब 50 मिटर सड़क बगाएपछि तीन दिनदेखि यातायात अवरूद्ध भइरहेको हो। अहिले सो पहिरो हटाउने काम भइरहेको छ।
0: काठमाडौँको त्रिपुरेश्वर स्थित नेपाल आँखा अस्पतालले दिएको अस्पतालले विदाको दिन आइतबार पनि नियमित सेवा सञ्चालन गर्ने जनाएको छ। नेपालकै पहिलो आँखा अस्पतालको रूपमा परिचित यस अस्पतालले आइतबारदेखि शुक्रबारसम्म नियमित रूपमा सेवा उपलब्ध गराउँदै आएको छ। अस्पतालमा हरेक दिन बिहान 8:30 बजेदेखि बिरामी दर्ता शुरू हुने र दिउँसो 3 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा जाँच तथा उपचार सेवा प्रदान गरिने व्यवस्था गरिएको अस्पतालले जनाएको छ।
1: शेयर बजारमा खासै उत्साह हुन सकेको छैन। हिजो 8 अंकले घटेको नेप्से परिसूचक आज 4 अंकले घटेको छ। नेप्से परिसूचक 2724 को बिन्दुमा कायम भएको छ। आज कारोबार भने सामान्य अंकले बढ़्यो। हिजो 3.90 अर्ब करोड़को कारोबार भएको बजारमा आज 4.34 अर्ब करोड़ रूपियाँको शेयर खरिद बिक्री भएको छ। आज 92 कम्पनीको शेयर मूल्य बढ़दा 167 कम्पनीको शेयर मूल्य घटेको छ भने 12 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
0: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। दक्षिण कोरियाको एक अदालतले पूर्व राष्ट्रपति युन सुक योललाई थप 30 वर्षको जेल सजाय सुनाएको छ। उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् 2024 प्योङयाङमाथि ड्रोन उडानको आदेश दिएको आरोपमा आज राष्ट्रपति योल र उनका पूर्व रक्षा मन्त्री किम योङ ह्यूनलाई 30 वर्षको जेल सजाय सुनाइएको हो। यसअघि मार्शल र लागू गरेको अभियोगमा आजीवन कारावासको सजाय पाइसकेका युनमाथि यो अर्को गम्भीर फैसला आएको हो। युनले आफूमाथि लगाइएका आरोपहरू स्वीकार गर्दै आएका छन्। सन् 2024 अन्त्यमा युनले घोषणा गरेको छोटो अवधिको सैनिक शासनका कारण उनी विरूद्ध महाभियोग प्रक्रिया शुरू भएको थियो। त्यससँग सम्बन्धित विभिन्न अभियोगमा उनीमाथि मुद्दा दर्ता गरिएको थियो। अप्रेल 2025 उनी औपचारिक रूपमा राष्ट्रपतिको पदबाट हटाइएका थिए। यसअघि फेब्रुअरीमा देशद्रोह तथा संविधानलाई कमजोर बनाउने अभियोगमा युनलाई जन्मकैदको सजाय सुनाइएको थियो।
1: भारतले पेट्रोल पम्पहरूमा इन्धनको बिक्री वितरण व्यवस्थित बनाउन नयाँ निर्देशिका जारी गरेको छ। पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयले जारी गरेको नयाँ आदेश अनुसार अब कुनै पनि पेट्रोल पम्पले एकजनालाई एक दिनमा 200 लिटर भन्दा बढ़ी हाई स्पीड डिजेल बिक्री गर्न पाउने छैनन्। यसका साथै नयाँ सरकारी आदेशले औद्योगिक व्यावसायिक र संस्थागत जस्ता ठूला उपभोक्तालाई पेट्रोल पम्पबाट पेट्रोल र डिजेल खरिद गर्न पूर्ण रूपमा रोक लगाइएको छ। यी ठूला उपभोक्तालाई आफ्नो आवश्यकताको इन्धन केवल बल्क सेल पोइन्ट थोक बिक्री केन्द्रबाट मात्र खरिद गर्न भनिएको छ। यो नियम तत्कालै लागू हुने गरी अनिवार्य गरिएको छ। यो प्रतिबन्ध शुरूआती चरणमा 90 दिनसम्म लागू रहने भारतीय संचार माध्यमहरूले जनाएका छन्। मध्य पूर्वमा जारी गम्भीर संकटका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अचानक बढ़ेको छ। डिजेलको मागमा असामान्य रूपमा उच्च वृद्धि भएपछि सरकारले यो निर्णयात्मक कदम चाल्नु परेको हो।
0: नेपाल परिवेशमा अब खेल समाचार। आईसीसी महिला टी20 विश्वकप आज शुरू हुँदैछ। इंग्ल्याण्डमा हुने विश्वकपको उद्घाटन खेलमा घरेलु टोली र श्रीलंका बीच प्रतिस्पर्धा हुनेछ। दुईबीचको खेल बर्गिङहममा रहेको एज बास्टन क्रिकेट रंगशालामा नेपाली समयअनुसार आज राति 11:15 बजे शुरू हुनेछ। सन् 2019 घरेलु भूमिमा नै भएको पहिलो संस्करणको विश्वकपमा च्याम्पियन बने यता इंग्ल्याण्डले यो सफलता दोहोर्याउन सकेको छैन। यसपटक 17 वर्षपछि फेरि घरेलु भूमिमा यो सफलता दोहोर्याउने लक्ष्यमा इंग्ल्याण्ड रहेको छ। पहिलो संस्करणको विश्वकपबाट निरन्तर सहभागी हुँदै आएको श्रीलंका पहिलो पटक सेमी फाइनल पुग्ने लक्ष्यका साथ शुरूआत गर्न चाहन्छ। महिला टी20 विश्वकपमा सहभागी 12 राष्ट्रलाई 2 समूहमा विभाजन गरिएको छ, जस अनुसार समूह एमा अस्ट्रेलिया, बंगलादेश, भारत, नेदरल्याण्ड, पाकिस्तान तथा दक्षिण अफ्रिकाको सहभागिता रहेको छ। समूह बीमा भने इंग्ल्याण्ड, आयरल्याण्ड, न्यूजील्याण्ड, स्कटल्याण्ड, श्रीलंका र वेस्ट इण्डिज रहेका छन्।
1: विश्वकप फुटबल विशेष।
7: फिफा विश्वकप 2026 शुरू भएको आज दोस्रो दिन गएराती मेक्सिकोमा भएको उद्घाटन खेलमा दक्षिण अफ्रिका 2-0 गोल अन्तरले पराजित भएको थियो। आज बिहान भएको दोस्रो खेलमा चेक रिपब्लिकमाथि 2-1 जित निकाल्दै दक्षिण कोरियाले विजयी शुरूआत गरेको छ। आज राति 1:15 समूह बी अन्तर्गतको खेलमा आयोजक राष्ट्र क्यानाडाले बोस्निया एण्ड हर्जगोभिनाको सामना गर्दैछ। अन्तर्राष्ट्रिय फुटबलमा क्यानाडा र बोस्निया बीचको खेल टोरन्टो स्थित बीएमओ फिल्डमा पहिलो पटक हुन लागेको हो। पहिलो पटक घरेलु मैदानमा विश्वकप खेलिरहेको क्यानाडाका लागि आजको खेल निकै महत्वपूर्ण हुनेछ। समूह बीमा क्यानाडा र बोस्नियासँगै एसियाली च्याम्पियन कतार र स्विजरल्याण्ड पनि रहेका छन्। क्यानाडाका लागि बाँकी दुई प्रतिद्वन्दी तुलनात्मक रूपमा बलिया हुन्। प्रशिक्षक जेसी मार्सको नेतृत्वमा रहेको क्यानाडाली टोलीले पछिल्लो 2 वर्षदेखि यही प्रतियोगिताका लागि तयारी गरिरहेको छ। घरेलु मैदान र समर्थकको फाइदा उठाउँदै आफ्नो पहिलो विश्वकप जितसँगै समूह चरण पार गर्ने क्यानाडाको लक्ष्य छ। क्यानाडा विश्वकपमा तेस्रो पटक सहभागी हुँदैछ। क्यानाडाले सन् 1986 र 2022 विश्वकप खेलेको थियो, तर उसले कुनै पनि खेल जित्न सकेको थिएन। आफ्नै भूमिमा विश्वकपको पहिलो खेल जितेर घरेलु समर्थक खुशी पार्ने क्यानाडाका लागि यो सुनौलो अवसर पनि हो। त्यसका लागि क्यानाडाले बोस्नियालाई हराउनु पर्नेछ। क्यानाडाका लागि जोनाथन डेभिड, स्टिफेन एस्टाकियो, साइल लारिन र जोनाथन ओसारियो विपक्षी टोलीका लागि खतरा पैदा गर्न सक्नेछन्। अल्फान्सो डेभिड ह्यामस्ट्रिङका कारण शुरूआती खेलमा उपलब्ध नहुने सम्भावना रहेकाले क्यानाडाका निम्ति चिन्ता थपेको छ। अर्कोतर्फ 12 वर्षको लामो प्रतीक्षापछि विश्वकपमा फर्किएको बोस्नियाका लागि यो खेल निकै चुनौतीपूर्ण हुनेछ। बोस्नियाको टोली 40 वर्षीय अनुभवी स्ट्राइकर एडिन जेकोको नेतृत्वमा मैदानमा ओर्लने भएको छ। सर्जेज बारबारेजको प्रशिक्षणमा रहेको बोस्निया रक्षात्मक रूपमा निकै बलियो मानिन्छ। सिट कोलासिनक, ह्यारिस ताबाकोभिच र अमर डेकिक जस्ता खेलाड़ीको उपस्थितिले बोस्नियाको टोलीलाई थप मजबूत बनाएको छ। युरोपेली छनौटको कठिन चुनौतीपूर्ण प्लेअफ यात्रा पार गर्दै वेल्स र इटली जस्ता विश्वकपका पुराना हस्तीहरूलाई पेनाल्टी सुटआउटमा स्तब्ध पारेर बोस्निया विश्वकपमा पुगेको हो। फिफा वरियतामा क्यानाडा 30 स्थानमा रहँदा बोस्निया 65 स्थानमा रहेको छ।
1: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: काभ्रे बस दुर्घटनाका मृतक 8 मध्ये 4 जनाको शनाखत, घाइते 16 मध्ये 3 जनाको अवस्था गम्भीर, उपचार हुँदै।
1: बाल सैन्य प्रयोगमा प्रचण्ड बाबुराम विरूद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर, संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलको म्याद असार मसान्तसम्म थपियो।
0: व्यवसायी भट्ट र अग्रवाल सहित 39 जना विरूद्ध विशेष अदालतमा मुद्दा दर्ता, वायु सेवा निगम संचालक समितिका 5 सदस्यको नियुक्ति सर्वोच्चद्वारा बदल।
1: भारतमा पेट्रोल डिजल बिक्रीमा सीमा निर्धारण, अब दिनमा 200 लिटर मात्रै किन्न पाइने, दक्षिण कोरियाका पूर्व राष्ट्रपति योललाई थप 3 वर्षको जेल सजाय।
0: र महिला टी20 विश्वकप आज शुरू हुँदै उद्घाटन खेलमा इंल्याण्ड र श्रीलंका भिड्ने, विश्वकप फुटबलमा क्यानाडाले आज राति 12:45 बजे घरेलु मैदानमा बोस्नियासँग खेल्ने।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौ, नमस्कार।
11: सुने खबर जीवन साथी आपा की छौरे खुशी छौरे सुखी छौरे।
12: म गीतकार संगीतकार राजकुमार बगर, तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.4 MHz।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
2: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-563-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
4: भर्ना खुल्यो।
5: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
4: हाम्रा विशेषताहरू
5: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
4: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
5: शान्त तथा पारिवारिक वातावरण भएको
4: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
5: तिहार सुसारको राम्रो व्यवस्था भएको
4: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने
5: घरको जस्तै माया पाउने
6: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
7: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ चैक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
6: सम्पर्क फोन नम्बर 082-563-387 सम्पर्क मोबाइल नम्बर 98-669-86-303 र 98-662-25-183
8: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
9: डाक्टर मोहम्मद अनुद्दीन बागवानद्वारा दिइने सेवाहरू
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
11: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
10: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
11: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
12: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार
13: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू
14: कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी
15: मुटु रोग विशेषज्ञ डाक्टर
14: कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
16: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-561-6383 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700
17: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ
18: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
19: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
2: हाड जोड्ने नशारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
7: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
0: साथै ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे इको
6: इन्डोस्कोपी सेवा
0: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्
19: नोट यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ
0: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान फोन नम्बर 082-560-434 र 082-560-138
3: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराईको दिव्य फार्मेसीमा
4: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार
12: डाक्टरद्वारा दिइने सेवाहरू
1: पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार
10: बिना टाका प्रभावकारी उपचार
12: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श।
20: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ।
12: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरन्तै डिस्चार्ज।
20: नोट, फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ।
21: बिरामी जाँच निमित्त यही असार 12 गते शुक्रबार
22: दिव्य फार्मेसी कुराई 15 सड़क विभाग रोड। सम्पर्क फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98478-28913, 98478-26163 र 98095-12871।
12: एक हप्तादेखि यो दाँत दुखेको दुखी छ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
21: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: डाक्टरद्वारा दिइने सेवाहरू:
23: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
12: बाङ्गा टिङ्गा दाँत मिलाउने,
23: शल्यक्रिया गरेर दाँत निकाल्ने,
12: खाली ठाउँमा दाँत भर्ने,
23: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
12: मुखमा घाउ खटेरा आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
23: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दान। सम्पर्क फोन नम्बर 082-595-350 र सम्पर्क मोबाइल नम्बर 98578-43123।
24: नाक, कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल, घोराही दाङमा।
19: नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
24: अन्य सेवाहरू:
21: हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
25: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
21: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
26: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
12: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
23: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-585-6694। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
27: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
28: खुसीको खबर।
29: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
28: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-847, 082-595-847।
30: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक, घोराही दाङमा।
31: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड, घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
32: नोट,
30: हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतम द्वारा भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: बीबीसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा परराष्ट्र मन्त्री शिशिर खनाल आइतबार चीन जाँदै भ्रमणबाट अपेक्षा किए।
2: चिनिया लगानीको निमित्त चाहिँ विश्वस्त बनाएर उहाँ आउन सक्नुभयो भने त्यो पनि एउटा उपलब्धि हुन्छ भन्ने मलाई लाग्छ।
1: सुस्ता क्षेत्रमा भारतीय सुरक्षा कर्मीको प्रवेश, घटना के हो?
3: बर्खाको समय पानी जमेको कारणले गर्दा उनीहरू यहाँ बाध्यतावश आउनु परेको भन्ने हिसाबले कुरा भइसकेपछि स्थानीय वासीलाई पनि सम्झाइ बुझाइ गरी टोली त्यो ठाउँबाट फर्किएको छ।
1: नवलपरासी पश्चिमका सहायक सीडीओ र इरान अमेरिका सम्झौताका बुझाहरूबारे इरानी संचार माध्यममा चर्चा। तर सबभन्दा पहिला प्रमुख विश्व समाचार।
4: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। स्पेस एक्सको कारोबार न्यूयोर्कको स्टक मार्केटमा शुरू हुन लागेको छ, जसले यसलाई अमेरिकाको सबैभन्दा ठूलो कम्पनी बनाउने देखिएको छ। रकेट र एआई फर्मको उक्त भव्य प्रवेशले इलोन मस्कलाई विश्वकै पहिलो ट्रिलियनेयर अर्थात 10 खर्ब डलर सम्पत्तिको मालिक बनाउन सक्ने सम्भावना छ। टेक्सासमा कम्पनीको योजना सुनाउँदै मस्कले विज्ञान कथाबाट कथाको अंश हटाउन आफूले चाहेको र मंगल ग्रहमा कम्तीमा 10 लाख मानिसहरूको बसोबास गराउने बताए। राष्ट्रपति ट्रम्पले हस्ताक्षरका लागि सम्झौता तयार रहेको बताएपछि इरानका सरकारी संचार माध्यमहरूले इरान संयुक्त राज्य अमेरिका बीचको सम्झौताका बुदाहरू प्रकाशमा ल्याइरहेका छन्। सम्झौतामा लेबनन सहित सबै मोर्चामा लड़ाई रोक्ने, रोका इरानी सम्पत्ति फुकुवा गर्ने र इरानको परमाणु कार्यक्रमबारे वार्ताका लागि 60 दिन छुट्याउने सहितका विषयवस्तु रहेको भनिएको छ। तर इरानले चुहाएका जानकारीहरूको लिखित रूपमा भएको सहमतिसँग कुनै सम्बन्ध नरहेको राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। एक वर्ष अघि आजैका दिन भएको एयर इण्डिया विमान दुर्घटनाका अनुसन्धानकर्ताहरूले केही अध्यावधिक जानकारी दिएका छन्, तर त्यसमा थोरै मात्र विवरणहरू छन्। लन्डनतर्फ गइरहेको फ्लाइट 171 अहमदाबादमा दुर्घटना हुँदा जमीनमा रहेका सहित 260 जनाको ज्यान गएको थियो। भारतको हवाई दुर्घटना जाँच ब्यूरोले आफूले उल्लेख्य प्रगति गरिरहेको भन्दै काम सम्पन्न भएपछि प्रतिवेदन सार्वजनिक गर्ने जनाएको छ। बीबीसीकी अर्चना शुक्ल भन्छिन्, हामीले धेरै परिवारका सदस्यहरूलाई भेटिरहेका छौं जसले के भएको थियो भन्ने बारे केही जानकारी पाउन सके मात्रै पनि मन बुझाउन सकिन्थ्यो र के गलत भएको थियो थाहा पाउन सकिन्थ्यो भनिरहेका छन्। उड्डयन सुरक्षाका हिसाबले पनि यस्ता दुर्घटना भविष्यमा रोक्नका लागि त्यो महत्वपूर्ण छ। बीबीसीकी अर्चना शुक्ल। दुर्घटना स्थलमा दीप प्रज्वलन गरेर पीड़ितहरूले आफन्तलाई सम्झिएका छन्। डिजिटल प्लेटफर्महरूमा आधारित श्रमिकहरूको सुरक्षा गर्ने एउटा महत्वपूर्ण विश्वव्यापी सम्झौतालाई अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओले पारित गरेको छ। उक्त सम्झौताले खानेकुरा डेलिभरी र राइड सेयरिङ एप जस्ता प्लेटफर्म मार्फत काम गर्ने 10 लाख श्रमिकको सुरक्षा गर्ने लक्ष्य लिएको छ। र चिनिया सरकारले विदेशी गुप्तचरहरूले देशको समुद्रको निगरानी गर्न कछुवा र माछामा सेन्सरहरू जडान गरिदिएको आरोप लगाएको छ। सामाजिक सञ्जालमा राखिएको पोस्टमा राज्य सुरक्षा मन्त्रालयले चीनको तटीय प्रतिरक्षाका कमजोर बिन्दुहरू पत्ता लगाउन, पानी मुनिको भूभागको नक्सा कोर्न ठूला समुद्री जीवहरूको प्रयोग गरिएको बताएको हो। उसले सौर्य ऊर्जाबाट चल्ने ग्लाइडरहरू र तैरिने वस्तुहरू पनि विदेशी समूहहरूले तैनात गराएको र उनीहरूले भू उपग्रह मार्फत बाहिर तथ्याङ्कहरू पठाइरहेको बताएको छ। यो बीबीसी नेपाली सेवा हो।
1: कार्यक्रममा तपाईंलाई स्वागत छ। परराष्ट्र मन्त्री शिशिर खनालले जेठ 31 गतेबाट चीनको 4 दिने भ्रमण गर्ने र त्यस क्रममा चीनिया समकक्षी वाङ यीसँग बेजिङमा वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। दक्षिणी छिमेकी भारतको औपचारिक भ्रमणबाट फर्केको ठिक एक सातामै शुरू हुने गरी खनालको बेजिङ भ्रमण तय गरिएको हो। परराष्ट्र मन्त्री खनाल चीनको पहिलो औपचारिक भ्रमणमा गइरहँदा विज्ञहरूले विश्वासको वातावरण बनाउन आपसमा भएका पुरानै सम्झौताहरूको कार्यान्वयनका विषय पेचिलो हुने बताएका छन्। नेपालको भारतसँगको सीमा विवादमा चीन जोड़िएको पक्षमा काठमाण्डुले कसरी आफ्नो कुरा राख्छ भन्ने विषय समेत चासोपूर्वक हेरिने उनीहरूले टिप्पणी गरेका छन्। नेपालले सन् 2017 नै चीनसँग बेल्ट एण्ड रोड बीआरआई सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरे पनि त्यसको एक दशक पूरा हुन लाग्दा समेत हालसम्म उक्त परियोजना कार्यान्वयनका लागि सरकारले महत्वपूर्ण निर्णय लिन सकेको पाइँदैन। अघिल्लो पटक द्विपक्षीय भ्रमणका क्रममा बेइजिङ पुग्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले समेत पारस्परिक सहयोगका लागि विभिन्न 9 सहमति पत्रमा हस्ताक्षर गरेका थिए। चीनका लागि पूर्व राजदूत विष्णु पुकार श्रेष्ठले बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर गरिसकेको अवस्थामा त्यसको निरन्तरताको विषयलाई चीनले महत्वसाथ हेरेको बताउँछन्। उक्त विषय परराष्ट्र मन्त्री खनालले उठाउनुपर्ने बताउँदै पूर्व राजदूत श्रेष्ठ भन्छन्,
5: मुख्यतः यो हामीले गर्ने कुन कुन प्रोजेक्ट हुन सक्छ, अब जस्तो यो रोड कनेक्टिभिटी, एयर कनेक्टिभिटी, ट्रान्समिसन लाइन कनेक्टिभिटी होइन, यो विषयमा राम्रै होमवर्क गरेर गएर चिनीहरूसित पनि त्यही कुराकानी गर्न सक्दा त्यो चाहिँ प्रोजेक्ट अगाडि बढेर जान्छ।
1: परराष्ट्र मन्त्री समेत रहिसकेका पूर्व राजदूत महेन्द्र बहादुर पाण्डे परराष्ट्र मन्त्री खनालले नेपालका दुवै छिमेकीको भ्रमण गर्ने क्रममा विगतका सरकारका प्रतिनिधिसँग छलफल र परामर्श गरेको नदेखिएको भन्दै त्यसले यस अघिका सरकारले अघि बढ़ाएका कामको निरन्तरतामा संशय उत्पन्न गराउने ठान्छन्। उनले यस भ्रमणका क्रममा ऋण वा अनुदानलाई लिएर गम्भीर र खुलस्त छलफल गर्नुपर्ने बताए।
2: चिनियाहरूसँगै बसेर हाम्रो चाहिँ प्राथमिकतामा यो प्रोजेक्टमा चाहिँ तपाईँहरूको सहयोग आवश्यक छ र यो सहयोग चाहिँ हामीलाई यसरी चाहिँ गरिदिनुहोस् भन्ने कुरा कुन एरिया, अब यो सरकारले के केमा चाहिँ प्राथमिकता दिने भनेको छ, त्यो क्षेत्रमा चिनिया लगानीको निमित्त चाहिँ अभिप्रेरित गर्ने र विश्वस्त बनाएर उहाँ आउन सक्नुभयो भने त्यो पनि एउटा उपलब्धि हुन्छ भन्ने मलाई लाग्छ।
1: त्यस्तै चीनमा रहेको कैलाश मानसरोवर जान पाउने भारतीय तीर्थयात्रीका लागि यो वर्ष लिपुलेक पास प्रयोग हुने दिल्लीले बताएपछि पछिल्लो पटक पुनः सीमा विवाद तरंगित बनेको छ। काठमाण्डुसँग कुनै परामर्श नभइकन भएको उक्त निर्णयलाई लिएर नेपालले दिल्ली र बेइजिङ दुवैलाई कूटनीतिक नोट पठाएको जनाएको थियो। पूर्व राजदूत विष्णु पुकार श्रेष्ठ भन्छन्,
5: हाम्रो हिगोलमाथिको अतिक्रमण भयो हाम्रो, यसमा तपाईँहरूले रिकन्सिडर गर्नुपर्छ अथवा तपाईँहरूले त्यसलाई प्रयोग गर्नुहुने किन हाम्रा पनि स्वीकृति लिनु पर्यो भन्ने कुरो होइन भने यो त उठाउनै पर्ने विषयभित्र पर्छ, भारतमा पनि उठाउनु पर्थ्यो, चीनमा पनि उठाउनु पर्छ।
1: पूर्व परराष्ट्र मन्त्री पाण्डेले कालापानी क्षेत्रको भूमिलाई लिएर त्यहाँ हुने हरेक गतिविधिमा नेपालको स्वीकृति लिनुपर्ने विषय प्रष्ट रूपमा उठाउनु पर्ने बताए। परराष्ट्र मन्त्री खनालको चीन भ्रमणका क्रममा नेपाल चीन सम्बन्धलाई थप सुदृढ़ बनाउने तथा विभिन्न क्षेत्रमा सहकार्यलाई अझ गहिरो बनाउने विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। अब अर्को विषय, नेपालको भूमि प्रवेश गरेका भारतीय सुरक्षाकर्मीलाई सुस्ताका बासिन्दाले प्रतिकार गरेपछि उनीहरूलाई फिर्ता पठाइएको र त्यहाँ शान्ति सुव्यवस्थाको अवस्था अहिले सामान्य रहेको अधिकारीहरूले बताएका छन्। पछिल्लो समय भारतीय सुरक्षाकर्मी नेपाल र भारत दुवैले आफ्नो भूभाग दावी गरेका सुस्तामा प्रवेश गरेका विवरणहरू आइरहेका छन्। यसै सन्दर्भमा हामीले नवलपरासी बर्दाघाट सुस्ता पश्चिम जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी पोषण राज भण्डारीलाई सम्पर्क गरी शुरूमा आज त्यहाँ भएको के हो भनेर सोधेका छौ।
6: बिहान करिब 8:30 बजेतिरको समयमा भारतीय एसएसबीको 6 टोली चाहिँ नियमित उहाँहरूको भारतीय क्षेत्रको सीमा अनुगमन तथा पेट्रोलिङको कार्यक्रम अन्तर्गत सीमा अनुगमनको कार्यक्रममा हिँडिरहेको अवस्था रहेछ। सो क्रममा सुस्ता वडा नम्बर 5 को नेपाल भारत सीमा क्षेत्रमा एउटा कलबर्ट रहेको छ, त्यो कलबर्टको नजिक भारतीय क्षेत्रपट्टि नालाको पानी जमेको कारणले गर्दा उनीहरूले आफ्नो भूभागबाट पेट्रोलिङ गर्न अनुगमन गर्न नसकेको भन्ने कारणले गर्दा नेपाली भूभाग अलिकति उच्च रहेको अवस्थामा नेपाली किसानको खेतको आदिबाट नेपाली भूमितर्फ छिरेर हिँडिरहेको अवस्थामा सोही क्षेत्रमा खेतबारीमा काम गर्ने उखु किसानहरूले देखेर भारतीय एसएसबीहरू चाहिँ नेपाली भूभागमा प्रवेश गर्न लाग्यो भन्ने भइसकेपछि त्यसपछि त्यहाँ हल्ला भई सो क्षेत्रमा अलिकति केही समय चाहिँ भारतीय एसएसबी र नेपाली जनताको बीचमा अलिकति चर्काचर्की भएको अवस्था रहेछ। लगत्तै स्थानीयवासीले जो सुस्कामा रहेको जुन टोली छ सशस्त्र प्रहरी बलको उहाँहरूलाई चाहिँ खबर गरिसकेपछि यसै साफको कमान्डमा 10 टोली गएर भारतीय एसएसबी र स्थानीय जनतालाई सत्य के हो भन्ने हिसाबले
3: दिन गरिसकेपछि भारतीय पक्षबाट यस्तो यस्तो भएको भन्ने जानकारी गराइसकेपछि उनीहरूलाई फेरि नेपाली भूमिमा प्रवेश नगर्ने गरी शर्तमा चाहिँ त्यहाँबाट पठाइएको र स्थानीयवासीलाई चाहिँ अब यो बर्खाको समय पानी जमेको कारणले गर्दा उनीहरू यहाँ बाध्यतावश आउनु परेको भन्ने हिसाबले कुरा भइसकेपछि स्थानीयवासीलाई पनि सम्झाइ बुझाइ गरी टोलीको ठाउँबाट फर्किएको।
1: अहिले चाहिँ अब त्यहाँको शान्ति व्यवस्थाको चाहिँ कस्तो छ, अवस्था के छ? अब
3: सामान्य छ, अहिले त्यहाँ स्थिति कुनै छैन। भारतीय एसएसपीको टोली तत्कालै फर्किसकेर अनि त्यसपछि यता काउन्टर पार्टतिर एउटा सशस्त्र प्रहरी बोला हाम्रो जसले सीमा हेर्छ उसले पनि हाम्रो एसपी सरले 26 नम्बर गणको एसपी सरले पनि जानकारी गराइसकेपछि अहिले सामान्य छ स्थिति।
1: अब यो त फेरि फेरि दोहोरिन सक्ला नि त फेरि होइन?
3: सुस्ता क्षेत्र चाहिँ अब हाम्रो अन्तर्राष्ट्रिय सीमा क्षेत्र पनि भयो, दुईतर्फकै पनि नियमित पेट्रोलिङ कार्यक्रम हुने र पेट्रोलिङ कार्यक्रम हुँदा सीमा अनुगमन तथा गर्दाखेरि कहिले काहीँ नेपाली भूभागमा आउने अथवा नेपाली पक्षबाट पनि भारतीय भूभाग स्थितिको लागि अब कहिले काहीँ हिँड्न मिल्दा नमिल्दा चाहिँ प्रयोग गर्ने स्थिति तयार हुन सक्छ। तर त्यसको लागि सम्बन्धित काउन्टर पार्टलाई जानकारी गराएर गराउनु पर्ने, दुई बिचमा अलिकति कोर्डिनेसन चाहिँ ग्याप भएको,
1: सूचनाको कमीका कारण भएको भन्ने तपाईँहरूको बुझाए।
3: हामीले चाहिँ उनीहरूलाई चाहिँ त्यो विषयमा हाम्रो एसएसले यता सशस्त्र प्रहरी बलले सोच्दाखेरि चाहिँ अनुगमनमा आइहाल्यो, पानी जमेको कारणले पानीबाट हिँड्न कठिनाई भइसकेपछि नेपालको बाटो प्रयोग गरेर फर्केर फेरि भारतीय क्षेत्रमै जाने क्रममा स्थानीयलाई अवरोधले गर्दाखेरि चाहिँ भएको भन्ने उताबाट जानकारी।
1: भारतीय सुरक्षा कर्मीहरू चाहिँ अरू बेला पनि त्यसरी नेपाल छिर्ने गरेको भन्ने बेला बेला आइरहन्छ नि, यो विषयमा अलिकति उच्च स्तरमै कुरा हुनुपर्ने जस्तो आवश्यकता तपाईँहरूले ठान्नु भएको छ कि छैन, अथवा यसलाई के पहल भइरहेको छ त यो नदोहोरियोस् भनेर?
3: यसमा हामीले अब गृह मन्त्रालय मार्फत चाहिँ अब जानकारी चाहिँ जाहेर चाहिँ गराइरहेको विषय हो। सुस्ता क्षेत्रको विषय अब यो नेपाल भारत क्षेत्रकै सीमा चाहिँ यकिन नभइसकेको मान्नु पर्यो, दुईटाले आफ्नो आफ्नो क्लेम रहेको छ, त्यसले गर्दा दुई पक्षबाट कुटनीतिक पहलबाट नै समाधान गर्नु बस्ने विषय हो। तथापि जिल्ला स्तरमा अब यो इम्प्लिमेन्टेसन लेभलमा पनि अब उता डिएम साहब र यता हाम्रो प्रमुख जिल्ला अधिकारी कोर्डिनेसन भएर केही कामहरू चाहिँ भइरहेको छ, तर अब यो दीर्घकालीन यसको समस्या समाधान त कुटनीतिक तहबाटै सीमा निकुल गरेर नै समाधान गर्नुपर्ने हुन्छ।
1: अब तत्काल चाहिँ आज बिहानको जस्तो घटना दोहोरिँदैन भन्ने छ?
3: तत्काल चाहिँ अब एक किसिमको घटना चाहिँ नदोहोरिएला भन्ने हामी विश्वास ल्याएको छ।
1: उनी थिए नवलपरासी बर्दाखाट सुस्ता पश्चिम जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी पोषण राज भण्डारी। अब एउटा प्रसंग संक्षेपमा, बीपी राजमार्ग अन्तर्गत काभ्रेको बुच्चाकोटमा आज दिउँसो एउटा यात्रुवाहक बस दुर्घटना हुँदा 8 जनाको ज्यान गएको प्रहरीले जनाएको छ। कम्तीमा 16 जना घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको घटनास्थलबाट बीबीसीसँग कुरा गर्दै काभ्रेका प्रहरी उपरीक्षक रविन कार्कीले बताएका हुन्। बनेपाबाट रोशी गाउँपालिकाको खारपाचोक हुँदै सुंगुरे जाँदै गरेको बस नमोबुद्ध नगरपालिका 2 बुच्चाकोटमा दिउँसो करिब 2:30 बजेतिर दुर्घटनामा परेको थियो। अब अन्तिममा देश बाहिरको एउटा विषय, इरानले भनेको छ अमेरिकासँगको युद्ध अन्त्यका लागि हुने सम्झौतालाई लगभग अन्तिम रूप दिइएको छ, तर उसले आफ्नो सीमा रेखामा कुनै सम्झौता गर्ने छैन। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि त्यस्तो सम्झौता हुन लागेको बताएका थिए। बीबीसी विवरणमा आधारित यो रिपोर्ट सुनौ फणिन्द्र दाहालबाट।
7: राष्ट्रपति ट्रम्पले हस्ताक्षरका लागि सम्झौता तयार रहेको बताएपछि इरानका सरकारी संचार माध्यमहरूले इरान संयुक्त राज्य अमेरिका बीचको सम्झौताका बुदाहरू प्रकाशमा ल्याइरहेका छन्। संवाददाताहरूसँग कुरा गर्दै ट्रम्पले इरानले कहिल्यै पनि परमाणु अस्त्र हासिल गर्न नसक्ने किसिमको सम्झौता भएको बताए। उनले सबै दस्तावेजहरूले अन्तिम रूप पाएपछि त्यसलाई सम्भवतः युरोपमा चाँडै हस्ताक्षर गरिने र हस्ताक्षर लगत्तै होर्मुज जलमार्ग खुल्ने उल्लेख गरेका थिए। एउटा अमेरिकी रिपोर्टमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई पछिल्लो छलफलमा समावेश नगराइएको जनाइएको छ। इरानको विदेश मन्त्रालयका प्रवक्ताले उक्त सम्झौताको अधिकांश भाषा तय भएको तर अमेरिकाले नयाँ अनुरोध र अत्याधिक मागहरू राखेको बताएका थिए। उनले आफ्नो देशले आफूले निर्धारण गरेका सीमा रेखाहरू पार गरेर सम्झौता नगर्ने पनि उल्लेख गरेका छन्।
1: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब सोमबार बेलुकी 9:15 बजे हामी फेरि उपस्थित हुनेछौ, त्यति बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।
8: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नया व्यवस्थापन र निशुल्क दन्त परीक्षण को सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरु छैनन्।
9: मध्यपश्चिम जाङ च्याक यति बेला रात्रिको 9 बजेको छ।

राति 9 बजे को मध्यपश्चिम हाइलाइट्स बाट अमृता डागी को नमस्कार। दाङको राप्ती गाउँपालिकाको आयोजनामा स्थानीय उत्पादनको प्रवर्धन, कृषि तथा पशुपालन क्षेत्रको आधुनिकीकरण तथा उद्यमशीलता र रोजगारी तथा स्वरोजगारीका अवसर बारे जानकारी गराउने उद्देश्यले आयोजित कृषि पशु उद्यम तथा रोजगार प्रदर्शनी 2083 आज सम्पन्न भएको छ। राप्ती गाउँपालिका कार्यालय परिसरमा आयोजना गरिएको प्रदर्शनीमा स्थानीय कृषक, उद्यमी, विद्यार्थी, बैंक, कृषि सहकारी संस्था तथा विभिन्न सरकारवाला निकायको सहभागिता रहेको थियो भने कृषि उत्पादन, कृषि औजार तथा प्रविधि, उन्नत जातका पशुपन्छी, स्थानीय हस्तकला तथा लघु उद्योगका उत्पादन सम्बन्धी 34 स्टल राखिएका थिए। गाउँपालिकाले उत्कृष्ट गौ उत्पादन गरी प्रथम हुने वडा नम्बर 9 की लक्ष्मी लुङ्गे, द्वितीय हुने वडा नम्बर 6 का थनराज चौधरी र तृतीय हुने वडा नम्बर 6 कै सुखदेव चौधरीलाई कर्मशः 12,000, 10,000 र 8,000 रूपियाँ नगद पुरस्कार सहित मकै रोप्ने मेसिन, कोदालो तथा सम्मान पत्र प्रदान गरिएको थियो। साथै सान्त्वना स्थान हासिल गर्ने अन्य 4 कृषकलाई पनि मकै रोप्ने मेसिन, कोदालो र सम्मान पत्र प्रदान गरिएको थियो। करिब 600 अवलोकन गरेको प्रदर्शनीबाट स्थानीय उत्पादनको प्रवर्धन, कृषि तथा पशुपालन क्षेत्रको आधुनिकीकरण र उद्यमशीलता विकासमा थप सहयोग पुग्ने अपेक्षा गरिएको गाउँपालिकाले सुनाएको छ। कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश पिष्टले कृषि, पशुपालन, उद्यमशीलता र रोजगारीलाई एकीकृत रूपमा विकास गर्न यस्ता प्रदर्शनी प्रभावकारी माध्यम बन्ने बताउनुभयो। उहाँले समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि उत्पादनमुखी कृषि, स्वरोजगार र स्थानीय उद्यमको विकास आवश्यक रहेको उल्लेख गर्नुभयो। ग्रामीण अर्थतन्त्रलाई मजबूत बनाउन कृषक तथा उद्यमीलाई प्रोत्साहन गर्ने नीति गाउँपालिकाले अवलोकन गरेको बताउँदै उहाँले विदेशी उत्पादनप्रतिको निर्भरता हटाई स्थानीय तथा स्वदेशी उत्पादनको प्रयोग र बजारीकरणलाई प्राथमिकता दिनुपर्नेमा जोर दिनुभयो। त्यस्तै प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकले प्रदर्शनीले स्थानीय उत्पादनको प्रचार प्रसार, नवीन प्रविधिको हस्तान्तरण तथा उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो। प्रदर्शनीमा सहभागीहरूले कृषि तथा पशुपालन क्षेत्रमा प्रयोग भइरहेका नवीन प्रविधि, स्थानीय उत्पादन तथा उद्यमशीलताका गतिविधि बारे जानकारी लिएका थिए। नेपाल विद्यार्थी संघ लुम्बिनी प्रदेशले लुम्बिनीका मुख्यमन्त्री सत्यनारायण आचार्यसँग भेट गरी आगामी आर्थिक वर्षको बजेटमा विभिन्न सवालहरूलाई समेट्ने र त्यसका लागि बजेट विनियोजन गर्न माग गरेको छ। नेपाल विद्यार्थी संघका लुम्बिनी प्रदेश अध्यक्ष कुलराज पोखरेलको नेतृत्वमा गएको विद्यार्थीहरूको एक टोलीले शिक्षा क्षेत्रमा पर्याप्त बजेट विनियोजन गरी शिक्षा क्षेत्रको सुधार गर्न, सार्वजनिक निकायहरूमा पारिश्रमिक सहितको प्रशिक्षार्थी नियुक्ति गर्न, विद्यालयमा जारी रहेको दिवा खाजा कार्यक्रमलाई गुणस्तरीय र प्रभावकारी बनाउन माग गरेको छ। त्यसै गरी सूचना प्रविधि तथा नव प्रवर्धनका कार्यक्रम सञ्चालन गरी युवा उद्यमशीलता कार्यक्रम सञ्चालन गर्न, यातायात क्षेत्रको भाडामा विद्यार्थीहरूलाई छूट प्रदान गर्न, मनसून जन्य विपदका लागि पूर्व तयारी र पर्याप्त बजेटको विनियोजन गर्न पनि नेपाल विद्यार्थी संघको टोलीले मुख्यमन्त्री आचार्यलाई ध्यान आकर्षण गराएको छ। विद्यार्थीको ध्यान आकर्षण पत्र बुझ्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले बजेटको सीमितता र स्रोतलाई आधार मानेर विद्यार्थीहरूका मागलाई सम्बोधन गर्न हरसम्म प्रयास गर्ने बताउनु भएको छ। र दाङमा एक साताको अवधिमा 10 फरार प्रतिवादी पक्राउ परेका छन्। फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले दाङ प्रहरीले एक साताको अवधिमा विभिन्न मुद्दामा अदालतबाट फैसला फै फरार रहेका 10 प्रतिवादीलाई पक्राउ गरेको हो। 21 गतेदेखि जेठ 28 गतेसम्म जिल्ला प्रहरी कार्यालय दाङ तथा माथतका प्रहरी इलाकाबाट खटिएको टोलीले विशेष खोजतलाश अभियान सञ्चालन गरी विभिन्न मुद्दाका फरार प्रतिवादीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायक उपरीक्षक
डाक्टर हिमबहादुर केसीले जानकारी दिनुभयो। उहाँका अनुसार पक्राउ परेका दसजनाबाट कुल 9,300 रूपियाँ जरिमाना असुल गरिएको छ। उनीहरू विरूद्ध अदालतले 6 वर्ष 2 दिन कै सजाय फैसला गरेको प्रहरीले सुनाएको छ। पक्राउ परेका प्रतिवादीहरूलाई फैसला कार्यान्वयनका लागि दाङ जिल्ला अदालतमा पेश गरिएको छ। फरार प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने जिल्ला प्रहरी कार्यालय दाङले सुनाएको छ। त्यसै गरी दाङ प्रहरीले अवैध भन्सार सले गरी ल्याइएका सामानहरू बरामद गरेको छ। लमई नगरपालिका वडा नम्बर 9 तल्लो अमलिया टोलको भित्री सड़क खण्डमा बिल विजक प्रक्रिया पूरा नगरी विभिन्न प्रकारका कपड़ाहरू खुद्रामा बिक्री वितरण गरिरहेको भनी गोपी सूचनाको आधारमा बरामद गरिएको सुनाइएको छ। प्लास्टिकको 2 वटा छोलामा प्याक गरी गौटोलमा खुल्ला रूपमा विभिन्न प्रकारका रेडीमेड कपड़ाहरू बिक्री वितरण गरिरहेको अवस्थामा 77,000 बराबरको सामान बरामद गरी आवश्यक कार्यवाहीको लागि आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङ पठाइएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। हस्तलीलाई राति 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा समाचारका साथ हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: एकानब्बे थुप्लो चार मेगा आर्टमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: नमस्ते दाइ भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु, बजारतिर नि
3: अङ्कल, मलाई
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ, न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घोराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाङ,
7: सम्पर्क मोबाइल 98478727979।
8: र 98578309।

0: वायरनेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा फ्री इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायरनेट अब सब कनेक्टेड
1: एमबीबीएस एमडी न्यूरोसाइकाटिक टाउको नशा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराहीदाङमा आउँदै हुनुहुन्छ।
2: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू
2: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
1: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
2: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
1: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
2: जाँड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
3: बिरामी जाँच निमिति यही असार 13 गते शनिबार
4: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 0825904010 मोबाइल नम्बर 9847878893 र 9805912871
5: हुनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: दिनेश्वर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
7: बिमा गराउन जाँदैछु।
6: बिमा किन गर्नु पर्यो सर? बिमा
7: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकाहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपक्षी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
6: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
7: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनी स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ।
6: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
8: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने, सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने, अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
6: क्षति भई बिमा दावी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
7: दावी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दावी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दावी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
6: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु।
9: नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 0175915501 वा 0175915502 सम्पर्क गर्नुहुन अनुरोध छ।

0: कति चोटी फेल्नु भने नि थाहा छैन लुवाटेले।
1: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर 1।
2: अर्को वर्ष यसलाई अष्ट बनाएर तपाईँकै हातबाट छात्रवृत्ति लिन आउँछु।
1: लाली बजार, रामिज्यू,
3: तपाईँहरूको जुन मितेरी सानो छ नि त्यसलाई त्यति हल्का रूपले चाहिँ नलिनु भन्छ है।
2: मेन्सन लिएर
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: ഈ ദാന്ത് ദുഃഖിയോ.
1: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने हैन?
0: अय्या, अस्ति भक्कर त औषधि गरेको, बिसको उन्नीस भएको हैन?
1: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
0: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ म?
1: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो गब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
6: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
3: सम्पर्क फोन नम्बर 082-8363-0027,
6: 98-41-68-46।
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
7: मध्यपश्चिम टाइम चेक, यति बेला रात्रिको 10 बजेको छ।

राति 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। ग्रामीण महिला उत्थान केन्द्र दाङले सिखल सेल प्रभावितहरूका लागि दुखाई व्यवस्थापन सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। राप्ती सुनारी गाउँपालिका साथ फूर्तिपुर स्वास्थ्य चौकीका इन्चार्ज मनोज कुमार मिश्र र सिखल सेलका फोकल पर्सन कालुराम थारूले सहजीकरण गर्नुभएको कार्यक्रममा सिखल सेलका बिरामीहरूले दुखाई कम गर्नका लागि विशेष त खानपिन र आहार विहारमा ध्यान दिनुपर्ने बताउँदै शरीरको दुखाई पानीले कम हुने हुँदा सामान्य मान्छेले पिउने पानी भन्दा सिखल सेलका बिरामीहरूले दुई गुणा बढ़ी पानी पिउनुपर्ने आवश्यकता रहेको भनाइराख्नु भएको थियो। यसै गरी शरीरको दुखाई कम गर्नका लागि गाउँ समाजमा शरीर मालिश गर्ने थामे झाँक्री गुरुवा कहाँ पुग्ने चलन छ, यस्ता अन्धविश्वासमा नपर्न र नपस्न सबैलाई अनुरोध गर्नु भएको थियो। सिटामोल वा डाक्टरले दिएको सल्लाह बमोजिम औषधि सेवन गर्नुपर्ने, सास फेर्न गाह्रो र दुखाई बढ़ी भएमा तुरन्त अस्पताल जानुपर्ने समेत बताउनु भएको थियो। अभिमुखीकरण कार्यक्रममा सहभागीहरूले महिनावारीमा हुने दुखाई, गडबडी, थाइराइड, सुगर रोग लगायतका सिकल सेलका बिरामीहरूलाई मात्र रगत चढ़ाउनु पर्ने हुन्छ वा के हुन्छ भनी पाले पालो प्रश्न सोध्नु भएको थियो भने ती प्रश्नको जवाब समेत थारूले दिनु भएको थियो। ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आसमानी चौधरीको अध्यक्षता र बाँके जिल्लाको राप्ती सुनारी गाउँपालिका वडा नम्बर 7 अध्यक्ष राम लखन थारूको प्रमुख आतिथ्यतामा शुरू भएको कार्यक्रममा सिखल सेलका बिरामीहरूले दुखाई व्यवस्थापन गर्नका लागि अपनाउनु पर्ने सावधानका बारेमा जानकारी गराइएको थियो। कार्यक्रमका प्रमुख अतिथि राम लखन थारूले समय समयमा स्वास्थ्य चेक जाँच गरी विवाह कुण्डलीको प्रयोग गरेर विवाह गरियो भने सिखल सेल न्यूनीकरण गर्न सकिने बताउनु भएको थियो। सल्लाहकार शोकवीर चौधरीले संस्थाले देशभरबाट सिखल सेलका बिरामीहरू पहिचान गरी उनीहरूको दुखाई व्यवस्थापनका लागि अहिले यो अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको बताउँदै आगामी दिनमा बिरामीहरूको लागि छात्रावृत्ति कार्यक्रमको आयोजना गरिने समेत जानकारी गराउनु भएको थियो। संस्थाका कार्यक्रम अधिकृत अस्मिता चौधरीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सञ्चालन सूचना अधिकारी पार्वती बस्नेतले गर्नुभएको थियो। नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा दाङको आयोजनामा क्षयरोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। संस्थाका सभापति खिमलाल डागीको अध्यक्षता तथा खुराहाई उपमहानगरपालिका वडा नम्बर 16 कार्यवाहक अध्यक्ष पद्मा चौधरीको प्रमुख आतिथ्यतामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो। त्यस अवसरमा कार्यक्रमका प्रमुख अतिथि चौधरीले क्षयरोग निवारण संस्था तथा सरकारी स्तरबाट पनि क्षयरोग नियन्त्रण तथा निवारण गर्न विभिन्न प्रयास गर्दा पनि यसको संक्रमण दर सूची अनुसार न्यूनीकरण हुन नसकेको हुँदा यस्ता कार्यक्रमलाई अझ विस्तार गर्नुपर्ने बताउनु भएको थियो। कार्यक्रममा खोराहेश्वर करौती डाँडामा रहेको शहरी स्वास्थ्य केन्द्रका फोकल पर्सन प्रकाश आचार्य, नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा दाङका प्राविधिक विष्णु पुन लगायतकाले सहभागीहरूलाई प्रशिक्षण दिनुभएको थियो। नेपाल क्षयरोग निवारण संस्था दाङका उपसभापति राजकुमार थापाको स्वागत मन्तव्यबाट शुरू भएको अभिमुखीकरण कार्यक्रमको सहजीकरण संस्थाका सचिव लाल बहादुर आरसीले गर्नुभएको थियो। उक्त कार्यक्रममा ज्येष्ठ नागरिक तथा महिलाहरूको समेत सहभागिता रहेको थियो। र एक समय रोजगारीको खोजीमा साउदी अरब पुगेका सल्यानका रेशम ओली अहिले भने आफ्नै गाउँमा फलफूल खेती गरेर राम्रो आमदामी गरिरहनु भएको छ। वैदेशिक रोजगारीबाट फर्किएपछि उहाँले थालेको फलफूल खेतीले अहिले घर आँगन मात्र होइन गाउँघर चर्चा कमाएको छ। विशेष गरी भारतबाट ल्याएको कलमी आरू यति बेला उहाँको घर आँगनबाट नै बिक्री भइरहेको छ। छत्रेश्वरी गाउँपालिका 2 दह खोला साउने पानी टोलका ओलीको आँगनको डिलमा लगाएका आरूका बोट यति बेला फलेर लटरम्म छन्। हेर्दा आकर्षक, स्वादमा मिठो र स्थानीय आरू भन्दा फरक विशेषता भएको यो आरूको खोजी गर्दै ग्राहकहरू घरसम्म पुग्छन्। बजारले जानुपर्ने झन्झट छैन, फल पाक्न आसाथ घरबाटै बिक्री भइरहेको छ। ओलीका अनुसार उहाँका बुवाले केही वर्ष अघि भारतको जम्मू कश्मीरबाट कलमी बिरूवा ल्याउनु भएको थियो। यसै पटक वैशाखमा फुस भएको आरू घरबाट 40 रूपियाँ प्रति किलोमा बिक्री भएको, त्यही आरू तुलसीपुर बजारमा 120 रूपियाँ प्रति किलोसम्ममा बिक्री भएको थाहा पाएपछि उहाँ अझ उत्साहित हुनु भएको छ।
हस्तलीलाई राति 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। यी हाइलाइट सँगै आजका लागि हाम्रा दिवा तथा रात्रिकालीन प्रसारण सेवा यही पूरा हुन्छ। हामीलाई दिनभर सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोताहरूलाई धेरै धन्यवाद। भोलि बिहान 5 बजेको समयसँगै फेरि हामी आउने नै छौं। त्यतिन्जेलसम्मका लागि रेडियो मध्यपश्चिम परिवारलाई आज्ञा दिनुहोस्। नमस्कार, शुभरात्री।

शुभ प्रभात। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जबाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरूको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौ।

0: दाँत गिजत छ मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
1: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
2: अनुहारका हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
2: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
2: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत भरिने,
2: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
2: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
1: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
4: सम्पर्क डिनोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
5: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: हिराले खाएको दाँत निकाल्ने,
7: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
6: खाली ठाउँमा दाँत राख्ने,
7: दाँतको जरैदेखि उपचार गर्ने,
6: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
7: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
8: सम्पर्क डाइनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
5: सम्पर्क फोन नम्बर 082590466 9829185053।
9: खुशीको खबर।
10: एसी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यस्तो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 लागि सीटीभीटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
9: हाम्रा विशेषताहरू:
11: आधुनिक प्रयोगशाला,
9: अत्याधुनिक सर्वेक्षण उपकरण,
11: अनुभवी प्रशिक्षक।

0: 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: साथै कक्षा 11 विज्ञान व्यवस्थापन शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावि रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ।
0: सम्पर्क फोन नम्बर 082-562-204,
1: सम्पर्क मोबाइल नम्बर 98578-3672 र 98699-64-848।
2: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा सिबित जनशक्ति र सफल भविष्यको आधार।
0: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
1: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
1: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, हाच्छिउ आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
0: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
1: घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, तङसिल आइरहने,
0: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
1: नोट: धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला। बिरामी जाँच हुने मिति: यही जेठ 30 गते शनिबार, समय बिहान 10 बजेदेखि।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: नोट: सर्जन डाक्टर राजीव ढकालद्वारा हरेक दिन चेक जाँच गरिन्छ र साथै कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
0: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 14 बालमन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-1928।

0: बेस्ट प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: 1 लिटर र 20 लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: 20 लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में
3: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
4: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
5: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: युनिचियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
5: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
1: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार
6: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमन सिमखडा
7: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दान सम्पर्क फोन नम्बर 082-567-6683 र सम्पर्क मोबाइल नम्बर 98479-3576
1: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा
8: विशेषज्ञ डाक्टरी सेवाहरू
1: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
8: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
9: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
8: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
8: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ
1: सम्पर्क फोन 082-590-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
10: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-8804 98-43-00-8804 www.pashupatiicare.com
11: भर्ना खुल्यो
12: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
11: हाम्रा विशेषताहरू
12: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
11: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
12: शान्त तथा पारिवारिक वातावरण भएको
11: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
12: तिहार सुसारको राम्रो व्यवस्था भएको
11: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने
12: घरको जस्तै माया पाउने
13: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
1: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ चैक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
13: सम्पर्क फोन नम्बर 082-567-387 सम्पर्क मोबाइल नम्बर 98-669-86-303 र 98-662-35-183
14: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
15: छेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो
14: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
16: अब दानको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ।
17: नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
14: तालिममा दिइने विषयहरू
17: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
14: स्पेशल सेफ तालिम,
17: जापानिज सुशी तालिम,
14: वेटर र वेट्रेस,
17: टुरिस्ट गाइड।
14: हाम्रा विशेषताहरू
17: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
14: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
17: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
14: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
17: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ।
16: अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
14: सम्पर्क मोबाइल 9841017099, 9841017099।
17: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
18: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
19: ग्रिनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युए द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
18: कार्यक्रमहरू
19: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे,
18: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना।
20: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज घोराई 16 सानी अम्बापुर सरा दाङ।
21: फोन नम्बर 0825526601, 9858335990, 9858331684, 9852123228
19: र 9858737255।
22: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
1: मम्मी दाँत दुख्यो।
2: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरु सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल खोराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
0: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
4: सम्पर्क फोन नम्बर 0825902222।
2: सुरोट सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
7: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
8: हाम्रा सेवाहरू
7: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
8: छाती दम निमोनिया खोकी छेरो
7: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
8: मधुमेह सुगर मृगौला रोग पिसाब
7: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
8: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
7: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
8: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
7: युरिक एसिड बात भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
8: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
7: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
8: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
7: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
8: कान पाक्ने कानबाट पिस बगिरहने कान गनाउने
7: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
8: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
0: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601696 र मोबाइल नम्बर 9847826001।
9: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहज जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
0: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
10: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
11: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
10: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
0: नोट यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
9: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान फोन नम्बर 0825607634 र 0825601638।
12: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराईको दिव्या फार्मेसीमा
13: आधुनिक लेजर